0: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
1: एक हप्तादेखि यो दाँत दुखेको देखि छ, फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
2: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
1: डाक्टरद्वारा दिने सेवाहरू:
3: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
1: बाङ्गा टिङ्गा दाँत मिलाउने,
3: शल्यक्रिया गरेर दाँत निकाल्ने,
1: खाली ठाउँमा दाँत भर्ने,
3: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने,
1: मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
3: सम्पर्क बीएनबी डेन्टल क्लिनिक, घोराही 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, घोराही दान। सम्पर्क फोन नम्बर 082-590-350 र सम्पर्क मोबाइल नम्बर 98578-43-123।
4: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू:
4: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू:
2: छाती, दम, निमोनिया, खोकी, छेरो,
4: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
2: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
4: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
5: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू:
4: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
2: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
4: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने।
2: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू:
4: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
2: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
4: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
2: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
4: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
2: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
0: सम्पर्क न्यू पाण्डे मेडिकल हल, हस्पिटल रोड, घोराहीदाङ। सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001।
6: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन, वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग, वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
8: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
9: हाड जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
10: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
11: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको,
12: इन्डोस्कोपी सेवा,
11: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
13: नोट: यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदान। फोन नम्बर 082-560-734 र 082-560-138।
14: एमबीबीएस एमडी न्यूरो साइकाट्रिक टाउको, नसा, मन, यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भूषाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घोराहीदाङमा आउँदै हुनुहुन्छ।
3: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
14: डाक्टरद्वारा दिइने सेवाहरू:
3: टाउको, नसा, मन, यौन तथा दुर्व्यसन सम्बन्धी,
14: टाउको दुख्ने, पोल्ने, सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार,
3: मन आत्तिने, डराउने, तर्सिने, मन उदास हुने, धेरै शंका लाग्ने, एकान्तमा बस्न मन पराउने, कानमा केही आवाज आए जस्तो महसुस हुने, बारम्बार आत्महत्याको विचार आउने,
14: खारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने बहकिने रिसाउने दोष लगाउने अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार
3: जाड रक्सी चुरोट गाजा लगायत अन्य कडा लागु औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा
1: बिरामी सुने मिति यही फात्र 13 गते शनिबार
12: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 0825904010 मोबाइल नम्बर 9847828913 र 9805912871
15: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
16: होइन भाइला लखर लखर कहाँ हिँडिस
17: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
16: अरे केटा उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
17: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भर पर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
16: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यही बाटो गएको राम्रो पैसा कमाइरहेछले
17: ल ल काका गइहाले म
18: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी बुल्गेरिया टर्की दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
19: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ एकपटक सेवा गर्ने मौका दिनुहोस्
18: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 9857745226
20: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचोली आयुर्वेद क्लिनिक घोराईदाङमा
21: उपचार हुने रोगहरू
20: पाइल्स फिस्तुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
21: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
20: महिनावारी गडबडी सेतो पानी बग्ने योनि चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
21: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
20: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
21: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
20: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नु भएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
22: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कुराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 9686861694
23: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा
10: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइराइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
22: नोट हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदान सम्पर्क फोन नम्बर 0825908029 सम्पर्क मोबाइल नम्बर 9742964643 र 9857853825
10: भर्ना सम्बन्धी सूचना
14: बर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेसनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्
10: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेसनल कलेज दाङ
21: सम्पर्क फोन नम्बर 0825361133 मोबाइल नम्बर 9847802983 र 9765226686
0: सीता के भो तिमीलाई घुम्छ रे बसी छौ के हुनु नि बिहे भएको छ छ वर्ष भइसक्यो बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ तर केही सुख चलेन अब त आश्रय मरिसक्यो के कुरा गर्छ तिमीले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आश्चर्य हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
2: ए ठिकै छ म जानु त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु
4: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराईको बिपी चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
5: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
4: शिशु क्लिनिक फर्टिलिटी खोराइदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा सम्पर्क मोबाइल 9847423572
24: अब हाम्रै घोराई दाङमा अत्याधुनिक प्रविधि र मेसिनद्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ
25: हाम्रा सेवाहरू
26: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने
25: सामान्य किराले खाएको दाँत भर्ने
24: मेसिनद्वारा आरसीटी गर्ने
25: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने
24: खोल लगाउने
25: बाङ्गो टिङ्गो दाँत मिलाउने
24: दाँत सफा गर्ने साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ
25: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ
24: सम्पर्क प्राइम डेन्टल क्लिनिक खोराहिदाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटेलको घरमा
26: सम्पर्क मोबाइल नम्बर 9828777494 9828777494
27: नमस्ते दाई भाउजू होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको
28: नमस्ते नमस्ते
29: कता हिँड्नु नि बाबु बजारतिर नि
30: अङ्कल मलाई साइकल किन्न मैले बाबुलाई बसालेर स्कुल जाने
27: के गर्ने बाबु छोराले साइकल साइकल भनेर हैरान पारेको छ न त लाइसेन्स चाहिने न त पेट्रोल बन्द न त चक्का जाम्ने नै अप्ठ्यारो पार्ने फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि बरु बाबु बजारतिर बस्नुहुन्छ यसो राम्रो साइकल स्टोर थाहा होला नि
31: लौ हेर किन नहुनु दाई हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ त्यहाँ जानुहोस् तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल बच्चाका साइकल झुला वाकर र साइकल मर्मत पनि गरिन्छ नि
27: हो र बाबु बेलैमा भेट भयो क्या तपाईँसँग अब हामी त्यही जानु
32: फेरि एकपटक न्यू कालिका साइकल स्टोर पुरानो राप्तीहल रोड खोराही
33: सम्पर्क मोबाइल 9847727974
34: र 9858303689
35: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz
36: मध्य पश्चिम ट्रान चेक यति बेला बिहानको 6 बजेको छ
37: यस टाइम चेकका प्रायोजक गोर्खा हस्पिटल प्रणाली तपाईँको सुस्वास्थ्य हाम्रो कामना पक्षको तृतीय तिथि
38: काया कैरन का साथमा
39: किसान पाइप प्रोडक्ट प्रणाली
38: राष्ट्रको शान किसान
39: अ कम्प्लिट पाइपिङ सोल्युसन्स
40: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट
41: देउबा पक्षको छुट्टै राष्ट्रिय भेलामा कांग्रेस एकजुट बनाउने दावी सुरक्षा निकायबारे खगेन्द्र सुनवारको अभिव्यक्तिले रासोपा भित्रै तरंग
40: ग्यास आपूर्ति सहज बनाउन 10,000 टन ग्यास आयात थप गर्न पहल आज काठमाडौँका 5 ठाउँबाट ग्यास बिक्री गरिने
41: जग्गाको कित्ता काट रोकिँदा घर जग्गा कारोबार प्रभावित पालिकाहरूलाई जग्गा वर्गीकरणको काम सक्न दबाव
42: सर्वसाधारणलाई पर्ने मर्कालाई मध्यनजर गरेर स्थानीय तहले यसलाई प्राथमिकतामा राखिदिनु भयो भने धेरै ठूलो जटिल विषय पनि होइन चाँडोभन्दा चाँडो यो काम सम्पन्न गर्न सकिन्छ
40: इण्डोनेसियाले 750 भन्दा धेरैको संख्यामा सरकारी उद्योग बन्द गर्ने, घाटामा रहेका संस्थाको पुनर्संरचना र राज्यको खर्च घटाउने उद्देश्य,
41: र नेपाल भलिबल लीग आउँदो भदौ 19 गतेदेखि शुरू हुने एसियाड पौडी टोली तयारीका लागि आज भारत जाँदै।
0: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
1: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एण्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ, फोन 01590 61 89, मोबाइल 97072540 89।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: एनबीएल अटो लोन,
2: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल,
1: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
1: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
1: शर्तहरू लागू हुनेछन्।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: काया कैरनमा अब खबरको सिलसिला। नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षेधरको 3 दिने राष्ट्रिय भेला हिजो काठमाडौँमा शुरू भएको छ। भेलामा देउवा लगायतका नेताहरूले कांग्रेसलाई एकजुट बनाउने दावी गरेका छन्। नेताहरूले देउवालाई पार्टी सभापतिकै रूपमा सम्बोधन गरेका छन्। पुष अन्तिम हप्ता भएको पहिलो विशेष महाधिवेशनबाट निर्वाचित गगन कुमार थापा नेतृत्वको कार्यसमितिलाई देउवा पक्षले स्वीकार गरेको छैन। नयाँ पार्टी गठन गर्ने उद्देश्यसहित देउवा समूहले राष्ट्रिय भेला आयोजना गरेको थियो, तर थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय सदर गर्ने सर्वोच्च अदालतको वैशाख 4 फैसला पुनरावलोकन हुने भएपछि नयाँ दल गठनको गृहकार्य थातिराखिएको छ। भेलामा विशेष महाधिवेशनमा सहभागी नभएका देउबा र शेखर कोइराला पक्षका नेता कार्यकर्ताको सहभागिता छ। विशेष महाधिवेशन र त्यसबाट बनेको नेतृत्वलाई अस्वीकार गरिएको सन्देश नेता कार्यकर्तामा पुर्याउन भेला आयोजना गरिएको नेताहरूले बताएका छन्। संस्थापन पक्षले 15 महाधिवेशन तयारी गरिरहेका बेला देउबा पक्षले त्यसलाई चुनौती दिन पनि राष्ट्रिय भेला गरेको हो। भेला आयोजक समितिका संयोजक शशांक कोइरालाले गगन थापालाई पत्र पठाउँदै 15 महाधिवेशन लगायतका संगठनात्मक गतिविधि रोक्न आग्रह गरिसक्नु भएको छ। महाधिवेशनको प्रक्रिया अघि बढ़ाए अदालतमा जानेसम्मको तयारीमा देउबा पक्ष छ। करिब 5 महिनापछि स्वदेश फर्किएका देउबाले हिजो भेलालाई प्रमुख अतिथिका रूपमा सहभागी भएर सम्बोधन गर्नुभयो। उहाँले कांग्रेस एकताबद्ध हुने पनि बताउनुभयो। भेलाको संयोजक समेत रहेका पूर्व महामन्त्री शशांक कोइरालाले कांग्रेसलाई एकजुट बनाउन भेला आयोजना गरिएको बताउनुभयो। पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले देउबाको नेतृत्वमा पार्टी र अरू दल एकताबद्ध हुने दावी गर्नुभयो। नेता शेखर कोइरालाले कांग्रेस विवादित मनस्थितिबाट गुज्रिरहेको भनाउँदै अब एक ढिक्का हुनुपर्ने बताउनुभयो। यस्तै कांग्रेस उपसभापति विश्व प्रकाश शर्माले पूर्व सभापति शेरबहादुर देउबा पक्षसँग छलफल गरेर समाधान निकाल्न तयार रहेको बताउनु भएको छ। हिजो केन्द्रीय कार्यसमिति बैठकमा उहाँले संवादबाट पार्टी एक गराउनु पर्नेमा जोड़ दिनु भएको छ।
5: सार्वजनिक पदमा बहाल रहेका व्यक्तिले शुरू नियुक्ति र हरेक आर्थिक वर्ष समाप्त भएको 60 दिनभित्र आफू र परिवारको नाममा रहेको सम्पत्ति विवरण पेश गर्नुपर्ने व्यवस्था भ्रष्टाचार निवारण ऐन 2059 छ। तर गएको आर्थिक वर्षमा 5200 सम्पत्ति विवरण नबुझाएको राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदनमा उल्लेख छ। सम्पत्ति विवरण नबुझाउनेबाट भ्रष्टाचार निवारण ऐन अनुसार जनै 10,000 रूपियाँसम्म जरिवाना असुल्न केन्द्रले अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई सिफारिश गरेको छ। केन्द्रले गएको आर्थिक वर्ष 82-83 सम्पादन गरेको कार्य समेटेर तयार गरेको वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष 81-82 7,67,033 मात्र सम्पत्ति विवरण पेश गरेका छन्। सम्पत्ति विवरण नबुझाउने 5265 नाम अख्तियारमा, अख्तियारले असुल्नेछ जनै 10,000 रूपियाँसम्म जरिवाना शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
4: सत्तारूढ राष्ट्रपा सांसदले सुरक्षा निकायका विषयमा दिएको अभिव्यक्तिले विवाद बढ़ाउँदै गएको छ। राष्ट्रपा सांसद खगेन्द्र सुनारले गृह सचिव, नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखका सम्बन्धमा संसदीय समिति र सामाजिक सञ्जाल मार्फत दिएको अभिव्यक्तिमाथि गृहमन्त्री सुदन गुरूङले आलोचना गर्नुभएको छ। यसमा सभामुख डीपी अरियाल र राष्ट्रपा सभापति रवि लामिछानेले पनि चासो राख्नु भएको छ। प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको बुधबारको बैठकमा राष्ट्रपा सांसद सुनारसँग नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीको नोकझोक भएको थियो। सांसद सुनारले माग गरे अनुसार आफ्नो र परिवारको समेत सम्पत्ति छानबिन गर्न गृह सचिव र आईजीपीहरूले चुनौती दिएका थिए। त्यस घटनालाई लिएर हिजो गृहमन्त्री गुरूङले प्रतिनिधि सभाको कानून, न्याय तथा मानवाधिकार समितिमा सांसदहरूलाई न्यायाधीश नबन्न चेतावनी दिनुभयो। आईजीपी कार्की हिजै प्रहरी वरिष्ठ अधिकारीहरूलाई लिएर सभामुख डीपी अरियाललाई भेट्न जानुभएको थियो। सभामुखको कार्यकक्षमा भएको भेटमा आईजीपी कार्कीले सांसदको व्यवहारले प्रहरीको मनोबल गिरेको बताउँदै त्यसमा सभामुखको धारणा के हो भनेर चासो राख्नु भएको थियो। नवयुवा आन्दोलन र त्यसअघि समेत विभिन्न कारणले प्रहरीको मनोबल बारम्बार गिरिरहेका बेला संस्थामाथि प्रहार भइरहँदा तल्लो तहसम्मै समस्या देखिन सक्ने प्रहरी अधिकारीहरूले बताएका थिए। सभामुख अरियालले लेखा समितिमा सुरक्षा निकायका प्रमुखका सम्बन्धमा भएका अभिव्यक्तिबारे आफूले पहिले नै जानकारी लिइसकेको बताउनुभयो। तपाईहरू भेट्न पनि आउनुभयो, राम्रो कुरा हो, यस विषयमा मैले आफै पनि बुझिरहेको थिएँ, सभामुख अरियालले भन्नुभएको थियो। लेखा समितिमा भएको सवाल जवाबकै विषयमा राजसभा सभापति रवि लामिछानेले पार्टी सचेतक प्रकाशचन्द्र परियार मार्फत जानकारी लिनुभएको छ। सांसद सुनारले सुरक्षा निकायका सम्बन्धमा दिइरहेको अभिव्यक्तिका सम्बन्धमा संसदीय दलमा छलफल हुने राजसभा मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो। कान्तिपुरमा खबर छ।
5: ग्यासको आपूर्ति सहज बनाउन सरकारले नियमित भन्दा मासिक 10,000 टन ग्यास थप गर्ने आयातको स्वीकृति दिन भारतलाई पत्राचार गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीले आउँदो महिनाका लागि अहिले स्वीकृत कोटाभन्दा 10,000 बढ़ी ग्यास दिन परराष्ट्र मन्त्रालय मार्फत भारतलाई पत्राचार गरिएको जानकारी दिनुभएको हो। ग्यास आपूर्ति सहजताको लागि आउँदो 3 महिनासम्म 10,000 टन बढ़ी ग्यास दिन भारतलाई पत्राचार भएको छ। हिजो मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा वहाँले भयो, अहिले नियमित रूपमा मासिक 49,500 टन आपूर्ति भइरहेकोमा 3 महिनाका लागि 60,000 टन पुर्याइदिन परराष्ट्र मन्त्रालय मार्फत भारत सरकारलाई अनुरोध गरिएको छ। यस्तो कदमले ग्यासको आपूर्ति सहज गर्न मद्दत पुग्ने विश्वास छ। यसैबीच ग्यास आपूर्ति सहज गराउन आजदेखि काठमाडौँको टेकुसहित 5 ठाउँबाट ग्यास बिक्री गरिने भएको छ। आयल निगम र जिल्ला प्रशासन कार्यालय काठमाडौँको समन्वयमा विभिन्न ब्राण्डका ग्यासहरू चाबैलको यातायात कार्यालय परिसर, किर्तिपुरको राधास्वामी परिसर, बसु धाराको राधास्वामी परिसर र बबरमहलमा रहेको जिल्ला प्रशासन कार्यालयको पुरानो भवन परिसरबाट ग्यास बिक्री गरिने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। बिहान 10 बजेदेखि बेलुका 6 बजेसम्म ग्यास वितरण हुने निगमले सूचना मार्फत जानकारी दिएको छ। आजका पत्र पत्रिकाले खबर छापेका छन्।
4: काया कैरनमा पालिकाहरूमा जग्गा कित्ता काटको अवस्थाबारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।

0: कॉलेज घोराही दाङ।
1: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
1: फोन 056-494-333 493-555। थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहपथ, काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
5: मेजर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
6: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले देउबा पक्षको छुट्टै राष्ट्रिय भेलामा कांग्रेस एकजुट बनाउने दावी, सुरक्षा निकायबारे खगेन्द्र सुनारको अभिव्यक्तिले रासोपाभित्रै तरंग, सम्पत्ति विवरण नबुझाउने 5265 को नाम अख्तियारमा, आपूर्ति सहज बनाउन 10,000 टन ग्यास आयात थप गर्न पहल, आज काठमाडौँका 5 ठाउँबाट ग्यास बिक्री हुने लगायतका खबर प्रस्तुत गर्यौं।
7: अब बाँकी खबर। कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको विभिन्न जिल्लामा गैराती पानी परेको छ। पछिल्लो 3 घण्टामा जाँजरकोटमा सबैभन्दा धेरै 40 मिलिमिटर वर्षा मापन भएको छ। त्यस्तै कास्कीको लुम्लीमा झण्डै 28 मिलिमिटर पानी परेको छ। अरू केही ठाउँमा पनि हल्कादेखि मध्यम वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज पनि देशको पहाड़ी भागका केही ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका केही ठाउँ तथा मधेस प्रदेश साथै कोशी, बागमती र गण्डकीको तराई भागका थोरै ठाउँमा मध्यमसम्म पानी पर्ने अनुमान छ। बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाड़ी भाग, लुम्बिनीको पहाड़ी र तराई भागका 1-2 ठाउँमा भने ठूलो पानी पर्न सक्ने भएकोले आवश्यक सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
6: 753 पालिका मध्ये 390 मात्र जग्गा वर्गीकरणको काम पूरा गरेका छन्। बाँकी 363 पालिकामा चित्ताकाट चालू आर्थिक वर्षको साउन 1 गतेदेखि फेरि रोकिएको छ। भूपयोग ऐन 2076 र नियमावली 2079 अनुसार जग्गालाई कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, वन लगायत 10 क्षेत्रमा वर्गीकरण नगरी चित्ताकाट गर्न नपाइने कानूनी व्यवस्था छ। सरकारले पालिकालाई वर्गीकरण पूरा गर्न पटक पटक नियमावली संशोधन गर्दै म्याद थप गरे पनि धेरैजसो पालिकाले तोकिएको समयसीमा भित्र काम गर्न सकेका छैनन्। यसको प्रत्यक्ष असर घर जग्गा कारोबार, साना कित्ता किन्न चाहने आम नागरिक र आवास व्यवसायमा परिरहेको छ। साथी महेश गेवालीले कित्ताकाटको अहिलेको अवस्थाबारे भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता गणेश प्रसाद भट्टसँग कुरा गर्नुभएको छ।
8: कतिपय स्थानीय तह 185 स्थानीय तहमा लगभग अन्तिम चरणमा पुगिसकेको अवस्था छ। 82 स्थानीय तहले आधा भन्दा बढी काम गरिसक्नु भएको छ। 55 स्थानीय तहले आधार तथा मापदण्ड तयार गर्दै गरेको अवस्था छ। हामीलाई प्राप्त जानकारी अनुसार चाहिँ 36 स्थानीय तहले हालसम्म पनि यो भूपल क्षेत्र वर्गीकरणको कार्य प्रारम्भ नगरेको भन्ने विवरण हामीलाई प्राप्त भएको छ। बाँकी 390 बाहेकका स्थानीय तहमा कित्ताकाटबाट हुने जग्गा प्रशासन काम प्रभावित भएको हुन सक्छ।
9: सरकारले
0: अघि नै तीन पटक नियमावली संशोधन गरी म्याप

0: छपिसकेको छ, तर पनि आधाभन्दा बढी पालिकाले चाहिँ वर्गीकरण गर्न सक्नु भएको छैन। यस पछाडिको कारण चाहिँ के होला?
1: बाँकी हाम्रो 36 पालिका यो हिमाली क्षेत्रका पालिकाहरू जहाँ चाहिँ खासै जग्गाको कित्ता कार्ड हुँदैन, ती बाहेक अन्यत्र चाहिँ नि काम अगाडि बढिसकेको अवस्था चाहिँ छ। अब अलिक जटिल विषय पनि भएको हुनाले अन्तिम चरणमा धेरै जसो अधिकांश पालिकाहरू अन्तिम चरणतिर हुनुभएको हुनाले उहाँहरू काम गरिराख्नु भएको छ र अब मेरो विचारमा छिटो अब चाहिँ यो पूरा हुन्छ होला भन्ने हामीले अपेक्षा राखेका छौँ।
0: यसपछि पनि फेरि म्याथ थप गरिन्छ अथवा अन्य केही प्रक्रिया अगाडि बढाइन्छ के छ?
1: अहिले तत्कालको लागि यो विषयमा केही छलफल भएको छैन।
0: अनि जुन पालिकाहरूले जुन वर्गीकरण गरिसकेका छन् उनीहरूले प्रक्रिया कसरी सजिलै पूरा गरे, अब यसबाट चाहिँ अरू पालिकाहरूले चाहिँ केही सिक्न सक्ने अवस्था हुन्छ कि हुँदैन?
1: नापी विभागले यसअघि नै प्रत्येक स्थानीय तहलाई एक चरणको आधारभूत भूपरीक्ष सम्बन्धी नक्सा डाटा तयार गरेर उहाँ एक किसिमको चाहिने भूपरीक्षण र वर्गीकरण सहितको तथ्याङ्क उपलब्ध गराइसकेको अवस्था हो। कतिपय स्थानीय तहले त्यसै तथ्याङ्कलाई आधार मानेर पनि अगाडि बढेको देखिन्छ, कतिपय स्थानीय तहले आफूले थप त्यसमा वर्कआउट गरेर पनि काम गरिसके देखिन्छ। त्यसैले अब स्थानीय तहले खास गरी चाहिँ काम गरिराख्नु भएकै छ। कतिपय अवस्थामा चाहिँ नापी विभागको प्राविधिक सहयोग आवश्यक पर्ने भएको कारणले पनि रोकिएको हुन सक्छ। अब नापी विभागले प्राप्त अनुरोधका आधारमा प्राथमिकतामा राखेर चाहिँ प्राविधिक सहयोग उपलब्ध गराइराखेको छ। सर्वसाधारणलाई पर्ने मर्कालाई मध्यनजर गरेर स्थानीय तहले यसलाई प्राथमिकतामा राखिदिनु भयो भने धेरै ठूलो जटिल विषय पनि होइन, चाँडोभन्दा चाँडो यो काम सम्पन्न गर्न सकिन्छ।
0: यसमा यो कित्ता काटो रोकिँदाखेरि घर जग्गा कारोबार गर्दा अथवा भनौँ साना घडेरी किन्नेहरू र अरू भनौँ यो आवास व्यवसायमा चाहिँ कस्तो असर पर्ला पर्दैन के छ?
1: कित्ता काट रोकिएको कारणले गर्दा अवश्य अब जग्गा कारोबारमा त असर पर्छ होला नै, तर ससिम कित्ताको कारोबार रोकिँदैन, अंश बण्डाको कारोबार रोकिँदैन, अंश भरपाईको कारोबार रोकिँदैन, हाल साबिकको कारोबार रोकिँदैन, हाल साबिक गर्ने काम रोकिँदैन, लगत कट्टाको काम रोकिँदैन, तर कित्ता काट गरेर चाहिने जग्गा लिने विषय चाहिँ रोकिएको अवस्था चाहिँ हो। कित्ता काट गरेर जग्गा लिने भनेको पनि त्यसले केही प्रतिशत चाहिँ ओगट्ने भएको हुनाले घर जग्गा कारोबार प्रभावित हुन सक्ने अवस्था देखिन्छ।
0: दीर्घकालीन समाधानका लागि कुनै ठोस योजना हामीले बनाएका छौँ अथवा यो हरेक वर्ष दोहोरिरहने समस्या नै रहन्छ?
1: यसमा चाहिँ अब नितान्त स्थानीय तहलाई नै भूप्रयोग ऐन र नियमावलीले जिम्मेवारी दिएको हुनाले अब यसमा सबै स्थानीय तहले समयमै सम्पन्न गर्नुहुन्छ भन्ने हाम्रो अपेक्षा छ। अन्यथा कानूनमा संशोधन नहुँदासम्म त यो काम रोकिने भयो, रोकिँदाखेरि सर्वसाधारणले चाहिँ दुःख पाउने अवस्था भयो भने पक्कै पनि स्थानीय तहले यसलाई प्राथमिकता राखेर अगाडि बढाउनुहुन्छ भन्ने कुरामा मन्त्रालय आशावादी छ।
2: उहाँ हुनुहुन्थ्यो भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता तथा सहसचिव गणेश प्रसाद भट्ट। फेरि पनि खबरकै सिलसिला, नेपालमा मनसून लाग्ने बित्तिकै बाढ़ी पहिरो र डुबानको त्रास मुख्य चर्चामा रहन्छ, तर सरकारी तथ्याङ्कले चालू मनसून सिजनमा अन्य कुनै पनि प्राकृतिक विपद भन्दा बढ़ी मानिसको ज्यान सर्पदंशले लिइरहेको देखाएको छ। अझ चिन्ताको विषय यही उत्कर्ष सिजनमा देशका प्रमुख उपचार केन्द्रहरूमै जीवन रक्षक एन्टी नम सकिएर बिरामीको उपचारमा समस्या देखियो। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो बुलेटिन अनुसार चालू आर्थिक वर्ष 2083 वैशाख 1 साउन 23 गतेसम्मको 3.5 महिनामा देशभर सर्पदंशका कुल 801 घटना दर्ता भएका छन्, जसमा 59 जनाले ज्यान गुमाएका छन् भने 749 जना घाइते भएका छन्। यो अवधिको समग्र विपदजन्य मृत्युमध्ये सर्पदंश नै सबैभन्दा ठूलो एकल कारण बनेको प्राधिकरणको तथ्याङ्कले देखाउँछ, चट्याङ आगलागी र पहिरो भन्दा समेत बढ़ी। तर यस वर्षको सबैभन्दा गम्भीर पाटो घटना संख्या मात्र होइन, देशभरकै एन्टी भेनम आपूर्ति व्यवस्था नै खलबलिएको छ। सर्पदंश उपचारको प्रमुख रेफरल केन्द्र मानिने वीरगंजको नारायणी अस्पतालले हालै एन्टी भेनमको स्टक पूरै सकिएपछि बिरामीलाई अन्त्य उपचार खोज्न अनुरोध गर्दै सार्वजनिक सूचना नै निकालेको थियो। अस्पतालमा मनसूनमा दैनिक औसत 8 जना सर्पदंशका बिरामी आउने गर्छन्। एन्टी भेनम नपाएका केही बिरामी सीमापारी भारतको रक्सौल स्थित अस्पताल पुगेर उपचार गराउन समेत बाध्य छन्। 20 भन्दा ठूलो सरकारी लापरवाही, सर्पदंशको उत्कर्ष सिजनमै एन्टी भेनम मृत्यु शीर्षकको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।
3: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ,
5: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
4: पहिरोका पूर्व संकेतहरू जानी राखौ र सावधानी अपनाऊ।
5: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
6: होइन हो साथी, आज निकै तनावमा छौ त। के भो भने?
7: के भो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेको छु नि।
6: नारायणी टेलर छँदैछ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
7: ए हो र, त्यसो भए म अहिले नै गइहाले।
8: हजुर, विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
9: नारायणी टेलर्स, सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जा।
10: सम्पर्क मोबाइल नम्बर 9822964264।
11: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
12: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
13: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
12: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 0825908647, 0825908447।
14: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
15: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
14: उपलब्ध। शल्यक्रियाहरू,
15: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
14: बालबालिकाको न्यूरो सर्जरी,
15: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
14: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
15: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
14: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 0825911001 र मोबाइल नम्बर 97090965255।
2: सक्ने विज्ञहरू दावी गर्छन् परम्परागत पाठ, धर्म ग्रन्थको अध्ययन, कुण्डली विश्लेषण जस्ता गतिविधि सहज बनाउन केही नेपाली स्टार्टअपले पनि फेथ टेक अर्थात धार्मिक प्रविधिको क्षेत्रमा प्रयास शुरू गरेका छन्। बाह्य देशहरूमा एआई एप र धार्मिक रोबोटले व्यावसायिक बजार नै खड़ा गरिरहेको सन्दर्भमा नेपाली उद्यमी तथा विकासकर्ताले पनि स्थानीय संस्कृति, आवश्यकता र आस्थालाई प्रविधिसँग जोड्न नवीन पहल गरिरहेका छन्। धार्मिक प्रविधि एप्लिकेशन निर्माणतर्फ भएका प्रयासबारे एउटा उदाहरण हो संस्कृतका विद्यार्थी आफैले विकास गरेको वृहत कर्मकाण्ड मोबाइल एप। भारतको वृन्दावनमा संस्कृत अध्ययन गरेका झापाका नवीन खतिवड़ा र इलामका युवराज ढुंगेलले 5 वर्ष अघि सामान्य लगानीबाट यो एप्लिकेशन बनाउनु भएको थियो। शुरूमा कर्मकाण्ड पुस्तकलाई मात्रै डिजिटल रूपमा राख्ने उद्देश्यले एप बनाउन खोजे पनि पछि यसलाई विस्तार गर्दै कम्पनीकै रूपमा दर्ता गरिएको नवीनले बताउनु भएको छ। सांस्कृतिक र धार्मिक अभ्यासमा प्रविधिको प्रयोग मोबाइल एप वा सफ्टवेयरमा मात्र सीमित छैन, हार्डवेयर र भौतिक प्रोडक्टमा पनि यस्ता केही काम भएका छन्। डिजिटल भगवानसँग सशुल्क साक्षात्कार शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
3: अब विदेशका खबर। इण्डोनेसियाले घाटामा रहेका र उत्पादकत्व न्यून भएका 750 भन्दा धेरै सरकारी स्वामित्वका उद्योग बन्द गर्ने भएको छ। त्यहाँका राष्ट्रपतिले उत्पादनशील उद्योग मात्र सञ्चालनमा राखिने बताएका छन्। संसदमा सम्बोधनका क्रममा राष्ट्रपतिले सरकारी स्वामित्वका धेरै उद्योगले नाफा देखाउने गरे पनि वास्तविक रूपमा घाटामा रहेको बताए। सरकारले अहिलेसम्म 290 बन्द गरिसकेको र आउँदो डिसेम्बर अन्त्यसम्म बाँकी कम्पनीको संख्या 300 भन्दा धेरै नरहने राष्ट्रपतिले बताएको समाचार संस्था एपी जनाएको छ। इण्डोनेसिया सरकारले सरकारी सम्पत्तिको प्रभावकारी व्यवस्थापन, घाटामा रहेका संस्थाको पुनर्संरचना र राज्यको खर्च घटाउने उद्देश्यले सरकारी स्वामित्वका उद्योगको संख्या ठूलो मात्रामा घटाउने योजना अघि सारेको हो। विदेशकै अर्को खबरमा जापानको पूर्वी क्षेत्रमा ठूलो वर्षापछि आएको विपदजन्य घटनामा कम्तीमा 8 जनाको ज्यान गएको छ। ठूलो पानी परेपछि राजधानी टोकियोको नारिता विमानस्थलमा हिजो हजारौं यात्रु अलपत्र परेका बीबीसीले जनाएको छ। जापानमा अस्ति बिहिबारको वर्षालाई त्यहाँका अधिकारीहरूले अभूतपूर्व भनी वर्णन गरेका छन्। मौसम बुधले यस वर्षको टाइफुन आँधी मौसम असामान्य रूपमा सक्रिय रहने अनुमान गरिरहँदा जापान र छिमेकी देशहरूमा आएका श्रृंखलाबद्ध आँधीपछि ठूलो वर्षा भएको हो।
2: अब खेल खबर नेपाल भलिबल लीग एनभीएल आउँदो भदौ 19-देखि 27 गतेसम्म हुने भएको छ। आयोजक केडिया ग्रुपले प्रतियोगिताको आधिकारिक मिति घोषणा गर्दै पुरूष फ्रेन्चाइज भलिबल लीग भदौ 19 गतेदेखि राष्ट्रिय खेलकुद परिषद राखेपको बहुउद्देश्य कवर हलमा सञ्चालन हुने जनाएको हो। लीगमा 6 फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ। सहभागी टोलीको खेल तालिका सार्वजनिक हुन बाँकी नै छ। खेलकै अर्को खबरमा नेपाली पौडी टोलीले आउँदो 20 एसियाली खेलकुदको तयारी भारतको बेंगलुरूमा गर्ने भएको छ। एक महिना लामो प्रशिक्षणका लागि 5 खेलाड़ी सहित 7 सदस्यीय नेपाली टोली आज भारत प्रस्थान गर्नेछ। 5 खेलाड़ीमा पुरूषतर्फ जाडिन श्रेष्ठ, अभिप प्रधान र इर्विन श्रेष्ठ तथा महिलामा डुबाना लामा र आर्य महर्जन रहेका छन्। प्रशिक्षकमा रत्नलाल महर्जन तथा व्यवस्थापकमा शिरीष गुरूङ रहेका छन्। टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रामचरित र मेहता र नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठले हिजो एक कार्यक्रमका बीच विदाई गर्नुभयो। 20 एसियाली खेलकुद आउँदो असोज 3 गतेदेखि जापानमा शुरू हुनेछ।
3: काया कैरनमा अब केही खबर संक्षेपमा। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संसदीय दलका नेता खगराज भट्ट सुदूरपश्चिम प्रदेशको 6 मुख्यमन्त्री नियुक्त हुनुभएको छ। पछिल्लो समय माओवादी केन्द्र, नागरिक उन्मुक्ति र एकीकृत समाजवादीको एकीकरणपछि बनेको नेकपा र एमाले बीच नयाँ सत्ता समीकरण बनेपछि भट्टका लागि मुख्यमन्त्रीको बाटो खुलेको हो।
2: मनसून जन्ने विपदबाट 4 महिनामा देशभर 85 जनाको ज्यान गएको छ। गएको वैशाख 1 हिजो साउन 29 बाढ़ीबाट 19, पहिरोबाट 35, चट्याङबाट 26, भारी वर्षाको कारण 4 र हिम पहिरोबाट 1 ज्यान गएको नेपाल प्रहरीको तथ्याङ्क छ। मनसून जारी नै रहेकोले बाढ़ी पहिरो लगायत विपदको जोखिम कायमै रहेको खबर कान्तिपुर दैनिकले छापेको छ।
3: युट्यूब, एक्स, स्पोटिफाई, टिकटक जस्ता सामाजिक सञ्जाल कम्पनीले आफ्ना प्लेटफर्ममा पोस्ट हुने सामग्री मार्फत कमाई गर्ने विकल्पहरूमा कड़ाई गर्ने भएका छन्। यो हप्ता मात्र युट्यूब र एक्सले मोनिटाइजेशनका नियम कड़ा पार्ने घोषणा गरे। स्पोटिफाई, टिकटक र मेटाले पनि क्रिएटरको आमदानीलाई मौलिक र व्यवसायिक सामग्रीसँग जोड्दै लाने घोषणा गरिसकेका छन्।
2: बगैंचामा लटरममा फलेका स्याउ बेच्न जुम्लाका किसानलाई यति बेला हतारो छ। नेपालगंज, वीरेन्द्रनगर लगायत शहरबाट व्यापारीहरू स्याउ किन्न दैनिक स्थानीयको दैलोमा धाइरहेका छन्। तर जुम्ली स्याउको पहिचान र गुणस्तर कायम गर्न सरकारवालाले काँचो स्याउ बजार नपठाउने निर्णय गरेका छन्। स्याउको स्वाद जाँच्न रिफ्याप्ट्रोमिटर बोकेर जुम्ला खटिए प्राविधिक शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
3: र सरकारले सर्वोच्च अदालतका प्रधान न्यायाधीश र न्यायाधीश, उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीश, जिल्ला अदालतका न्यायाधीश तथा महान्यायाधिवक्ताको तलब भत्ता यही साउन 1 लागू हुने गरी बढ़ाएको छ। यस अनुसार प्रधान न्यायाधीशको तलब 1,12,522 रूपियाँ र जिल्ला न्यायाधीशको तलब 77,110 रूपियाँ तोकिएको छ। काया कैरनमा अब पालो उखानको
2: नहुने मेसो यसो न उसो
3: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
2: देउबा पक्षको छुट्टै राष्ट्रिय भेलामा कांग्रेस एकजुट बनाउने दावी। सुरक्षा निकायबारे खगेन्द्र सुनारको अभिव्यक्तिले रासोपाभित्रै तरंग।
3: ग्यास आपूर्ति सहज बनाउन 10,000 टन ग्यास आयात थप गर्न पहल। आज काठमाडौँका 5 ठाउँबाट ग्यास बिक्री गरिने।
2: जग्गाको कित्ता काट रोकिँदा घर जग्गा कारोबार प्रभावित। पालिकाहरूलाई जग्गा वर्गीकरणको काम सक्न दबाव।
3: इण्डोनेसियाले 750 भन्दा धेरैको संख्यामा सरकारी उद्योग बन्द गर्ने। घाटामा रहेका संस्थाको पुनर्संरचना र राज्यको खर्च घटाउने उद्देश्य।
2: र नेपाल भलिबल लीग आउँदो भदौ 19 गतेदेखि शुरू हुने। एसियाड पौडी टोली तयारीका लागि आज भारत जाँदै।
3: र अन्त्यमा आजको कार्टुन। आज हामीले दीपक गौतमले बनाउनु भएको कार्टुन लिएका छौं। पूर्व प्रधानमन्त्री देउबा स्वदेश फर्केको अनि रासोपाका एकजना सांसदले सिंहदरबारको नाम फेर्नुपर्छ भनेको प्रसंगसँग यो कार्टुन सम्बन्धित छ। यहाँ देउबा जस्तै देखिने मान्छे विमानस्थलमा पत्रकारसँग कुरा गर्दैछन्। उनी भन्दैछन्, नेपाल किन आएको रे? अनि सिंहदरबारको नाम फेरेर अब शेरदरबार राख्न आएको क्या? आजको काया कैरन सकिएको छ। काया कैरनबाट
10: सूचना। न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
16: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल। लामो अनुसन्धान पछि आविष्कार भएको रुगाखोकी, नाकबन्द, जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल। जडीबुटीको शक्ति ओखती। आयुर्वेदिक तेल मात्र रु 50 मा।
17: घोराही को लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड घोराही दान फोन नम्बर 082-585-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मन्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।
18: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
19: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
18: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदान। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825।
20: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
21: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
20: दिने सेवाहरू ठुला मानिसमा देखिने खोकी जम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक कानो गोला बाद टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने गुलो हुने प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
22: बिरामी जाँच हुने मिति यही भाद्र 6 गते शनिबार।
19: साथै प्रत्येक दिन डाक्टर राजीव ढकाल एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड कन्सल्टेन्ट सर्जन द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। यो मौकाको फाइदा उठाउनुहोस्।
20: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दाङ फोन नम्बर 082-585-229-98-78-1817 र 98-78-35-643।

0: नमस्कार। खबर पत्रिकाको संगालो कार्यक्रम खबर पत्रिकामा प्राविधिक मित्र विशाल चौधरी र सहकर्मी देवा भुसालसँगै म शान्त कुमार बुढा मगरको तपाईलाई हार्दिक स्वागत छ।
1: रेडियो मध्यपश्चिम दाङको स्टुडियोबाट उत्पादन तथा प्रसारण भइरहेको यो कार्यक्रम अहिले बंगलाचुलीमा रहेको रेडियो बंगलाचुली र गढवामा रहेको रेडियो साझा आवाजबाट पनि प्रसारण भइरहेको छ। यसका साथै हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा तथा इन्टरनेट अनलाइन मार्फत www.radioMP.org मोबाइल एप्लिकेशन र हाम्रो पात्रबाट पनि संसारभर सुन्न सकिन्छ।
0: यसै गरी तपाईहरूले चाहेको समयमा पनि हाम्रो कार्यक्रम डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम खबर पत्रिका शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: दाङका 70% पशुपालक अझै सरकारी सेवाबाट टाढा, उत्पादन बढ़्यो पहुँच बढेन।
0: कार्य सम्पादनमा लक्ष्मीपुर स्वास्थ्य चौकी प्रथम, कार्य सम्पादन मूल्याङ्कनमा 66.7% अंक प्राप्त।
1: र लुम्बिनी प्रदेशमा आयोजना बैंकदेखि बजेट खर्चसम्म बजेट खर्चलाई प्राथमिकताका आधारमा छनौट गर्ने र व्यवस्थित बनाउने उद्देश्य।
2: क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन, बिरिबार।

0: गोर्खा पब्लिक हस्पिटल प्रणाली को राइदान बिरामी भए गोर्खा हस्पिटल जाम फोन नम्बर टिप्नुस 082-563-414।
1: आज हामीसँग नयाँ युगबोध राष्ट्रिय दैनिक, गोरक्ष राष्ट्रिय दैनिक, गणतन्त्र राष्ट्रिय दैनिक र राप्तीपुष्ट राष्ट्रिय दैनिक प्राप्त भएका छन्। आज हामीले उत्पादन बढ़यो पहुँच बढ़ेन, दाङका 70% किसानलाई अझै सरकारी सेवाबाट टाढा भन्ने शीर्षकमा रहेको नयाँ युगबोध राष्ट्रिय दैनिकको समाचार पहिलो समाचार बनाएका छौं।
2: लुम्बिनी प्रदेशकै प्रमुख पशुपालन जिल्लाका रूपमा परिचित दाङमा पछिल्लो एक वर्षमा पशुपालन क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल भए पनि त्यसको प्रत्यक्ष लाभ अधिकांश किसानसम्म पुग्न सकेको छैन। जिल्लाका करिब 70% पशुपालक कृषक अझै सरकारी प्राविधिक सेवाको पहुँच बाहिर छन्। यहीबीच माछा उत्पादन 14.5% बढ़ेको छ। कुखुराको मासु उत्पादनमा झण्डै 40% वृद्धि भएको छ। लाखौं पशुपक्षीमा खोप लगाइएको छ र हजारौं पशुमा कृत्रिम गर्भाधान गरिएको छ, तर दूध उत्पादनले अझै जिल्लाको आवश्यकता पूरा गर्न सकेको छैन भने किसानका लागि छुट्याइएको करिब 40% अनुदान बजेट खर्च हुन सकेको छैन। भेटनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङका प्रमुख डाक्टर हरिनारायण प्रसाद थारूका अनुसार जिल्लाका 1,01,880 कृषक परिवार मध्ये 81,504 परिवार पशुपालन तथा मत्स्यपालन व्यवसायमा आबद्ध रहेका छन्। तर ती मध्ये 24,295 कृषक परिवारले मात्रै कृषि प्रसार सेवा पाएका छन्, अर्थात कुल लक्षित कृषक मध्ये 29.80% मात्रै सरकारी सेवा पुगेको छ भने 7 मध्ये 5 भन्दा बढ़ी किसान अझै सरकारी सेवाबाट बाहिर रहेका छन्। त्यसै गरी किसानसम्म सरकारी सेवा विस्तार हुन नसक्नुको मुख्य कारण प्राविधिक जनशक्ति अभाव देखिएको छ। कार्यालयमा स्वीकृत 14 दरबन्दी मध्ये 11 पद मात्रै पूर्ति भएका छन्। पशु चिकित्सक, पशु विकास अधिकृत र नायब पशु स्वास्थ्य प्राविधिक जस्ता महत्वपूर्ण पद रिक्त रहेका छन्। एउटा प्राविधिकले औसत 247 कृषक घरधुरीलाई सेवा दिनुपर्ने अवस्था छ। यही सीमित जनशक्तिका बीच कार्यालयले पशु उपचार, रोग नियन्त्रण, खोप अभियान, कृत्रिम गर्भाधान, किसान तालिम तथा डोर टू डोर प्राविधिक सेवा सञ्चालन गर्दै आएको छ। मत्स्य र मासु उत्पादनमा उत्साहजनक सुधार देखिएको छ। गत आर्थिक वर्षमा सबैभन्दा उल्लेखनीय उपलब्धि मत्स्य पालन क्षेत्रमा देखिएको छ। माछा उत्पादन एक वर्षमै 14.5% बढ़ेर 1,566.99 मेट्रिक टन पुगेको छ। नयाँ पोखरी निर्माण, पुराना पोखरी विस्तार तथा प्राविधिक सहयोगका कारण उत्पादनमा उल्लेख्य वृद्धि भएको कार्यालयको भनाइरहेको छ। कुखुरा पालनतर्फ पनि मासु उत्पादन बढ़ेर 39.8% बढ़ेर 4,128 मेट्रिक टन पुगेको छ, तर अण्डा उत्पादन 9.3% घटेको छ। दानाको मूल्य वृद्धि, उत्पादन लागत बढ़नु तथा लेयर्स पालन घट्नु यसको मुख्य कारण मानिएको छ। त्यस्तै दूधमा आत्मनिर्भरता अझै टाढ़ै रहेको छ। पशुपालन व्यवसाय विस्तार भइरहे पनि दूध उत्पादनले अझै जिल्लाको माग धान्न सकेको छैन। प्रति व्यक्ति वार्षिक 91 लिटर दूध आवश्यक पर्ने मापदण्ड रहे पनि उपलब्धता भने 52.98 लिटर मात्रै रहेको छ। त्यसै गरी अनुदान खर्चमा कमजोरी पनि देखिएको छ। किसानलाई प्रोत्साहन गर्न छुट्याइएको अनुदान बजेट पूर्ण रूपमा खर्च हुन सकेको छैन। आर्थिक वर्ष 2082-83 पशुपालन तथा मत्स्य विकासका लागि छुट्याइएको 94,40,000 रूपियाँ मध्ये 57,00,000 रूपियाँ मात्रै खर्च भएको छ। करिब 40% बजेट उपयोग हुन नसकेको प्रतिवेदनले देखाएको छ। अनुदान कार्यक्रम 334 किसान तथा कृषक समूह लाभान्वित भएका छन्। अनुदान कार्यान्वयनमा ढिलाइ प्रक्रिया, जटिल हुनु तथा सूचना प्रभावकारी हुन नसक्नु बजेट खर्च प्रभावित भएको बताएको छ। आजको युगबोध राष्ट्रिय दैनिकमा सन्तोष खनालले खबर लेख्नु भएको छ।
1: घोराई उपमहानगरपालिका भित्रका स्वास्थ्य चौकीको कार्य सम्पादन मूल्याङ्कनमा लक्ष्मीपुर स्वास्थ्य चौकी प्रथम भएको छ। आर्थिक वर्ष 2082-83 गरिएको कार्य सम्पादन मूल्याङ्कनमा 66.7% अंक प्राप्त गर्दै लक्ष्मीपुर स्वास्थ्य चौकी प्रथम भएको हो। यसै गरी 62.2% अंक प्राप्त गरे ढिकपुर स्वास्थ्य चौकी दोस्रो र 57.97% अंक प्राप्त गरी नारायणपुर स्वास्थ्य चौकी तेस्रो भएका छन्। यसै गरी शहरी स्वास्थ्य केन्द्रतर्फ 47.59% अंक प्राप्त गर्दै शहरी स्वास्थ्य केन्द्र फचकपुर प्रथम भएको छ भने 47.22% अंक सहित शहरी स्वास्थ्य केन्द्र भिडर दोस्रो र 45.23% अंक सहित शहरी स्वास्थ्य केन्द्र काँडाखुट्टी तेस्रो भएको छ। कार्य सम्पादन मूल्यांकनमा उत्कृष्ट भएका स्वास्थ्य चौकी तथा शहरी स्वास्थ्य केन्द्रलाई नगर प्रमुख नरूलाल चौधरी, उपप्रमुख हुमा कुमारी डीसी लगायतले प्रमाणपत्र प्रदान गरी कार्य सम्पादन प्रदान गरी सम्मान गर्नुभएको थियो। घोराई उपमहानगरपालिकामा 8 स्वास्थ्य चौकी र 14 शहरी स्वास्थ्य प्रवर्धन केन्द्र रहेका छन्। कार्य सम्पादनमा लक्ष्मीपुर स्वास्थ्य चौकी प्रथम शीर्षकमा गोरक्षी राष्ट्रिय दैनिकबाट यो समाचार लिएका छौं।
2: लुम्बिनी प्रदेश सरकारले विकास आयोजनालाई प्राथमिकताका आधारमा छनौट गर्ने र बजेट खर्चलाई व्यवस्थित बनाउने उद्देश्यले आयोजना बैंक संचालनदेखि वित्तीय अनुशासन कायम गर्नेसम्मका प्रयासलाई महत्वपूर्ण उपलब्धिका रूपमा प्रस्तुत गरेको छ। आयोजना बैंकको संस्थागत शुरूआत यथार्थपरक बजेट निर्माण बहुवर्षीय आयोजनाका लागि स्रोत सुनिश्चित र पुराना दायित्व व्यवस्थापनले विकास बजेट कार्यान्वयनको आधार तयार गरिएको छ। विक्रम सम्बत 2081 साल साउन 7 गते मुख्यमन्त्री पदमा नियुक्त भए कार्यभार सम्हाल्नु भएका मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारले आर्थिक वर्ष 2081-82 र 82-83 प्रदेशको विकास व्यवस्थापन र वित्तीय प्रणाली सुधारलाई प्राथमिकतामा राखेर काम गरेको जनाएको छ। प्रदेश योजना आयोग मार्फत प्रदेश आयोजना बैंक संचालनका लागि निर्देशिका र प्रणाली तयार गरी कार्यान्वयन शुरू गरिएको छ। आयोजना बैंक मार्फत उपलब्ध स्रोत आवश्यकता प्राथमिकता र सम्भाव्यताका आधारमा आयोजना छनौट गर्ने तथा बजेट विनियोजनलाई व्यवस्थित बनाउने आधार तयार भएको सरकारको दावी रहेको छ। यसै गरी बजेट खर्चतर्फ भने सरकारले विगतमा देखिएका समस्या समाधान गर्दै वित्तीय अनुशासन कायम गर्ने प्रयास गरेको जनाएको छ। आर्थिक वर्ष 2081-82 प्रदेशको वार्षिक वित्तीय प्रगति 71.56% रहेकोमा आर्थिक वर्ष 2082-83 67% रहेको छ। राजस्वतर्फ लक्ष्य प्राप्ति 2081-82 72.86% र 82-83 77.13% पुगेको छ। स्थानीय तहसँगको वित्तीय सम्बन्धलाई पनि प्रदेश सरकारले प्राथमिकता दिएको छ। प्रदेशका 109 स्थानीय तहलाई वित्तीय हस्तान्तरण तथा राजस्व बाँडफाँडतर्फ आर्थिक वर्ष 2081-82 3.86 अर्ब र 82-83 4.21 अर्ब रूपियाँ निकासा गरिएको छ। आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका स्थानीय तहलाई सूचाङ्कका आधारमा विशेष अनुदान उपलब्ध गराउने व्यवस्था पनि गरिएको छ। उपभोक्ता समिति मार्फत हुने योजनालाई क्रमशः निरुत्साहित गर्ने नीतिले सार्वजनिक खरिदमा प्रतिस्पर्धा बढ़ाउने र निर्माणको गुणस्तर सुधार गर्ने सरकारको अपेक्षा रहेको छ। चालू आर्थिक वर्षमा 10 लाख भन्दा माथिका योजनाहरू अनिवार्य प्रतिस्पर्धाबाट कार्यान्वयनमा आउनेछन्। आजको युगबोध राष्ट्रिय दैनिकमा दशरथ घिमिरेले खबर लेख्नु भएको छ।
1: दाङको गढवा गाउँपालिकाका नागरिकहरूले गाउँपालिका तथा वडा कार्यालयबाट प्रवाह हुने सूचना, शिक्षा, स्वास्थ्य, कृषि विकास, निर्माण, बजेट तथा सेवा प्रवाहका विषयमा प्रश्न उठाउँदै समयमै प्रभावकारी सूचना उपलब्ध गराउन माग गरेका छन्। राप्ती प्रेस मञ्चको सहजीकरणमा बिहिबार गढवा गाउँपालिका साथको वडा कार्यालयमा मानपुरमा आयोजित वार्षिक आर्थिक वर्ष 2082-83 चौथो चौमासिक सार्वजनिक सुनवाई कार्यक्रममा सहभागी नागरिकहरूले गाउँपालिकाका र वडा कार्यालयबाट प्रवाह हुने सेवा सुविधा तथा कार्यक्रमबारे पर्याप्त र समयमा जानकारी नपाउँदा कतिपय नागरिक सेवा तथा अवसरबाट वञ्चित हुनु परेको गुनासो गरेका छन्। सार्वजनिक सुनवाईमा नागरिकहरूले गाउँपालिकाको सेवा प्रवाहलाई अझै नागरिक मैत्री बनाउन सूचना प्रवाहको प्रणालीलाई प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिएका छन्। गणतन्त्र राष्ट्रिय दैनिकबाट यो समाचार लिएका छौं।
2: घोराई उपमहानगरपालिकाले हिजो सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न गरेको छ। आफूले कार्य सम्पादन गरेको कामका बारेमा नागरिकलाई जानकारी दिन र नागरिकका गुनासा सुन्नका लागि उपमहानगरपालिकाले त्रैमासिक रूपमा सार्वजनिक सुनवाई गर्दै आएको छ। सार्वजनिक सुनवाई कार्यक्रममा नागरिकहरूले उपमहानगरपालिकाले नागरिकलाई करको बोझ मात्रै थुपारेको आवश्यकताका आधारमा भन्दा पनि पहुँचका आधारमा बजेट विनियोजन हुने गरेको सड़क खानेपानी सिंचाई स्वास्थ्य सेवा शिक्षाको अवस्था नाजुक रहेको भन्दै विभिन्न गुनासा गरेका थिए। कार्यक्रममा नागरिकले उठाएका गुनासोको जवाफ नगर प्रमुख नरूलाल चौधरी उप प्रमुख हुमा डीसी प्रमुख प्रशासकीय अधिकारी चन्द्रकान्त भूषाल शिक्षा महाशाखाकी भवानी गिरी पूर्वाधार महाशाखाका ओम जीएम आर्थिक महाशाखाका कृष्ण केसीले जवाफ दिनुभएको थियो। कार्यक्रमको सहजीकरण समाजका लागि संचार पैरवी नेपालका नवीन चौधरीले गर्नुभएको थियो। घोराई उपमहानगरपालिकाले नागरिकको सेवामा काम गरिरहेको दावी गर्दै गर्दा नागरिकहरूले त्यसको अनुभूति गर्न नपाएको बताएका छन्। शिक्षा स्वास्थ्य खानेपानी सिंचाई भौतिक पूर्वाधार लगायतका विषयमा पालिकाले काम नगरेको गुनासो उपभोक्ताहरूको छ भने स्रोतको सीमितता नागरिकको चाहना र कानूनको परिधिभित्र रहेको काम गरेको पालिकाको दावी रहेको छ। एक रिपोर्ट।
3: घोराई उपमहानगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनवाई कार्यक्रममा नागरिकहरूले सहज रूपमा सेवा पाउन नसकेकोदेखि भौतिक पूर्वाधार विकासमा प्रगति हुन नसकेको गुनासो गरेका छन्। सार्वजनिक सुनवाई कार्यक्रममा घोराही चारकी कक्षा दशमा पढ्ने छात्रा अनुष्का अधिकारीले विद्यालयमा महिनावारी भएको समयमा परिवर्तन गर्ने सेनेटरी प्याडदेखि विषयगत शिक्षकको अभावमा आफूहरू बस्नु परेको गुनासो गर्नुभयो।
4: साइन्स ल्याबको समस्या, कम्प्युटर ल्याबको समस्या, सेनेटरी प्याडहरूको समस्या, विद्यार्थीहरूको फाइलको समस्या, भवनहरूको समस्या, त्यसमध्ये पनि एउटा छ समस्या, हाम्रो विद्यालयमा विद्यार्थीहरूको संख्या धेरै छ तर त्यसको लागि शिक्षकको संख्या कम छ, विद्यार्थी अनुरूपको शिक्षकको संख्या छैन। कक्षा दसमा पढ्ने छात्र अप्सनल म्याथमेटिक्स विषय लिएर पढ्छु तर त्यसमा
3: कार्यक्रममा घोराही पन्ध्रका तेज कुमार पाण्डेले घर अघिको सड़क बिग्रिएर हिँड्न नसक्ने अवस्था हुँदा पनि उपमहानगरपालिकाले नदेखेको गुनासो गर्नुभयो भने घोराही नौ तेघरा नयाँ बस्तीकी निर्मला ओलीले उपमहानगरपालिकाले सिंचाईको व्यवस्था गर्न नसक्दा धान खेती हुन नसकेको र इनारबाट पानी तान्ने मोटर समेत नचल्ने विद्युत विस्तार भएको गुनासो गर्नुभयो। सार्वजनिक सुनवाई कार्यक्रममा उपभोक्ता मात्रै होइन जनप्रतिनिधिका पनि आफ्नै गुनासा सुनिए। उपभोक्ताले योजना माग गरेको ती योजनाहरू पालिकामा समावेश गराउँदा बजेट विनियोजन हुन नसक्दा गाउँघरमा आफूहरूलाई नाक देखाउन समेत लाज हुने गुनासो छ घोराही चारका वडा अध्यक्ष मधुसूदन घिमिरेको।
5: तपाईँले माग गर्नु पनि भएको हो, तपाईँको योजना हामीले सिफारिस पनि गरेका हौ, नगरमा पनि पठाएका हौ, हामीले पहल पनि गरेका हौ, के कति कारणले परेन, बजेट देशको अवस्था ओडाको बजेट भन्नुहुन्छ भने साँच्चीकै रुन मन लाग्नु छ। 30 लाख रुपियाँ हामीले सबै ओडामा बाँड्नुपर्ने, सागिक ओडाहरूमा बाँड्नुपर्ने भएको हुनाले 47 टोलहरू छन्। प्राथमिकताको आधारमा टोलको माग अनुसार हामीले थोरै बजेट भए पनि पुर्याएका छौं। 3 लाख, 2.5 लाख, 4 लाख, 5 लाखका योजनाहरू सिधै नगरमा पठाउने गर्छौं। नगरमा हाम्रो कुनै हात हुँदैन। त्यो योजना किन परेन, म एउटा ओडा र नगरको पुलको काम गर्ने हुलाकी मात्रै भएको कुरा म तपाईँलाई जानकारी।
3: उपमहानगर सबैको अभिभावक भएको कारण सबैका गुनासा सुन्नुपर्ने भन्दै घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरूलाल चौधरीले स्रोतको सीमितता र कानूनको परिधिभित्र रहेर नागरिकका समस्या समाधान गर्न आफूहरू सधैँभरि प्रतिबद्ध रहेको बताउनुभयो।
6: धेरै इन्डिकेटरहरूमा हामी सकारात्मक छौं, गतिमा नकारात्मक पनि छ, सुधार्न पर्ने पक्ष थुप्रै छ भनेर उहाँहरूले औल्याइदिनु भएको छ। त्यो आम नागरिकहरूको भावना हो, त्यसलाई म सम्मान व्यक्त गर्न चाहन्छु। त्यसो भावनाले हजुरहरूले राखेको जिज्ञासा, गुनासा, सुझाव एकदम धेरै सम्मानजनक छ, गर्नुपर्ने कामका विषयमा छन्, र जतिले राख्नु भएको छैन उहाँहरूको भावना पनि हाम्रो कदर गर्न चाहन्छौ। तपाईँहरूले म बोलिन त्यसकारण मेरो सुनाई हुन्न कि हाम्रा कुराहरू पुग्दैन कि भन्नुहुन्छ भने सबैको कुरा हामी कहाँ पुग्छ, हामी त्यो गुनासा सुन्ने ठाउँमा छौँ। आज सार्वजनिक सुनाईको दिन मात्रै नभन्दाखेरि कुनै विषय छुट्नेवाला छैन, बोल्नुभएका नबोल्नुभएका सबै टोलका अध्यक्ष लगायत नागरिकहरूको समस्या हाम्रो स्रोत साधनले र हामीलाई दिएको अधिकारभित्र ध्याएर पुगेसम्म सम्बोधन गर्ने कुरा तपाईँहरूको बीचमा म प्रतिबद्धता जाहेर गर्न चाहन्छु।
3: कार्यक्रममा नागरिकले आवश्यकताका आधारमा भन्दा पनि पहुँचका आधारमा बजेट विनियोजन हुने गरेको, कर्मचारीहरूले सेवाग्राहीहरूलाई खराब व्यवहार गरेको देखि करको बोझ थुपारेको सम्म गुनासो गरेका छन्। नागरिकका गुनासाहरूलाई नगरपालिकाले तत्काल सम्बोधन गर्नुपर्ने पनि उनीहरूले माग गरेका छन्।
7: नेपाल मेडिकल कलेज काठमाडौँमा लामो समय अनुभव प्राप्त स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारी अब बुद्ध इन्टरनेसनल हस्पिटल प्रणाली घोराईमा।
8: डाक्टर विमला तिवारी द्वारा दिइने सेवाहरू:
9: पाठेघरको मुखको क्यान्सर, तल्लो पेट दुख्ने, महिनावारी गडबडी, गर्भवती चेक जाँच तथा उपचार र प्रसूति सेवा,
8: पाठेघर सम्बन्धी समस्याको अपरेशन सेवा,
10: अन्य विशेषज्ञ सेवाहरू,
11: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा,
12: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
13: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
14: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसी द्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
15: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
16: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
17: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
18: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो, घोराई जाँच। फोन नम्बर 0825362018।
19: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
20: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन, वरिष्ठ फिजिसियन डाक्टर जित नारायण यादव, प्रसूति तथा स्त्री रोग, वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
21: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
22: हाडजोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
23: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
24: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको,
25: इन्डोस्कोपी सेवा,
24: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
26: नोट: यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ।
27: सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदान। फोन नम्बर 0825607634 र 0825601038।
28: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराईदाङमा। यदि तपाईँको ढाड, कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड, कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हातखुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 0825362509 र मोबाइल 98453065।
1: अब बाँकी समाचार। घोराई उपमहानगरपालिका 14 निवासी 27 वर्षीय पूजन राज कंवरको टाउको भित्र जमेको करिब 45 मिलिलिटर रगत सफलतापूर्वक निकालिएको छ। छतबाट खसेर बेहोश अवस्थामा अस्पताल पुर्याइएका कंवरको संजीवनी टिचिङ हस्पिटल घोराईमा समयमै शल्यक्रिया गरिएको गरिएको हो। कंवरलाई गत साउन 25 गते बिहान करिब 6 बजे अचेत अवस्थामा अस्पताल ल्याइएको थियो। बिरामीका आफन्तका अनुसार घरको छतबाट खसेपछि उनी बेहोश भएका थिए। अस्पताल ल्याउँदा कंवर अचेत हुनुका साथै बान्ता गरिरहेको अवस्थामा थिए। प्रारम्भिक स्वास्थ्य परीक्षणपछि गरिएको सिटी स्क्यानमा टाउको भित्र रक्तस्राव भई रगत जमेको देखिएपछि वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमको नेतृत्वमा रहेको चिकित्सकीय टोलीले तत्काल उपचार तथा शल्यक्रिया प्रक्रिया अघि बढ़ाएको थियो। शल्यक्रियाका क्रममा टाउको भित्र जमेको करिब 45 मिली लिटर रगत निकालिएको अस्पतालले जनाएको छ। गणतन्त्र राष्ट्रिय दैनिकमा यो समाचार रहेको छ।
0: दाङका वन क्षेत्र सूर्य तथा मानव बस्ती आसपास निर्माण गरिएका पोखरीहरू अहिले केवल पानी जम्मा गर्ने संरचना मात्र रहेका छैनन्। ती पोखरी वातावरण संरक्षण, जैविक विविधताको प्रवर्धन, भूमिगत पानीको पुनर्भरण, कृषि उत्पादन वृद्धि र वन्यजन्तुको वासस्थान संरक्षणका महत्वपूर्ण आधार बन्न थालेका छन्। पानीको प्राकृतिक मुहान सुक्दै जान थालेको, वर्षाको पानी छिटो समयमै बगेर जाने र गर्भियामा वन क्षेत्रमा पानीको अभाव बढ़दै गएको अवस्थामा कृत्रिम तथा संरक्षण पोखरी निर्माणलाई वातावरणीय अनुकूलनको प्रभावकारी उपायका रूपमा लिन थालिएको छ। यही आवश्यकता मध्यनजर गर्दै दाङको चुरे क्षेत्रमा वन्यजन्तुको संरक्षण र जलस्रोत व्यवस्थापनका लागि संरक्षण पोखरी निर्माण गरिएको छ। वन क्षेत्रमा रहेका प्राकृतिक पानीका मुहान सुक्दै जान थालेपछि वन्यजन्तुलाई सहज रूपमा पानी उपलब्ध गराउने उद्देश्यले डिभिजन वन कार्यालय दाङ देउखुरीले वन्यजन्तु मैत्री पानी पोखरी निर्माणलाई प्राथमिकतामा राखेको हो। डिभिजन वन कार्यालय दाङ देउखुरीका अनुसार चालू आर्थिक वर्षमा 3 नयाँ पानी पोखरी निर्माण गरिएको छ भने एउटा पुरानो पोखरीको मर्मसम्हार गरिएको छ। लमही आठ स्थित उपकार सामुदायिक वन, गंगा सामुदायिक वन, गडा लगायतका क्षेत्रमा निर्माण गरिएका पोखरीले वन्यजन्तुको वासस्थान संरक्षणमा सहयोग पुर्याउन थालेका छन्। वन वातावरण तथा वातावरण मन्त्रालय अन्तर्गत दाङ घोराही र लमहीमा डिभिजन वन कार्यालयहरूबाट वन तथा वातावरण संरक्षण सम्बन्धी काम पनि हुँदै आएका छन्। आजको राप्ती पोस्ट दैनिकमा यो समाचार लेखिएको छ।
1: आजका पत्र पत्रिकामा रहेका खबर सम्पादकीयको पालो, आज नयाँ राष्ट्रिय दैनिकमा दुई नोबेल पुरस्कार विजेता पाउलिन को अद्भुत यात्रा शीर्षकमा चेतनाको यात्रा लेख्नु भएको छ। तुफान बाबु श्रेष्ठले भने पुस्तक समीक्षामा इमान्दार मन मल्लिका शीर्षकमा गोविन्द खड्काको लेख रहेको छ। त्यसै गरी पर्यटनमा इतिहासको खोज, स्नान थान पर्यटन र युद्धको जीवित स्मरण शीर्षकमा केबी मसालको लेख रहेको छ। त्यसै गरी स्मृति लेखमा सुशील गौतम राप्तीका एक काव्य शिल्पी शीर्षकमा डाक्टर टीकाराम उदासीको लेख रहेको छ भने कविता स्क्रीनको संसार शीर्षकमा गायत्री अधिकारीको कविता र हात लाग्यो सुन्ने शीर्षकमा बलराम दंगलको लघु कथा रहेको छ।
0: यसै गरी आजको गोरक्ष राष्ट्रिय दैनिकमा शनिवासरी अन्तर्गत बिहे नगरिएको अभियोगमा समाजको कटघरामा म शीर्षकमा भूपेन्द्र खड्काको ब्लगलाई छापिएको छ। पद र प्रवृत्ति शीर्षकमा तारा प्रसाद पोखरेलको कविता छापिएको छ भने मसँग केमिस्ट्री मिलेका सुशीलजी शीर्षकमा सुशीलजीको स्मृतिमा विनोद पोखरेलको विचारलाई छापिएको छ। दर्पण शीर्षकमा गुरूप्रसाद शर्मा रेग्मीको विचारलाई छापिएको छ भने के गल्ती मेरै थियो शीर्षकमा ईश्वर थोकरको स्मरणमा के गल्ती मेरै थियो के गल्ती मेरै थियो शीर्षकमा ईश्वर थोकरको संस्मरणलाई लेखिएको छ भने तीन गाँठोको सन्देश शीर्षकमा प्रेरणाको बिन्दुलाई छापिएको छ।
1: आज गणतन्त्र राष्ट्रिय दैनिकमा गणतन्त्र साहित्य विशेषमा रूढीवाद शीर्षकमा सुरेश कुमार पाण्डेको कथा रहेको छ। त्यसै गरी पद्मप्रसाद शर्माको यदि मनमा लाग्थ्यो भने शीर्षकमा कथा रहेको छ। त्यसै गरी असफलताका अनेक कथामा खारिएर बनेको ब्रान्ड रानी केक शीर्षकमा समाचार रहेको छ।
0: यसै गरी आजको राप्ती पोस्ट दैनिकमा गधाको मूर्खता शीर्षकमा सन्देश पाण्डेको बालकथालाई छापिएको छ भने बाल कविता किताब शीर्षकमा कृष्ण बाउसेको बाल कवितालाई छापिएको छ। त्यसै गरी शब्दको उच्चारण शीर्षकमा सम्पादकीय छापिएको छ आजको राप्ती पोस्ट राष्ट्रिय दैनिकमा।
1: यिनै खबरहरू सँगै हामी खबर पत्रिकाको अन्त्यमा आइपुगेका छौं। यतिन्जेलसम्म प्राविधिकमा साथ दिने प्राविधिक मित्र विशाल चौधरी र कार्यक्रम सुनिदिने तपाईँ सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। कार्यक्रम खबर पत्रिका लिएर भोलि बिहान 6:30 बजे पुनः उपस्थित हुने नै छौं। आजका लागि भने म शान्त कुमार बुढामगर
0: अनि म देवा भूषाल पनि बिदा हुन्छ। नमस्कार।

0: 94 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम
1: वाउ राज कस्तो राम्रो जुत्ता लगाएको
2: मेड इन दङ्गाली हो नि त राम्रो त भइहाल्छ नि
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है सिधै भन न कहाँबाट ल्यायौ यो जुत्ता
2: मैले सिधै कुरा गरेको छु तिमी कुरो बुझ्दैनौ दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो कति टिक्दैन भने
2: एकपटक दङ्गालीबाट किनेर हेर न
1: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहालेँ है
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल
2: स्कुल जुत्ता अफिस जुत्ता कन्भर्स स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता टाई बेल्ट ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ
5: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा
2: प्रोप्राइटर सोमराज रैदास
6: सम्पर्क फोन नम्बर 0825635775
2: सम्पर्क नम्बर 98478263
7: हजुर हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा
8: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ
9: हिराले खाएको दाँत निकाल्ने
4: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने
9: खाली ठाउँमा दाँत राख्ने
4: दाँतको जरैदेखि उपचार गर्ने
9: भएको दाँतमा खुल राख्ने दाँत सफा गर्ने तार बाँध्ने दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा
4: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ
8: सम्पर्क डाइनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि सम्पर्क फोन नम्बर 0825904662 9829185553
10: जेएनजी सम्झौता तथा एकीकृत प्याकेज कार्यान्वयन समन्वय एवं सहजीकरण समितिले सरकार र आन्दोलनकारी पक्ष बीच भएका सम्झौताहरूको कार्यान्वयन र समन्वयमा मुख्य भूमिका खेल्ने जनाइएको छ रौतहटबाट बोलबम यात्राका लागि भारतको झारखण्ड स्थित देवघर गएका तीर्थयात्री सवार बस दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ दुर्घटनामा गरूडा नगरपालिका 6 पोठियाहीका 60 वर्षीय नवल जयसवाल उनकी श्रीमती र 10 वर्षीय शिवम महतोको मृत्यु भएको भारतीय संचार माध्यमले जनाएका छन् गरूडा नगरपालिका 6 पोठियाहीबाट गत आइतबार 45 जना तीर्थयात्री भारतको वैद्यनाथ धाम गएका थिए वासुकी नाथको दर्शन सकेर देवघर हुँदै राजगीरतर्फ जाने क्रममा हिजो झारखण्डको कोडरमा जिल्ला स्थित सतगावा थाना क्षेत्रमा बस र मालवाहक ट्रक एक आपसमा ठोकिएर दुर्घटना भएको हो नेपाली कांग्रेसका नेताहरूले लोकतन्त्र सुदृढीकरणका लागि कांग्रेस एकजुट हुनुपर्नेमा जोड़ दिनुभएको छ कांग्रेसको संस्थापन पक्ष इतरको हिजोदेखि काठमाण्डुमा शुरू भएको राष्ट्रिय भेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँहरूले मुलुकमा संकट र राष्ट्रियतामा चुनौती देखिएको अवस्थामा त्यसको समाधानका लागि पनि कांग्रेस एक ढिक्का हुनुपर्ने बताउनुभयो भेलामा पार्टीका निवर्तमान सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्र राष्ट्रियता र मेलमिलापका लागि बृहत्तर राष्ट्रिय सहमतिका लागि पहल गर्ने बताउनुभयो पूर्व सभापति देउवाले मुलुकको राजनैतिक अवस्था संवेदनशील देखिएकोले राष्ट्रिय एकता कायम गरेर लोकतन्त्र सुदृढ बनाउनु पर्नेमा जोड़ दिनुभयो नेपाली कांग्रेसका पूर्व महामन्त्री डाक्टर शशांक कोइरालाले पार्टीलाई एकजुट बनाउन राष्ट्रिय भेला आयोजना गरिएको र कांग्रेस एक ढिक्का भएमा कसैले पनि पराजय गर्न नसक्ने बताउनुभयो पूर्व सहमहामन्त्री डाक्टर प्रकाश शरण महतले मुलुकमा जेएनजी आन्दोलनको घटना जस्तै कांग्रेसमा नियमित महाधिवेशनको सट्टामा विशेष महाधिवेशन भएकोले यसको निर्वाचनको परिणाम अनपेक्षित आएको उल्लेख गर्नुभयो पूर्व सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले सिनियर नेताहरूको योगदान र संघर्षलाई कदर गर्न नसके पार्टी अगाडि बढ्न नसक्ने उल्लेख गर्नुभयो। पार्टीका नेता रमेश लेखकले 15 महाधिवेशन प्रक्रिया शुरू भइसकेको अवस्थामा आत्तिएर समयभन्दा छिटो विशेष महाधिवेशन गरिएकाले पार्टीमा समस्या आएको बताउनुभयो। यस्तै भेलामा पूर्व मन्त्री एनपी साउद, पूर्व संचार मन्त्री मोहन बस्नेत लगायतका नेताले पार्टीलाई सबल र सक्षम बनाउन परिपक्व नेताहरूको सुझाव र सल्लाहलाई आत्मसात गर्नुपर्नेमा जोड़ दिनुभयो। प्रचार प्रसार समिति संयोजक मीन बहादुर विश्वकर्माका अनुसार हिजोदेखि शुरू भएको भेलाको आज र भोलि बन्द सत्र चल्नेछ। सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। हिजो प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख नजीर मियाले नवनियुक्त मुख्यमन्त्री भट्टलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो। नेपाली कम्युनिष्ट पार्टी नेकपा प्रदेशसभा संसदीय दलका नेता भट्ट हिजै मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो। प्रदेशको सत्ता समीकरणमा आएको परिवर्तनसँगै मुख्यमन्त्री कमल बहादुर शाहले बिहिबार राजीनामा दिनुभएपछि नेपाली कम्युनिष्ट पार्टी प्रदेशसभा संसदीय दलका नेता भट्ट पाँचौं मुख्यमन्त्री बन्नुभएको हो। यसैबीच मुख्यमन्त्री भट्टले सत्ता गठबन्धन दल नेकपा एमालेका तीन मन्त्री र एक राज्य मन्त्री समेटेर मन्त्रीमण्डल विस्तार गर्नुभएको छ, जसमा चक्रबहादुर मल्ल आर्थिक मामिला मन्त्री, सन्तोष शर्मा थापा सामाजिक विकास मन्त्री, दमन बहादुर भण्डारी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री र जानकी ऐरबम आर्थिक मामिला राज्यमन्त्री रहनु भएको छ। मुख्यमन्त्री भट्टले बाँकी मन्त्रालयको जिम्मेवारी आफैसँग राख्नु भएको छ। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले आगामी भदौ 1 गते प्रदेशसभाबाट विश्वासको मत लिनुहुने भएको छ। यसैबीच बागमती प्रदेशसभाको बैठक आगामी भदौ 1 गते सोमबारका लागि आह्वान गरिएको छ। प्रदेशसभा सचिवालयले हिजो सूचना जारी गर्दै आगामी भदौ 1 गते दिउँसो 1 बजे बस्ने गरी प्रदेशसभाको बैठक आह्वान गरेको हो। प्रदेशसभा सचिव रामकुमार पौडेलद्वारा जारी सूचना अनुसार बैठकमा मुख्यमन्त्री इन्द्रबहादुर बानी विश्वासको मत लिने कार्यसूची रहेको छ। नेकपा एमाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री बानियाले विश्वासको मत लिन लाग्नु भएको हो। गृहमन्त्री सुधान गुरूङले कारागार ऐनलाई समय सापेक्ष बनाउने तयारी भइरहेको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानवाधिकार समितिको हिजो बसेको बैठकमा गृहमन्त्री गुरूङले कारागारमा रहेका निर्दोष जेएनजी युवाहरूलाई प्रतिशोधको भावनाबाट कुनै व्यवहार नगरिने स्पष्ट पार्नुभयो। गृहमन्त्री गुरूङले जेएनजी आन्दोलनका मुद्दा फिर्ता लिने विषयमा सरकार गम्भीर रहेको पनि बताउनुभयो। यस्तै बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले कैदी बन्दीको मानवाधिकार संरक्षण, न्यायमा पहुँच तथा मुद्दाको प्रभावकारी अनुगमन सुनिश्चित गर्न कारागार ऐनमा आवश्यक कानूनी संशोधनका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो। बैठकमा कैदी बन्दीको मानवाधिकार निरीक्षण उपसमितिको प्रतिवेदनमाथिको छलफलमा सांसदहरूले कैदीबन्दीका लागि स्वच्छ खानेपानी, पौष्टिक आहारसँगै मनोसामाजिक परामर्श, शैक्षिक तथा स्वास्थ्य सुविधाको व्यवस्था गर्नुपर्नेमा जोड़ दिनुभयो। यस्तै सांसदहरूले कारागार मानवाधिकार हनन गर्ने ठाउँ नभएको स्पष्ट पार्दै कारागारभित्र हुने मृत्यु, यातना तथा कुटपीट जस्ता अमानवीय घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई जवाफदेही बनाउनुपर्नेमा ध्यान आकर्षण गराउनुभयो। बाल सुधार गृहमा यातना र कुटपीटको अन्त्य गरी शिक्षा, विकास, खेलकुद, सृजनात्मक गतिविधि तथा परिवारसँग नियमित सम्पर्कको व्यवस्था गर्नुपर्नेमा समेत सांसदहरूले जोड़ दिनुभयो। बैठकमा गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठले कारागारका रोगी कैदीको उपचार तथा व्यवस्थापनका लागि हालको व्यवस्था पर्याप्त नभएको बताउँदै दीर्घ रोगी कैदीका लागि कारागारभित्रै आवश्यक मापदण्ड अनुसार उपचार तथा स्वास्थ्य निगरानीको व्यवस्था मिलाउनु पर्ने बताउनुभयो। प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले कारागारमा रहेका कैदी बन्दीको पुनर्स्थापना तथा सुधारका लागि प्रभावकारी मनोसामाजिक परामर्शको व्यवस्था गर्नुपर्ने र न्यायिक व्यवस्थामा नीतिगत सुधार आवश्यक रहेको बताउनुभयो। बैठकमा बाल सुधार गृहमा रहेका बाल बालिकाको मानव अधिकारको अवस्था सम्बन्धी निरीक्षण तथा अवलोकन प्रतिवेदन 2083 सर्वसम्मतिले पारित भएको समितिका सभापति समीक्षा बास्कोटाले जानकारी गराउनुभयो। नेपाल सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सरकारी सूचना प्रवाहलाई थप व्यवस्थित सरल र प्रभावकारी बनाइने बताउनु भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयमा विभिन्न संचार माध्यमका सम्पादक तथा प्रतिनिधिसँगको छलफलमा वहाँले सरकारका सबै काम कार्यवाही लोकतान्त्रिक मूल्य र मान्यता अनुसार नै हुने स्पष्ट पार्नुभयो। मन्त्री पोखरेलले जनताका दैनिक आवश्यकतालाई केन्द्रमा राखेर सुशासन र पारदर्शितालाई सरकारले

0: निर्देश दिनुभएको छ। संचार मन्त्रालयमा हिजो नेपाल दूरसंचार प्राधिकरण र नेपाल टेलिकम संघको छलफलमा वहाँले टेलिफोन तथा इन्टरनेट सेवा कमजोर भएको गुनासो नागरिकबाट निरन्तर आइरहेकोले सेवा विस्तार र गुणस्तर सुधारमा नियामक र सेवा प्रदायक दुवैले गम्भीर भएर परिणाममुखी काम गर्नुपर्ने बताउनुभयो। सो छलफलमा संचार मन्त्री डाक्टर तिमिल सिन्हाले नियामक निकाय र सेवा प्रदायक दुवै पक्षले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्नुपर्नेमा जोड़ दिनुहुँदै नेपाल टेलिकम प्रति नागरिकको अपेक्षा धेरै रहेकाले त्यस अनुसार सेवा सुधार गर्न निर्देशन दिनुभयो। मुलुकको स्वास्थ्य प्रणालीलाई व्यवस्थित गुणस्तरीय र कम खर्चिलो बनाउन मानक उपचार प्रोटोकल एसटीपीलाई स्वास्थ्य बीमासँग जोडेर प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड़ दिइएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो भएको छलफलमा आधारभूत स्वास्थ्य सेवा तथा विभिन्न रोगको उपचारमा एकरूपता कायम गर्न जारी भएका एसटीपीलाई प्रभावकारी रूपमा लागू गर्ने विषयमा जोड़ दिइएको हो। प्रधानमन्त्री बालेन्द्र शाहका स्वास्थ्य सल्लाह डाक्टर जगदीश प्रसाद अग्रवालको अध्यक्षतामा भएको छलफलमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गत क्युरेटिभ सेवा प्रभागका निर्देशक डाक्टर पवनजंग रायमाझी सहित पेडियाट्रिक न्यूरोलोजी कार्डियोलोजी हेमोफिलिया ओरल हेल्थ ईएनटी लगायत 18 क्षेत्रका विशेषज्ञ चिकित्सक सहभागी हुनुहुन्थ्यो। छलफलमा विशेषज्ञ चिकित्सकहरूले आफ्नो क्षेत्रमा प्रयोग भइरहेका उपचार प्रोटोकलका सहज र कठिन पक्षबारे जानकारी दिँदै सुधारका लागि सुझाव दिनुभएको छ। सरकारले सिंहदरबारभित्र सहुलियत खाद्य बिक्री कक्ष सञ्चालनमा ल्याएको छ। कार्यालय समयपछि घर फर्कने क्रममा दैनिक उपभोग्य सामग्री खरिद गर्न सहज होस् भन्ने उद्देश्यले खाद्य बिक्री कक्ष सञ्चालनमा आएपछि सिंहदरबारमा कार्यरत कर्मचारी तथा सेवाग्राही खुशी देखिन्छन्। सहकर्मी यशोदा अधिकारीको रिपोर्ट।
1: मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार स्थित उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको छेउमा रहेको सुलभ मूल्य खाद्य बिक्री केन्द्रमा खटिएका कर्मचारीलाई दिनभरि भ्याइ नभ्याइ छ। उहाँहरू बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म नै सेवाग्राहीको जिज्ञासा मेटाउनदेखि सामान प्याक गर्न व्यस्त देखिनुहुन्छ। बिक्री कक्षबाट चामलका बोरादेखि दाल नुन तेल मसला साबुन लगायतका सामान बोकेर निरन्तर बाहिर रहेका ग्राहकहरू अधिकांश त सिंहदरबारभित्रकै कर्मचारी छन् भने केही सेवा लिन आउनेहरू समेत रहेका छन्। सरकारले सिंहदरबारभित्र कार्यरत कर्मचारीलाई लक्षित गरेर शुरू गरेको बिक्री कक्षबाट शुरूआतकै दिन 1 लाख भन्दा बढ़ीको सामान बिक्री भएको केन्द्रले जनाएको छ। कर्णालीको सिमीको दालदेखि कोदो फापरको पिठो लगायत भान्सामा चाहिने सबै सामग्री छूटसहित बिक्री गर्ने व्यवस्था मिलाइएको छ। केन्द्रका अनुसार बिक्री कक्षमा दैनिक उपभोगका 142 प्रकारका खाद्य सामग्री राखिएका छन्। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सिंहदरबार बिक्री कक्ष प्रमुख जयचन्द्र न्यूपाने घरायसी प्रयोगका सामग्रीका साथै स्टेशनरी ग्यास चिनी लगायतका सम्पूर्ण सामग्री तत्काल थप गर्ने तयारी भइरहेको जानकारी दिनुहुन्छ।
2: अफिसियल सामग्रीहरू हाम्रो स्टेशनरी सामग्रीहरू पनि बिक्री वितरण हुने हो, ग्यास पनि आउने। हामीले अब यो मन्त्रालयसँग पनि रिक्वेस्ट गरेर यतापट्टिको यो पनि खाली छ, यसलाई पनि हामीले विस्तार गर्नलाई।
1: दैनिक उपभोगमा चाहिने सामग्री कार्यालयकै आडामा पाइने भएपछि खास गरी महिला कर्मचारीलाई विशेष राहत पुगेको संसद सचिवालयमा कार्यरत रक्षा बस्याल बताउनु
3: छुट्टै किन्न भनेर टाइम निकालेर जानु परेन। अफिस आएको टाइममा एकछिन ब्रेक टाइममा आएर लिन सकियो सामान।
1: बिहान 9:30 बजे बिक्री कक्ष आइपुग्नु भएका राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत अजय गुरुङ,
4: एक हप्तादेखि यो दाँत दुखेको देखिछ, फेरि छोराछोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
5: यी सबै समस्या समाधानका लागि अब बीबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: डाक्टरद्वारा दिइने सेवाहरू:
7: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
6: बाङ्गा टिङ्गा दाँत मिलाउने,
7: शल्यक्रिया गरेर दाँत निकाल्ने,
6: खाली ठाउँमा दाँत भर्ने,
7: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने,
6: मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
7: सम्पर्क बीएनबी डेन्टल क्लिनिक, घोराही 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, घोराही दान। सम्पर्क फोन नम्बर 082-590-350 र सम्पर्क मोबाइल नम्बर 98578-43-123।

0: मह सेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
1: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
0: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
2: शुद्ध महका लागि कहाँ जाने त?
3: ल, घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
2: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
4: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर, घोराही 16 सरा चौक। सम्पर्क व्यक्ति राम हरि शर्मा।
2: सम्पर्क मोबाइल नम्बर 9857831840 र 9848720440।
4: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
5: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
4: खुशीको खबर।
6: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
3: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847। भर्ना सम्बन्धी सूचना।
7: बर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
3: सम्पर्क गोर्खा ग्रुप, भिक्टोरिया इन्टरनेशनल कलेज, दाङ।
8: सम्पर्क फोन नम्बर 082-563-133, मोबाइल नम्बर 9847-80-92-83 र 97-625-26-226।
3: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा।
9: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
3: उपलब्ध। शल्यक्रियाहरू,
9: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
3: बालबालिकाको न्युरो सर्जरी,
9: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
3: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
9: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
3: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
10: सीता, के भयो तिमीलाई? गुम्सेर बसेछौ
11: के हुनु नि? बिहे भएको 6 वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कति ठाउँ देखाए, कति ठाउँ, तर केही सिप चलेन। अब त आशै मरिसक्यो।
10: के कुरा गर्छिन् यिनले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
11: ए, ठिकै छ, म जानु त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छौ।
12: फ्रिसु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहीको बिपी चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
13: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
12: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराहिदान सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847823572।
14: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
15: हाम्रा सेवाहरू
14: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
15: छाती, दम, निमोनिया, खोकी, छेरो,
14: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
15: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
14: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
16: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
14: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
15: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
14: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
15: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
14: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
15: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
14: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
15: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
14: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
15: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
13: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहिदाङ। सम्पर्क फोन नम्बर 0825601696 र मोबाइल नम्बर 9847826001।
17: वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर अजय अधिकारी एमडी डीएम दाङको कालिका मेडिकलमा।
18: शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी काठमाडौँमा लामो समयसम्म काम गर्नुभएका कन्सल्टेन्ट कार्डियोलोजिस्ट डाक्टर अजय अधिकारी एमबीबीएस एमडी डीएम कार्डियोलोजी एसोसिएट प्रोफेसरद्वारा दाङ घोराई हस्पिटल रोड स्थित कालिका मेडिकलमा बिरामीहरूको चेक जाँच गरिने हुँदा समयमै आफ्नो नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
17: डाक्टर अजय अधिकारीद्वारा दिइने सेवाहरू
18: मुटुको अपरेशन गरेका बिरामीहरूका लागि पीटीआईएनआर चेक जाँच को व्यवस्था,
17: मुटुका बिरामीहरूका लागि प्रोटेबल इको तथा ईसीजी सेवा,
18: ब्लड प्रेसर तथा सुगरका समस्या भएका बिरामीहरूको चेक जाँचको व्यवस्था,
17: मुटु, छाती, पेट, लिभर, दम, थाइराइड तथा जनरल हेल्थ चेकअप सम्बन्धी सेवा।
16: बिरामी जाँच हुने मिति यही श्रावण 30 गते शनिबार।
17: सम्पर्क बद्री खड्का कालिका मेडिकल हस्पिटल रोड घोराईदाङ। फोन नम्बर 0825606052।
19: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
20: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन, वरिष्ठ फिजिसियन डाक्टर जित नारायण यादव, प्रसूति तथा स्त्री रोग, वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
21: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
22: हाडजोर्नी नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
23: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
20: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको,
21: इन्डोस्कोपी सेवा,
20: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
21: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
20: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ। फोन नम्बर 0825607434 र 0825601638।

0: बाय नेट को बाय वन गिफ्ट वन फ्री ऑफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट जो 2700 में खरीद करता सुई इंटरनेट पैकेज नया जड़ान को लागी गिफ्ट करने मौका सफल रेफरल में आपको लागी एक महीना फ्री इंटरनेट बाय नेट अब सब कनेक्टेड
1: के तपाईं पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
2: उपचार हुने रोगहरू
1: पाइल्स फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
2: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
1: महिनावारी गडबडी सेतो पानी बग्ने योनि चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
2: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
1: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
2: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
1: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
3: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपिसोक दाङ सम्पर्क फोन नम्बर 98686 61694

0: नमस्कार। रेडियो कार्यक्रम लागू औषध शिक्षामा म कार्यक्रम प्रस्तता बसन्त पुन उपस्थित भएको छु। लागू औषध दुर्व्यसन सम्बन्धित जनचेतना फैलाउने उद्देश्यले रेडियो मध्यपश्चिम एफएम घोराई दाङबाट उत्पादित लागू औषध शिक्षा कार्यक्रम तपाईहरूले हरेक शनिबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म रेडियो मध्यपश्चिम एफएम 91.4 MHz घोराई र रेडियो हाइवे एफएम 103.5 MHz लमईबाट एकैसाथ सुन्दै हुनुहुन्छ। त्यसै गरी रेडियो प्रकृति एफएम 93.4 MHz तुलसी बाट हरेक शनिबार बिहान 8:15 बजेदेखि 8:45 बजेसम्म र रेडियो राप्ती एफएम 98.4 MHz लालमटियाबाट हरेक शनिबार साँझ 7 बजेदेखि 7:30 बजेसम्म नियमित सुन्न सक्नुहुन्छ। यो कार्यक्रमलाई इन्टरनेटको माध्यमबाट www.radioMP.org लग अन गरेर संसारभर यसै समयमा सुन्न सकिन्छ। त्यसै गरी मोबाइल एपमा रेडियो मध्यपश्चिम एफएम 91.4 MHz डाउनलोड गरी र हाम्रो पात्रमा रेडियो मध्यपश्चिम एफएम घोराई, रेडियो हाइवे एफएम लमई, रेडियो प्रकृति एफएम तुलसीपुर र रेडियो राप्ती एफएम लालमटिया टाइप गरी एकै पटक संसारभर सुन्न सकिन्छ। हाम्रो समाजमा लागू पदार्थबारे सही समयमा सही जानकारी र नेपालमा भएका लागू पदार्थ सम्बन्धी ऐन कानूनको सशक्त कार्यान्वयन नभएको कारणले धेरै युवा युवतीहरू तथा प्रौढहरू लागू पदार्थको दलदलमा फँसिरहेका छन्। लागू पदार्थ दुर्व्यसनबाट धेरै नेपाली जनताहरूको प्रत्यक्ष र अप्रत्यक्ष रूपमा स्वास्थ्य, जीवन, घर परिवार, धन सम्पत्ति, मान सम्मान, इज्जत प्रतिष्ठा तहस नहस भएको र समाजमा नकारात्मक तथा आक्रान्त रूपले यसको समस्या दिनानुदिन बढ़िरहेको छ। आदरणीय श्रोताहरू, तपाईहरूलाई रेडियो मध्यपश्चिम एफएम 91.4 MHz घोराई, रेडियो हाइवे एफएम 103.5 लमई, रेडियो प्रकृति एफएम 93.4 MHz तुलसीपुर र रेडियो राप्ती एफएम 98.4 MHz लालमटियाको ध्वनि तरंगबाट हामीले लागू पदार्थको बारेमा यसको दुर्व्यसन, प्रभाव, असर, समस्या, समस्याको समाधान आदि विषयहरूमा जानकारी दिनको लागि यससँग सम्बन्धित व्यक्ति विशेषज्ञहरूको विचार, छलफल र समाधानका उपायहरू खोजी गरी प्रस्तुत गर्ने गर्दछौं। श्रोताहरू, आजको कार्यक्रममा हामीले मुख्य विषयको रूपमा लिएका छौं लागू पदार्थ दुर्व्यसन नियन्त्रणमा सरकारवालाहरूको भूमिका भन्ने सामग्री, जसलाई लेख्नुभएको छ खड्गबहादुर श्रेष्ठ, जो शाखा अधिकृत हुनुहुन्छ गृह मन्त्रालयको, र यसलाई प्रकाशित गरेको छ यो सामग्रीलाई सुरक्षित जीवन पत्रिकाबाट, जो नेपाल सरकार गृह मन्त्रालय लागू औषध नियन्त्रण शाखा सिंहदरबार काठमाडौँले प्रकाशन गरेको सामग्री। लागू पदार्थ दुर्व्यसन नियन्त्रणमा सरकारवालाहरूको भूमिका। विश्वकै ठूलो टाउको दुखाईको विषय रहेको लागू पदार्थ दुरूपयोगको समस्याले असर नपारेको ठाउँ सायदै कतै नहोला। घर, स्कूल, कलेज, मठ, मन्दिर हरेक ठाउँमा कुनै न कुनै रूपमा यो समस्याले प्रभाव पारेको पाइन्छ। लागू पदार्थ दुर्व्यसनमा युवाहरू वा दक्ष जनशक्ति फस्नु भनेको अपराधीकरणतिर उन्मुख हुँदै बर्बादीमा पुग्नुका साथै राष्ट्रको लागि अपूरणीय क्षति हुनु हो। परम्परादेखि नै विशेष उत्सव पर्वहरू शिवरात्रि, होलीमा प्रयोग हुने गाँजा, भाङ तथा अफिम जोगी सन्यासीहरूले शिव बुटीको रूपमा सेवन गर्दथे। लागू पदार्थमा परम्परागत रूपमा प्रयोग हुने सुर्ती, चुरोट, रक्सीदेखि पछिका वर्षहरूमा गाँजा, चरेस, अफिम हुँदै रसायनयुक्त पदार्थहरू तथा औषधिजन्य पदार्थहरू समेत पर्दछन्। सुर्तीजन्य पदार्थहरू र रक्सीहरूलाई अवैध मानिँदैन। ती वस्तुको उत्पादन र प्रयोग राज्यका कानून बमोजिम सहज रूपमा गर्न पाइन्छ। यद्यपि यी पदार्थहरूले पनि मानव स्वास्थ्यमा प्रतिकूल असर पार्दछ। दीर्घकालीन नकारात्मक असरहरू पर्दछन्। नेपालमा विभिन्न संस्कृति, धर्म, चाडपाडको नाममा मदिरा निषेध गर्न हुँदैन, गरेमा सम्बन्धित जनजातिहरूले अवरोध गर्छन्, त्यस्ता संस्कृतिलाई मास्न हुँदैन भनेर एक थरी असम्बन्धित मानिसहरू यसलाई बचाइराख्ने र सदा त्यसमा डुबुल्की मार्न तल्लीन रहेको पाइन्छ। यसको लतमा परेपछि मानिसले छुटकरा पाउन प्राय असम्भव नै हुने र निषेधित पदार्थ भएकोले प्राप्त गर्न पनि असहज हुने हुँदा अवैध कारोबार समेत हुने गर्छ, जसले गर्दा बढ़ी मूल्य तिर्नुपर्ने हुँदा लागू पदार्थ सेवनबाट सामाजिक, आर्थिक, मानसिक तथा स्वास्थ्यसँग सम्बन्धित समस्याहरू उत्पन्न हुन्छन्। लागू पदार्थको दुरूपयोग बढ़दै गइरहेको कारण हाम्रो देशका कैयौं परिवार छेद विच्छेद बन्दै गइरहेको छ भने राष्ट्रको लागि ठूलो चुनौतीको विषय समेत बन्दैछ। कसैले लागू औषध दुरूपयोगको समस्यालाई सामान्य रूपमा लिन्छ भने यो उसको ज्ञानको कमी हो। भोलि ऊ आफै समस्यामा पर्न सक्छ वा कुनै न कुनै रूपमा फँसिसकेको हुन सक्छ। नेपालमा 2063, 2069 र 2076 सालमा गरिएको तीनवटा सर्वेक्षण अनुसार कड़ा खाले लागू औषध प्रयोग गर्नेहरूको संख्या अहिले 1,30,424 जना रहेको पाइन्छ र हरेक वर्ष 5.06% वृद्धि भएको पाइन्छ। जस अनुसार सोही तथ्याङ्कलाई आधार मान्ने हो भने अहिले नेपालमा लागू औषधको समस्या र कड़ा खालका लागू औषध सेवनकर्ताहरूको संख्या दिनानुदिन बढ़िरहेको पाइन्छ। ओसार प्रसारको क्रियाकलाप पनि बढ़िरहेको हुँदा युवा जमात लागू औषधको कुलशमा फँसी बर्बादीतर्फ उन्मुख भइरहेका छन्। यसरी हेर्दा हामीले खालि युवा मात्र लागू औषधमा फँसिरहेको कुरा मात्र वकालत गरिराखेर मूल समस्यालाई पहिलाउने प्रयास कम भएको कुरालाई नकार्न हुँदैन। उनीहरूको स्वास्थ्य रक्षाका साथै उपचार तथा पुनस्थापनाका कार्यक्रमहरू सरकारद्वारा प्रभावकारी रूपमा नल्याएमा यो समस्या अझ भयंकर हुन्छ भन्ने कुरा विगतका अनुभवहरू नै पर्याप्त भइसकेका छन्। अर्धशिक्षित र शिक्षित जनशक्तिको व्यवस्थापन सरकारको लागि चुनौतीपूर्ण हुँदै गइरहेको छ। अन्य दुर्व्यसनको साथै लागू औषधको कुलतमा लागेर अपराधिक कार्य गर्ने काममा युवाहरूको दुरूपयोगको कारण गम्भीर समस्याको रूपमा देखिँदै आएको छ। लागू औषधको उत्पादन, ओसार पसार कारोबार तथा प्रयोगमा यो उमेर समूहको संलग्नता डरलाग्दो तौरले बढ़िरहेको छ। त्यसै गरी जो लागू औषधको समस्यामा फँसेका युवाहरू नै बढ़ी देखिन्छन्। लागू औषधको कारोबार तथा उपयोग आफैमा एक कुलत त हुँदै हो, तर अरू कुनै पनि प्रकारका कुलतमा लागेको वा मानसिक तनावमा परेका युवा पनि लागू औषधको कुलतमा फँस्ने सम्भावना बढ़ी नै रहेको हुन्छ। आधुनिकता, शहरीकरण, प्रविधि र संचारको सहजता, संयुक्त परिवारको अभाव, कमजोर हुँदै गएको सामाजिक बन्धन, अभिभावकको व्यस्त जीवनशैली, होस्टेल संस्कृति, खानपान र परिवारमा आएको परिवर्तन आदि कारणले गर्दा युवा अझ विशेष गरी किशोर किशोरीहरू ठूलो जोखिममा रहेका छन्। परिवर्तनशील समय जस्तै सामाजिक एवं सांस्कृतिक परम्परा जीवनशैली पनि परिवर्तनशील हुन्छ। जैविक, मानसिक तथा शारीरिक विकासको आधारमा पनि किशोर अवस्था संक्रमणकालीन र जोखिमपूर्ण रहेकोले उनीहरूको उचित संगत, रेखदेख र नियन्त्रण एवं पारिवारिक माया, ममता, स्नेहबाट कुनै कारणवश वञ्चित हुन पुगेमा लागू औषध लगायतको दुर्व्यसनमा लाग्ने उच्च जोखिम रहन जान्छ। अर्धशिक्षित वा शैक्षिक बेरोजगार भई भौतारिएका उच्च अध्ययन एवं रोजगारीमा न्यून तलब, सुविधा र कठिन श्रम गरेर पनि सन्तोषजनक प्रगति गर्न नसकेको युवाहरू समेत लागू औषध लगायतका दुर्व्यसन, कुलत र आपराधिक कार्यमा लाग्ने सम्भावना बढ़ी हुन्छ। समाजमा कहिली लाग्दो रूपमा रहेको लागू औषध भनेको के हो त? लागू पदार्थको परिभाषा वनस्पतिजन्य वा रसायनयुक्त पदार्थहरू जसको सेवनले मानिसको स्नायु प्रणाली मार्फत मस्तिष्कमा असर पर्नुका साथै शरीरलाई लठ्याउने, शिथिल बनाउने, उत्तेजित पार्ने वा बेग्लै प्रकारको उत्तेजना पैदा गरी मानिसलाई क्षणिक आनन्द प्राप्त हुन्छ भनी बुझिन्छ। अंग्रेजी शब्दकोशमा लागू पदार्थलाई यस प्रकार परिभाषित गरिएको पाइन्छ: सब्सटेन्स द्याट एफेक्ट द नर्भस सिस्टम स्पेसली वन द्याट इज हेबिट फर्मिङ, कोकिन अर हिरोइन। नेपाली शब्दकोशमा लागू औषधको परिभाषा ज्यादै संकुचित रूपमा पाइन्छ, जसमा लागू पदार्थ भन्नाले मादक पदार्थ, गाँजा, भाङ, चरेस, रक्सी आदिलाई भनिएको छ। विश्व स्वास्थ्य संगठनको प्रतिवेदनमा कुनै पनि किसिमको रासायनिक पदार्थ जुन स्वास्थ्य शरीरका लागि प्रयोग गर्न आवश्यक छैन र यसको प्रयोगले शारीरिक कार्य वा यसको बनावटमा परिवर्तन ल्याउन सक्छ भने त्यो लागू पदार्थ हो भनी परिभाषित गरेको पाउँछौ। लागू औषध नियन्त्रण ऐन 2033 गरेको परिभाषा अनुसार लागू औषध भन्नाले गाजा औषधोपयोगी गाजा चरेस अफिम तयारी अफिम औषधोपयोगी अफिम कोकाको झार र पात अफिम तथा कोकाको सार तत्व मिश्रण वा लवण समेत मिसाई तयार गरिने कुनै पदार्थ वा नेपाल सरकारले समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएका प्राकृतिक वा कृत्रिम लागू औषध तथा मनोद्दीपक पदार्थ र तिनको लवण समेत सम्झनु पर्छ। विभिन्न अध्ययन प्रतिवेदनले औल्याएको आधारमा दुर्व्यसनमा लाग्नुका कारणहरूमा सांस्कृतिक कारण, पारिवारिक कारण, सामाजिक कारण, साथी दौतरी, जिज्ञासु स्वभाव, निराशा र असफलता, लागू औषधको प्राप्तिमा सहजता रहेका छन् भने लागू औषधको कुलतमा पर्दा देखिने लक्षणहरूमा शारीरिक लक्षण, मानसिक लक्षण, आर्थिक लक्षण, दुर्व्यसन सम्बन्धी सामग्रीहरू भेटिनु रहेको छ। त्यसै गरी यसलाई नियन्त्रणको बढ्दो समस्यालाई घटाउन सबै पक्षले आफ्नो तर्फबाट भूमिका निर्वाह गर्नुपर्छ, जसमा अभिभावकको भूमिका, शिक्षकको भूमिका, विद्यार्थीको भूमिका रहेको छ, त्यसै गरी नागरिक समाज तथा जनप्रतिनिधिको भूमिका भन्ने उल्लेख छ। लागू औषधको दुर्व्यसनमा लाग्नुका कारणहरूमा सांस्कृतिक कारणहरूमा नेपालमा कतिपय समुदायमा जाँड रक्सीलाई मर्दा पर्दा वा धर्म तथा संस्कृतिको अभिन्न अंगको रूपमा ग्रहण गर्ने गरिन्छ। यसले गर्दा महत्वपूर्ण सांस्कृतिक पर्व, विवाह, भोज र काजक्रियामा अनिवार्य प्रयोगको चलन भएकोले यसको प्रयोग सहज सर्वव्यापी छ र मान्छे यसको लतमा विस्तारै फस्दै गएको पाइन्छ। पारिवारिक कारणमा छोराछोरीलाई दिएको पैसाको सही सदुपयोग गरेका छ वा छैन भन्ने वास्ता नगर्नु, आमा बाबु बीच पारिवारिक सम्बन्ध बिग्रिँदै जानु, छोराछोरीहरूको समस्यामा ध्यान नदिनु, छोराछोरीहरूकै अगाडि धूम्रपान, मदिरापान जस्ता पदार्थ सेवन गर्नु, छोराछोरीको समस्यामा बेलैमा ध्यान नदिनु जस्ता कुराहरूले लागू औषधको परेङमा फस्न विद्यार्थीहरू पुग्दछन्। सामाजिक समस्यामा समाजमा राम्रा कुराहरूका साथै नराम्रा कुराहरू पनि पर्याप्त रूपमा हुन्छन्। धूम्रपान तथा मद्यपान हाम्रो समाजमा परापूर्व कालदेखि चलिआएको विकृति नै हुन्। हिजो आज युवाहरू आधुनिकताको नाममा डिस्को, नाइट क्लब, रेस्टुरा आदिमा गएर हिरो बन्ने मानसिकतामा लागू औषधको प्रयोग गर्न गइरहेका छन्। साथै समाजले पनि उमेरमा धूम्रपान मद्यपान गर्नु स्वाभाविक मान्नु पनि समस्याको कारण हो। साथी दौतरीका कारणले भर्खरका युवाहरू आफ्ना साथीहरूको वचनलाई हार्न सक्दैनन् र साथीको गलत दबावका कारण तथा विश्वासका कारण लागू औषध दुरूपयोग गर्न पुग्दछन्। विभिन्न सर्वेक्षणले पनि लागू औषधको कुलतमा फस्ने मुख्य कारण साथी संगतिको माध्यम हो भनेर प्रष्ट पारेको छ। त्यसै गरी जिज्ञासु स्वभाव, लागू औषध प्रयोग गर्नेहरू विशेष गरी किशोर अवस्थाका हुने हुँदा उनीहरूमा जिज्ञासाको कारण कसैले लागू औषध प्रयोग गरेको देख्दा नबुझिकनै त्यसको नक्कल गरी लागू औषधको कुलतमा फस्न पुग्छन्। त्यसको लागि नेपालमा भोज भतेर, विवाहको पार्टी जस्ता सार्वजनिक समारोहहरूमा बाल बालिकाको अगाडि नै मदिरा जन्ने पदार्थको प्रयोग गरेको देखेर नक्कल गर्दा गर्दै अम्मली बन्न पुग्छन्। जिज्ञासा, निराशा र असफलता, प्राय मानिसहरू आफूले काम गर्दा असफल हुनु, परीक्षामा असफल हुनु, सोचे जस्तो नपुग्नु, घर परिवारबाट असहयोग हुनु, समय अनुसार चल्न नसक्नुका कारण लागू औषध प्रयोगमा पुग्छन्। खास गरी निराशाको पहिचान गरी उचित परामर्शको अभावको कारण पनि लागू औषध सेवन गर्न पुगेका हुन्छन्। लागू औषधको प्राप्तिमा असहजता, नेपालको जुनसुकै स्थानमा पनि सामान्य ज्वरोको सिटामोल सहजै प्राप्त गर्न गाह्रो भए तापनि मदिरा तथा धूम्रपानको खुल्ला वैधानिक रूपमै बिक्री वितरण गर्नु, औषधि पसलबाट पनि प्रयोगकर्ताले लागू औषध सहजै किन्न पाउनु जस्ता कारणले लागू औषध प्रयोगकर्ता बढ़िरहेका छन्। आदरणीय श्रोताहरू, आज हामीले प्रस्तुत गरिरहेका छौ मुख्य सामग्रीको रूपमा लागू औषध दुर्व्यसन नियन्त्रणमा सरकारवालाहरूको भूमिका भन्ने विषयमा। अहिलेसम्म हामीले प्रस्तुत गर्यौं लागू औषधको अवस्था, यसमा के कारणले फस्छन् भन्ने विषय सामग्री प्रस्तुत गर्यो भने अब यो बढ्दो समस्यालाई घटाउन कसको तर्फबाट भूमिका निर्वाह गर्नुपर्छ भन्नेमा अभिभावकको भूमिका, शिक्षकको भूमिका, विद्यार्थीको भूमिका र नागरिक समाज तथा जनप्रतिनिधिको भूमिका भन्ने रहेको छ। यसमा अभिभावकको भूमिका, आफ्नो बालबालिकालाई उचित पारिवारिक स्नेह र सद्भावको व्यवहार गर्ने, कुनै पनि कुरा खुलस्त गर्न सक्ने वातावरण मिलाउने, छोराछोरीलाई साथी जस्तो व्यवहार गर्दै जीवन उपयोगी शिक्षा र व्यवहारिक बनाउन कोशिश गर्ने, उनीहरूको रूचि इच्छा र चाहनालाई ध्यानमा राखेर काम गर्नु, सबैभन्दा महत्वपूर्ण कुरा अभिभावकले पनि आफ्नो गल्ती स्वीकार गर्दै खराब पक्षलाई सुधार गर्ने, बालबालिकालाई दिएको पैसाको खर्चको विवरण राम्रोसँग राख्ने, बेला बेलामा लागू औषधको दुरूपयोग र त्यसले गर्ने क्षति बारे जानकारी गराउने, अभिभावकहरूले लागू औषधको गलत प्रयोग गर्नु हुँदैन भएमा त्यसको असर बालबालिकामा पर्न सक्छ, लागू औषधका बारेमा आफू जानकार रहनुका साथै घर परिवारलाई समेत जानकारी गराउनुपर्छ। शिक्षकको भूमिकामा यो दुर्व्यसनबाट बचाउने, आफ्ना विद्यार्थीहरूलाई बचाउने शिक्षकको भूमिकामा समाजका आदर्श मानिएका शिक्षकप्रति विद्यार्थी पूर्ण रूपमा विश्वास रहने हुँदा शिक्षक चरित्रवान आदर्शवान हुनुपर्छ। उक्त कामको लागि शिक्षकहरूले निर्वाह गर्नुपर्ने भूमिकाहरूमा आफू नमूना पात्र बन्दै विद्यार्थीहरूको समस्या पहिचान गरी समस्या समाधानमा सहयोग गर्नुपर्छ। लागू पदार्थको प्रयोग, दुर्व्यसन, एचआईभी एड्स र हेपाटाइटिस बीचको सम्बन्धको जानकारी गराउनुपर्छ। लागू औषध दुरूपयोग गर्दा हुने कानूनी सजायको बारेमा अवगत गराउँदै सचेत बनाउने, आत्मविश्वासको विकास गराइदिनुका साथै असल र खराब कामको बारे जानकारी गराउँदै उनीहरूलाई सृजनात्मक कामप्रति प्रेरित गर्नुपर्छ। विद्यार्थीहरूको भूमिकामा 2076 सालमा गरिएको सर्वेक्षण अनुसार कड़ाखाले लागू औषध प्रयोग गर्नेहरूमा सबैभन्दा बढ़ी संख्या युवाहरूको पाइएको छ। उक्त सर्वेक्षणमा कड़ाखाले लागू औषध गर्नेहरूको संख्या विशेष गरी 15 वर्षदेखि 24 वर्षसम्मका धेरै देखिन्छन्। यो हेर्दा निकै डरलाग्दो अवस्था हो। राष्ट्रका कर्णधार विद्यार्थीहरूले पनि भूमिका निर्वाह गर्नुपर्ने हुन्छ। जस्तो डाक्टरको सिफारिश बिना औषधि सेवन नगर्ने र परिवारका सदस्यहरूलाई पनि सेवन गर्न नदिने, सल्लाह दिनुका अलावा औषधि प्रयोग गर्दा तोकिएको मात्रा र समयलाई ध्यान दिनुपर्छ, परिवारका सदस्यहरूलाई मादक पदार्थ सेवनबाट टाढा रहन सल्लाह दिनुपर्छ, नचिनेका व्यक्तिहरूले दिएको कुरा सेवन नगर्नुका साथै अनावश्यक रूपमा कौतूहलता राख्नु हुँदैन, आफ्नो समस्या खुलेर शिक्षक वा अभिभावक समक्ष राख्न पर्छ। लागू औषध दुरूपयोग भएको थाहा पाएमा प्रहरीमा खबर गर्नुपर्छ। त्यसै गरी नागरिक समाज तथा जनप्रतिनिधिको भूमिका पनि छ। यो दुर्व्यसन न्यूनीकरण गर्नका लागि सबै नागरिकहरू तथा जनप्रतिनिधिहरूको समाजप्रति केही न केही उत्तरदायित्व हुन्छ। त्यसलाई परेको बेला सही रूपमा सदुपयोग गर्नु समाज, देश अनि ऊ स्वयंको लागि हितकर हुनेछ। प्रत्येक स्थानीय तहका जनप्रतिनिधिहरूले आफ्ना टोल छिमेकका नागरिकहरूलाई खराब कामबाट जोगाउँदै असल कामतिर उन्मुख गराउनुपर्ने दायित्व पनि प्रति सचेत हुनुपर्छ। आफ्ना क्षेत्रभित्र रहेका लागू औषधको कालो धन्दा गर्नेहरूलाई कानूनको कठघरामा उभ्याउँदै जनतालाई जोगाउने कुरामा चनाखो हुनुपर्छ। टोल छिमेकलाई कसरी लागू औषधको दुर्व्यसनबाट जोगाउन सकिन्छ भनी सचेत हुनुपर्छ। कोही दुर्व्यसनमा लागेको पाइएमा सुधारको लागि अभिभावकलाई सहयोग गर्नुपर्छ। लागू औषधको दुरूपयोग बारे थाहा पाउनासाथ सुरक्षा निकायमा खबर गरिदिनुपर्छ। अझै महत्वपूर्ण कुरा त नागरिक समाज र जनप्रतिनिधिहरूले समाजको लागि उदाहरणीय व्यक्तित्व बन्दै लागू औषधको कुलतबाट टाढा बस्दै समाजलाई जोगाउनु पर्छ। तसर्थ यो देशकै लागि घातक रूपमा फैलदै गइरहेको दुर्व्यसनलाई माथि उल्लेख गरे अनुसार सबैले आफ्नो आफ्नो क्षेत्रबाट सक्रिय रूपमा लाग्नु नै आजको महत्वपूर्ण सवाल हो। दुर्व्यसनमा लागिसकेका मानिसहरू तथा जोखिममा युवाहरूको पहिचान तथा व्यवस्थापन गर्न सकिएमा व्यक्ति, परिवार, समाज र मुलुकको लागि हितकारी मात्र नभई पुनस्थापना खर्च हुने ठूलो समय, श्रम, सिप र स्रोत साधनको बचत हुने कुरामा शंका छैन। यसको लागि परिवार, समाज तथा मुलुकको नीति निर्माण तह पूर्ण सचेत र सजग भई सोही अनुसारको जिम्मेवारी वहन गर्न तयार हुन जरूरी छ। आदरणीय श्रोताहरू, आजको कार्यक्रममा हामीले मुख्य विषयको रूपमा लिएका थियौं लागू पदार्थ दुर्व्यसन नियन्त्रणमा सरकारवालाहरूको भूमिका, जसलाई तयार पार्नुभएको थियो खड्ग बहादुर श्रेष्ठले, जो शाखा अधिकृत गृह मन्त्रालयमा शाखा अधिकृतको रूपमा कार्यरत हुनुहुन्छ र यो सामग्रीलाई प्रकाशनमा ल्याएको थियो नेपाल सरकार गृह मन्त्रालय लागू औषध नियन्त्रण शाखा सिंहदरबार। काठमाडौँले। आदरणीय श्रोताहरू, अब सुनौ लागू औषध नियन्त्रण न्यूनीकरण तथा समाधानका उपायहरूको बारेमा लिएको जनविचार जनताको आफ्नै आवाजमा।
1: नमस्कार, मेरो नाम देव बहादुर बुढा मगर, म शिक्षक र यो अहिलेको अवस्थामा हेर्दै गर्दाखेरि बच्चाहरू बढी यो लागू औषधमा फसेको देखिन्छ र यो लागू औषध भन्न बित्तिकै पनि अब चुरोट बिडी अनि त्यसपछि यो सुर्ती खैनी खाने कुरामा पनि अब लागू औषध नै जोडिने भएको हुनाले अब कतिपय स्कूलहरूमा विद्यार्थीहरूको पढाइको अवस्था एकदम कमजोर देखिन्छ। ताकि उसले स्कूलमा आइसकेपछि उसको अवस्था नै अलि बेग्लै खालको हुन्छ, उसको स्थिति नै अलि बेग्लै खालको हुन्छ। त्यसले गर्दाखेरि उसको पढाइतिर अलिकति उमिलिराखेका हुँदैन, पढाइ अलि कमजोर भइराखेका हुन्छ। र यसको समाधानको उपायमा उपाय खोज्दै गर्दाखेरि विशेष गरी पहिलो त प्राथमिकता त अब घर परिवारलाई नै जान्छ। घर परिवारबाट राम्रो गाइडेन्स भयो भने सायद त्यो विद्यार्थी त्यो व्यक्ति सुध्रिन सक्छ। र प्लस अब यदि त्यो व्यक्तिले स्कूलमा पढ्छ भने अब परिवार अनि त्यसै गरी साथीभाइको संगत अनि त्यसपछि शिक्षक अनि परिवार र शिक्षक अनि विद्यार्थी भएर सबैको उसमा समायोजनमा त्यसको समस्या समाधान गर्न सकिन्छ।
2: नमस्ते, म वासुदेव नेउपाने, रोटरी क्लब अफ राप्तीको अध्यक्ष। त्यो लागू औषध दुर्व्यसनीमा अलिक छिल्लो पटक अवस्था हेर्ने हो भने स्कूलका जुन विद्यार्थीहरू यो छ क्लासदेखि माथि बाह्र क्लाससम्मका विद्यार्थीहरूमा चाहिँ बढी मात्रामा यो लागू औषध दुर्व्यसनीमा फसेको देखिन्छ। जब विद्यार्थीहरू ब्याचलर लेभलमा जान्छ त्यति बेलामा अलिकति सचेत भएर अलिकति बुझ्ने लेभलमा पुगिसकेको हुनाले माथिल्लो क्लासमा गइसकेपछि यसमा फस्ने अवस्था चाहिँ कम छ, तर त्योभन्दा यो स्कूल लेभलमा नै बढी मात्रामा चाहिँ लागू पदार्थमा चाहिँ फसेको देखिन्छ। अब यसको लागि चाहिँ हामीले न्यूनीकरण गर्नको लागि चाहिँ हामीले विशेष गरी चाहिँ विद्यालय शिक्षामा नै जोड दिनुपर्ने अवस्था देखिएको छ। लागू पदार्थ दुर्व्यसनमा फस्नुभन्दा पहिला उनीहरूलाई चाहिँ हामीले करिब करिब 5-6 क्लासदेखि नै त्यसलाई चाहिँ त्यो शिक्षामा चाहिँ समावेश गर्दै अगाडि बढ्नुपर्ने देखिन्छ। र साथसाथै अभिभावकले पनि आफ्नो विद्यार्थी विद्यालय पढ्न गएको छ भनेर ढुक्क हुने अवस्था छ, त्यो चाहिँ होइन। मेरो विद्यार्थी चाहिँ मेरो छोराछोरी चाहिँ विद्यालयमा गएर अध्ययन गर्दैछ र उसले चाहिँ बाहिरी वातावरणमा चाहिँ कस्तो भूमिका खेलिरहेको छ भन्ने कुरालाई पनि अलिकति केयर चाहिँ गर्नुपर्ने अवस्था देखिएको छ। त्यसले गर्दाखेरि चाहिँ बढी मात्रामा चाहिँ लागू पदार्थ दुर्व्यसनमा फसेको देखिन्छ। यसको न्यूनीकरण भनेको विशेष गरी नै विद्यालय शिक्षामा अलिकति जोड दिएर 5-6 क्लासदेखि नै यसमा चाहिँ अलिकति जोड दियो भने चाहिँ विद्यार्थीहरूलाई चाहिँ यसमा चाहिँ अलिकति रोक्न चाहिँ नियन्त्रण गर्न चाहिँ सकिन्छ भन्ने।
0: धन्यवाद। आदरणीय श्रोताहरू, तपाईँहरूका पनि लागू औषध सम्बन्धी कुनै जिज्ञासा समस्या विचारहरू छन् भने जुनसुकै समयमा 9847831849 डायल गरी रेकर्ड गराउन सक्नुहुन्छ। प्रसारण योग्य भएमा हामीहरू यसरी नै प्रसारण गर्दै जानेछौं। श्रोताहरू, आजको कार्यक्रमको निर्धारित समय सकिन लागेको प्राविधिक कक्षबाट प्राविधिक मित्रले जानकारी गराउँदै हुनुहुन्छ। आजको लागि बिदा हुनुपर्छ। कार्यक्रम लागू औषध शिक्षा तपाईहरूलाई कस्तो लाग्यो? जस्ताको तस्तै हामीलाई सल्लाह सुझाव जिज्ञासाका लागि इमेल एड्रेस drugeducationfm@gmail.com पठाउनका लागि अनुरोध गर्दछौ। त्यसै गरी मोबाइल नम्बर 9847831849 वा 9809608077 र रेडियो मध्यपश्चिमको फोन नम्बर 082-560-8054 सम्पर्क राख्नुहोला। पत्रचारको लागि रेडियो मध्यपश्चिम एफएम घोराईदाङ तथा तपाईहरूले सुन्दै गरेको एफएम रेडियोको ठेगानामा पठाउन सक्नुहुन्छ। श्रोताहरू, आजको कार्यक्रमबाट जाँदा जाँदै यदि तपाईहरूको आफ्नो मान्छे दुब्लाउँदै जाने, साँझ ढिलोसम्म नसुत्ने र बिहान अबेरसम्म नउठ्ने, बिना कारण लामो समयसम्म घर बाहिर बस्ने, परिवारबाट टाढिने, पढ़ाईमा कमजोर हुँदै जाने अवस्था छ भने लागू औषधको समस्या हुन सक्छ। समयमा नै थाहा पाउनका लागि पिसाब जाँच गरेर गाँजा, हिरोइन, ब्राउन सुगर, ट्याब्लेट, इन्जेक्सन आदि प्रयोग गरेको 5 मिनटमै पत्ता लगाउने सजिलो उपाय आएको छ। यसका लागि तपाईहरूले सुन्दै गर्नुभएको रेडियोको कार्यालयमा सम्पर्क राख्नुहोला। यतिन्जेल लागू औषध शिक्षा रेडियो कार्यक्रम सुनेर साथ दिने सबै श्रोताहरूलाई आभार व्यक्त गर्दछु। तपाईहरूको रेडियोसम्म हाम्रो आवाज पुर्याउन प्रविधिमा रही सहयोग गर्नुहुने विभिन्न रेडियोका प्राविधिक मित्रहरूलाई धेरै धेरै धन्यवाद दिँदै म कार्यक्रम प्रस्तुत वसन्त पुन एक साताको लागि बिदा हुन्छु। शुभ साता, नमस्कार।
3: यो दाँत दुखेर मर्नु भयो। आई आई आई आई। दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्य हैन?
4: अय्या, अस्ति भक्कर त औषधि गरेको, बिसको उन्नीस भएको हैन?
3: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
4: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ? म
3: कराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
5: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
6: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
7: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसीटीयू डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
9: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाङ।
6: सम्पर्क फोन नम्बर 082-5-63-0-27,
9: 98-41-68-47-46।
6: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिक द्वारा जनहितमा जारी सन्देश।
10: होइन के भयो दाई, किन झोक्रे आएर बस्नु भएको?
11: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
10: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
11: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
10: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
11: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98-5-78-34-910।
10: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 1500 गेट दाङ।

0: बेस्ट प्रोडक्ट कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
2: अडगुरी
3: होइन भाइला लखर लखर कहाँ हिँडिस
4: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
3: अरे केटा उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
4: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भर पर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
3: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछ त्यसले
4: ल ल काका गइहाले म
5: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी बुल्गेरिया टर्की दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
4: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ एकपटक सेवा गर्ने मौका दिनुहोस्
5: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 9858745226
6: लामो समयदेखि भरतपुर मेडिकल कलेजमा सेवा गरी हाल लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत अति अनुभवी वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर विनोद पौडेल अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा
7: डाक्टरद्वारा दिइने सेवाहरू निद्रा नलाग्ने अर्धकपाली टाउको र शरीर दुख्ने पोल्ने सिल्का हान्ने र झमझमाउने मन आत्तिने उदास हुने छटपटी लाग्ने सास फेर्न गाह्रो हुने मुटु जोर जोरले धक्किने रिङ्गटा लाग्ने घाँटीमा केही अड्किए जस्तो महसुस हुने थकाइ लाग्ने
8: जाँड रक्सी सुर्ती गाँजा चुरोट जस्ता लागु औषधबाट छुटाउने
7: यौन उत्तेजना नहुने
8: काँप्ने बेहोस हुने डराउने शंका गर्ने बरबराउने रिसाउने झोक्किने पागलपन र एकोरोपन
7: मिर्गी डिप्रेसन एन्जाइटी र अल्जाइमर
8: तनाव चिन्ता चाँडै बिर्सने बानी र सबै खाले दिमाग र नशा सम्बन्धी रोगको सफल उपचार
9: बिरामी जाँच हुने मिति यही भदौ 6 गते शनिबार
10: समय बिहान 11 बजेदेखि
7: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ
10: सम्पर्क अभिषेक मेडिकल स्टोर घोराई 15 बाल मन्दिर चोक दाङ सम्पर्क फोन नम्बर 9847597193 र 9818899028
11: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
12: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला
11: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
12: फोन नम्बर 0825625601 9858735990 9858831684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला
13: भर्ना खुल्यो
14: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
13: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% सम्म छात्रवृत्ति उपलब्ध गराइनेछ।
14: हाम्रा विशेषताहरू:
13: उत्कृष्ट शैक्षिक वातावरण,
14: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
13: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
14: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
2: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट, नेपालगञ्ज 10 शीतल नगर बाँके, जिल्ला वन कार्यालयको पूर्वपट्टि, सुर्खेत रोड।
6: सम्पर्क फोन 081-536-086
13: र मोबाइल नम्बर 98-480-96-600, 98-580-36-086 र 98-481-72-73।
15: मध्यपश्चिम जाङ च्याक यति बेला बिहानको 8 बजेको छ।

बिहान 8 बजेको मध्यपश्चिम खबरबाट देवा अफसालको नमस्कार। पाल्पामा भन्सार छलेर ल्याएको 4,75,000 मूल्य बराबरको सामान सहित दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ गाउँपालिका 3 पैठेडाँडाबाट प्रहरीले सामान सहित उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरी चौकी दोबानबाट खटिएको प्रहरी सहायक निरीक्षक खेलबहादुर राणा सहितको टोलीले शुक्रबार सवारी चेक जाँच गर्ने क्रममा बुटोलबाट पोखरातर्फ जाँदै गरेको गण्डकी प्रदेश 9100016093 नम्बरको ईबी गाड़ीबाट सामान नियन्त्रणमा लिएको हो। गाड़ीबाट टाटा कम्पनीको एसी 400, टाटा कम्पनीको टीवी 8 थान, एग्रो पेन रिलिफर 1 थान र एलजी वर्साउण्ड 1 थान गरी 4,75,000 मूल्य बराबरको सामान सहित सवारी चालक स्याङजा वालिङ नगरपालिका 5 बस्ने 37 वर्षीय याम बहादुर सार्की र सामान धनी नवलपरासी पूर्व गैडाकोट नगरपालिका 5 स्थायी घर भई हाल कास्की पोखरा महानगरपालिका 6 बस्ने 37 वर्षीय दिनेश दर्जीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभएको छ। नियन्त्रणमा लिएका सामान सवारी सहित उनीहरूलाई आवश्यक कार्यवाहीका लागि भैरवा भन्सार कार्यालय बेलहिया रूपन्देही पठाएको प्रहरीले जनाएको छ। राप्ती गाउँपालिकाले थारू समुदायको गुरही पर्व, मधेसी समुदायको गुडिया पर्व तथा नागपञ्चमीको अवसरमा भदौ 1 गते सोमबार सार्वजनिक बिदा दिने भएको छ। गाउँपालिकाले आज हिजो सूचना जारी गर्दै भदौ 1 गते गाउँ कार्यपालिकाको कार्यालय, अडा कार्यालय, स्वास्थ्य संस्था, विद्यालय लगायत गाउँपालिका अन्तर्गतका निकायमा अत्यावश्यक सेवा बाहेकका अन्य सेवा बन्द रहने जनाएको हो। गाउँपालिकाका उपाध्यक्ष कमलापति चौधरीद्वारा जारी सूचनामा स्थानीय समुदायका महत्वपूर्ण पर्वका अवसरमा सार्वजनिक विदा प्रदान गरिएको उल्लेख गरिएको छ। विदाको दिन अत्यावश्यक सेवा भने नियमित रूपमा सञ्चालन हुने गाउँपालिकाले जनाएको छ। अविरल वर्षाका कारण धेरै जसो देशका विभिन्न स्थानमा सड़क अवरूद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयले शनिबार बिहान 36 बजेसम्मको बाढ़ पहिरोको विवरण सार्वजनिक गर्दै विभिन्न जिल्लाका सड़कमा सवारी साधनको आवागमन प्रभावित भएको जनाएको छ। रोल्पाको थबाङ गाउँपालिका 2 लाप्टेभिर र दबाङमा भूखलनका कारणले घोराही थबाङ सहित मार्ग पनि 2 स्थानमा पूर्ण रूपमा अवरूद्ध भएको छ। अवरूद्ध सड़क खुलाउन सम्बन्धित निकाय तथा स्थानीय तहसँग समन्वय भइरहेको जनाएको छ। यसैगरी रूकुम पश्चिमको 8 बिस्कुट नगरपालिका 6 रिजेगाड खोला नजिकै भेरी करिडोरको जाजरकोट डोल्पा सड़क पहिरोले पूर्ण रूपमा अवरूद्ध भएको छ। रूकुम पूर्वको भूमि गाउँपालिका 4 काँडा बगर र सोही पालिकाको धौला पहिरामा पनि पहिरो खस्दा मध्य पहाड़ी लोकमार्ग पनि पूर्ण रूपमा अवरूद्ध भएको छ। जिल्लामा आर्थिक वर्ष 2082-83 निर्माण शुरू भएका 5 नयाँ झोलुङ्गी पुल निर्माण सम्पन्न भई सञ्चालनमा आएका छन्। पुल सञ्चालनमा आएपछि पैदलयात्रु, पशु वस्तु ओसार पसार गर्ने स्थानीय तथा जड़ीबुटी संकलन गर्ने किसानलाई आवतजावतमा सहज भएको छ। पूर्वाधार विकास कार्यालयका प्राविधिक झुलबहादुर शाहीका अनुसार सड़कमा पहुँच विस्तारसँगै पुल निर्माण कार्य समयमै सम्पन्न हुन थालेको हो। 1 वर्षभित्र निर्माण सम्पन्न भएका पुल मध्ये अदान्चुली गाउँपालिका 5 पाल्स गाउँ जोड्ने लिब्रागाड झोलुङ्गे पुल, नामखा गाउँपालिका 5 एरी स्थित ह्याङसी खोलाको झोलुङ्गे पुल, सर्केगाड गाउँपालिका 7 पर्वतुवा ट्रस्ट ब्रिज, खर्पुनाथ गाउँपालिका 1 र 2 जोड्ने लाली बगर स्थित कर्णाली नदीमाथिको झोलुङ्गे पुल तथा ताजाकोट गाउँपालिका 2 र 4 जोड्ने हुङ्गार झोलुङ्गे पुल रहेका छन्। त्यसैगरी यी पुल निर्माणका लागि सड़क सञ्जालबाटको दूरीका आधारमा स्टील संरचना बाहेक 40 लाखदेखि 1 करोड़ रूपियाँसम्म खर्च भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ। यसैगरी अन्तिम चरणमा रहेका पुल मध्ये चंखेली गाउँपालिका 4 घट्योखोला झोलुङ्गे पुल, सर्केकाट गाउँपालिका 2 र 3 जोड्ने रातो पानी झोलुङ्गे पुल, ताजाकोट गाउँपालिका 2 र 4 जोड्ने
पैमा खोला ट्रस ब्रिज तथा ताजाकोट गाउँपालिका एक र बाजुरा जिल्लाको हिमाली गाउँपालिका पाँच जोड्ने गोठीगाँडा छोलुङ्गी पुल रहेका छन्। नेपाल प्रज्ञा प्रतिष्ठानले यस वर्षदेखि राष्ट्रिय गजल दिवस मनाउने भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानको शुक्रबार बसेको प्रज्ञा परिषदको बैठकले यसै वर्षदेखि मोती जयन्तीको दिन राष्ट्रिय गजल दिवस मनाउने निर्णय गरिएको हो। मोतीराम भट्टलाई नेपाली साहित्यमा गजल विधाका पहिलो गजलकार मानिएको छ। अन्तर्राष्ट्रिय नेपाली गजल मंचका अध्यक्ष धनेन्द्र ओझाले राष्ट्रिय विभूति गजलकार मोतीराम भट्टको सम्मान तथा हजारौं स्रष्टाको विद्या गजलको उत्थान तथा सम्मानका लागि मोती जयन्तीलाई राष्ट्रिय गजल दिवस घोषणा गरिएको बताउनुभयो। यसै बैठकले सुदूरपश्चिम साहित्य महोत्सव आयोजना गर्ने निर्णय समेत गरेको छ। र लुम्बिनी र कर्णाली गण्डकी प्रदेशका विभिन्न जिल्लामा गैराती पानी परेको छ। पछिल्लो तीन घण्टामा जाजरकोटमा सबैभन्दा धेरै 40 मिलिमिटर वर्षा मापन भएको छ। त्यस्तै अन्य केही ठाउँमा पनि हल्कादेखि मध्यम वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज पनि देशका पहाड़ी भागका केही ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका केही ठाउँ तथा मध्य प्रदेश साथै कोशी बागमती र गण्डकी प्रदेशका तराई भागका थोरै ठाउँमा मध्यमसम्म पानी पर्ने अनुमान गरिएको छ। बागमती गण्डकी र कर्णाली प्रदेशका पहाड़ी भाग लुम्बिनी प्रदेशको पहाड़ी र तराई भागका एक दुई ठाउँमा ठूली पानी पर्न सक्ने भएकाले आवश्यक सावधानी अप्नाउन महाशाखाले आग्रह गरेको छ। हवस् त, बिहान 8 बजेको मध्यपश्चिम खबर सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
1: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
0: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसीटी दाँत तथा गिजाको अपरेशन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
2: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि।
3: फोन नम्बर 082-563-479
2: मोबाइल नम्बर 98-494-67-487।
4: लामो समयदेखि भरतपुर मेडिकल कलेजमा सेवा गरी हाल लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत अति अनुभवी वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर विनोद पौडेल अब अभिषेक मेडिकल स्टोर घोराही दाङमा।
5: डाक्टरद्वारा दिइने सेवाहरू निद्रा नलाग्ने, अर्धकपाली, टाउको र शरीर दुख्ने, पोल्ने, सिल्का हान्ने र झमझमाउने, मन आत्तिने, उदास हुने, छटपटी लाग्ने, सास फेर्न गाह्रो हुने, मुटु जोर जोरले धक्किने, रिङ्गटा लाग्ने, घाँटीमा केही अड्किए जस्तो महसुस हुने, थकाइ लाग्ने,
6: जाँड, रक्सी, सुर्ती, गाँजा, चुरोट जस्ता लागु औषधबाट छुटाउने,
5: यौन उत्तेजना नहुने,
6: काँप्ने, बेहोस हुने, डराउने, शंका गर्ने, बरबराउने, रिसाउने, झोक्किने, पागलपन र एकोरोपन,
5: मिर्गी, डिप्रेसन, एन्जाइटी र अल्जाइमर,
6: तनाव, चिन्ता, चाँडै बिर्सने बानी र सबै खाले दिमाग र नशा सम्बन्धी रोगको सफल उपचार।
7: बिरामी जाँच हुने मिति यही भदौ 6 गते शनिबार,
8: समय बिहान 11 बजेदेखि।
5: कन्सल्टेन्ट फिजिसियन द्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
8: सम्पर्क अभिषेक मेडिकल स्टोर घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-99028।

0: हुलासले बनाउँदैछ पारिवारिक साथ।
1: खुशीको खबर।
2: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
1: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
3: प्यारालाइसिस भएका बिरामीहरूको लागि नयाँ आशा, नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही। के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न, उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ? तर अब चिन्ता गर्न पर्दैन, तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस, जस्तै शरीरको एक भाग नचल्ने, कमरभन्दा तलको भाग नचल्ने, अनुहार एक्कासी बाङ्गो भएको, हात गोडाहरू लुलो हुने, झमझम गर्ने, पोल्ने, सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ। समयमै रोगको सही निदान, उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ। त्यसैले आजै सम्पर्क गर्नुहोस्। नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराही हस्पिटलको ठिक अगाडि। फोन 082-563-509 र मोबाइल 98453-0653।
4: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
5: हाम्रा सेवाहरू
4: डाक्टर हेमकर गेवालीद्वारा दिइने सेवाहरू
5: छाती, दम, निमोनिया, खोकी, छेरो,
4: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
5: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
4: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
6: डाक्टर दुर्गा बेलबासेले दिने सेवाहरू
4: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
5: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
4: युरिक एसिड, बात भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
5: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
4: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
5: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
4: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
5: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गडा हुने,
4: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
5: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
1: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98-478-26001।
7: अब हाम्रै घोराही दाङमा अत्याधुनिक प्रविधि र मेसिनद्वारा लामो समयसम्म सफल हुने उपचार, अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
8: हाम्रा सेवाहरू
1: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
8: सामान्य किराले खाएको दाँत भर्ने,
7: मेसिनद्वारा आरसीटी गर्ने,
8: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
7: खोल लगाउने,
8: बाङ्गो टिङ्गो दाँत मिलाउने,
7: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
8: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
7: सम्पर्क प्राइम डेन्टल क्लिनिक घोराही दाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटेलको घरमा।
1: सम्पर्क मोबाइल नम्बर 98-228-77-794 98-228-77-794।

0: गाउँदै थिए मेरो एभरेस्ट।
1: यूएए प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
2: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
1: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
2: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै।
1: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ।
3: सम्पर्क फोन नम्बर 01-46-20-310
2: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957।
4: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।

0: हेलो पिंकी
1: बोल दिन
0: एलईडी टीवी किन्न नजाने
1: जान्न
0: फ्रिज डिप फ्रिज किन्न जाउन भने हैन
1: जान्न
0: घरमा एसी कुलर पंखा चाहियो भने हैन त
1: जान्न
0: किन
1: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्या छैन के
0: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि
1: पाइनी भएर त जान लाग्यो नि
0: हो र कहाँ
1: भन्दिन के
0: सत्य भन्दिनौ
1: आई लभ यु पिंकुली भनेको
0: हो एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनै पर्ने एउटै नाम
1: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ
0: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
2: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
1: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ
0: फोन नम्बर
1: 082562452
0: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट सहित उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।

0: प्रडक्टहरू कोकोनट, चोकोनट, भिटा मिल्क, बटर फ्राइड, क्रिम मिल्की बटर तथा डाइजेस्टिभ होल विथ बिस्किट।
1: हेर हेर हेर यो हो हाम्रो चोइस, कोदोको डाइजेस्टिभ र कुकी छ है नाइस। अडगुरी
2: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
3: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो, छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
4: डाक्टरद्वारा दिइने सेवाहरू:
5: दाँत, मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
4: अनुहार हड्डी भाँचिएको जोड्ने,
5: दाँतको एक्सरे सेवा,
4: सामान्य तथा जटिल दाँत निकाल्ने,
5: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
4: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
5: मेसिनबाट जडेदेखि दाँत भरिने,
4: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
5: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
4: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
5: साथै
3: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
5: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
6: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दाङ, दीप ज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।

0: सुरक्षित जीवन जीना जीवन बीमा जरूरी था। रिलायबल लाइफ सधैं भरिलाई।
1: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
2: विशेषज्ञ डाक्टरी सेवाहरू
1: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुगिरीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा।
2: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा।
3: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
2: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
2: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
1: सम्पर्क फोन 082-590-079, मोबाइल नम्बर 98478-10-030 र 98229-54555।
4: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
5: सीता के भो तिमलाई घुम्चेर बसेछौ?
6: के हुनु नि, बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आशै मरिसक्यो।
5: के कुरा गर्छ निनले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आचेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
6: ए ठिकै छ, म जान त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
7: शिशु फर्टिलिटी एन्ड IVF सेन्टर चितवनको शाखा अब घोराहरूको दिति चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेसलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
3: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
7: शिशु क्लिनिक फर्टिलिटी दिदीचोक खोराहिदाङ, सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98-478-23-572।
8: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा।
3: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक OPD भर्ना तथा अपरेशन सेवा।
8: उपलब्ध शल्यक्रियाहरू,
3: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
8: बालबालिकाको न्युरो सर्जरी,
3: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
8: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
3: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
8: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
9: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
10: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
9: डाक्टरद्वारा दिइने सेवाहरू, ठूला मानिसमा देखिने खोकी, दम, खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, बाद टाउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
11: बिरामी जाँच हुने मिति यही भाद्र 6 गते शनिबार।
12: साथै प्रत्येक दिन डाक्टर राजीव ढकाल MBBS MS जनरल फिजिसियन एन्ड कन्सल्टेन्ट सर्जनद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। यो मौकाको फाइदा उठाउनुहोस्।
9: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही दाङ। फोन नम्बर
13: 9562023 9478817 र 9478735643।
14: मध्य पश्चिम ट्राइन चेक यति बेला बिहानको 9 बजेको छ।

बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवाब सालको नमस्कार। ग्यास अभावका कारण खाना पकाउन समस्या झेलिरहेका तुलसीपुर क्षेत्रका विद्यार्थीहरूलाई लक्षित गर्दै शुक्रबार एलपी ग्यास वितरण गरिएको छ। तुलसीपुर स्थित टरीगाउँ विमानस्थलबाट नेपाल आयल निगम तुलसीपुर वितरण केन्द्रले विद्यार्थीहरूलाई ग्यास उपलब्ध गराएको हो। तुलसीपुर उपमहानगरपालिकाको सिफारिश तथा इलाका प्रशासन कार्यालय तुलसीपुर र इलाका प्रहरी कार्यालय तुलसीपुरको समन्वयमा ग्यास वितरण गरिएको जनाइएको छ। विद्यार्थीलाई ग्यास सहज रूपमा उपलब्ध गराउने उद्देश्यले सम्बन्धित सरकारी निकायहरूबीच समन्वय गरी वितरणको व्यवस्था मिलाइएको थियो। पछिल्लो समय ग्यासको नियमित आपूर्तिमा देखिएको समस्याका कारण तुलसीपुरमा अध्ययनरत विद्यार्थी समेत प्रभावित हुँदै आएका थिए। विशेष गरी घरबाट टाढा बसेर अध्ययन गर्ने तथा डेरामा बस्ने विद्यार्थीले ग्यास नपाउँदा खाना पकाउन कठिनाई भोग्दै आएका थिए। बजारमा ग्यासको अभाव देखिएपछि विद्यार्थीहरूले सहज रूपमा ग्यास उपलब्ध गराउन सम्बन्धित निकायसँग माग गर्दै आएका थिए। विद्यार्थीहरूको गुनासोलाई सम्बोधन गर्दै तुलसीपुर उपमहानगरपालिकाको सिफारिशमा प्रशासन प्रहरी र नेपाल आयल निगम बीच समन्वय गरी ग्यास वितरणको प्रक्रिया अघि बढ़ाइएको हो। टरीगाउँ विमानस्थलबाट गरिएको वितरणका क्रममा विद्यार्थीलाई प्राथमिकतामा राखिएको थियो। बजार मूल्यभन्दा बढ़ी मूल्यमा डीएपी र यूरिया मल बिक्री गरेको आरोपमा दाङका चारजना पक्राउ परेका छन्। घोराई उपमहानगरपालिका सात सिसनिया गाउँमा बजार मूल्यभन्दा महँगोमा मल बिक्री भइरहेको विशेष सूचनाका आधारमा अस्थायी प्रहरी पोस्ट सर्राबाट खटिएको प्रहरी टोलीले जाँच गर्दा घटना सार्वजनिक भएको हो। प्रहरीका अनुसार बंगलासुली गाउँपालिका 5 स्थित अजय स्मृति उपभोक्ता सहकारी संस्था लिमिटेडका लागि लैजानु पर्ने मल घोराई सात सिसनिया गाउँमा बिक्रीका लागि लगिएको अवस्थामा फेला परेको थियो। प्रहरीले उक्त ट्याक्टरबाट 53 बोरा डीएपी मल र 4 बोरा यूरिया मल बरामद गरेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक एक बहादुर नेपालीका अनुसार बरामद डीएपी मल प्रति बोरा 2,900 रूपियाँमा बिक्री गरिएको पाइएको छ। बजार मूल्यभन्दा बढ़ी मूल्यमा मल बिक्री गरिएको पाइएपछि प्रहरीले मल सहित चारजनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा कृषि सामग्री कम्पनी लिमिटेड घोराईका चालक घोराई उपमहानगरपालिका 7 निवासी 57 वर्षीय सोहनलाल चौधरी ट्याक्टर धनी घोराई उपमहानगरपालिका 5 निवासी 37 वर्षीय कृष्ण चौधरी तथा अजय स्मृति उपभोक्ता सहकारी संस्थाका कर्मचारी बंगलासुली गाउँपालिका 5 निवासी 54 वर्षीय खिमबहादुर खत्री र 54 वर्षीय दिवाकर खत्री रहेका छन्। पक्राउ परेका चारैजना विरूद्ध कालोबजारी सम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय दाङबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। शिक्षा मन्त्रालयले प्रस्तावित शिक्षा ऐन ल्याउनु अघि सातै प्रदेशमा पुगेर शिक्षक विद्यार्थी प्रधानाध्यापक अभिभावक सहित शिक्षा क्षेत्रका सबै सरकारवालासँग प्रत्यक्ष छलफल गर्ने भएको छ। मन्त्रालयले शुरू गर्न लागेको शिक्षा संवाद अभियानको पहिलो कार्यक्रम आज शनिबार विराटनगरमा आयोजना हुँदैछ। विराटनगर स्थित आदर्श माध्यमिक विद्यालयमा 11 बजे कार्यक्रम आयोजना गर्न लागि हो। मन्त्रालयका अनुसार अभियान अन्तर्गत लुम्बिनी प्रदेशको बुटल, कर्णाली प्रदेशको सुर्खेत, कोशी प्रदेशको विराटनगर, मध्य प्रदेशको जनकपुर, बागमती प्रदेशको हेटौडा, गण्डकी प्रदेशको पोखरा र सुदूरपश्चिम प्रदेशको धनगढ़ीमा कार्यक्रम आयोजना गरिनेछ। कार्यक्रममा शिक्षा मन्त्रालयका मन्त्रीका सल्लाहकार शैलेन्द्र झा र विद्यार्थी महाशाखा प्रमुख शिव सापकोटा लगायत सहभागी हुनुहुनेछ। छलफलमा स्थानीय तहका शिक्षा प्रतिनिधि, शिक्षक, विद्यार्थी, प्रधानाध्यापक, अभिभावक तथा अन्य शिक्षा सरकारवालाका सुझाव र धारणा संकलन गरिनेछ। शिक्षा निर्माणको प्रक्रियालाई थप सहभागितामूलक बनाउँदै प्रदेश तथा स्थानीय तहबाट प्राप्त सुझावलाई नीति निर्माणमा समेट्ने उद्देश्यले अभियान सञ्चालन गर्न लागि हो। र नागडुगना सिंहस्ने खोला सुरुङमार्ग चाँडै सर्वसाधारणका लागि खुल्ला हुँदैछ। साउन दोस्रो साता उद्घाटन भएको यो सुरुङ मार्ग अहिले एम्बुलेन्स लगायतका आकस्मिक तथा आपतकालीन सवारीका लागि मात्र खुल्ला गरिएको छ।
नागढुङ्गा सिस्नेखोला सुरुङ मार्ग आयोजनाका उपनिर्देशक इन्जिनियर संजय पन्तीले अहिले दैनिक 150 देखि 200 सम्म आकस्मिक तथा आपतकालीन सवारी साधन सुरुङ मार्ग भएर ओहोर दोहोर गर्ने गरेको जानकारी दिनुभयो। त्यस्ता सवारी साधनलाई निशुल्क रूपमा ओहोर दोहोर गर्न दिइएको छ। अन्तिम चरणको सुरक्षा परीक्षण तथा आपतकालीन अभ्यास बाँकी रहेको बताउँदै सुरुङ मार्ग सञ्चालनको जिम्मा लिएका कम्पनीले सुरुङ मार्ग सञ्चालन योजना पेश गरेपछि त्यसको अध्ययन गरी स्वीकृत भएपछि चरणबद्ध रूपमा सुरुङ मार्ग सर्वसाधारणका लागि व्यावसायिक रूपमा खुल्ला हुने तयारी थालिएको छ। शुरूको चरणमा साना गाड़ीलाई सुरुङभित्र सीमित गतिमा ओहोर दोहोरको स्वीकृति दिइनेछ। कुनै कारणवश सुरुङभित्र ठूला सवारी साधन दुर्घटना भएको अवस्थामा त्यसको उद्धार गर्ने अभ्यास नभएकाले शुरूमा साना सवारी साधनलाई सुरुङभित्र प्रवेश अनुमति दिइनेछ। आगामी सोमबारदेखि साना सवारी साधनलाई सुरुङ मार्गभित्र ओहोर दोहोरको अनुमति दिने गरी तयारी भइरहेको उपनिर्देशक ई पन्थीले जानकारी दिनुभयो। हवस्त, बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: के तपाईलाई हिमपाट वा पुल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय ह्युम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू:
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली, जीबी रोड, खोराहिदाङ।
4: फोन 562-5121।
1: सम्पर्क मोबाइल
3: 98-578-32-819 र 98-578-32-223।
5: नमस्ते दाइ भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
6: नमस्ते नमस्ते,
1: कता हिँड्नु नि बाबु? बजारतिर नि
7: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
5: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
8: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
5: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जानु।
1: फेरि एकपटक न्यु कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, छोराही दाङ,
9: दीपक श्रेष्ठ। सम्पर्क मोबाइल 98-478-27-976
10: र 98-578-30-689।
11: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
12: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
11: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
12: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
11: हुलासले बनाउँदैछ परिवार एक साथ।
13: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
14: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टर सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
13: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ। सम्पर्क फोन नम्बर 082-5590-829। सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825।
15: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराहिदाङमा।
16: उपचार हुने रोगहरू पाइल्स, फिस्टुला, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत, चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
15: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
16: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
15: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
16: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
15: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी

0: होइन भाइलाई लखर लखर कहाँ हिँडिस?
1: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
0: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
1: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
0: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
1: ल ल काका, गइहाले म।
2: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
1: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
2: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98578 45226।
3: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
1: स्वर्गद्वारी ड्रिंकिंग वाटर
0: हाम्रा सेवाहरू
1: एक लिटर र बीस लिटर जारको व्यवस्था
0: अर्डर अनुसार खाली बोतलको उत्पादन
1: बीस लिटर जारमा होम डेलिभरी सेवा
0: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-567-021 र होटल दाङगारी नजिक जीवन चौधरी मोबाइल नम्बर 98-78-62-375
1: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस् जी।

0: रेटत्रो नो इट लाइक प्रो राशिता पा फ्रम टू एन यसमा हाम्रो पात्र
1: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्र एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।

0: गंगा रेडी मेरो एवरेस्ट
1: मह सेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जागर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
2: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
1: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
3: शुद्ध महका लागि कहाँ जाने त?
4: ल घोराही सोह्र सर्रा चौकमा रहेको दाङ हनीमा जाने नि।
3: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
5: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही सोह्र सर्रा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
3: सम्पर्क मोबाइल नम्बर 9857831840 र 9848204040।
5: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।

0: वरिष्ठ कन्सल्टेन्ट सर्जन डाक्टर रमेश बस्नेतद्वारा दूरबीन र लेजर प्रविधिबाट किडनी पिसाब नली र पिसाब थैलीको पत्थरीको अपरेशन सेवा बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराही दाङमा।
1: डाक्टर रमेश बस्नेतद्वारा दिइने अन्य सेवाहरू
2: दूरबीन विधिद्वारा पित्त थैलीको पत्थरी प्रोस्टेटको अपरेशन सेवा साथै हर्निया एपेन्डिसाइटिस पाइल फिस्टुला फिसर स्तनमा आएको गाँठागुठीको अपरेशन खुट्टाको नसा फुलिएको आदिको चेक जाँच तथा अपरेशन सेवा
0: अन्य विशेषज्ञ सेवाहरू
3: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा
4: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
0: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा
4: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
1: वरिष्ठ हार जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा
4: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा
0: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
5: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई दाङ फोन नम्बर 0825 63 218
6: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
7: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगञ्ज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढा थोकी म्याग्जिलो फेसियलद्वारा उच्च स्तरीय मेसिनबाट
6: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसिटी दाँत तथा गिजाको अपरेसन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ
8: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि
9: फोन नम्बर 0825 63 479
8: मोबाइल नम्बर 98494 67 487

0: बाय नेट को बाय वन गिफ्ट वन फ्री ऑफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट जो 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया जड़ान को लागी गिफ्ट करने मौका सफल रेफरल में आपको लागी एक महीना फ्री इंटरनेट बाय नेट अब सबै कनेक्टेड
1: भर्ना खुलियो।
2: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
1: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% सम्म छात्रवृत्ति उपलब्ध गराइनेछ।
2: हाम्रा विशेषताहरू:
1: उत्कृष्ट शैक्षिक वातावरण,
2: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
1: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
2: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
3: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट नेपालगंज 10 चितल नगर बाँकी जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड।
4: सम्पर्क फोन 081-536-086
1: र मोबाइल नम्बर 98480-96600 98580-36086 र 98481-72073।

0: थरू कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अड्गुरी
2: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना
3: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो
2: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ
3: क्याम्पस लोकेशन काठमाडौँको तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
2: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ
4: सम्पर्क फोन नम्बर 01-46-20-310
3: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957
5: मध्य पश्चिम जायन्ट ज्याक यति बेला बिहानको 10 बजेको छ

बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवाब सालको नमस्कार। दाङमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। तुलसीपुरको गुमराहा चोक नजिकै दुईवटा मोटरसाइकल ठोकिँदा घाइते भएका तुलसीपुर उपमहानगरपालिका 14 डुवाङपुरका 33 वर्षीय कमलेश चौधरीको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख होमबहादुर पराजुलीले जानकारी दिनुभएको छ। गम्भीर घाइते चौधरीलाई उपचारका लागि न्युरो अस्पताल नेपालगंज लगिएको थियो। दुर्घटनामा तुलसीपुर 6 का 30 वर्षीय बसन्त बस्नेत र उहाँका भाई 25 वर्षीय विवेक घाइते हुनुहुन्छ। दाजुभाइको तुलसीपुरमा उपचार भइरहेको पनि प्रहरीले जनाएको छ। गर्मी र वर्षासँगै लुम्बिनी प्रदेशका नदी, खोला, पोखरी, ताल तथा नहरमा डुबेर ज्यान गुमाउने घटना बढ़न थालेका छन्। प्रहरीका अनुसार पानीमा डुबेर मृत्यु हुनेमा 11-12 वर्ष भन्दा माथिका बाल बालिकाको संख्या बढ़िरहेको छ। 2083 वैशाखदेखि साउन 10 गतेसम्म प्रदेशमा 553 वटा विपदका घटनामा 90 जनाको मृत्यु भएकोमा 60 जनाको पानीमा डुबेर ज्यान गएको लुम्बिनी प्रदेश प्रहरीले जनाएको छ। डुबेर मृत्यु भएका मध्ये 23 जना बाल बालिका छन्। 4 जना अझै बेपत्ता रहेका छन्। प्रदेश आपतकालीन कार्य संचालन केन्द्रका अनुसार सो अवधिमा पानीमा डुबेर मृत्यु भएका घटनाको संख्या 73 रहेको छ। तराईका जिल्लामा गर्मी छल्न पौडी खेल्ने क्रममा बाल बालिका डुब्ने घटना बढ़ी देखिएको केन्द्रले जनाएको छ। इलाका प्रहरी कार्यालय बुटवलका अनुसार रूपन्देहीमा पछिल्लो 3 महिनामा 1 महिला र 2 बालबालिकाको पानीमा डुबेर मृत्यु भएको छ। गत आर्थिक वर्षमा रूपन्देहीमा मात्रै पानीमा डुबेर 9 पुरूष र 8 बालबालिकाको मृत्यु भएको प्रहरीको तथ्याङ्क रहेको छ। मृतक बालबालिका मध्ये 7 बालक र 1 बालिका रहेका थिए। लुम्बिनी प्रदेशमा गत आर्थिक वर्षभरि 1837 वटा विपदका घटना भएका थिए। ती घटनामा 297 जनाको मृत्यु भएको थियो। त्यसमध्ये पानीमा डुबेर 212 घटनामा 190 जनाको मृत्यु भएको प्रदेशको आन्तरिक मामिला मन्त्रालय अन्तर्गतको विपद व्यवस्थापन शाखाले जनाएको छ। 14 जना भने अझै बेपत्ता रहेका छन्। ग्यास अभावका कारण खाना पकाउन समस्या झेलिरहेका तुलसीपुर क्षेत्रका विद्यार्थीहरूलाई लक्षित गर्दै शुक्रबार हिजो एलपी ग्यास वितरण गरिएको छ। तुलसीपुर स्थित टरीगाउँ विमानस्थलबाट नेपाल आयल निगम तुलसीपुर वितरण केन्द्रले विद्यार्थीलाई ग्यास उपलब्ध गराएको हो। तुलसीपुर उपमहानगरपालिकाको सिफारिश तथा इलाका प्रशासन कार्यालय तुलसीपुर र इलाका प्रहरी कार्यालय तुलसीपुरको समन्वयमा ग्यास वितरण गरिएको जनाइएको छ। विद्यार्थीलाई ग्यास सहज रूपमा उपलब्ध गराउने उद्देश्यले सम्बन्धित सरकारी निकायहरूबीच समन्वय गरी वितरणको व्यवस्था मिलाइएको थियो। पछिल्लो समय ग्यासको नियमित आपूर्तिमा देखिएको समस्याका कारण तुलसीपुरमा अध्ययनरत विद्यार्थी समेत प्रभावित हुँदै आएका थिए। विशेष गरी घरबाट टाढा बसेर अध्ययन गर्ने तथा डेरामा बस्ने विद्यार्थीले ग्यास नपाउँदा खाना पकाउन कठिनाई भोग्दै आएका थिए। बजारमा ग्यासको अभाव देखिएपछि विद्यार्थीहरूको सहज रूपमा ग्यास उपलब्ध गराउन सम्बन्धित निकायसँग माग गर्दै आएका थिए। विद्यार्थीहरूको गुनासोलाई सम्बोधन गर्दै तुलसीपुर उपमहानगरपालिकाको सिफारिशमा प्रशासन, प्रहरी र नेपाल आयल निगम बीच समन्वय गरी ग्यास वितरणको प्रक्रिया अघि बढ़ाइएको हो। टरीगाउँ विमानस्थलबाट गरिएको वितरणका क्रममा विद्यार्थीहरूलाई प्राथमिकतामा राखिएको थियो। र बजार मूल्यभन्दा बढ़ी मूल्यमा डीएपी र यूरिया मल बिक्री गरेको आरोपमा दाङका 4 जना पक्राउ परेका छन्। घोराउ उपमहानगरपालिका 7 सिसनिया गाउँमा बजार मूल्यभन्दा महँगोमा मल बिक्री भइरहेको विशेष सूचनाका आधारमा अस्थायी प्रहरी पोस्ट सर्राबाट खटिएको प्रहरी टोलीले जाँच गर्दा घटना सार्वजनिक भएको हो। प्रहरीका अनुसार बंगलासिली गाउँपालिका 5 स्थित अजय स्मृति उपभोक्ता सहकारी संस्था लिमिटेडका लागि लैजानु पर्ने मल घोराई 7 सिसनिया गाउँमा बिक्रीका लागि लगिएको अवस्थामा फेला परेको थियो। प्रहरीले उक्त ट्राक्टरबाट 53 बोरा डीएपी मल र 4 बोरा यूरिया मल बरामद गरेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक एक बहादुर नेपालीका अनुसार बरामद डीएपी मल प्रति बोरा 2,900 रूपियाँमा बिक्री गरिएको पाइएको छ। बजार मूल्यभन्दा बढ़ी मूल्यमा मल बिक्री गरेको पाइएपछि प्रहरीले मलसहित 4 जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा कृषि सामग्री कम्पनी लिमिटेड घोराईका चालक
घोराई उपमहानगरपालिका सात निवासी 57 वर्षीय सोहनलाल चौधरी, ट्रैक्टर धनी घोराई उपमहानगरपालिका पांच निवासी 37 वर्षीय कृष्ण चौधरी तथा अजय स्मृति उपभोक्ता सहकारी संस्थाका कर्मचारी, बंगलासुली गाउँपालिका पांच निवासी 54 वर्षीय खिमबहादुर खत्री र 54 वर्षीय दिवाकर खत्री रहेका छन्। पक्राउ परेका चारैजना विरूद्ध कालो बजारी सम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय दाङबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। हवस्त, बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 91 थुप्लो 4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
2: जो तपाईलाई पायल फुस्दा फुस्दा भएको छ, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, पी बग्ने, गुद्दाद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्, यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्।
3: हजुर, बुटोल अमरपथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
4: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98471993944, 98471993944।
5: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
6: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड।
5: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा, हुल्लास बासमती राइस, जिरा मसिनो राइस,
6: हुल्लासको कुरुम कुरुम चिउरा, हुल्लासको इडली राइस,
5: हुल्लासले बनाउँदैछ परिवार एक साथ।
7: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
8: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
9: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
10: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
9: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
10: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
9: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
10: ल ल काका, गइहाले म।
11: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
10: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
11: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय, गणेश हलको पूर्वतर्फ, न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98578-45226।
4: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
11: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपीडी भर्ना तथा अपरेशन सेवा
4: उपलब्ध। शल्यक्रियाहरू,
11: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
4: बालबालिकाको न्यूरो सर्जरी,
11: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू।
4: पुनश हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
11: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
4: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255। होइन, के भयो दाई, किन झुक्रे आएर बस्नु भएको?
11: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
4: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
11: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
4: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
11: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578434910।
4: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 सहित गेट दाङ।
12: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा,
13: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
12: डाक्टरद्वारा दिइने सेवाहरू ठूला मानिसमा देखिने खोकी, दम खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, वा टाउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
14: बिरामी जाँच हुने मिति यही भाद्र 6 गते शनिबार।
3: साथै प्रत्येक दिन डाक्टर राजीव ढकाल एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड कन्सल्टेन्ट सर्जन द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। यो मौकाको फाइदा उठाउनुहोस्।
12: फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।

आग्रह गर्न चाहन्छु। आज प्रत्यक्ष रूपमा कुराकानी गर्छौं 4591300 4591400 र तपाईँका रोजाईका भाका सुन्छौ। मनपर्ने भाका मार्फत तपाईँले आफ्ना साथीभाइ इष्ट मित्रहरूलाई सम्झना समर्पण गर्न सक्नुहुन्छ। छोटो मिठो कुराकानीको साथमा हामी रहन्छौ सामाजिक सञ्जाल फेसबुक पेज अनि रेडियो काठमाडौँ एसडी सरोज लामिछाने। मैले आफ्नो पेजहरूबाट पनि कार्यक्रमलाई शेयर गरेको छु हाम्रो पात्रो र विभिन्न रेडियोका अनलाइनबाट पनि यो कार्यक्रमलाई सुन्न सक्नुहुन्छ। यो कार्यक्रमलाई शेयर गर्नको लागि म आग्रह गर्न चाहन्छु। तपाईँ स्वदेशमा या विदेशमा जहाँ भए पनि हृदयमा हुनुहुन्छ, मनमा हुनुहुन्छ, मस्तिष्कमा हुनुहुन्छ, यसै गरी सांगीतिक यात्रा गरिरहन पाऊ, तपाईँसँगै रहिरहन पाऊ। कार्यक्रमको शुभारम्भ निस्तुरीबाट गर्दैछु। दुई दिन अगाडि बजारमा आएको गीत स्मृति गौतमको च्यानलबाट मैले अस्ति जानकारी गराएको थिएँ। मैले आफूले गरेको लय शब्द सिर्जनामा बजारमा आएको यो गीतलाई शुरूमा प्रस्तुत गर्दैछौं।

निष्ठुरी शीर्षकको गीत गुन्जिँदै थियो, तर युट्युबबाट बज्दै गर्दा बीचमा एडभर्टाइज बजेको थियो, विज्ञापन बजेको थियो। डिजिटल बजारमा विज्ञापन पनि आउनै पर्यो, बज्नै पर्यो। अनि राम्रा गीतहरू बजिरहँदा सुनिरहँदा बीचमा अलिकति डिस्टर्ब भयो भने कस्तो कस्तो खल्लो त भइ नै हाल्छ। यहाँहरूले अवश्य पनि खल्लो मान्नु हुने छैन, अन्य थुप्रै राम्रा गीतहरू आज तपाईँको रोजाइमा पर्नेछन्। आज राम्रा राम्रा गीतहरू प्रस्तुत हुनेछन्। तपाईँको सहभागिताले कार्यक्रमको थप हौसला अनि कार्यक्रमको रौनकता, यो कार्यक्रमको उत्साह अझै बेग्लै अझै राम्रो रहनेछ। निष्ठुरे पछिल्लो समय बजारमा आएको गीत हो यो। यो गीतको बारेमा भन्नुपर्दा स्मृति गौतमको च्यानलबाट दुई दिन अगाडि मात्रै बजारमा आएको हो। अहिले टिकटकमा सर्वाधिक मन पराइरहनु भएको छ, तर जब गीत चल्दै गयो चल्दै गएपछि अलिकति हरेक क्षेत्रमा हुने

0: समस्या हरेक क्षेत्रमा हुने विकृति विसंगति त छँदैछ, तर जहिले पनि सत्यको वकालत गर्नुपर्छ, चाहे जुनसुकै ठाउँमा बसेर किन नहोस्। जब मान्छेले आफ्नो धर्म बिर्सिन्छ, जब मान्छेले आफ्नो कर्म बिर्सिन्छ, जब मान्छेले आफ्नो धरातल बिर्सिन्छ र आफ्नो हैसियत बिर्सिन्छ अनि आफ्नो सबै चीज बिर्सिन्छ, त्यस पछाडि गलत बाटो लाग्छ, गलत निर्णय लिन्छ र कालोलाई सेतो भन्न थाल्छ, सेतोलाई कालो भन्न थाल्छ। आफूलाई पर्दा टिकटकदेखि सामाजिक सञ्जालसम्म हार गुहार गर्ने थुप्रै संगीतका विदहरू हुनुहुन्छ, जसले संगीतको बारेमा राम्रो बुझ्नु भएको छ तर आफ्नो स्वार्थका लागि र फाइदाका लागि कालोलाई सेतो भन्न थाल्नु भएको छ र सेतोलाई कालो भन्न थाल्नु भएको छ। यो कस्तो अनौठो खालको संस्कृति हो, कस्तो अनौठो खालको संगीतको ज्ञान हो, यो कस्तो खालको अनुभव हो, म आफैलाई कहिलेकाहीँ अचम्म लाग्छ। कमी कमजोरी हुँदा हरेक मानिसहरूले समीक्षा गर्नुपर्छ, त्यसलाई सुधार्नुपर्छ। म राम्रोसँग जान्दछु, राम्रोसँग बुझ्दछु, तर जब गीत चर्चामा जान्छ, जब आफूलाई दाहा लाग्छ, जब आफूलाई रिस उठ्छ, त्यस पछाडि अनि कालोलाई सेतो र सेतोलाई कालो भनेर दोहोरो चरित्रका भूमिका खेल्ने संगीतकारहरूप्रति दुःख लाग्छ। उहाँले संगीत बुझेर पनि कस्तो खालको अबुझपन देखाउनु भएको भन्ने लाग्छ। अहिले पछिल्लो समय निष्ठुरीलाई धेरै त्यस्ता कलाकारहरूले विवादमा तान्न खोज्नु भएको छ। मलाई लाग्छ संगीत बुझेरै तान्नु भएको हो भने एकपटक छातीमा हात राखेर सरस्वती मातालाई साक्षी राखेर महसुस गर्नुहोस्, मनमनै सोच्नुहोस् अनि मनले सोचेको कुरालाई मुखले व्यक्त गर्नुहोस् र भन्नुहोस्। साँच्ची नै अन्याय भएको छ भने न्याय पाउनु नै हुनेछ, नत्र सरस्वती माताले पनि तपाईँलाई श्राप दिनेछिन् र संगीतको कहिले पनि तपाईँले संगीतलाई कहिले पनि तपाईँले अपमान गर्न पाउनुहुने छैन। यति बेला लाइनमा आउने मित्रलाई म स्वागत गर्दछु। को हुनुहुन्छ? नमस्ते।
1: नमस्ते सर, नमस्ते।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ भन्नु भने बालकुमार लामा बोल्दै हुनुहुन्छ।
1: मकै सर, मकै गालखेलीबाट बालकुमार बोल्दैछु।
0: ल, हाल खबर के छ?
1: खबर ठिकठाक छ भन्नुभयो सर, खबरहरू सबै पुरानै हो है। अब अहिले मन मन घाम लगाएर चाहिँ गालफीतिर हल्का हल्का गरी गरी छ, त्यस्तै छ भन्नुपर्छ है त हजुर।
0: ल, खुसी लाग्यो सम्झिनु भएकोमा, धन्यवाद। सानुमाया श्रेष्ठको खबर चाहिँ कस्तो छ?
1: हजुर, मेरो लगायत उनीको पनि एकदम
0: समग्रमा
1: राम्रो खबर। हजुर,
0: अहिले गागल फेरीमा है?
1: ए, घरमै छौँ सर, घरमै छ।
0: मनपर्ने गीत खोज्नु
1: हुन्छ सर? मैले पूर्वेली भाका नै रोजा पारेको छु, पुरानो भाका प्राविधिक सरलाई भनिसकेको छु, अब मजाले गुजिन्छ, सबैजना भएर सुनौँ भन्न चाहन्छु। अब सम्झना शर्मा त हजुरलाई, प्राविधिक मित्र सरलाई भन्न चाहन्छु। साथीहरू सम्झिनु पर्दामा हाम्रो श्रीराम दाललाई, सुन्दरान भोकला उहाँ दाईलाई धेरै धेरै सम्झना छ भन्न चाहन्छु। गोविन्द निरोल दाईलाई धेरै सम्झना, दिपिका थापा, मन्जु थापा, सपना खड्का, मैया परियारलाई धेरै सम्झना छ भन्न चाहन्छु। गणेश श्रेष्ठ, रामकुमार थापा दाईलाई धेरै सम्झना भन्न चाहन्छु। र भोजुरतिर सुन्दर होला हाम्रो वरुण चन्दलाई पनि धेरै धेरै सम्झना छ भन्न चाहन्छु। तेह्रथुमतिर सुमिलिमलाई धेरै सम्झना, र यता धनकुटातिर रामप्रसाद निरोल पनि सबैलाई सम्झना, बालकुमार लामाको सम्झना माया प्रकट छ भन्दै बिदा भयो सर। नमस्ते,
0: धन्यवाद। बालकुमार लामा हुनुहुन्थ्यो हामीलाई सम्झिँदै काठमाडौँको गागल फेदीबाट, यहाँलाई धेरै धेरै धन्यवाद। हामी अर्को लाइनमा जाउँ, कोही मित्रको साथ छ। नमस्ते। हेलो,
2: नमस्कार हजुर, नमस्कार, सुन्नु भएन?
0: नमस्कार, किन अतालिएर बोल्दै हुनुहुन्छ?
2: होइन, त्यस्तो अतालिएको छैन, अलिअलि घाँटो दिएको त्यही भएर।
0: ए, अहिले कता हुनुहुन्छ? गागल किर्तिपुर?
2: म यतै छु, किर्तिपुर छेउतिर।
0: आराम कुशल हुनुहुन्छ?
2: अलिअलि
0: ल, घाँटीको ख्याल गर्नुहोला, तातो पानी खानुहोला, शीघ्र स्वास्थ्य लाभको कामना। मनपर्ने साथीहरूलाई सम्झिनुहोस्।
2: हजुर, लगायत हाम्रो भित्र जनादन नेपाल दाई हुनुहुँदो रहेछ होइन, दाईको है, भाइहरू तपाईँ लगायत सबैलाई।
0: हस् हस्, धन्यवाद। उहाँसँग हामी छुटेका छौं कुराकानीको साथमा। अर्को लाइनमा कोही मित्र हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। नमस्ते।
3: नमस्ते,
0: को बोल्दै हुनुहुन्छ?
3: म बोल्दैछु दाई, नारायण रोशनी बागबजारबाट।
0: ए नारायणजी, धेरै पछि आउनुभयो।
3: मेरो दाई अहिले के छ, संसार हुनुहुन्छ?
0: मलाई एकदमै ठिक छ, तपाईँलाई कस्तो छ?
3: अलिकति आवाज र घाँटीमा अलिक समस्या हो कि दाईको?
0: हजुर,
3: समस्या हो कि अलिकति घाँटीमा दाई?
0: समस्या होला, के भन्नुभयो?
3: हजुरको आवाजमा अलिक समस्या आएको होला दाई अहिले भनेर सोधेको?
0: छैन छैन, समस्या छैन। मलाई रुगा खोकी लागेको एक हप्ता भएको थियो,
3: हजुर हजुर,
0: अनि रेस्टमा थिएँ, भोइस अलिकति चेन्ज आएको छ।
3: हजुर हजुर, थोरै पहिला आएको छ दाई।
0: अँ, त्यही समस्या हो, अहिले रुगा खोकी त्यस्तै त्यस्तै, हल्का ज्वरो पनि थियो।
3: हजुर, पक्कै भयो दाई, कुरा नभएको धेरै भयो दाई, आज जोडिन पाइयो।
0: अँ, धेरै भयो, मैले सम्झिरहेको थिएँ कहाँ हुनुहुन्छ के छ भनेर।
3: पक्कै पनि दाई सम्झिरहेको थिएँ मैले पनि दाईलाई एकदम धेरै धेरै सम्झिरहेको थिएँ दाई मैले
0: ल सम्झिनु भएकोमा एकदमै धेरै धन्यवाद घर परिवारलाई राम्रै होला होइन
3: घर परिवार सबैले राम्रै छ दाई अहिलेसम्म सबैले राम्रो छ
0: ल राम्रो होस् यही कामना गरेँ मैले साथीभाइलाई सम्झिनुहोस्
3: विशेष गरी एक दुई शब्द बोल्छ हेर आइहाल
0: हस् हस्
3: किन भन्दा नेपाली गीत सङ्गीतमा हजुरलाई विशेष गरी सफलताको धेरै धेरै शुभकामना यो नयाँ गीतको होइन दाई सञ्चार माध्यममा हुन त अब दाई लोकमालामा अहिले आउनुहुन्न होइन सुरुमा लोकमालामा गीत प्रस्तुत भइसकेका थियो आज पनि यहाँ बज्यो होइन दाई किन नेपाली गीत चलिरहँदाखेरि दाईले अगाडि पनि जोड्नुभयो होइन भएका हुन् सरोज लामिछाने अनि मात्र मूल्याङ्कन गर्नुहोस् उहाँका सिर्जना कति अब्बल छन् सरोज लामिछानेकै सिर्जनै गराउन सक्ने हो र यो आरोप लाउने परिवर्तन चाहिँ हटाउनुहोस् क्या हाम्रा सर्जकहरू सक्नुहुन्छ भने आफू राम्रो गर्नुहोस् सक्नुहुन्न भनेदेखि अर्काको खुट्टा तान्ने प्रवृत्ति बन्द गर्नुहोस् क्या यो चाहिँ मैले यति भनेर आजको लागि
0: हस् धेरै धेरै धन्यवाद छ तपाईँलाई अब सम्झिनुहोस् ल
3: हस् अलिकति अब धेरै साथी होलमा हुनुहुन्छ सबैलाई मिठो सम्झना विशेष गरी हजुरलाई सफलताको धेरै धेरै शुभकामना मेरो काठमाडौँ सम्पूर्ण परिवार मेरो घर परिवार सबैलाई कोही कसैले बिर्सेको छैन मान्छे दाई नमस्कार जय गीत जय सङ्गीत
0: हस् नमस्कार धन्यवाद नारायण बस्नेत हुनुहुन्थ्यो बागबजारबाट उहाँसँग हामी छुटेका छौं अर्को लाइनमा कोही मित्र पर्खिनु भएको छ भने दिन्छौ नत्र हामी यति बेला गीत सुन्छौं यो गीत तपाईँले रोज्नु भएको हो अनि म केही कमेन्टहरू पनि प्राप्त छन् ती कमेन्टहरूलाई फेरि पढ्नेछु यो बेला एउटा गीतै सुनाऊ

0: निकै मिठो पूर्वेली गीत प्रस्तुत गर्यौं। यो गीत सँगै तपाईलाई फेरि पनि स्वागत छ। रामजी घिमिरेले नमस्कार सम्झना सबैमा चितवनबाट कार्यक्रम सुन्दै हेर्दैछु भन्नुभएको छ। विमला देउबाले भाइ नमस्कार कार्यक्रम मार्फत सबैलाई सम्झना भन्नुभएको छ। प्रकाश विष्टले नमस्कार सन्चै हुनुहुन्छ, म डडेलधुरा जिल्लाको मान्छे भारतको चेन्नईबाट कार्यक्रम सुन्दैछु भनेर लेख्नु भएको छ। सृजना मुखियाले नमस्ते गुड मर्निङ सबैलाई सम्झना, नारायण बस्नेतले कार्यक्रम हेर्दै हुनुहुन्छ। लाल पुलामीले नमस्कार म भारतको केरलाबाट कार्यक्रम सुन्दैछु, घर नेपाल डुटी हो भन्नुभएको छ। मुना मुखियाले गुड मर्निङ सबैमा सम्झना, वीरेन्द्र लामालाई सम्झेको छु भन्नुभएको छ। पलपल अपेक्षा सेन्चुरीले काठमाडौँको पाटनबाट ललितपुरको पाटनबाट कार्यक्रमलाई हेर्दै हुनुहुन्छ, सबैलाई सम्झना मिठो मायाको साथमा। अनि करण प्रसाद ढकालले नमस्कार कार्यक्रम मार्फत सम्झेको छु भन्नुभएको छ। भुवन रावते परिवर्तन सम्भव छ, राम्रो लाग्छ, म चाहिँ दाङ घोराईको मान्छे हाल भारतबाट छु भन्नुभएको छ। अविरल नानु शिरपालीले गुड मर्निङ नमस्ते सबैमा मिठो सम्झना, अब बज्ने भाका सुनाउन चाहन्छु भनेर हामीलाई साथ दिइरहनु भएको छ। कविता घतानीले गुड मर्निङ नमस्कार म सुन्दैछु काठमाडौँबाट, कविता घतानी सबैमा सम्झना। मनिषा रसाईलीले नमस्ते परिवर्तन सम्भव छ, सुन्दैछु रोल्पाबाट, मनिषा रसाईली राम्रो छ कार्यक्रम मिठो सम्झना सहितको माया भनेर लेख्नु भएको छ। पुनः रातले गुड मर्निङ नमस्ते सबैलाई सुन्दैछु कार्यक्रम मार्फत सबैजनालाई बज्ने भाका सुनाउन चाहन्छु भन्नुभएको छ। पार्वती खकुरेलले नमस्कार टोखाबाट कार्यक्रम सुन्दैछु भन्दै साथ दिइरहनु भएको छ। कलाकार एवं व्यवसायी मनकुमारी कान्छीले कार्यक्रम सुन्दैछु संखुवा सभाबाट सबैमा सम्झिए भन्नुभएको छ। चन्द्रमाया तामाङले नमस्ते सबैमा मिठो सम्झनाको साथमा अब बज्ने भाका सुन्न र सुनाउन चाहन्छु भन्दै हामीलाई साथ दिइरहनु भएको छ। गुमा गतानीले परिवर्तन सम्भव छ, सुन्दै हेर्दैछु हरिसिद्धिबाट सबैमा सम्झना भन्नुभएको छ। अनि रिमा थामीले गुड मर्निङ नमस्ते सबैमा सम्झना, म भोजपुरबाट कार्यक्रम सुन्दैछु रिमा थामी सबैमा सम्झे भन्नुभएको छ। जानकार बम ठकुरीले नमस्ते मेरो घर चाहिँ सुदूरपश्चिम हो, म चाहिँ अहिले क्याइसिंह गाउँपालिकाको मान्छे काठमाडौँबाट सुन्दैछु भन्नुभएको छ। भोजपुरी सानु केसीले नमस्ते मिठो सम्झना सबैमा भन्दै गोपाल तिरुवाले दर्शन नमस्कार रेडियो काठमाडौँ अल परिवारलाई मिठो सम्झना मायाको साथमा अब बज्ने भाका सुनाउन चाहन्छु भन्दै साथ दिनुभएको छ। टेकु छेत्रीले नमस्ते परिवर्तन सम्भव छ, म आरामताको कामना गर्दै म इन्द्रिणी तनहुबाट कार्यक्रम सुन्दैछु, अब बज्ने भाका यहाँलाई सुनाउन चाहन्छु भन्नुभएको छ। अनि जानकार राम ठकुरीले हामीलाई मेसेज गर्दै गर्दा म अहिले सुन्दर सुदूरपश्चिमको मान्छे काठमाडौँबाट कार्यक्रम सुन्दैछु भन्नुभएको छ। पौडेल एमपीले पनि कार्यक्रम सुन्दैछु शुभ बिहानी भन्नुभएको छ। प्रेमी कमल अञ्जानले नमस्ते परिवर्तन सम्भव छ, कञ्चनपुर झलारीबाट कार्यक्रम सुन्दैछु है भन्नुभएको छ। अर्जुन कुन मगरले नमस्ते परिवर्तन सम्भव छ, अनि दाजु कता जानुभयो सुन्दैछु हेटौडादेखि हो भन्नुभएको छ। धेरै धन्यवाद सम्झना, विष्णु आचार्यले मिठो सम्झनाको साथमा बज्ने भाका सुनाउन चाहनु भएको छ। दर्शन नमस्ते म पनि सुन्दैछु कार्यक्रम मिठो लाग्छ, म उही त हुने हजुरहरूको माया गर्ने मान्छे अतीत अञ्जान राई, धेरै साथीहरूको साथमा अतीत अञ्जान राईले कार्यक्रम सुन्दै हुनुहुन्छ। पूर्णमाया डंगोलले कार्यक्रम सुन्दै गर्दा पासाङ दावा तामाङले परिवर्तन सम्भव छ, सोलुखुम्बु गोराखानी घरबै काठमाडौँको कपनबाट कार्यक्रम सुन्दैछु भनेर साथ दिनुभएको छ। लाइनमा आउने मित्रलाई स्वागत गरौं। नमस्ते।
1: हजुर नमस्ते। नमस्ते नमस्ते नमस्ते नमस्कार परिवर्तन सम्भव छ गाई साथमा मिठो सम्झना मिठो मायासँगै लगाएर
0: परिवर्तन सम्भव छ नमस्कार मिठो माया सम्झना पलपल अपेक्षा सेन्चुरीलाई।
1: हजुर हजुर
0: एकदमै पाटनतिरको खबर सुनाउनुहोस्।
1: पाटनतिरको हाल खबर एकदमै मजाले घाम चुरक्क तातो एकदम न्यानो हुने तरिकाले लागिरहेछ, राम्रो रमाइलो छ भन्नुपर्छ है।
0: ल रमाइलो होस् राम्रो होस्। खानपिन गर्नुभयो?
1: खानपिन बाँकी छ दाइ, एकैछिन अब हजुरको प्रोग्राम सुनिसके पछाडि खानुको मजा बेग्लै छ है।
0: ल ठिक छ, आज रमाइलो शनिबार कसरी बिताउनुहुन्छ?
1: हजुर यस्तै दाइ, अब शनिबार अब यही हो, नुहाइले गर्ने बस्ने यतिकै
0: खाने। खुसी लाग्यो सम्झिनु भएकोमा, धेरै धेरै धन्यवाद। अब गीत रोज्नुहोस्।
1: हुन्छ ल, अब कहिले पूर्वेली कहिले काठी कहिले चाहिँ अब कौडा देउडा रैला गीत सुन्दा सुन्दै रमाइलो। आज मलाई पुरानो भएको पनि सुन्न मन लाग्दा यो देउरालीको पिपाल ढलेको भन्ने सङ्ग राखिदिनु होला न है।
0: सम्झिनुहोस् साथीलाई।
1: ल हुन्छ दाई, फर्स्टमा चाहिँ सबैको मनमा ठाउँमा बसेर सफल पाएर दाई हजुरको लागि, अनि टेक्निसियनमा रमन दाईको लागि, जनार्दन दाई हुनुहुन्छ हाम्रो प्रदीप दाई, अनि चन्द्रमन दाई लगायत रेडियो काठमाडौँ होल इन्टरटेनको लागि, मेरो यहीँ सुनिरहनुहुने बाबाको लागि, दादा दीपक दिदी मिनाकोमा भिना जल नानी अनुष्का भाइ करण लगायत राम्रो साथमा रमाउने मम्मीको लागि, अघि भर्खरै आउनुहुने हाम्रो नारायण बस्ने दाई, उहाँको सबै फ्यामिलीलाई मिठो सम्झना भन्न चाहन्छु। अनि हुनुहुन्छ साथी त वीरेन्द्र रामा दाई त्यहाँ त बस्नुहोस् लगाई साथीहरू धेरै हुनुहुन्छ जति पनि जहाँ जहाँ छ जुन अवस्थाबाट प्रोग्रामलाई सुनेर हेरेर माया गरेर बसिरहनु भएको छ उहाँहरू सबै सबै मुल्दा अगाडि आउने पछाडि आउने सबैलाई भन्दै छुट्छु ल हस्त नमस्ते नमस्कार
0: हस् धन्यवाद नमस्कार पल पल अपेक्षा सेन्चुरी यो बेला पाटन ललितपुरबाट हुनुहुन्थ्यो धेरै धेरै धन्यवाद अर्को लाइनमा जाउँ कोही मित्रको आगमन छ नमस्ते
2: हेलो
0: नमस्कार
2: नमस्ते दाई
0: को बोल्दै हुनुहुन्छ कहाँबाट
2: म भुसुरबाट वरुण चञ्चले
0: वरुणजी आराम हुनुहुन्छ
2: ठिकै छु भाइ राम्रै छ घाम लागेको छैन आज एकदम मौसम शीतल शीतल छ
0: हजुर
2: त्यही हो दाई ठिकै छ अब अरुणबाट अरुण एफएमबाट प्रोग्राम सुन्दै बसिरह
0: ल अरुण मार्फत साथ दिने सबैलाई सम्झना मिठो माया इन्द्रेणीमा वरुणजी नयाँ नौलो गाउँको ताजा खबर सुनाउनुहोस् कस्तो छ
2: ताजा खबर पनि त्यस्तो खासै केही छैन दाई ठिकै छ सबै राम्रै छ अब त्यस्तो सुनाउन लायक अब त्यस्तो
0: भयो भने भन्छु
2: भयो भने त एकदम भनिहाल्छु नि
0: ल साथीभाइलाई सम्झाउनुहोस्
2: विशेष गरी तपाईँलाई अनि प्राविधिक मित्र लगायत मेन्टा ठिकै सुनेर बस्नुहुने सबैजनालाई अनि विशेष त मेरो एकदम प्रिय साथी आशिष नयन बस्ने बहिनी हिमा राई प्रवीण मगर भाइ निमा शेर्पा अभागी सुन्ता कुलुङ सुनु सुनिता हाम्रो सानु कमला हुनुहुन्छ ढकाल धर्मराज रोमन मुक्तन तामाङ पूर्वेली आकाश राई हाम्रो बालकुमार लामा पनि सुन्दै हुनुहुन्छ होला अनि मैया परिया प्रकाश रौजेल सुफेली अनि दिदी भूमिका राई तामाङ हुनुहुन्छ अनि चामलिङ निर्मला लगायत रैनी राजकला अनि हाम्रो दाई चन्द्रमणि दाईलाई पनि एकदम मिठो माया सम्झना लगायत सबैलाई सबैलाई एकदम मिस यु भन्दै छुटिन्छ है भाइ भाइ
0: हस् धन्यवाद वरुण चञ्चले सङ्खुवा सभाबाट हुनुहुन्थ्यो उहाँसँग हामी छुटौं अर्को फोनमा जाउँ कोही मित्रको साथ छ नमस्ते को बोल्दै हुनुहुन्छ
3: यता सुदूरपश्चिम बजाङ जिल्ला बुङ्गा नगरपालिकाबाट गोपाल दामी बोल्दैछ दाजु
0: गोपालजी हाल खबर के छ धेरै पछि आउनुभयो
3: एकदम ठिकठाक छ भन्नुपर्छ दाजु पानी परिरहेछ कुहिरो लागिरहेछ भन्नुपर्छ अनि हजुर लगायत हाम्रो काठमाडौँको के छ नि खबर
0: एकदम राम्रो छ यतातिर घाम चिरिक्क चर्किएको छ गर्मी बढेको छ अनि अहिले बुङ्गा एफएमबाट सुन्दै हुनुहुन्छ ल त्यतातिरको नयाँ नौलो ताजा
3: नयाँ नौलो ताजा भन्दा पानी परिरहेछ दाजु बादल लागिरहेछ यस्तै छ
0: तपाईँको तपाईँको सुनाउनुहोस् न
3: मेरो एकदम ठिकठाक छ भन्नुपर्छ दाजु
0: ल सधैँ सधैँ ठिकठाक रहोस् सबैजनालाई सम्झना माया रेडियो काठमाडौँको तर्फबाट इन्द्रेणीको तर्फबाट है त ल अब मनपर्ने साथीहरूलाई सम्झिनुहोस्
3: एक पश्च हजुरलाई सम्झे अनि प्रविधिमा बस्नु मित्रलाई पनि सम्झे अनि गोरख भाइलाई सम्झे पदम भाइलाई सम्झे पितुदेवलाई सम्झे त्यसपछि ज जसले मलाई गोपाल हामी भनेर चिन्नुहुने सम्पूर्ण रेडियो मनहरूलाई
0: हस् धन्यवाद नमस्ते उहाँसँग हामी छुटेका छौं अब एउटा गीत सुनौ गीत तयार पार्दै गर्दा रामेश्वर घरती मगरले गुड मर्निङ नमस्ते सुन्दैछु बड़ी केदार तीन डोटी हाल इण्डियाबाट सबैलाई सम्झना कार्यक्रम मिठो लाग्छ भन्नुभएको छ वीरेन्द्र स्याङबो वीरेन्द्र लामाले लेख्नु भएको छ गुड मर्निङ सरोज सर सुन्दैछु काठमाडौँको बौद्धबाट सबै साथीहरूमा मिठो सम्झना मुना मुखिया कमला सिर्जना मुखिया मुना राई लिम्बू अर्पल रोशनी सबै साथीहरूलाई सम्झेको छु भन्नुभएको छ ताराबाबु थामीले नमस्कार म दोलखाको मान्छे हाल काठमाडौँ नयाँ बानेश्वरदेखि सुन्दैछु सम्पूर्णमा मिठो सम्झना अनि माया अब बज्ने भाका समर्पण गर्न चाहन्छु भन्नुभएको छ मनिषा तामाङले गुड मर्निङ नमस्ते सबैलाई सुनाउन चाहन्छु अब बज्ने भाका भन्दै पूर्व पाखरिनले नमस्ते दाई म पनि सुन्दैछु है तीन चुलीबाट भन्नुभएको छ धेरै धन्यवाद भाकालाई जोडौं

0: जेबियोली र बीमा कुमारी दुराको स्वर प्रस्तुत गर्यौं। निकै मिठो चौतारीको पिपल ढलेको टाढै बसी हेर्नु है निर्माया मेरो लाजमा आगो बलेको यो भाकासँगै स्वागत छ। यहाँकै रोजाईमा आज यस्तै मिठा गीतहरू गुन्जिरहेका छन्। रेडियो काठमाडौँद्वारा उत्पादित यो कार्यक्रमलाई पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म सुन्दै र हेर्दै हुनुहुन्छ। म छु प्रस्तुता सरोज लामिछाने। 4591 300 र 4591 400 प्रत्यक्ष रूपमा साक्षात्कार गरिरहेका छौं। लाइनमा कोही आउनु भएको छ, स्वागत गरौं। नमस्ते।
1: नमस्कार।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: म भोजपुरबाट ईश्वरी मेवाङ।
0: ईश्वरीजी
1: हजुर
0: भोजपुरबाट सुन्दै हुनुहुन्छ रेडियो अरुणबाट?
1: हजुर रेडियो अरुण रेडियो नयाँ अभियान हामी दुइटैबाट सुन्छौँ, जुन इच्छुक लाग्यो त्यही हो।
0: ए इच्छाए अनुसारले दुइटै रेडियोबाट हामी कार्यक्रम सुनिरहेछौँ होइन?
1: हजुर।
0: नयाँ अभियान कहाँबाट प्रस्तुत हुन्छ? शङ्कर सभाबाटै हो?
1: शङ्कर सभा मुडे संसारे यो धर्मदेवी नगरपालिकाबाट।
0: ए भनेपछि फरक फरक ठाउँबाट यो कार्यक्रम गुन्जिन्छ?
1: जे भए पनि नजिक नजिकै हो, धर्मदेवी र अब चैनपुर नगरपालिका पर्छ।
0: ल खुसी लाग्यो यो सेवा सुविधा तपाईँसँग छ, यो कार्यक्रम सुन्ने अवसर रेडियो नयाँ अभियानले दिएको छ भने रेडियो अरूणले पनि दिएको छ, जोडिने अवसर पाएका छौँ, खुसी लागेको छ। अब नयाँ खबर सुनाउनुहोस् भोजपुरको।
1: नयाँ खबर त्यस्तो खासै सुनाउन लायकको छैन, अब विशेष अब मौसम भनेको धुमिराखेको छ, पानी पर्ला पर्ला जस्तो होइन, अब
0: समग्रमा सबै राम्रो छ।
1: सबै राम्रै छ, अब सुनेर एकदम साथ दिन्छु हामी। अब इन्द्रेणी कार्यक्रम दस कतिखेर बच्छ र कतिखेर 10-20 हुन्छ भन्ने हुन्छ हामीलाई।
0: ओहो घडी हेरेरै पर्खेर बस्ने हो?
1: पर्खेरै बस्यो, यो लगभग चाहिँ 10 समाचार लगातार ल्याउनु भए चाहिँ हुन्थ्यो जस्तो लाग्छ क्या। साह्रै ढिलो अलिकति हुन्छ र अलिक गाह्रो पर्खिनुलाई।
0: धैर्य गर्नुपर्छ, धैर्यताको फल मिठो हुन्छ, आत्तिनु हुँदैन है त?
1: हजुर त्यही भएर हामी पनि अब खुसी खुसी नै छौँ, अब प्रयास गर्ने हो, प्रयाईको लागि पनि यसो कलको लागि अब सुन्नको लागि पनि अब ढिलो ढिलो आए पनि अब हामी पर्खेर भए पनि सुनिराख्छौँ हजुरहरूलाई एकदम पनि।
0: हस् धन्यवाद। अब तपाईँलाई मनपर्ने गीत रोज्नुहोस् ल।
1: मैले गीत रोजिसकेको छु, प्राविधिक मित्रलाई भनिसकेको छु।
0: साथीहरूलाई भन्नुहोस् सम्झिनुहोस्।
1: साथीहरू अब हजुर लगायत अब रेडियो काठमाडौँ होल युनिटलाई भन्न चाहन्छु, अनि यता नयाँ अभियान अब अरुण एफएम सुन्नुहुने सबै साथीलाई, अब केही साथीहरू चाहिँ अब यहीँ छ, छोरी आइसिका आर्य कृष्ण सुरज राई तुन्सा खुट्टी अनुजा तामाङ अजिता कुलुङ यसरी भनेर चिन्नुहुने सबैलाई आजको दिन शुभ रहोस्। गीत सुनेर एकदम इन्जोय गर्नु होला, मैले एकदम पूर्वेली गीत रोजेको छु भन्न चाहन्छु। हस् नमस्कार, बाई बाई।
0: हस् नमस्कार। पूर्वको मित्र हामी भोजपुरमा कुराकानी गर्दै थियौं, भोजपुरबाट धेरै धेरै धन्यवाद सम्झिनु भएकोमा। अर्को लाइनमा जाउँ, को हुनुहुन्छ? नमस्कार।
2: नमस्ते, परिवर्तन सम्भव छ सर?
0: हजुर सम्भव छ। को बोल्दै हुनुहुन्छ?
2: अछामबाट नवराज साउ।
0: कुन रेडियोबाट सुन्दै हुनुहुन्छ?
2: रेडियो रामारोशन, रेडियो गाउँघर
0: रामारोशनबाट कार्यक्रम सुन्दै हुनुहुन्छ, अनि के छ अछामतिरको खबर सुनाउनुहोस्? सबै राम्रो छ। काठमाडौँको पनि समग्रमा राम्रो छ, त्यस्तै छ, अनि अछामको राम्रो छ? ल सबै राम्रो होस्, यही राम्रो होस्, सबै राम्रो होस् यही कामना गर्छु। साथीभाइलाई सम्झिनु होला।
2: सर्वप्रथम 68 हजुरलाई अनि प्राविधिक मित्र अनि रेडियो काठमाडौँ सुनेर बसिरहनु भएका सम्पूर्ण साथीहरूलाई र भर्खर गीत रोजेर जानुभयो हाम्रो दिदीलाई धन्यवाद।
0: हस् धन्यवाद। हामीलाई अछामको मित्रसँग कुराकानी हुँदै थियो, सम्झिनु भएकोमा धन्यवाद। अर्को लाइनमा कोही हुनुहुन्छ भन्दा पनि एउटा गीत सुनौ। गीत सुनिसकेपछि हामी यहाँहरूसँग फेरि आउँछौ। 4591 300 4591 400 यो लाइन खुल्ला छ।

0: राजेशपाल राई र साथीहरूको स्वरमा सजिएको यो मिठो भाका तपाईका लागि प्रस्तुत गर्यौं। पूर्वीले गीत पूर्वको प्रतिनिधित्व गर्दै गुन्जिएको थियो। यहाँहरू सबैलाई फेरि पनि स्वागत छ कार्यक्रम इन्द्रेणीमा। अरूण गतानीले नमस्कार, कार्यक्रम सुन्दैछु सबैमा मिठो सम्झना। अनि काभ्रेली भुजेल सन्तोषले सरोजी के छ खबर कार्यक्रम सुन्दैछु भन्नुभएको छ। मीना नेपालीजले नमस्ते गुड मर्निङ सबैलाई सुन्दैछु कार्यक्रम। गुल्मी सिरसानीबाट मीना नेपाली भनेर हामीलाई साथ दिनुभएको छ। अनि हिम्मत सिंहले गुड मर्निङ नमस्ते सबैलाई कार्यक्रम मार्फत सम्झना अब बज्ने भाका सुनाउँछु भन्नुभएको छ। नवीन मगरले गुड मर्निङ सरोज दाईको साथमा कार्यक्रम हेर्दैछु भन्नुभएको छ। सरोज सागर पहरीले गुड मर्निङ नमस्ते, म सागर पहरी मकवानपुरको बागमती गाउँपालिका 2 लौ दाहाबाट कार्यक्रम सुन्दैछु, अलि रसुवातिर छु, कार्यक्रम मार्फत सबैलाई सम्झे भन्नुभएको छ। अनिता नाकोकले पनि लेख्नु भएको छ, म पनि सुन्दैछु भोजपुरबाट मिठो सम्झना। अनि महासागर बोहरा नवीनले लेख्नु भएको छ, गुड मर्निङ सबैलाई नमस्ते, म धनगढ़ीबाट कार्यक्रम सुन्दै र हेर्दैछु भनेर साथ दिनुभएको छ। मीना श्रेष्ठले जय इन्द्रेणी भन्नुभएको छ भने रमेश गर्ती मगरले गुड मर्निङ नमस्ते सुन्दैछु इण्डियाबाट भन्दै हामीलाई साथ दिइरहनु भएको छ। यहाँलाई पनि धन्यवाद। लाइनमा जाउँ, नमस्कार। को बोल्दै हुनुहुन्छ? के नाम भन्नुभयो? मैले त बुझिन। साइरा भन्नुभयो? कहाँबाट होला साइराजी?
1: काठमाडौँबाट।
0: अहिले के गर्दै हुनुहुन्छ, बिजी हुनुहुन्छ कि? सुन्दै हुनुहुन्छ, धेरै धन्यवाद सम्झिनु भएकोमा।
2: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल, लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्ध जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल, जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र ₹50
3: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड कुराही दान, फोन नम्बर 082-585-2110। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।

0: प्रडक्टहरू कोकोनट, चोकोनट, भिटा मिल्क, बटर फ्राइड, क्रीम मिल्की बटर तथा डाइजेस्टिभ होल व्हीट बिस्किट।
1: हेर हेर हेर यो हो हाम्रो चोइस, कोदोको डाइजेस्टिभ र कुकी छ है नाइस। अड्गुरी।
2: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगला चुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
3: उपचार हुने रोगहरू
2: पायल, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
3: चाया, पोतो, डन्डी फोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
2: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्न दोष एवं निसन्तानपन,
3: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
2: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
3: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक, जाँच एवं उपचार सेवा।
2: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छार सूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
4: सम्पर्क बंगला चुली आयुर्वेद क्लिनिक, कुराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61 694।
5: होइन माइला, लखर लखर कहाँ हिँडिस्?
6: कहाँ हुनु हो काका, यसो चौतारोतिर। घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
5: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
6: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
5: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछले।
6: ल ल काका, गइहाले म।
2: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
7: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
2: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98578 45 226।
8: लामो समयदेखि भरतपुर मेडिकल कलेजमा सेवा गरी हाल लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत अति अनुभवी वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर विनोद पौडेल अब अभिषेक मेडिकल स्टोर घोराही दाङमा।
9: डाक्टरद्वारा दिइने सेवाहरू निद्रा नलाग्ने, अर्धकपाली, टाउको र शरीर दुख्ने, पोल्ने, सिल्का हान्ने र झमझमाउने, मन आत्तिने, उदास हुने, छटपटी लाग्ने, सास फेर्न गाह्रो हुने, मुटु जोर जोरले धक्किने, रिङ्गटा लाग्ने, घाँटीमा केही अड्किए जस्तो महसुस हुने, थकाई लाग्ने,
10: जाँड, रक्सी, सुर्ती, गाँजा, चुरोट जस्ता लागु औषधबाट छुटाउने,
9: यौन उत्तेजना नहुने,
10: काँप्ने, बेहोस हुने, डराउने, शंका गर्ने, बरबराउने, रिसाउने, झोक्किने, पागलपन र एकोरोपन,
9: मिर्गी, डिप्रेसन, एन्जाइटी र अल्जाइमर,
10: तनाव, चिन्ता, चाँडै बिर्सने बानी र सबै खाले दिमाग र नशा सम्बन्धी रोगको सफल उपचार।
11: बिरामी जाँच हुने मिति यही भदौ 6 गते शनिबार,
12: समय बिहान 11 बजेदेखि।
9: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
12: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479 57193 र 98182 99 08।
13: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
14: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
13: सम्पर्क
15: राप्ती इंजीनियरिंग कॉलेज घोराही दांग।
14: फोन नंबर 082-562-601 98-578-35-990 98-578-31-684 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: अंगाउ रेडिस मेरो एवरेस्ट
1: मध्यपश्चिम ट्रान ज्याक यति बेला बिहानको 11 बजेको छ।

0: बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट्सबाट दीपा भसालको नमस्कार। शिक्षा मन्त्रालयले प्रस्तावित शिक्षा ऐन ल्याउनु अघि सातै प्रदेशमा पुगेर शिक्षक विद्यार्थी प्रधानाध्यापक अभिभावक सहित शिक्षा क्षेत्रका सबै सरकारवालासँग प्रत्यक्ष छलफल गर्ने भएको छ। मन्त्रालयले शुरू गर्न लागेको शिक्षा संवाद अभियानको पहिलो कार्यक्रम आज शनिबार विराटनगरमा आयोजना हुँदैछ। विराटनगर स्थित आदर्श माध्यमिक विद्यालयमा 11 बजे कार्यक्रम आयोजना गर्न लागि हो। मन्त्रालयका अनुसार अभियान अन्तर्गत लुम्बिनी प्रदेशको बुटवल, कर्णाली प्रदेशको सुर्खेत, कोशी प्रदेशको विराटनगर, मध्य प्रदेशको जनकपुर, बागमती प्रदेशको हेटौडा, गण्डकी प्रदेशको पोखरा र सुदूरपश्चिम प्रदेशको धनगढ़ीमा कार्यक्रम आयोजना गरिने भएको छ। कार्यक्रममा शिक्षा मन्त्रालयका मन्त्रीका सल्लाहकार शैलेन्द्र झा र विद्यालय महाशाखा प्रमुख शिव सापकोटा लगायत सहभागी हुनुहुनेछ। छलफलमा स्थानीय तहका शिक्षा प्रतिनिधि, शिक्षक, विद्यार्थी, प्रधानाध्यापक, अभिभावक तथा अन्य शिक्षा सरकारवालाका सुझाव र धारणा संकलन गरिनेछ। शिक्षा ऐन निर्माणको प्रक्रियालाई थप सहभागितामूलक बनाउँदै प्रदेश तथा स्थानीय तहबाट प्राप्त सुझावलाई नीति निर्माणमा समेट्ने उद्देश्यले अभियान सञ्चालन गर्न लागि हो। नेपालगंज स्थित श्रम तथा रोजगार कार्यालयमा 8 जना कर्मचारी मात्र रहेका छन्। ती कर्मचारीले लुम्बिनी प्रदेशका 4 जिल्लाको काम हेर्नुपर्दा कार्य सम्पादनमा समस्या पर्ने गरेको छ। श्रमिकको अधिकार संरक्षण तथा श्रम कानून कार्यान्वयनको जिम्मेवारी पाएको सो कार्यालयमा जनशक्तिको मात्र कमी होइन भौतिक स्रोत साधनको पनि अभाव रहेको छ। कार्यालयले बाँके, बर्दिया, दाङ र पूर्वी रूकुम गरी 4 जिल्लालाई कार्यक्षेत्र बनाएर श्रम कानून कार्यान्वयन प्रतिष्ठानको निरीक्षण तथा अनुगमन, श्रम सम्बन्धी उजुरीको सुनवाई र श्रमिकका अधिकार संरक्षणको काम गर्दै आएको छ। 4 जिल्लाको जिम्मेवारी हेर्ने कार्यालयमा स्वीकृत दरबन्दी भने 8 जनाको मात्र रहेको छ। कार्यालय प्रमुख पिन्टु कुमार रजकका अनुसार भौगोलिक क्षेत्र, बढ़दो उद्योग तथा प्रतिष्ठानको संख्या र श्रम सम्बन्धी उजुरी तथा अनुगमनको बढ़दो जिम्मेवारीका तुलनामा जनशक्ति तथा सवारी साधन लगायतका स्रोत साधन पर्याप्त छैनन्। स्वीकृति संगठन संरचना अनुसार कार्यालयमा 1 जना कारखाना निरीक्षक, 2 जना नायब सुब्बा, 1 जना लेखापाल, 1 जना कम्प्युटर अपरेटर, 1 जना खरिदार र 2 जना कार्यालय सहयोगी गरी 8 जनाको दरबन्दी रहेको छ। दाङमा मोटरसाइकल दुर्घटना हुँदा 1 जनाको मृत्यु भएको छ भने 2 जना घाइते भएका छन्। तुलसीपुरको गुमराहचोक नजिकै 2 वटा मोटरसाइकल ठोकिँदा घाइते भएका तुलसीपुर उपमहानगरपालिका 14 डुवाङपुरका 33 वर्षीय कमलेश चौधरीको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख होमबहादुर पराजुलीले जानकारी दिनुभयो। गम्भीर घाइते चौधरीलाई उपचारका लागि न्युरो अस्पताल नेपालगंज लगिएको थियो। दुर्घटनामा तुलसीपुर 6 का 30 वर्षीय बसन्त बस्नेत र उहाँका भाइ 25 वर्षीय विवेक घाइते हुनुहुन्छ। घाइतेहरूको तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। र गर्मी र वर्षासँगै लुम्बिनी प्रदेशका नदी, खोला, पोखरी, ताल तथा नहरमा डुबेर ज्यान गुमाउने घटना बढ़न थालेका छन्। प्रहरीका अनुसार पानीमा डुबेर मृत्यु हुनेमा 11-12 वर्षभन्दा माथिका बालबालिकाको संख्या बढ़िरहेको छ। 2083 वैशाखदेखि साउन 10 गतेसम्म प्रदेशमा 553 वटा विपदका घटनामा 90 जनाको मृत्यु भएकोमा 60 जनाको पानीमा डुबेर ज्यान गएको लुम्बिनी प्रदेश प्रहरीले जनाएको छ। डुबेर मृत्यु भएका मध्ये 23 जना बालबालिका छन्। 4 जना अझै बेपत्ता रहेका छन्। प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार सो अवधिमा पानीमा डुबेर मृत्यु भएका घटनाको संख्या 73 रहेको छ। तराईका जिल्लामा गर्मी छल्न पौडी खेल्ने क्रममा बालबालिका डुब्ने घटना बढ़ी देखिएको केन्द्रले जनाएको छ। इलाका प्रहरी कार्यालय बुटवलका अनुसार रूपन्देहीमा पछिल्लो 3 महिनामा 1 महिला र 2 बालबालिकाको पनि पानीमा डुबेर मृत्यु भएको छ। गत आर्थिक वर्षमा रूपन्देहीमा मात्रै पानीमा डुबेर 9 पुरूष र 8 बालबालिकाको मृत्यु भएको प्रहरीको तथ्याङ्क छ। मृतक बालबालिका मध्ये 7 बालक र 1 बालिका रहेका थिए। लुम्बिनी प्रदेशमा गत आर्थिक वर्षभरि 1837 वटा विपदका घटना भएका थिए। ती घटनामा 297 जनाको मृत्यु भएको थियो। त्यसमध्ये पानीमा डुबेर 212 घटनामा 190 जनाको मृत्यु भएको परदेशको आन्तरिक मामिला मन्त्रालय अन्तर्गतको विपद व्यवस्थापन महाशाखाले जनाएको छ। हवस्त, बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: कस्तो राम्रो जुत्ता लगाएको, मेड इन
2: दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
2: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
2: एकपटक दङ्गालीबाट किनेर हेर न।
1: लौ त, म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
2: स्कूल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
5: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
2: प्रोप्राइटर सोमराज रैदास।
6: सम्पर्क फोन नम्बर 0825367775।
2: सम्पर्क नम्बर 98478263।
7: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
8: यार, यो दाँत दुखेर मर्नु भयो।
5: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
8: अस्ति भर्खर त औषधि गरेको, 20-19 भएको होइन।
5: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
8: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ। म
5: कोराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
9: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
10: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
11: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री CMCTU डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
12: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाङ्गटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
13: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाङ।
10: सम्पर्क फोन नम्बर 082-63-0027,
13: 98-41-68-47-46।
10: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको 2 पटक अनिवार्य ब्रश गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश।
14: सीता, के भयो तिमीलाई, घुम्सेर बसेछौ
15: के हुनु नि? बिहे भएको 6 वर्ष भइसक्यो, बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन, अब त आशै मरिसक्यो।
14: के कुरा गर्छ निमले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आश्चर्य हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
15: ए ठिकै छ, म जान त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
16: शिशु फर्टिलिटी एन्ड IVF सेन्टर चितवनको शाखा अब घोराहाईको दिती चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
17: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
16: शिशु क्लिनिक फर्टिलिटी दिपीचोक खोराहिदान, सड़क विभागको अगाडि एभरेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98-4-78-23-572।
18: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatieyecare.com।
6: अब हाम्रै घुराई दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार, अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतम द्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
19: हाम्रा सेवाहरू:
20: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
19: सामान्य किराले खाएको दाँत भर्ने,
6: मेसिन द्वारा आरसीटी गर्ने,
19: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
6: खोल लगाउने,
19: बाङ्गो टिङ्गो दाँत मिलाउने,
6: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
19: साथै एक महिना भर निःशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
6: सम्पर्क प्राइम डेन्टल क्लिनिक खुराहिदाङ, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम, पुरानो तामा होटलको घरमा।
20: सम्पर्क मोबाइल नम्बर 9828777794, 9828777794।
21: वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर अजय अधिकारी एमडी डीएम दाङको कालिका मेडिकलमा।
22: शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी काठमाडौँमा लामो समयसम्म काम गर्नुभएका कन्सल्टेन्ट कार्डियोलोजिस्ट डाक्टर अजय अधिकारी एमबीबीएस एमडी डीएम कार्डियोलोजी एसोसिएट प्रोफेसरद्वारा दाङ घोराई हस्पिटल रोड स्थित कालिका मेडिकलमा बिरामीहरूको चेक जाँच गरिने हुँदा समयमै आफ्नो नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
21: डाक्टर अजय अधिकारीद्वारा दिइने सेवाहरू:
22: मुटुको अपरेशन गरेका बिरामीहरूका लागि पीटीआईएनआर चेक जाँच व्यवस्था,
21: मुटुका बिरामीहरूको लागि प्रोटेबल इको तथा ईसीजी सेवा,
22: ब्लड प्रेसर तथा सुगरका समस्या भएका बिरामीहरूको चेक जाँचको व्यवस्था,
21: मुटु छाती पेट लिभर दम थाइराइड तथा जनरल हेल्थ चेकअप सम्बन्धी सेवा।
23: बिरामी जाँच हुने मिति यही श्रावण 30 गते शनिबार।
21: सम्पर्क बद्री खड्का कालिका मेडिकल हस्पिटल रोड घोराई दाङ, फोन नम्बर 0982560052।

0: लोकेशन काठमाडौँको तीनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
1: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ।
2: सम्पर्क फोन नम्बर 01-46-20-310
0: मोबाइल नम्बर 98514-0-41-98 र 98412-55-957

0: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदै छ परिवार एक साथ।
1: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
0: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
1: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
0: हुलासले बनाउँदैछ परिवार एक साथ।
2: अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।

0: आवाज हिनक आवाज पश्चिम नेपालक आवाज यी हो रिरी मध्यपश्चिम 91.4 मेगाहर्ज।
1: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रस्तुति, रेडियोलोजी।

0: तर्फ गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
2: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू
3: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
4: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
3: युनिक्षमा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
4: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था,
5: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू, नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
6: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-561-6683 र सम्पर्क मोबाइल नम्बर 98479-25700।

0: वाया नेटको बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबिपिएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट वाया नेट अब सबै कनेक्टेड
1: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा
2: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
1: अन्य सेवाहरू
3: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतमद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
4: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
6: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड सम्पर्क फोन नम्बर 082-561-694 सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145 98-478-30-153 र 98-649-41-944
7: होइन भाइला
8: लखर लखर कहाँ हिँडिस
9: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
7: अरे केटा उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
9: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भरपर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
7: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछ
9: ल ल काका गइहाले म
10: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी बुल्गेरिया टर्की दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
11: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ एकपटक सेवा गर्ने मौका दिनुहोस्
10: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 98-578-45-226

0: प्रडक्टहरू कोकोनट, चोकोनट, भिटा मिल्क, बटर फ्राइड, क्रीम मिल्की बटर तथा डाइजेस्टिभ होल विथ बिस्किट।
1: हेर हेर हेर, यो हो हाम्रो चोइस, कोकोको डाइजेस्टिभ र कुकी छ है नाइस।
0: अड्गुरी
2: होइन, के भयो दाइ, किन झुक्राएर बस्नु भएको?
3: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
2: ए त्यसो हो भने घोराई 15 सय गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
3: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
2: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
3: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 9858834910।
2: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 सहित गेट दाङ।
4: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
4: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
2: छाती, दम, निमोनिया, खोकी, छेरो,
4: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
2: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
4: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
5: डाक्टर दुर्गा बेलबासेले दिने सेवाहरू
4: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
2: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
4: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
2: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
4: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
2: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
4: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
2: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
4: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
2: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
6: सम्पर्क न्यू पाण्डे मेडिकल हल, हस्पिटल रोड, खोराहीदाङ। सम्पर्क फोन नम्बर 0825601096 र मोबाइल नम्बर 9848826001।
7: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
8: मध्य पश्चिम टाइम चेक, इला मध्याह्नको 12 बजेको छ।
9: नमस्कार, म मदन पौड्याल, उज्यालो
10: रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी दोस्रो संशोधन कार्यविधि जारी। नवयुवा आन्दोलनका शहीद परिवार र घाइतेलाई 50 लाख रूपियाँसम्म सहुलियतपूर्ण कर्जाको व्यवस्था। पर्सि सोमबारदेखि सूचना प्रविधि विभाग विद्युतीय शासन कार्यालयमा रूपान्तरण हुने। बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवहरूको क्षेत्रगत जिम्मेवारी तोकियो। काठमाडौँका 5 ठाउँबाट आज बेलुका 6 बजेसम्म ग्यास बिक्री गरिँदै नागरिकता या राष्ट्रिय परिचय पत्र आवश्यक। भारतले आज 80 स्वतन्त्रता दिवस मनाउँदै लाल किल्लाबाट प्रधानमन्त्री मोदीको सम्बोधन। र फिफा अध्यक्ष इन्फान्टिनियोको पुनः निर्वाचन अभियानलाई न्यूजील्याण्डले समर्थन नगर्ने। नेपाल खबरमा अब पूरा खबर। सरकारले नवयुवा आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम सञ्चालनको लागि 50 लाख रूपियाँसम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ। अर्थ मन्त्रालयले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी दोस्रो संशोधन कार्यविधि 2083 जारी गर्दै यो व्यवस्था गरेको हो। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन 2076 दफा 65 उपदफा 4 दिएको अधिकार प्रयोग गरी मन्त्रालयले कार्यविधि संशोधन गरेको जनाएको छ। संशोधित कार्यविधिमा गएको भदौ 23 र 24 भएको नवयुवा आन्दोलनको शहीद परिवार तथा घाइते लक्षित स्वरोजगार उद्यम कर्जा पद्धति थप गरिएको छ। यस्तो कर्जाका लागि शहीद परिवार वा घाइतेलाई 50 लाखसम्म कर्जा उपलब्ध गराउन सकिने व्यवस्था गरिएको छ। कार्यविधि अनुसार शहीद परिवार वा घाइते भएको नेपाल सरकार वा प्रचलित कानून बमोजिम तोकिएको निकायबाट प्रमाणित भएको हुनुपर्नेछ। नवयुवा आन्दोलनको शहीद परिवार भन्नाले आन्दोलनमा शहीद भएको व्यक्तिको पत्नी, पति छोरा छोरी बाबु वा आमालाई जनाउने उल्लेख छ। यस्ता शहीद परिवार तथा घाइतेका लागि सहुलियतपूर्ण कर्जा कृषि तथा पशुपक्षी व्यवसाय घरेलु तथा साना उद्योग सेवा व्यवसाय सूचना प्रविधिमा आधारित व्यवसाय पर्यटन व्यवसाय उत्पादनमूलक उद्योग स्टार्टअप उद्यम तथा नेपाल सरकारले समय समयमा तोकेका अन्य उत्पादनमूलक तथा रोजगारीमूलक व्यवसाय सञ्चालन गर्न उपलब्ध गराउन सकिनेछ। सरकारले सूचना प्रविधि विभागलाई अब सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालयका रूपमा रूपान्तरण गर्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका प्रवक्ता एवं सहसचिव हेमराज अर्यालका अनुसार संगठन तथा व्यवस्थापन सर्वेक्षण र निजामती किताबखानामा पद दर्ताको प्रक्रिया सम्पन्न भइसकेकोले पर्सि भदौ 1 गतेदेखि कार्यालयले नयाँ संरचना अनुसार पूर्ण रूपमा काम थाल्नेछ। यस्तै नेपाल पक्ष भएका अन्तर्राष्ट्रिय सन्धि तथा सम्झौताको अभिलेखलाई व्यवस्थित र केन्द्रीकृत गर्ने कार्य पनि अघि बढ़ाएको उहाँले जानकारी दिनुभयो। विभिन्न मन्त्रालयमा छरिएर रहेका त्यस्ता दस्तावेजलाई प्रधानमन्त्री कार्यालयको मानव अधिकार तथा अन्तर्राष्ट्रिय सन्धि सम्झौता महाशाखामा अर्काइभ अर्थात अभिलेख गरिने प्रवक्ता अर्यालले बताउनु भएको छ। बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकेको छ। प्रदेश मन्त्री परिषदको पछिल्लो बैठकले गाभिएका मन्त्रालयको संगठन तथा व्यवस्थापन सर्वेक्षणको कार्य सम्पन्न नभएसम्मको लागि प्रदेश सचिवलाई क्षेत्रगत जिम्मेवारी तोक्ने निर्णय गरेको हो। प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङका अनुसार आन्तरिक मामिला कानून तथा सहकारी मन्त्रालयको जिम्मेवारी महेश भट्टराईलाई दिइएको छ। त्यसैगरी उद्योग वाणिज्य पर्यटन श्रम तथा यातायात मन्त्रालय अन्तर्गत जीवलाल भूषाललाई उद्योग तथा वाणिज्य क्षेत्र अनिता निरौलालाई श्रम तथा यातायात क्षेत्र र दिपेन्द्र सुवेदीलाई संस्कृति तथा पर्यटन क्षेत्रको जिम्मेवारी तोकिएको छ। स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय अन्तर्गत गीता कुमारी होमेगाईलाई युवा तथा खेलकुद क्षेत्र डाक्टर सुमित्रा गौतमलाई स्वास्थ्य क्षेत्र र खुबीराम अधिकारीलाई सामाजिक क्षेत्रको जिम्मेवारी दिएको छ। कृषि पशुपक्षी वन तथा वातावरण मन्त्रालय अन्तर्गत डाक्टर केदार बराललाई वन तथा वातावरण क्षेत्र र सुधीर श्रेष्ठलाई कृषि तथा पशुपक्षी क्षेत्रको जिम्मेवारी तोकिएको प्रवक्ता तामाङले जानकारी दिनुभयो। यो जिम्मेवारी गाभिएका मन्त्रालयको संगठन तथा व्यवस्थापन सर्वेक्षणको कार्य सम्पन्न नभएसम्म कायम रहने पनि उहाँले बताउनु भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा चन्द्रयान मिशनमा टर्किएको तयारी तीव्र, अर्को वर्षको शुरूआतमै प्रक्षेपण गर्ने घोषणा लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
11: राप्ती इंजीनियरिंग कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
12: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्यूटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
11: सम्पर्क राप्ती इंजीनियरिंग कलेज घोराही दाङ।
12: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाठीमपाट काठमाडौँ।
1: सीधा कुरा प्रस्तुत विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। यतिन्जेल हामीले नवयुवा आन्दोलनका शहीद परिवार र घाइतेलाई 50 लाख रूपियाँसम्म सहुलियतपूर्ण कर्जाको व्यवस्था पर्सि सोमबारदेखि सूचना प्रविधि विभाग विद्युतीय शासन कार्यालयमा रूपान्तरण हुने लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। नेपाल आयल निगमले आज शनिबार काठमाडौँका विभिन्न 5 ठाउँबाट बिहान 10 बजेदेखि ग्यास सिलिण्डरको बिक्री वितरण गरिरहेको छ। ती क्षेत्रमा उपभोक्ताहरूको लाइन लागेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँ र निगमको समन्वयमा ग्यास उद्योगीहरूले तोकिएका ठाउँबाट सिलिण्डर बिक्री गर्ने व्यवस्था मिलाएका हुन्। टेकुमा रहेको निगमको परिसरबाट नेपाल एचपी एभरेस्ट सुगम श्रीराम सगर सिद्धार्थ सिरी र हिमाल ब्रान्डका ग्यास वितरण भइरहेको छ। यस्तै चावहिलको यातायात कार्यालय परिसरमा नेपाल र एचपी ब्रान्डका ग्यास उपलब्ध छन् भने किर्तिपुरको राधास्वामी परिसरबाट नेपाल एचपी एभरेस्ट सुगम श्रीमाया श्रीकृष्ण साईबाबा र ओम ब्रान्डको ग्यास खरिद गर्न सकिने निगमले जनाएको छ। यस्तै वसुन्धाराको राधास्वामी परिसरमा नेपाल एसपी एभरेस्ट सुगम भानु र ओम ब्रान्डको तथा बबर महलको पुरानो जिल्ला प्रशासन कार्यालय परिसरबाट नेपाल एचपी एभरेस्ट सुगम श्रीराम सगर हिमाल एसटीसी लोकप्रिय र सूर्य ब्रान्डको ग्यास सिलिण्डरहरू उपलब्ध भइरहेको निगमले जनाएको छ। ग्यास खरिद गर्नका लागि अनिवार्य रूपमा आफ्नो नागरिकता वा राष्ट्रिय परिचय पत्र साथमा लिएर आज बेलुका 6 बजेसम्म तोकिएका केन्द्रहरूमा पुग्नुपर्ने हुन्छ। यो विशेष वितरण व्यवस्था अति आवश्यक परेका व्यक्तिका लागि मात्र गरिएको भन्दै निगमले उपभोक्तालाई अनावश्यक रूपमा लाइनमा नबस्न र आवश्यकता अनुसार मात्र ग्यास खरिद गर्न अनुरोध गरेको छ। ग्यासको आयात नियमित रूपमा भइरहेको र सम्बन्धित उद्योगीले आफ्ना विक्रेता मार्फत बजारमा नियमित आपूर्ति गरिरहेको पनि निगमको दावी छ। अब विदेशका खबर। भारतले आज आफ्नो 80 स्वतन्त्रता दिवस मनाउँदैछ। दिवसका अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीको लाल किल्लाबाट देशवासीको नाममा सम्बोधन गर्नुभएको छ। लाल किल्ला पुग्नु अघि उहाँले राजघाट पुगेर राष्ट्रपिता महात्मा गान्धीप्रति श्रद्धांजलि अर्पण गर्नुभयो। आफ्नो सम्बोधनको क्रममा प्रधानमन्त्री मोदीले विगत 12 वर्षका उपलब्धि प्रस्तुत गर्दै सन् 2047 भारतलाई विकसित राष्ट्र बनाउने लक्ष्यसहित दीर्घकालीन दृष्टिकोण सार्वजनिक गर्नुभएको छ। विगत 12 वर्षमा 25 करोड़ नागरिकलाई गरीबीबाट बाहिर निकाल्न सफल भएको उहाँको दावी छ। प्रधानमन्त्री मोदीले लगातार 13 पटक लाल किल्लाबाट राष्ट्रिय झण्डा फहराउँदै ऐतिहासिक रेकर्ड समेत कायम गर्नुभएको छ। सन् 1947 अगस्त 15 झण्डै 2 शताब्दी लामो ब्रिटिश उपनिवेशवादी शासनको अन्त्य गर्दै भारत स्वतन्त्र राष्ट्रको रूपमा उदाएको थियो। तर स्वतन्त्रताको दिनसँगै विभाजनको पीड़ादायी इतिहास पनि जोड़िएको छ, जसले भारत र पाकिस्तानलाई 2 स्वतन्त्र देशको रूपमा जन्म दिएको थियो। टर्कीले अर्को वर्ष अर्थात सन् 2027 शुरूआतमै चन्द्रयान प्रक्षेपण गर्ने गरी तयारी तीव्र पारेको छ। आफ्नै स्वदेशी हाइब्रिड इन्जिन प्रविधि जडान गरिएको चन्द्रयान प्रक्षेपण गर्ने योजना त्यहाँका प्रविधि मन्त्रीले हालै सार्वजनिक गर्नुभएको चिनिया समाचार संस्था सिन्वाले जनाएको छ। टर्कीले आफ्नो पहिलो चन्द्रयान प्रक्षेपणको योजना सार्वजनिक गरेको हो। मन्त्री मेहमेट फतिह कासिरले यो मिशनलाई विश्वका सीमित देशहरूसँग मात्र रहेको उच्च प्राविधिक क्षमता हासिल गर्ने दिशामा टर्कीको एउटा ठूलो कदमका रूपमा चित्रण गर्नुभएको छ। हामी छिट्टै अन्तरिक्ष यान मार्फत चन्द्रमामा पुग्दैछौ, मन्त्री कासिरले भन्नुभएको छ। यसका साथै टर्कीले सोमालियामा आफ्नै अन्तरिक्ष केन्द्र स्पेस पोर्ट निर्माण गर्ने योजना पनि अघि सारेको छ। भूमध्य रेखाको निकटताका कारण सोमालिया अन्तरिक्ष पहुँचका लागि भौगोलिक रूपमा अत्यन्तै उपयुक्त क्षेत्र मानिन्छ। अब खेल खबर। फिफा अध्यक्ष जियानी इन्फान्टिनोको पुननिर्वाचन अभियानलाई न्यूजील्याण्डले समर्थन नगर्ने घोषणा गरेको छ। न्यूजील्याण्ड फुटबलले फिफाको फिफा फवार्ड इन्टरप्राइज स्कीम अर्थात एफएफई योजनाको विकास प्रक्रियामाथि स्वतन्त्र समीक्षा हुनुपर्ने माग समेत गरेको छ। फिफाभित्र भएका केही निर्णय र गतिविधिले विश्वासमा कमी ल्याउनुका साथै अन्तर्राष्ट्रिय फुटबल विभाजन बढ़ाएको न्यूजील्याण्ड फुटबल संघले जनाएको छ। न्यूजील्याण्ड फुटबलका प्रमुख कार्यकारी एन्ड्रयू प्राग्नेलले आफूले आन्तरिक रूपमा मात्रै गरिने औपचारिक समीक्षाभन्दा स्वतन्त्र समीक्षा चाहेको बताउनु भएको छ। इन्फान्टिनोले विश्वकपको व्यावसायिक अधिकारको 20% हिस्सा निजी लगानीकर्तालाई बिक्री गर्ने योजना अघि सारेपछि विवादित हुँदो हुनुभएको छ। त्यसपछि फिफाले यो प्रस्तावलाई भने फिर्ता लिएको थियो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी दोस्रो संशोधन कार्यविधि जारी। नवयुवा आन्दोलनका शहीद परिवार र घाइतेलाई 50 लाख रूपियाँसम्म सहुलियतपूर्ण कर्जाको व्यवस्था। पर्सि सोमबारदेखि सूचना प्रविधि विभाग विद्युतीय शासन कार्यालयमा रूपान्तरण हुने। बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो। काठमाडौँका 5 ठाउँबाट आज बेलुका 6 बजेसम्म ग्यास बिक्री गरिँदै नागरिकता या राष्ट्रिय परिचय पत्र आवश्यक। भारतले आज 80 स्वतन्त्रता दिवस मनाउँदै लाल किल्लाबाट प्रधानमन्त्री नरेन्द्र मोदीको सम्बोधन। र फिफा अध्यक्ष इन्फान्टिनियोको पुननिर्वाचन अभियानलाई न्यूजील्याण्डले समर्थन नगर्ने। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गर्नु।

0: 91.4 MHz तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही दाङमा।
2: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू
3: मेडिकल आईसीयू लगायत सुगर प्रेसर थाइराइडको चेक जाँच तथा उपचार सेवा,
4: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेक जाँच तथा उपचार,
3: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेक जाँच तथा उपचार,
4: डेंगू मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेक जाँच तथा उपचार सेवा,
3: अन्य विशेषज्ञ सेवाहरू,
4: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
5: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
3: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
5: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
3: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
5: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
3: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
6: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई दाङ। फोन नम्बर 0825 63 218।
7: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको एस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
9: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
10: हार जोड्ने नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
11: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
8: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
3: इन्डोस्कोपी सेवा
8: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
12: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छाने द्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ।
8: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान। फोन नम्बर 0825 60 734 र 0825 60 138।
13: सूचना, न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल।

0: पर्ने,
1: शरीर झमझमाउने, दुख्ने, सुन्निने, गाँठागुटी सिल्किने,
0: बाथ युरिक एसिड हड्डी खिएको,
1: ढाड कम्मर घुँडा तथा जोड्ने दुख्ने,
0: खेलाडीहरूको चोट तथा जोड्ने सम्बन्धी समस्या,
1: नोट फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ।
2: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ, फोन नम्बर 0825904010, मोबाइल नम्बर 9848728913 र 9805912871।
3: खुशीको खबर।
4: अब हाम्रै दाङको घोराई हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
3: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 0825908047 0825908047।
5: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुशीको खबर। तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोड्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने, घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 0825635509 र मोबाइल 9843503623।
6: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
7: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
6: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ,
7: फोन नम्बर 0825625601, 9858335990, 9858331484। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
3: लामो समयदेखि भरतपुर मेडिकल कलेजमा सेवा गरी हाल लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत अति अनुभवी वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर विनोद पौडेल अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
8: डाक्टरद्वारा दिइने सेवाहरू: निद्रा नलाग्ने, अर्धकपाली, टाउको र शरीर दुख्ने, पोल्ने, सिल्का हान्ने र झमझमाउने,
9: मन आत्तिने, उदास हुने, छटपटी लाग्ने, सास फेर्न गाह्रो हुने, मुटु जोर जोरले धक्किने, रिङ्गटा लाग्ने, घाँटीमा केही अड्किए जस्तो महसुस हुने, थकाइ लाग्ने,
8: जाँड, रक्सी, सुर्ती, गाँजा, चुरोट जस्ता लागु औषधबाट छुटाउने,
9: यौन उत्तेजना नहुने,
8: काँप्ने, बेहोस हुने, डराउने, शंका गर्ने, बरबराउने, रिसाउने, झोक्किने, पागलपन र एकोरोपन,
9: मिर्गी, डिप्रेसन, एन्जाइटी र अल्जाइमर,
8: तनाव, चिन्ता, चाँडै बिर्सने बानी र सबै खाले दिमाग र नशा सम्बन्धी रोगको सफल उपचार।
10: बिरामी जाँच हुने मिति यही भदौ 6 गते शनिबार,
11: समय बिहान 11 बजेदेखि।
12: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
11: सम्पर्क अभिषेक मेडिकल स्टोर्स घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 9849571193 र 9818899028।
13: नमस्कार, म झर्ना थापा, अहिले तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ज।

इन्स्टाग्राम फिफ्टिन टाइममा तपाईँ सम्पूर्णलाई अब करिब एक बजीसम्म तपाईँ अफ इयरमा फोन गरेर आफूलाई मनपर्ने गीत और निर्मा सुन्न सक्नुहुनेछ। 082568954 मा गीत रिक्वेस्ट गर्दै गर्नुहोस्। अहिले भने हाम्रो रोजाइको यो गीत तपाईँ

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेसिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईँ यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेसिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाई यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेस इन टाइम। यदि तपाई पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
1: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
0: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
1: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
0: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
1: एकपटक दङ्गालीबाट किनेर हेर न।
0: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
2: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
1: स्कूल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
3: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
4: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
1: प्रोप्राइटर सोमराज रैदास।
5: सम्पर्क फोन नम्बर 0825365775।
1: सम्पर्क नम्बर 98478-26873।
6: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम टिफिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784594 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: यतिन्जेलसम्म हामीलाई साथ दिनुभयो तपाई सम्पूर्णलाई हार्दिक थ्याङ्क्स गर्दै बिदा हुन्छौ। नमस्कार।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
3: डाक्टरद्वारा दिइने सेवाहरू:
4: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
3: अनुहार हड्डी भाँचिएको जोड्ने,
4: दाँतको एक्सरे सेवा,
3: सामान्य तथा जटिल दाँत निकाल्ने,
4: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
3: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
4: मेसिनबाट जडेदेखि दाँत भरिने,
3: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
4: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
3: बाल बालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
4: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
4: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
5: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराहीदान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।
6: हेलो पिङ्की,
7: बोल्दिन।
6: एलइडी टिभी किन्न नजाने?
7: जान्न।
6: फ्रिज डिप फ्रिज किन्न जाउन भने होइन?
7: जान्न।
6: घरमा एसी कुलर पंखा चाहियो भने होइन त?
7: जान्न।
6: किन?
7: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्ने छैन के?
6: अनि यतिका सामान एउटै थलोमा पाइनु पनि त पर्यो नि।
7: पाइने भएर त जान लाग्यो नि।
6: हो र, कहाँ
7: भन्दिन के?
6: सत्य भन्दिनौ।
7: आई लभ यु पिङ्कुली भनेको
6: हो। एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिन पर्ने एउटै नाम
7: बन्जारे इलेक्ट्रोनिक घुराइदान।
6: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
1: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
7: बन्जारे इलेक्ट्रोनिक घुराइदान।
6: फोन नम्बर
7: 082562452
6: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
8: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
9: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
8: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
9: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
8: ए कुराहे, ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछले।
9: ल ल काका, गइहाले म।
10: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
9: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
10: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98578445226।
1: भर्ना सम्बन्धी सूचना:
11: गोर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेसनल कलेज घुराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
1: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेसनल कलेज दाङ।
12: सम्पर्क फोन नम्बर 082563133, मोबाइल नम्बर 98478092983 र 97625226।

0: गाउँ रेडियो मेरो एभरेस्ट
1: मध्य पश्चिम जाँच चेक यति बेला दिउँसोको एक बजेको छ।

0: दिउँसो एक बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। दाङमा प्रहरीले बग्दै गरेका बालकको उद्धार गरेको छ। खोराई उपमहानगरपालिका 18 धोडेनीका 5 वर्षीय सुमन परियार प्रहरीले खोलामा बग्दै गरेको अवस्थामा सकुशल उद्धार गरेको हो। खारखोलीबाट बगेको खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय घोराईबाट प्रहरी निरीक्षक नवराज बहादुर शाहीको कमाण्डमा खटिएको 7 जनाको टोलीले गोदावरी भन्ने स्थानबाट बग्दै गरेको अवस्थामा बालकको सकुशल उद्धार गरेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुरले जनाएको छ। उद्धार गरिएका बालकलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराई लगिएकोमा उपचारमा लगिएको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। तुलसीपुर उपमहानगरपालिका 5 बस पार्कदेखि पश्चिम पातोखोला छेउमा किसानहरूका लागि निर्माण गरिएको हाट बजारको टहरा व्यापारीहरूको कब्जामा परेको छ। किसानका लागि बनाइएको संरचनामा व्यापारीहरू बसेपछि वास्तविक किसानहरू भने घाम पानी र हावाहुरी सहेर सड़क छेउमा ढिकढाकमा बसी कृषि उपज बिक्री गर्न बाध्य भएका छन्। पानी पर्दा ओत लागि समेत नपाएको र हावाहुरी चल्दा पनि टहराभित्र छिर्न नदिएको भन्दै किसानहरूले दुखेसो गरेका छन्। किसानहरूका अनुसार आफ्ना लागि बनेको टहराहरू अरू नै बसेकाले आफूहरू छाता ओढेर सड़कमै तरकारी बेच्न बाध्य हुनु परेको हो। किसानहरूको यो गुनासोपछि तुलसीपुर उपमहानगरपालिकाको अनुगमन टोली शनिबार बिहान 4:30 बजे नै हाट बजार पुगेर स्थलगत अनुगमन गरेको थियो। अनुगमनका क्रममा किसानहरू बाहिर बाटोको छेउमा बसेको र टहराभित्र व्यापारहरू रहेको पाइएको छ। सरकारले जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम सञ्चालनका लागि ₹50 लाखसम्म सहुलियत कर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ। अर्थ मन्त्रालयले शुक्रबार सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी दोस्रो संशोधन कार्यविधि 2083 जारी गर्दै त्यस्तो व्यवस्था गरेको हो। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन 2076 दफा 65 उपदफा 4 दिएको अधिकार प्रयोग गरी मन्त्रालयले कार्यविधि संशोधन गरेको जनाएको छ। संशोधित कार्यविधिमा जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइते लक्षित स्वरोजगार उद्यम कर्जा पद्धति थप गरिएको छ। यस्तो कर्जाका लागि जेएनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई 50 लाखसम्म कर्जा उपलब्ध गराउन सकिने व्यवस्था गरिएको छ। कार्यविधि अनुसार जेएनजी आन्दोलनका शहीद परिवार वा घाइतेको नेपाल सरकार वा प्रचलित कानून बमोजिम तोकिएको निकायबाट प्रमाणित भएको हुनुपर्नेछ। जेएनजी आन्दोलनका शहीद परिवार भन्नाले आन्दोलनमा शहीद भएको व्यक्तिको पति पत्नी छोराछोरी बुवा वा आमालाई जनाउने स्पष्ट पारिएको छ। शहीद परिवार तथा घाइतेका लागि सहुलियतपूर्ण कर्जा कृषि तथा पशुपन्छी व्यवसाय घरेलु तथा साना उद्योग सेवा व्यवसाय सूचना प्रविधिमा आधारित व्यवसाय पर्यटन व्यवसाय उत्पादनमूलक उद्योग स्टार्टअप उद्यम तथा नेपाल सरकारले समय समयमा तोकेका अन्य उत्पादनमूलक तथा रोजगारीमूलक व्यवसाय सञ्चालन गर्न उपलब्ध गराउन सकिनेछ। नेपालगंज स्थित श्रम तथा रोजगार कार्यालयमा 8 जना कर्मचारी मात्र छन्। ती कर्मचारीले लुम्बिनी प्रदेशका 4 जिल्लाको काम हेर्ने गर्नुपर्दा कार्य सम्पादनमा समस्या पर्ने गरेको छ। श्रमिकको अधिकार संरक्षण तथा श्रम कानून कार्यान्वयनको जिम्मेवारी पाएको सो कार्यालयमा जनशक्तिको मात्र कमी होइन भौतिक स्रोत साधनको पनि अभाव रहेको छ। कार्यालयले बाँके बर्दिया र दाङ र पूर्वी रूकुम गरी 4 जिल्लालाई कार्यक्षेत्र बनाएर श्रम कानून कार्यान्वयन प्रतिष्ठानको निरीक्षण तथा अनुगमन श्रम सम्बन्धी उजुरीको सुनवाई र श्रमिकका अधिकार संरक्षणको काम गर्दै आएको छ। 4 जिल्लाको जिम्मेवारी हेर्ने कार्यालयमा स्वीकृत दरबन्दी भने 8 जनाको मात्र छ। कार्यालय प्रमुख पिन्टु कुमार रजकका अनुसार ठूलो भौगोलिक क्षेत्र बढ़दो उद्योग तथा प्रतिष्ठानको संख्या र श्रम सम्बन्धी उजुरी तथा अनुगमनको बढ़दो जिम्मेवारीका तुलनामा जनशक्ति तथा सवारी साधन लगायतका स्रोत साधन पर्याप्त छैनन्। स्वीकृत संगठन संरचना अनुसार कार्यालयमा 1 जना कारखाना निरीक्षक 2 जना नायब सुब्बा 1 जना लेखापाल 1 जना कम्प्युटर अपरेटर 1 जना खरिदार र 2 जना कार्यालय सहयोग गरी 8 जनाको दरबन्दी रहेको छ। हवस् त दिउँसो 1 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
4: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छौँ।
5: अब हाम्रै घुराही दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार, अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
6: हाम्रा सेवाहरू:
7: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
6: सामान्य किराले खाएको दाँत भर्ने,
5: मेसिन द्वारा आरसीटी गर्ने,
6: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
5: खोल लगाउने,
6: बाङ्गो टिङ्गो दाँत मिलाउने,
5: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
6: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
5: सम्पर्क प्राइम डेन्टल क्लिनिक घोराहिदाङ, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम, पुरानो तामा होटेलको घरमा।
7: सम्पर्क मोबाइल नम्बर 98-228-77-794, 98-228-77-794।
8: तपाईँलाई पायल फुस्दा फुस्दा भएको छ, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, पी बग्ने, गुद्धद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्।
7: हजुर, बुटोल अमर पथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
9: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98-471-93-944, 98-471-93-944।

0: का बेस्ट प्रोडक्ट हरू कोकोनट चोकोनट वीटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चॉइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अड्गुरी
2: भर्ना खुल्यो
3: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याजमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याजमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
2: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
3: हाम्रा विशेषताहरू:
2: उत्कृष्ट शैक्षिक वातावरण,
3: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
2: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
3: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
4: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड।
5: सम्पर्क फोन 081-536-086
2: र मोबाइल नम्बर 98-480-96-600 98-580-36-086 र 98-481-72-73।

0: प्रत्येक साताको शनिबार दिउँसो 1 बजेको समाचार पछि रेडियो मध्य पश्चिम एफएम 91.4 MHz सुन्न नभुल्नुहोला कार्यक्रम म्युजिक कलेक्शन।
1: तपाईहरुकै कार्यक्रम सञ्चालिका माया स्मृति पुनको साथमा।

नमस्ते नमस्कार अनि सांगीतिक अभिवादन सबैजनामा अबजनको आवाज पश्चिम नेपालको आवाज रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्जको आफ्नै प्रस्तुति र सांगीतिक आवाजको सिंगालु रेडियो कार्यक्रम म्युजिक कलेक्सनको पठाइमा बस्नुभएका जति पनि रेडियो प्रेमी श्रोता मन हुनुहुन्छ यहाँहरू सबै सबैलाई र प्रविधि संयोजनमा भने हाजिर हुनुहुन्छ सीमा पाण्डे यहाँ सँगसँगै आवाजको दुनियाँ मार्फत तपाईँहरूले सांगीतिक

मिठो मिठो रमाइलो भलाकुसारी गर्दै तपाईहरुका रोजाईका विदाहरु प्रसदै यहाँ रहने गर्छौं। त्यही क्रममा आजको यो सुन्दर श्रृंखला रेडियो कार्यक्रम म्युजिक कलेक्सनको यो शनिबार श्रृंखला लिएर उपस्थित भइसकेका छौं। आज पनि यो श्रृंखला एकदमै निकै निकै रमाइलो यात्रा हुनेछ, रमाइलो हुनेछ समय अवधिभर। आज पनि अब तपाईहरुले रोज्नुपर्ने तिनै पुरानै लोक पप आधुनिक फिल्मी गरी चारवटा विधाहरू रहेका छन्। यिनी चारवटा विधाहरू मध्ये एउटा विधा रोज्न पाउनुहुनेछ। तपाईँहरू रोज्नको लागि पनि आउनुपर्ने हुन्छ 082-8854 को बाटो भएर। तपाईँहरूको लागि भने आजको दिनमा पनि हामीले यो नम्बर खुल्ला छोडेका छौं, तपाईँहरू पनि आउँदै गर्नुहोला। अनि हामी यति बेला भने गुनगुनाउँदैछौ तपाईँहरूमा 91.4 मेगा हर्जबाट, र तपाईँहरू पनि सुन्न सक्नुहुन्छ लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा 91.4 मेगा हर्जबाट। अनि साथमा रहेको छ मोबाइल एप्लिकेशन हाम्रो पात्र, तपाईँहरू हाम्रो पात्रबाट पनि सुन्न सक्नुहुनेछ। है त तपाईँहरू हाम्रो पात्रमा गएर रेडियो मध्य पश्चिम एफएम भनेर खोज्न सक्नुहुन्छ, त्यहाँ गएर एकदम सहज तरिकाले सजिलैसँग सुन्न पाउनुहुनेछ। अनि हाम्रो रेडियोको वेबसाइट पनि रहेको छ www.radioamp.org, लगइन गर्नुभयो भने यहाँबाट पनि सजिलै सुन्न पाउनुहुनेछ, तपाईँहरूलाई सुन्न सहज हुनेछ। अनि सामाजिक सञ्जाल फेसबुक पनि रहेको छ, तपाईँहरू फेसबुकको माध्यमबाट पनि सुन्न सक्नुहुन्छ। है त तपाईँहरू फेसबुकमा गएर रेडियो मध्यपश्चिममा पनि बनाएर खोज्नुहोला, सर्च गर्नुहोला, त्यहाँ गएर तपाईँहरूले कमेन्ट गर्न सक्नुहुनेछ, त्यहाँ गएर सुन्नुहोला। एकदम सहज तरिकाले सजिलो हुनेछ तपाईँहरूलाई सुन्नको लागि। है तपाईँहरूलाई जुन माध्यमबाट सहज हुन्छ त्यही माध्यमबाट सुन्नुहोला। एउटा गीत राख्छौ तपाईँहरूमा, म मात्रै त अब कति बोलिराख्नुलाई, तपाईँहरूसँग पनि मिठो रमाइलो भलाकुसारी गर्नुपर्छ, अनि तपाईँहरूका रोजाईका विधाहरू पनि यहाँ प्रस्तुत गर्नुपर्छ, सुनाउनुपर्छ। यति बेला पनि तपाईँहरूमा एउटा गीत राख्छौ, यति बेला यो मिठो गीत तपाईँहरूको लागि। टेलिफोन पनि गर्दै गर्नुहोला, तपाईँहरूको टेलिफोन लिन, तपाईँहरूसँग भलाकुसारी गर्न फेरि पनि म यहाँ आउने नै छु।

0: सम्झना राम्रो पानको
1: सर एकदमै मिठो गीत हामीले तपाईँहरूमा स्पर्श गरिसकेका छौँ। पानको पसललाई खेम सेन्चुरी र मेलेना राईको मिठो आवाजमा रहेको गीत हामीले तपाईँहरूमा प्रस्तुत गरेका छौँ। सबैजनालाई पुनः फेरि पनि स्वागत गर्न चाहन्छौ। अब भने पाल तपाईँको रहेको छ, बाँकी साथ पनि तपाईँको मिल्नेछ यो समय अवधिभर। शून्य बयासी 6854 टेलिफोन गर्नुहोला, आफूलाई मनपर्ने विधा पनि रोज्नुहोला, अनि तपाईँको रोजाईको विधामा पर्ने एकदमै मिठो गीत पनि हामी यहाँबाट सुनाउँछौ। यति बेला कोही साथी हुनुहुन्छ, टेलिफोनमा कुराकानी गर्छौं। नमस्ते हजुर।
2: हजुर नमस्ते। हजुर
1: नमस्ते। नमस्कार हजुर, कहाँबाट को बोल्नुभयो? शुभ नाम
2: हजुर। श्रेया सुनलाइन
1: अलि कता कता सुने जस्तो पनि लाग्छ, तर अलि कन्फ्युज भएको छु।
2: अलिक छिटो छिटो कुरा गरौँ ल। भोलि दिनमा चाहिँ गर्जस महल छेत्री हो, बाहिर काम छ।
1: गर्जस महल छेत्री
2: हजुर।
1: गर्जसजी
2: हजुर
1: सन्चै आरामै हुनुहुन्छ?
2: एकदमै पनि सन्चै आरामै। छिटो छिटो कुरा गरौँ भनेको छु क्या।
1: हाम्रो गर्जसजीले फेरि बिर्सी बिर्सी भन्ने होला है, टेलिफोन गर्नुहुन्छ अनि त्यसपछि मान्छे चिन्न पनि गाह्रो गाह्रो हुन्छ, गेस गर्न पनि अलिक गाह्रो भइहाल्छ कि गर्जसजी।
2: त्यही त मैले भन्छु कि यस्ता प्रोग्राम चलाउने यस्ता जाने कर्मचारीहरू के हुन्छन् भनेपछि अलि बिर्सिने खालका हुन्छन् के
1: गर्जसजी।
2: हजुर
1: तपाईँ फेरि धेरै दिनपछि कता कता हराइदिनुहुन्छ अनि कति सम्झिन त क्या।
2: त्यो हराइदिनुहुन्छ भन्नुहुन्छ, हरा होइन कि, कहिले काम गर्नु पर्यो हुन्छ, कहिले फोन आएर लाग्दैन होइन, कहिले के हुन्छ त्यसै त अगाडि समस्या त भइरहन्छ। त्यही भएर त मान्छेको जीवनै सङ्घर्ष सङ्घर्ष भनेको हो, फिलफिल गरौँ भनेको है।
1: हाम्रो गर्जस महल छेत्रीले फोनै तराई नगरी फोनै लाग्दैन लाग्दैन भन्नुहुन्छ। अब हजुरले है ब्यालेन्स सकियो माझै सकिन्छ यसले दिने केही पनि होइन क्या हो भनेर फोनै ट्राई गर्नु नहोला। आज चाहिँ झ्याप्पै लागेको छ हेर्नुहोस् त, यसरी तपाईँले फोन ट्राई गर्नुभयो भने लागिहाल्छ नि।
2: हजुर
1: ल ठिकै छ गर्जसजी।
2: हजुर
1: आज आउनु भएको छ कार्यक्रममा, विधा कुन विधा रोज्नुहुन्छ?
2: मैले त लोकविधा नै रोज्छु नि।
1: लोकविधा रोज्नुहुन्छ है?
2: हजुर
1: ल तपाईँको रोजाईको विधा पनि हामी एकैछिन पछि प्रस्तुत गरौँला। यति बेला भने अब साथीभाइ सम्झना गर्नुहोस् हामी छुट्टीमा है।
2: सर्वप्रथम त मिठो भएछ जाने हजुरलाई, अनि प्राविधिकमा को हुनुहुन्छ?
1: सीमा पाण्डे भन्ने मान्छे हुनुहुन्छ आज।
2: प्राविधिकमा हुनुभएको सीमा पाण्डेजीलाई पनि मिठो सम्झना माया छ, अनि मध्य पश्चिम भोलि उनीहरूलाई पनि सबैलाई सबैलाई मिठो माया सम्झना छ। अरू साथीहरूमा नाम छुटेका साथ सबै साथीहरूको नाम लिन सकिनँ, सबैलाई
1: ओके बाबाई। हाम्रो गर्जस महल छेत्री धेरै दिनपछि टेलिफोनमा जुटिनु भएको छ है, अलि गाह्रो गाह्रो हुन्छ क्या यो धेरै दिनपछि बिर्सी बिर्स्यो भन्ने होला, आउनुभयो भने अलि आवाज अलि चिन्न गाह्रो भइहाल्छ। तपाईँ पनि आउँदै गर्नुहोला 9856854 अनि मलाई प्रविधि समेजनबाट पनि साथ दिँदै हुनुहुन्छ आज सीमा पाण्डे। यहाँको साथ मिल्दैछ समय अवधिभर, एकदमै मिठो साथ मिल्नेछ है। तपाईँहरू पनि आउनुभयो भने भलाकुसारी गर्न पाउनेछौ, तपाईँसँग मिठो रमाइलो कुराकानी गर्न पाउनेछौ। यति बेला आउनुभयो भने विदा रोज्न पाउनुहुने छैन, हाम्रो गर्जस महल छेत्रीले रोजिसक्नु भएको छ। यहाँको विदा, यहाँको रोजाईको विदा हामीले प्रस्तुत गरिसक्यौँ भने मात्रै तपाईँहरूले विदा रोज्न पाउनुहुनेछ। यो विदा प्रस्तुत गरिसक्यो भने विदा रोज्ने गरी टेलिफोन गर्नुहोला। यदि हामीसँग भलाकुसारी गर्न चाहनुहुन्छ भने आउन सक्नुहुन्छ है, त यति बेला आउनुभयो भने भलाकुसारी गर्नेछौ, तपाईँहरूको टेलिफोन लिने नै छौ। आज के गरिराख्नु भएको छ? आज शनिबारको दिनमा है घरमा बसेर मस्तसँग रमाइलो कुराकानी गर्दै आफ्नो घर परिवार फ्यामिलीसँग है, अनि त्यसपछि भने साथीभाइसँग पनि कतिपय घुम्न जानुभएको छ होला। आज यो शनिबारको बसाई एकदम मिठो रमाइलो हुनेछ। एउटा अब हामी गर्जस महल छेत्रीको रोजाईको विधामा पर्ने गीत प्रस्तुत गर्छौ, अनि त्यसपछि फेरि पनि हामी तपाईँहरूसँग भलाकुसारी गर्न यहाँ उपस्थित हुनेछौ। तपाईँहरू भने 9856854 फोन ट्राई गरिराख्नु होला। यति बेला यो मिठो गीत तपाईँहरूको लागि

0: एकदमै मिठो गीत हामीले प्रस्तुत गरेका छौँ हाम्रो गर्जस महल छेत्रीको रोजाईको लोकविधामा पर्ने गीत है। तपाईँहरू पनि अवश्य पनि सुन्दै हुनुहुन्छ होला, यदि कामकाजमा होइन एकदम कामकाज गरिराख्नु भएको छ, व्यस्त हुनुहुन्छ भने रेडियोबाट पनि सुन्दै हुनुहुन्छ होला, रेडियोको बलम अलि ठूलो बनाउनु भएको छ होला है। गाउँभरि सुनिने गरी रेडियोको आवाज है, अनि त्यसपछि भने अब तपाईँहरू टेलिफोन गर्न सक्नुहुन्छ 082-5-60-854 तपाईँहरूको लागि भने यो बाटो खुल्ला छोडेका छौँ। तपाईँहरूलाई मैले बारम्बार जानकारी गराइराख्नेछु हाम्रो समय अवधिभर टेलिफोन नम्बर, किनकि तपाईँहरूलाई सम्झना टेलिफोन गर्न सहज होला, नयाँ जोडिने साथीको लागि पनि टेलिफोन गर्नलाई सहज होला भनेर। यति बेला खुस साथी हुनुहुन्छ, टेलिफोनमा कुराकानी गर्छौ। नमस्ते हजुर।
1: नमस्ते, गुड आफ्टरनुन हजुर।
0: नमस्ते हजुर, कहाँबाट को बोल्नुभयो? शुभ नाम सुदूरपश्चिमको अछामबाट नवराज सावत। नवराजी
1: हजुर,
0: धेरै टाढाबाट सम्झिनु भएको छ नि?
1: धेरै टाढाबाट सम्झिन्छ।
0: के गर्दै हुनुहुन्छ? पक्कै पनि सन्चै आरामै हुनुहुन्छ होला है?
1: आरामै छु हजुर, लगायत रेडियो मध्यप्रदेशको के छ नि हजुर?
0: एकदम ठिक छ भन्नुपर्छ। हाम्रो नवराजीको टेलिफोन आउँछ आउँछ भन्ने माथ्यौ, तर ट्याक्कै भन्न बित्तिकै सम्झिन बित्तिकै टेलिफोन आएको छ क्या। हामी ठिक नभए भने तपाईँको टेलिफोन आयो भने एकदम ठिक भइहाल्छौँ क्या फेरि। ल नवराजी
1: हजुर,
0: आज कुन विधा रोज्नुहुन्छ?
1: लोकविधा गइसक्यो होला
0: क्या? गइसक्यो भनौँ है।
1: हुन्छ, एउटा मिल्दैन।
0: अब कुन विधा रोज्नुहुन्छ त?
1: अब एउटा
0: आधुनिक विधा अवश्य पनि तपाईँको रोजाईको विधामा पर्ने है,
1: सुषमा कार्कीको आवाजमा रहेको।
0: ल नवराजी
1: हजुर,
0: अब हजुरले भनेको गीत हजुरको रोजाईको विधा हामी एकैछिनमा प्रस्तुत गर्छौ। अब भने हामी छुट्टीमै अन्य साथीलाई पनि पालो दिनुपर्छ हजुरको रोजाईको यो मिठो विधा सँगसँगै। अब साथीभाइ सम्झना गर्नुहोस् है त।
1: सर्वप्रथम हजुरलाई अनि हाम्रो टेक्निसियनमा बस्नु भएको बहिनीलाई अनि नवराज भनेर चिन्नु नचिन्ने सम्पूर्णलाई भनेर विधा हुन्छ त्यो भाइ।
0: ओके बाबा, हाम्रो नवराजजी है आधुनिक विधा यहाँको रोजाईको विधामा पर्ने गीत पनि हामी एकैछिनमा प्रस्तुत गर्नेछौ, तपाईँ पनि आउँदै गर्नु होला है त। 082-5-60-854 तपाईँहरूको टेलिफोन आयो भने अझै रमाइलो भला कुसारी गर्न पाउँछौ। तपाईँको टेलिफोन पनि आउँछ आउँछ पक्कै पनि होइन, हामीसँग थोरै थोरै समय बाँकी छ, समय अवधिभर हामी यहाँ छँदैछौ क्या रे। तपाईँहरूको टेलिफोन लिन तपाईँहरूसँग भला कुसारी गर्नको लागि बाहिर मौसमको कुराकानी गरौँ भने बाहिर अलिअलि घाम लागे जस्तो पनि गरेको छ अनि पानी पर्ला पर्ला जस्तो पनि गर्छ, बादल पनि गरेको छ, यो बर्खा हो है। अब साउन महिना पनि जान लागिसक्यो क्या अरे, भदौ महिना पनि लाग्न लागिसक्यो। ठिकै छ, तपाईँले के गरिराख्नु भएको छ, के कस्तो अवस्थामा हुनुहुन्छ, स्वस्थ व्यस्त रहनु होला। अब भने हामी एउटा गीत प्रस्तुत गर्छौँ अनि त्यसपछि तपाईँको टेलिफोन लिन फेरि पनि यहाँ उपस्थित हुनेछौँ। यति बेला भने हाम्रो नवराज सावदजीको रोजाईको विधामा पनि एउटा आधुनिक गीत हामी यहाँबाट प्रस्तुत गर्छौँ, सुन्दै गर्नुहोस् है त।

0: सरी एउटा मिठो गीत है हाम्रो नवराज विशको हृदयको विदा पनि हामीले प्रस्तुत गरिसकेका छौं। अब पनि तपाईहरुलाई पनि कुनै विदा मन पर्छ भने रोज्न सक्नुहुन्छ। रोज्नको लागि मैले तपाईहरुलाई बारम्बार नम्बर जानकारी गराइराख्ने गरेको छु। 082568614 है त तपाईहरुको लागि यो नम्बर खुला छोडेका छौं। आउनु होला, कुराकानी गरौंला, आफूलाई मनपर्ने विधा पनि रोज्नु होला। आजको यो बसाई पनि एकदम मिठो रमाइलो यात्रा भइराखेको छ, रमाइलो हुँदैछ कि अरे आउनुहुन्छ अवश्य पनि भन्ने मलाई लागिराखेको छ। आजको यो बसाई यति रमाइलो हुँदैछ है। अब भने तपाईँको टेलिफोन आयो भने तपाईँहरूसँग पनि भलाकुसारी गर्नेछौ। हामीसँग थोरै थोरै समय बाँकी छ, तपाईँहरू आउनुभयो भने कुराकानी गर्न पाउँछौ, भलाकुसारी हुन्छ, रमाइलो कुराकानी, अनि तपाईँको रोजाईको विधामा पर्ने पनि मिठो मिठो गीत संगीत हामीले यहाँबाट प्रस्तुत गर्छौ। अनि है तपाईँहरूले के को माध्यमबाट सुन्दै हुनुहुन्छ हामीलाई, हाम्रो पात्र मोबाइल एप्लिकेशन अथवा हाम्रो रेडियोको वेबसाइट के को माध्यमबाट सुन्दै हुनुहुन्छ यिनी कुराहरू पनि गर्नेछौ। कतै जाने क्रममा हुनुहुन्छ अथवा कामकाजमा हुनुहुन्छ भने आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नु होला अलिकति। आफ्नो स्वास्थ्य ठिक भयो भने सबै कुराहरू ठिक हुन्छ। गीत संगीतहरू सुनेर मात्रै भएन भने मात्रै पनि भएन क्यारे है। आउनु होला है त कुराकानी गरौंला। आज पानी पर्ला पर्ला जस्तो गरेको छ, कतै जाने क्रममा हुनुहुन्छ, कतै यात्रा गर्ने क्रममा हुनुहुन्छ भने यति बेला कोही साथी हुनुहुन्छ कुराकानी गर्छौ पहिले, अनि त्यसपछि भने तपाईँहरूसँग पनि भलाकुसारी गर्नेछौ। यति बेला फोन कलको साथी नमस्ते हजुर।
1: नमस्ते
0: नमस्ते नमस्कार हजुर। चौधरीजी पढ्नु भयो कि क्या है?
1: चौधरीजी
0: सन्चै हारमै हुनुहुन्छ? पक्कै पनि चौधरीजी मात्रै त होइन होला, कृष्ण चौधरी भन्ने मान्छे हुनुहुन्छ होला है? हाम्रो कृष्णजीले फेरि चौधरी मात्रै भन्नुहुन्छ, अनि फेरि अगाडि कृष्णजी भन्ने भने नाम बिगारिदियो भन्नुहुन्छ कि भन्ने लाग्यो क्या।
1: अरू अब ठ्याक्क कुसुम भन्छन् नि, त्यही भएर मैले चौधरी भने। चौधरी भन्यो नि, जुन नाम भन्यो भने चौधरी, अब जे नाम छ त्यही चौधरी भन्यो, कुसुम यस्तो एउटा भन्यो भन्दैन नि, खरै भन्दैन कि, त्यही भएर मैले चौधरी खर भन्दै थिएँ
0: क्या। ठिकै छ कृष्णजी।
1: हजुर हजुर,
0: के गर्दै हुनुहुन्छ? पक्कै पनि सन्चै आर्मी पनि हुनुहुन्छ होला है?
1: हजुर, म ड्युटीतिर छु, गोठालोतिर है।
0: गोठालो जानुभएको छ? गाई गाई गोरु लिनुभएको छ कि भैँसी लिनुभएको छ कि?
1: हजुर, भैँसी भैँसी छन् है।
0: सबै एकैचोटि?
1: हजुर हजुर,
0: सबै एकैचोटि लिन सक्नुहुन्छ?
1: सकिरहेको छ भनौँ है, कति बिसवटा छन्।
0: ओहो,
1: यो त मम सुकुटी भुटुवा सबै तिन आइटम छ।
0: ओहो, तिन आइटम है?
1: हजुर, सुकुटी पनि हो, भुटुवा पनि हो, अनि मोमो पनि हो।
0: मोमो पनि लिनुभएको छ है साथमा?
1: हजुर हजुर।
0: कृष्णजी?
1: हजुर हजुर।
0: ल ठिकै छ, हामी भने अब कार्यक्रमको अन्तिम अन्तिम चरणमा छौँ।
1: हजुर,
0: कुन विधा रोज्नुहुन्छ?
1: कुन विधा छ अरे? अब अरू साथीहरूले
0: अहिलेसम्म हामीले आधुनिक विधा लोक विधा मात्रै प्रस्तुत गरेका छौ।
1: आधुनिक लोक विधा
0: लोक विधा आधुनिक विधा प्रस्तुत गरिसक्यौ, अब कुन विधा रोज्नुहुन्छ त? ल तपाईँको रोजाइको चलचित्र विधा, यो विधा पनि हामी प्रस्तुत गर्नेछौ कृष्णजी।
1: हजुर हजुर,
0: अब हामी छुट्टौँ त है, हामीसँग समय अलि एकदमै कम छ क्या अरे, हामी है अन्य साथीलाई पनि पालो दिनु पर्यो। तपाईँको रोजाईको विधा त हामी प्रस्तुत गर्दै गरौँला, यति बेला पनि अब तपाईँको रोजाईको विधा सँगसँगै अब साथीलाई सम्झना गर्नुहोस्।
1: ल ओके, छुट्टिने होइन च्याथिने हो है?
0: ओहो, बर्बाद भयो नि, क्या थियो भने फेरि सिलाउने
1: गाह्रो हुन्छ। अर्को बसाइमा सिलाउने
0: कृष्णजी।
1: हजुर हजुर
0: च्याथ्यो भने फेरि कता कता टालो हाल्नुपर्छ क्या अरे फेरि गाह्रो हुन्छ त
1: नयाँ तालो हाल्नु नि अब नयाँ कपडालाई त अब तालो हाल्नु पर्दैन नि जस्तो उद्रिया हुन्छ नि त्यो धागो उद्रिया हुन्छ नि त्यसमा सिलाउने हो
0: क्या त्यसमा सिलाउँदा त अब टालो हाल्नै पऱ्यो क्या अरे
1: हजुर टालो हाल्नु पर्यो भने टालो हाल्नु अहिले च्याथ्यौँ अहिले अर्को
0: लौ त आउँदो बसाइमा अब सिलाम लाग्यो अरे आज त छुट्यौँ है त
1: छुट्यौँ
0: ओहो ल कृष्ण दिदी
1: हजुर च्याथ्यौँ है त
0: हस् आजलाई छुट्यौँ आउँदो बसाइमा भेटौँला अब
1: नमस्ते
0: अब तपाईँहरू भने टेलिफोन गर्दै गर्नु होला सुन्ने भयासी 5854 तपाईँको लागि भने यो बाटो खुल्ला छोडेका छौँ हामी भने कार्यक्रमको अन्तिम अन्तिम चरणमा छौँ है दा अब हामीसँग समय सकिन लागेको छ के गरिराख्नु भएको छ यतिन्जेलसम्म पक्कै पनि सुनेर साथ दिँदै हुनुहुन्छ होला अन्तिम अन्तिमसम्म सुन्नु होला है त अन्तिम भन्दा पनि अब हामीले बिदा माग्ने माग्ने बेला भइसकेको छ यदि खाजा खानुभएको साथीहरूले खाइसक्नु भएको होला है यदि खानुभएको छैन भने घरमा एकदमै मिठो मिठो बनाएर होइन छिमेकीसम्म बासाउने बनाएर पकाएर खानु होला क्यारे हजुरको यो बसाई एकदम मिठो भइराखेको थियो आफू कतै जाने क्रममा हुनुहुन्छ भने बाहिर मौसमको अवस्था के छ त्यो अनुसार हिँड्ने गर्न होला क्यारे पहाडतिर गाउँघरमा त्यही त हो बाढी पहिरोहरू होइन माटो ढुङ्गाहरू यस्तै खसिराखेको हुन्छ कतिपय दाजुभाइ दिदीबहिनीहरू होइन घाँस दाउरा बनपासा पनि गर्नुभएको छ कतिपय पनि गाई भैँसी गोठालो पनि गर्दै हुनुहुन्छ होला चलाइराख्नु भएको छ होला यस्तै गर्दै यात्रा गरिराख्नु भएको छ होला जे जस्तो अवस्थामा भए पनि स्वस्थ व्यस्त रहनु होला है त अनि आज मलाई प्रविधि संयोजनबाट पनि सीमा पाण्डेले साथ दिइराख्नु भएको छ यहाँको साथ मिलिराखेको छ र अब भने समयले नेटो काटिसक्यो यहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु अनि यतिन्जेलसम्म सुनेर साथ दिनुहुने जति पनि रेडियो प्रेमी श्रोताहरू हुनुहुन्छ अनि सौभाग्य मित्रहरू हुनुहुन्छ यहाँहरू सबैजनालाई मिठो माया मिठो सम्झना भन्दै आजको यो बसाईबाट भने म कार्यक्रम प्रस्तुता नारायणजीसी पनि आउँदो बसाईसम्मको लागि विदा हुन चाहन्छु अनि साथै हामीले हाम्रो कृष्णजीको रोजाईको विदा चलचित्र विदा पनि प्रस्तुत गर्दै आजको यो बसाईबाट छुट्टिन्छौ तपाईँहरूको बाँकी पल बाँकी समय जति पनि छ यो समय शुभ बितोस् शुभ रहोस् नमस्कार

0: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध अस्पताल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
1: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
2: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
1: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसीटी दाँत तथा गिजाको अपरेशन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
3: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि।
4: फोन नम्बर 082-563-479
3: मोबाइल नम्बर 98-494-67-487।
5: मैले मेरो भुट्टुको टुक्राहरूलाई सुम्पिएको छु, मेरी छोरीले दुःख नपा।
6: भिएफएक्स सिनेमास घोराई दस चौडी कुलाया दाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र गौथली, हली, कमला मिस।
7: तेरो अवस्था के बाँकी के हो
8: के रे बहुलाई सिक्याउ, तँलाई पढाउनलाई बेगर ल्याऊ,
9: तिमीले पढ्न आउँछ
10: माया गर्छु भन्नेलाई के भन्छ अङ्ग्रेजीमा
11: बनाना। साथै हलिउड चलचित्र स्पाइडरम्यान पनि प्रदर्शन भइरहेको छ।
12: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04 98-43-00-88-04 www.pashupatiicare.com।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
1: मध्यपश्चिम ट्याङ्क चेक यति बेला दिउँसोको 2 बजेको छ।

0: दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। दाङ अप्टिकल क्लबले शैक्षिक सामग्री तथा खाद्यान्न हस्तान्तरण गरेको छ। आज घोराई उपमहानगरपालिका वडा नम्बर 7 स्थित माता पवित्र साङदेव गुरूकुल स्कूल उत्तर वाहिनीमा शैक्षिक सामग्री तथा खाद्यान्न हस्तान्तरण गरिएको हो। क्लबका अध्यक्ष प्रदीप सिंह गतराजको अध्यक्षता तथा घोराई उपमहानगरपालिका वडा नम्बर 15 अध्यक्ष रमेश कुमार पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न एक कार्यक्रमका बीच विद्यालयमा शैक्षिक सामग्री तथा खाद्यान्न उपलब्ध गराइएको थियो। सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीहरूको अध्ययनमा सहयोग पुर्याउने र गुरूकुलको दैनिक व्यवस्थापनमा टेवा पुर्याउने उद्देश्यले सामग्री प्रदान गरिएको क्लबले जनाएको छ। हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाण्डेले शिक्षा र संस्कारको संरक्षणमा गुरूकुलहरूले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको भन्दै त्यहाँ अध्ययनरत बटुकहरूको आवश्यकता पूरा गर्न सहयोग गरेकोमा क्लबप्रति आभार प्रकट गर्नुभयो। कार्यक्रमलाई सम्बोधन गर्दै क्लबका संस्थापक निशान्त आचार्यले क्लबले शिक्षा, स्वास्थ्य, सामाजिक सेवा तथा मानवीय सहयोगका क्षेत्रमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको बताउनुभयो। उहाँले सामाजिक संस्थाहरूको यस्ता सहयोगले आर्थिक तथा भौतिक स्रोतको अभावमा रहेका शैक्षिक संस्थाहरूलाई राहत पुग्नुका साथै विद्यार्थीहरूको अध्ययनप्रति थप उत्साह बढ़ाउने विश्वास गरिएको बताउनुभयो। गुरूकुल साङवेद विद्यालयका तर्फबाट सहयोगीप्रति आभार व्यक्त गर्दै प्राप्त शैक्षिक सामग्रीले बटुकहरूको अध्ययनमा र खाद्यान्न सहयोगले दैनिक आवश्यकतामा महत्वपूर्ण योगदान पुग्ने बताइएको थियो। कार्यक्रमका संयोजक बसन्त जीएमको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण सचिव प्रवेश भण्डारीले गर्नुभएको थियो। रेडीमेड तथा फेन्सी व्यवसाय समितिले घोराई दाङको 10 साधारण सभा आज घोराईमा भव्य रूपमा सम्पन्न भएको छ। व्यवसाय समितिका अध्यक्ष निरञ्जन श्रेष्ठको अध्यक्षता तथा दाङ जिल्ला उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष टंकसिंह बुढाथोकीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा बोल्ने वक्ताहरूले संस्थाले केही वर्ष यता समाजमा अति महत्वपूर्ण कार्य गर्दै आइरहेको र संस्थाको आगामी दिनहरूमा अझ रचनात्मक काम गर्दै जान शुभकामना दिएका थिए। त्यस्तै व्यवसायीहरूले सरकारले हरेक वस्तुमा कर लिँदै आए पनि हरेक व्यापारीहरूको सुरक्षा संरक्षण व्यापारीहरूका समस्याप्रति चासो नदिएको गुनासो राख्दै बजारमा व्यापार व्यवसाय खस्कदै गएको गुनासो व्यक्त गरेका थिए। घोराई नगरभित्र रेडीमेड तथा फेन्सी व्यवसायहरू करिब 300-400 व्यापारी भए पनि सबैमा एकरूपता र संगठन बनाएर लैजानु पर्नेमा पनि संस्थालाई ध्यानाकर्षण गराएका थिए। दाङ जिल्ला उद्योग वाणिज्य संघको छाता समिति भएको हुँदा संघले गर्ने कार्यक्रम दाङ जिल्ला उद्योग वाणिज्य संघको छाता समिति भएको हुँदा संघले गर्ने कार्यक्रम मेला महोत्सव गर्दा स्थानीय व्यापारीहरूलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड़ दिएका थिए। कार्यक्रममा फेन्सी व्यवसाय महासंघका केन्द्रीय अध्यक्ष रामप्रसाद पौडेल, दाङ जिल्ला उद्योग वाणिज्य संघ घोराईका कार्यवाहक अध्यक्ष नरेश कुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी, प्लास्टिक व्यवसाय समितिका अध्यक्ष खेमराज भण्डारी, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव तथा घोराई बनाऊ अभियानका संयोजक सविन प्रियासन लगायतले बोल्नु भएको थियो। कार्यक्रममा 48 रक्तदाताहरूलाई सम्मान गरिएको थियो। कोषाध्यक्ष दामोदर पौडेलको आर्थिक प्रतिवेदन, सचिव संजीव श्रेष्ठको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। संस्थाका उपाध्यक्ष हरिप्रसाद घिमिरेको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण सचिव संजीव श्रेष्ठले गर्नुभएको थियो। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य बीमा सेवा प्रभावकारी, चुस्त, दुरूस्त तथा व्यवस्थित बनाउने उद्देश्यले ओपीडी टिकट काउन्टर थप गरिएको छ। प्रतिष्ठानमा उपचारका लागि आउने स्वास्थ्य बीमा सेवा ग्राहकको संख्या बढ़दै गए पनि टिकट वितरणमा भने भीड़भाड़ तथा लामो समयसम्म लाइनमा बस्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै थप एक काउन्टर संचालनमा ल्याइएको हो। यसअघि प्रतिष्ठानमा स्वास्थ्य बीमा सेवाका लागि 2 ओपीडी टिकट काउन्टर संचालनमा रहेका थिए। सेवाग्राहीको बढ़दो चापलाई व्यवस्थापन गर्न थप 1 काउन्टर वृद्धि गरिए पछि हाल 3 ओपीडी टिकट काउन्टर संचालनमा रहेका छन्। काउन्टर थपिएसँगै टिकट वितरण प्रक्रियालाई छिटो, सहज र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक तथा सह प्राध्यापक डाक्टर सुरेश रसाइलीले स्वास्थ्य बीमा सेवाका सेवाग्राहीलाई सहज र प्रभावकारी रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले ओपीडी टिकट काउन्टर थप गरिएको जानकारी दिनुभएको छ। र बाँकेको राप्ती सोनारी गाउँपालिका नौ ढकेरे स्थित भक्ता खोलामा तटबन्ध निर्माण गरी नयाँ निकास दिएपछि सो क्षेत्रमा वर्षौंदेखि कायम रहेको बाढ़ी र दोबानको समस्या समाधान भएको छ। विगतका वर्षहरूमा भक्ता खोलाको बाढ़ी गाउँ बस्तीमा पसेर ठूलो क्षति पुर्याउने गरेको थियो। बाढ़ीलाई बस्तीमा प्रवेश गर्न नदिन जंगल क्षेत्रबाटै तटबन्ध निर्माण गरी खोलाको बहाव मोडिएको राप्ती सोनारी गाउँपालिका नौका वडा अध्यक्ष सोहनलाल थारूले बताउनुभयो। वडा अध्यक्ष थारूका अनुसार अब वर्षायाममा भक्ता खोलाको बाढ़ीले गाउँ बस्ती डुबानमा पर्ने समस्या पूर्ण रूपमा अन्त्य भएको छ। हवस् त दिउँसो दुई बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबर सँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: के तपाईलाई विद्युतीय पोल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले
1: विगत 15 वर्षदेखि विद्युत विस्तारमा गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको श्री सत्यसाई कंक्रीट पोल इन्डस्ट्रीज प्रणाली सतबरियाबाट आईएसआई प्रमाणपत्र प्राप्त कच्चा पदार्थबाट निर्मित विभिन्न साइजका विद्युतीय पोल प्रयोग गरी वर्षौ वर्ष ढुक्क रहनुहोस्।
2: सम्पर्क श्री सत्यसाई कंक्रीट पोल इन्डस्ट्रीज प्रणाली जिसस रोड घोराही दाङ।
1: फोन नम्बर 082-560-788।
2: सम्पर्क व्यक्ति महेश चौधरी। मोबाइल नम्बर 98-128-24-072।
3: UAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
4: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
3: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
4: क्याम्पस लोकेशन काठमाडौँको तिनकुने गैरी पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै।
3: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। सम्पर्क फोन नम्बर 01-46-20-310।
4: मोबाइल नम्बर 98-514-041-98 र 98-412-55-957।

0: रेट छ पत्र नो इट लाइक प्रो राशिता पाउ फ्रम टू एन्ड फोर साथ यसमा हाम्रो पात्र नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्र एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ
1: महासेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
2: दम र कफ हटाउन उच्च रक्तचाप नियन्त्रण गर्न मुटु सम्बन्धी रोगबाट जोगाउन रक्त शुद्धिकरण गर्न पाचन प्रणाली मजबुत बनाउन आन्द्रा र मृगौला स्वस्थ राख्न भोकलाई नियन्त्रणमा राख्न तौल घटाउन पोतो डन्डी फोर हटाउन अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ
1: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ
3: शुद्ध महका लागि कहाँ जाने त
4: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि
3: हजुर हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ
5: शुद्ध मह तथा मौरी जन्य सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सरा चौक सम्पर्क व्यक्ति रामहरि शर्मा
6: सम्पर्क मोबाइल नम्बर 9857831840 र 9848720440
5: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो
7: प्यारालाइसिस भएका बिरामीहरूका लागि नयाँ आशा नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ तर अब चिन्ता गर्न पर्दैन तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस जस्तै शरीरको एक भाग नचल्ने कमरभन्दा तलको भाग नचल्ने अनुहार 81 बाङ्गो भएको हात गोडाहरू लुलो हुने झमझम गर्ने पोल्ने सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ समयमै रोगको सही निदान उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ त्यसैले आजै सम्पर्क गर्नुहोस् नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-563-509 र मोबाइल 9843-0653-23
8: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा
9: विशेषज्ञ डाक्टरी सेवाहरू
8: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा
9: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा
10: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
9: नोज अत्याधुनिक सेवा सहित 500 MA डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
8: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
9: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ
8: सम्पर्क फोन 082-595-079 मोबाइल नम्बर 98478-10-030 र 98-29-54-555
11: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा
12: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
10: नोट हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ सम्पर्क फोन नम्बर 082-595-829 सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825
13: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
14: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ
13: डाक्टर दिने सेवाहरू ठुला मानिसमा देखिने खोकी जम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक कानो गोला बाटाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने गुलो हुने प्यारालाइसिस आदि समस्या का लागि आउनुहोस्। रोग को निदान गरी समस्या को समाधान गर्नुहोस्।
8: बिरामी जाँच हुने मिति यही भाद्र 6 गते शनिबार।
4: साथै प्रत्येक दिन डाक्टर राजीव ढकाल MBBS MS जनरल फिजिसियन एन्ड कन्सल्टेन्ट सर्जन द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। यो मौकाको फाइदा उठाउनुहोस्।
13: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल निमहाल रोड गोराही दाङ। फोन नम्बर 0825562023 98478617 र 98478635643।
15: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
16: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
15: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
16: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
15: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
16: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578434910।
15: आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
17: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम FM 91.4 मेगाहर्ज।

0: हेलो पिंकी
1: बोल दिन
0: एलईडी टीवी किन नजाने
1: जान्न
0: फ्रिज डिप फ्रिज किन्न जाउन भने हैन
1: जान्न
0: घरमा एसी कुलर पंखा चाहियो भने हैन त
1: जान्न
0: किन
1: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्या छैन के
0: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि छ पर्यो नि
1: पाइने भएर त जान लाग्या नि
0: हो र कहाँ
1: भन्दिन के
0: सत्य भन्दिनौ
1: आई लभ यु पिंकुली भनेको
0: हो एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनै पर्ने एउटै नाम
1: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ
0: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
2: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
1: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ
0: फोन नम्बर
1: 082562452
0: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ
3: मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज

0: सिन्दरबार गोर्खा पब्लिक हस्पिटल प्राली घोराईदाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोनमा टिप्नुस् 082-563-414।
1: हाड जोड्नी क्यान्सर रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना।
2: हाड जोड्नी नसा तथा मेरुदण्ड रोग विशेषज्ञ तथा छाला मासु एवं हड्डी क्यान्सर सर्जन डाक्टर गोपाल पौडेल एमबीबीएस एनजी एमसी कोहलपुर एमएस बीएस एमएमयू ढाका
1: डाक्टरद्वारा दिइने सेवाहरू।
2: छाला तथा मांसपेशी सम्बन्धी क्यान्सर भएको,
3: हाड जोड्नी सम्बन्धी क्यान्सर भएको,
2: हात खुट्टा भाँचिएको प्लास्टर गर्नुपर्ने,
3: शरीर झमझमाउने, दुख्ने, सुन्निने, गाँठागुटी सिल्किने,
2: बाथ युरिक एसिड हड्डी खिएको,
3: ढाड कम्मर घुँडा तथा जोड्नी दुख्ने,
2: खेलाडीहरूको चोट तथा जोड्नी सम्बन्धी समस्या।
3: नोट, फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ।
4: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ, फोन नम्बर 082-585-410, मोबाइल नम्बर 98478-28913 र 98095-12871।

0: Buy a network, buy one gift one free offer ma. 3 महिना को 125 Mbps internet. जो 2700 में खरीद गर्दा. Free internet package. नया जडान को लागि gift करने मौका. सफल referral ma. आफ्नो लागि 1 महिना free internet. Buy a net. अब सबै connected.
1: हैन हो साथी. आज निकै तनावमा छौ त. के भो भने?
2: के भो भनौ? अहिले नै साथी को बिहेमा जानु पर्ने. सुट नै छैन. के लगाएर जाने होला भनेर सोचिरहेछु नि.
1: नारायणी टेलर छँदैछ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि. चिन्ता मान्ने कुरै छैन.
2: ए हो र, त्यसो भए म अहिले नै गइहालेँ.
1: हजुर, विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ.
3: नारायणी टेलर्स सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जा.
4: सम्पर्क मोबाइल नम्बर 9822964.
5: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता.
6: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा.
7: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
6: उपलब्ध. शल्यक्रियाहरू
7: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
6: बालबालिकाको न्यूरो सर्जरी,
7: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू.
6: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन. मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्.
7: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ.
6: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही दाङ. सम्पर्क फोन नम्बर 0825-91-101 र मोबाइल नम्बर 97-090-65-255.
8: खुसीको खबर.
9: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ.
8: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही दाङ. सम्पर्क फोन नम्बर 0825-90-847, 0825-90-847.
7: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा.
6: उपचार हुने रोगहरू
7: पाइल्स, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
6: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
7: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
6: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथ रोग,
7: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
6: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक, जाँच एवं उपचार सेवा.
7: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ. मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ.
10: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक, घोराई 15, बिपी चोक, दाङ. सम्पर्क फोन नम्बर 9866-61-694.
9: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव संगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ.
11: किराले खाएको दाँत निकाल्ने,
12: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
11: खाली ठाउँमा दाँत राख्ने,
12: दाँतको जरैदेखि उपचार गर्ने,
11: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा.
12: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ.
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
9: सम्पर्क फोन नम्बर 0825904669981850553।
13: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
14: मध्य पश्चिम टाइम चेक, यति बेला दिउँसोको 3 बजेको छ।
15: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। नुवाकोटमा रोकिरहेको बस गुडेर भ्यानलाई ठक्कर दिँदा दुईजनाको ज्यान गयो, तीनजना घाइते। गएको वैशाखदेखि मौसमी विपदका कारण ज्यान गुमाउनेको संख्या 229 जना पुग्यो। नेपाली कांग्रेस सत्तापक्षको राष्ट्रिय भेलामा आज विषयगत छलफल चल्दै विधान संशोधनका लागि 43 मुद्दे अवधारणा पेश। वाणिज्य बैंकहरूको कुल नाफा झण्डै 32% वृद्धि, कर्जा लगानी नबढ्दा 13 खर्ब रूपियाँ भन्दा बढी रकम थन्कियो। इण्डोनेसियामा भूकम्प परेर कम्तीमा 20 जनाको ज्यान गयो। खोजी तथा उद्धार चल्दै सुनामीको समेत चेतावनीको सूचना भने हट्यो। र हेज लौड टेस्ट क्रिकेटमा 300 विकेट लिने अस्ट्रेलियाका 9 बलर बने। नेपाल खबरमा अब पूरा खबर। नुवाकोटको थाना भन्ज्याङमा बसले भ्यानलाई ठक्कर दिँदा दुईजनाको ज्यान गएको छ, अरू 3 जना घाइते भएका छन्। शिवपुरी गाउँपालिका वडा नम्बर 7 थाना भन्ज्याङको टोखा सहरे सड़क खण्डमा रोकेर राखेको बस बिहान 9 बजेर अचानक गुड्दा बस भन्दा अगाडि रोकिरहेको भ्यानलाई ठक्कर दिएको हो। त्यसपछि दुवै गाड़ी सड़कबाट तल खसेका जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी डीएसपी इकुबाल हवारीले जानकारी दिनुभयो। दुर्घटनामा घाइते भएका 5 जनालाई उपचारका लागि काठमाडौँ ल्याइएकोमा 2 जनालाई अस्पताल पुर्याउन साथ डाक्टरले मृत घोषणा गरेका हुन्। ज्यान गुमाउनेमा काभ्रेको बनेपा नगरपालिका 8 कि 54 वर्ष कि कृष्णमाया प्रजापति डंगोल, रामेछापको खाँडादेवी गाउँपालिका 2 कि 65 वर्षीय उदय माया खत्री रहेका छन्। यस्तै सर्लाहीको लालबन्दी नगरपालिका 9 घर भई काठमाडौँ बस्ने 25 वर्षकी सुजाता पोखरेल, बनेपा नगरपालिका 10 कि 42 वर्षीय शर्मिला श्रेष्ठ र दोलखाको मेलुङ गाउँपालिका 6 घर भई काठमाडौँ बस्ने 60 वर्षकी ज्ञानु श्रेष्ठ घाइते भएका छन्। रोल्पामा पहिरोमा परेर 2 दिनमै 15 जनाले ज्यान गुमाएका छन् भने 2 जना बेपत्ता भएका छन्। यस्तै अरू 2 जना गम्भीर घाइते भएका छन्। मुसलधारे वर्षाका कारण पूर्वी रोल्पाका थवाङ र सुनछहरी गाउँपालिकामा ठूलो मानवीय र भौतिक क्षति भएको हो। गएको बुधबार थवाङ गाउँपालिका 5 कोटल 12 बस्ती नै बगाउँदै 11 जनाको ज्यान गयो। यस्तै सुनछहरी गाउँपालिका 2 को फलबाङ र गिठेमा गएको पहिरोले थप 4 जनाको ज्यान दिएको छ। दुवै पालिकामा गरी अझै 2 जना बेपत्ता रहेका छन् र उनीहरूको खोजी भइरहेको छ। घाइते 2 जनाको प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ। यसैबीच नेपालमा मनसुनी विपद तथा अन्य प्राकृतिक प्रकोपका कारण पछिल्लो 24 घण्टामा 13 जनाको ज्यान गएको छ भने 5 जना बेपत्ता भएका छन्। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको बुलेटिन अनुसार यो वर्ष गएको वैशाख 1 गतेदेखि आज बिहानसम्मको अवधिमा देशभर कुल 4,659 विपत्ता घटना भएका छन्। यी घटनाहरूमा परि 229 जनाले ज्यान गुमाएका छन् भने 9 जना अझै बेपत्ता रहेका छन्। यस्तै 1,463 जना घाइते भएका छन्। नेपाली कांग्रेसको संस्थापन इतर पक्षले काठमाडौँमा आयोजना गरेको राष्ट्रिय भेलाको दोस्रो दिन आज बन्द सत्रमा विभिन्न विषयगत प्रतिवेदनहरूमाथि छलफल भइरहेको छ। बन्द सत्रमा पार्टीको आउँदो राजनीतिक दिशा तय गर्न पूर्व उपसभापति विमलेन्द्र निधिले राजनीतिक प्रस्ताव प्रस्तुत गर्नुभएको छ। यस्तै नेपाली कांग्रेसको विधान संशोधनका लागि 43 मुद्दामा सुझाव प्रस्तुत गर्नुभएको छ। यस्तै पूर्व प्रवक्ता डाक्टर प्रकाश शरण महतले आर्थिक नीति सम्बन्धी प्रतिवेदन, पूर्व सह महामन्त्री उमाकान्त चौधरीले संगठन सम्बन्धी प्रतिवेदन र नेता रमेश लेखकले विधान संशोधन प्रस्ताव पेश गर्नुभएको छ। यसै गरी समसामयिक राजनीतिक विषयमा नेता एनपी साउद र प्रचार प्रसार सम्बन्धी प्रतिवेदन प्रचार समिति संयोजक मीन विश्वकर्माले पेश गर्नुभएको छ। पेश गरेका यी प्रतिवेदनहरूमाथि 7 प्रदेशका सहभागी प्रतिनिधिहरूले समूहगत रूपमा छलफल गरिरहेका छन्। विशेष महाधिवेशनको सांगठनिक अन्यल र अदालतको पछिल्लो प्रक्रियालाई ध्यानमा राख्दै असन्तुष्ट पक्षले पार्टी एकता र भावी रणनीतिका विषयमा जोड़दार रूपमा कुरा उठाइरहेको छ। कार्यक्रमको तालिका अनुसार आज दिनभर विषयगत प्रतिवेदनमाथि सहभागीहरूले सुझाव दिने क्रम जारी रहनेछ। प्राप्त सुझावहरूलाई समेटेर भोलि भेलाको अन्तिम दिन काठमाडौँ घोषणा पत्र जारी गर्दै भेला यात्रा समापन गर्ने तयारी आयोजकले गरेको छ। ऋण लगानी कमजोर भए पनि गएको आर्थिक वर्ष वाणिज्य बैंकहरूको नाफा झण्डै 32% बढ़ेको छ। गएको आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण अनुसार संचालनमा रहेका 20 वाणिज्य बैंकहरूले 69.78 अर्ब रूपियाँ नाफा कमाएका छन्। यो नाफा आर्थिक वर्ष 2081-82 भन्दा 31.95% धेरै हो। आर्थिक वर्ष 2081-82 20 वाणिज्य बैंकहरूले कुल 52.88 अर्ब रूपियाँ नाफा कमाएका थिए। गएको आर्थिक वर्ष 20 बैंक मध्ये 19 नाफामा रहँदा प्रभु बैंक भने 24 करोड़ रूपियाँले नोक्सानीमा गएको छ। रकमका आधारमा सबैभन्दा धेरै नबिल बैंकले 7.90 अर्ब रूपियाँ नाफा कमाएको छ। बैंकहरूको नाफा बढ़े पनि मुख्य आमदानी मान्ने खुद ब्याज आमदानी भने 1% बढ़ेर 1.92 अर्ब 32 करोड़ रूपियाँ मात्र पुगेको छ। कर्जा लगानी बढ़न नसक्दा र ढिल किस्ता असुलीमा समस्या आउँदा बैंकहरूमा 13 खर्ब रूपियाँ भन्दा बढ़ी रकम लगानी हुन नसकी थन्किएको छ। यस अवधिमा बैंकहरूको औसत खराब कर्जा 4.51% बढ़ेर 5.35% पुगेको छ। समग्रमा बैंकहरूको औसत लाभांश क्षमता 13.42% देखिएकोमा एभरेस्ट बैंकको लाभांश क्षमता सबैभन्दा बढ़ी 38.32% रहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङ भित्रको खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
16: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
17: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
16: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
18: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
19: फोन 056-494-333, 493-555।
20: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
21: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास, किर्तिपुर, काठमाडौँ। फोन 01-590-61-89, मोबाइल 97-072-540-89।
22: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहपथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
15: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। अमेरिकाको गृह सुरक्षा विभाग डीएचएसले नेपाल सहित 13 देशका नागरिकलाई प्रदान गर्दै आएको अस्थायी संरक्षित हैसियत अर्थात टीपीएस सुविधा औपचारिक रूपमा अन्त्य गर्ने प्रक्रिया अघि बढ़ाएको छ। अमेरिकी पुनरावेदन अदालत र सर्वोच्च अदालतले सरकारको निर्णयको पक्षमा फैसला गरेसँगै टीपीएस अन्त्य गर्ने कानूनी बाटो खुलेपछि डीएचएसले सूचना निकालेको हो। पछिल्लो सूचना अनुसार नेपाल सहित हाइटी, सिरिया, येमन, अफगानिस्तान, क्यामरून, होन्डुरस, निकारागुआ, भेनेजुएला, दक्षिण सुडान, बर्मा, सोमालिया र इथोपियाका नागरिकको टीपीएस अन्त्य हुनेछ। 2072 सालको विनाशकारी भूकम्प भूकम्पपछि अमेरिकामा रहेका योग्य नेपाली नागरिकलाई सन् 2015 जून 24 तारीकमा पहिलो पटक टीपीएस सुविधा दिएको थियो। यस सुविधा अन्तर्गत नेपालीले अमेरिकामा कानूनी रूपमा बस्न, काम गर्न र देश निकालाबाट सुरक्षा पाउँदै आएका थिए। डीएचएसको तथ्याङ्क अनुसार शुरूमा झण्डै 12,700 नेपाली यस सुविधामा आबद्ध थिए। तीमध्ये झण्डै 5,500 जनाले स्थायी बसोबास अर्थात ग्रीन कार्ड प्राप्त गरिसकेका छन्। बाँकी नेपाली अहिले पनि टीपीएसमा निर्भर रहेका छन्। टीपीएस सकिएपछि अन्य कानूनी हैसियत नभएका व्यक्तिहरूले अमेरिका छाड्नुपर्ने वा देश निकालाको प्रक्रियामा जानुपर्ने अवस्था आउनेछ। तर ग्रीन कार्ड प्रक्रियामा रहेका र अन्य भिसा माध्यमबाट अमेरिकामा रहेका नेपालीहरू भने यस निर्णयबाट प्रभावित हुने छैनन्। अब विदेशको खबर। इण्डोनेसियामा आज बिहान गएको 7.7 म्याग्निच्युडको भूकम्पमा परेर कम्तीमा 20 जनाको ज्यान गएको त्यहाँको विपद व्यवस्थापन निकायले जनाएको छ। विपद व्यवस्थापन निकाय बीपीबीडीले खोजी तथा उद्धार कार्य चलिरहेकाले अहिले प्राप्त विवरण प्रारम्भिक मात्र भएको बताएको छ। भूकम्प र त्यसपछि आएका दर्जनौं परकम्पले यस क्षेत्रका भवनहरूमा क्षति पुर्याएका छन्। शुरूमा प्रशासनले सुनामीको चेतावनी जारी गरेको भए पनि भूकम्पको मुख्य धक्का महसुस भएको झण्डै 3 घण्टापछि त्यस्तो सूचना भने हटाएको बीबीसीले जनाएको छ। एसियाको स्थानीय समयअनुसार बिहान 5 बजेतिर फ्लोरेस टापुमा भूकम्प गएको थियो। विपद व्यवस्थापन निकायका अनुसार झण्डै 2,000 मानिस आफै सुरक्षित ठाउँमा सरेका छन्। तर प्रभावित क्षेत्र दुर्गम र पहाड़ी भएकोले क्षतिको पूर्ण विवरण आउन केही समय लाग्ने खबरमा उल्लेख छ। बीएपीबीले मानिसहरूलाई संयमित रहन र तटीय क्षेत्रबाट टाढा बस्न सुझाव दिएको छ। अब खेल खबर। जोस हेजलवुड टेस्ट क्रिकेटमा 300 विकेट लिने अस्ट्रेलियाका 9 बलर बनेका छन्। घरेलु मैदान डार्विनमा बंगलादेशसँगको पहिलो टेस्टमा 6 विकेट लिएसँगै 35 वर्षका बलरले यो उपाधि हासिल गरेका हुन्। हेजलवुड आफ्ना सहकर्मीहरू नाथन लियोन, प्याट कमिन्स र मिचेल स्टार्कसँगै टेस्ट 300 क्लबमा सामेल भएका छन्। यी चार खेलाड़ी 300 विकेट लिइसकेपछि सँगै खेल्ने इतिहासमै एकमात्र टोलीका सदस्य हुन्। टेस्ट क्रिकेटमा 300 विकेट लिने 9 जना अस्ट्रेलियाली बलर मध्ये ग्लेन म्याकग्रा, कमिन्स र डेनिस लेलले मात्र हेजलवुडको 24.02 औसतभन्दा राम्रो औसतमा यो उपलब्धि हासिल गरेका छन्। यसैबीच डार्विनमा चलिरहेको टेस्टमा तेस्रो दिनको खेल सकिँदा अस्ट्रेलियाले दोस्रो पारीमा 4 विकेट गुमाएर 161 रन बनाएको छ। अस्ट्रेलिया अझै 67 रनले पछि छ। पहिलो पारीमा बंगलादेशले 426 र अस्ट्रेलियाले 198 रन बनाएका थिए। चार भन्ज्याङभित्रको खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। नुवाकोटमा रोकिरहेको बस गुडेर भ्यानलाई ठक्कर दिँदा 2 जनाको ज्यान गयो, 3 जना घाइते भएको। वैशाखदेखि मौसमी विपदका घटनामा ज्यान गुमाउनेको संख्या 229 जना पुग्यो। नेपाली कांग्रेस इतर पक्षको राष्ट्रिय भेलामा आज विषयगत छलफल चल्दै विधान संशोधनका लागि 43 मुद्दे अवधारणा पेश। वाणिज्य बैंकहरूको कुल नाफा झण्डै 32% बढ़्यो। कर्जा लगानी नबढ़दा 13 खर्ब रूपियाँ भन्दा धेरै रकम थन्कियो। इण्डोनेसियामा भूकम्प परेर कम्तीमा 20 जनाको ज्यान गयो, खोजी तथा उद्धार चल्दै सुनामीको चेतावनीको सूचना भने हट्यो। र हेजलवुड टेस्ट क्रिकेटमा 300 विकेट लिने अस्ट्रेलियाका 9 बलर बने।

0: 94 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: वाउ राज, तू राम्रो जुत्ता लगाएको।
2: मेडम दंगाली हो नि त, राम्रो त भइहाल्छ नि।
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायौ यो जुत्ता?
2: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दंगाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
2: एकपटक दंगालीबाट किनेर हेर न।
1: लौ त म दंगाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
2: स्कूल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
4: अब दंगाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दंगाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
5: दंगाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
2: प्रोप्राइटर सोमराज रैदास।
6: सम्पर्क फोन नम्बर 0825635775।
2: सम्पर्क नम्बर 98478263।
7: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दंगाली सु मेटेरियल सेन्टरमा।
8: सीता, के भयो तिमीलाई? घुम्सेर बसेछौ
9: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कति ठाउँ देखाए, कति ठाउँ, तर केही सिप चलेन। अब त आश्रै मरिसक्यो।
8: के कुरा गर्छ निमले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
9: ए, ठिकै छ, म जान त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
10: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
11: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
10: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहिदान, सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847423572।
12: वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर अजय अधिकारी एमडी डीएम दाङको कालिका मेडिकलमा।
4: शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी काठमाडौँमा लामो समयसम्म काम गर्नुभएका कन्सल्टेन्ट कार्डियोलोजिस्ट डाक्टर अजय अधिकारी एमबीबीएस एमडी डीएम कार्डियोलोजी एसोसिएट प्रोफेसरद्वारा दाङ घोराई हस्पिटल रोड स्थित कालिका मेडिकलमा बिरामीहरूको चेक जाँच गरिने हुँदा समयमै आफ्नो नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
12: डाक्टर अजय अधिकारीद्वारा दिइने सेवाहरू

0: अब बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराईमा
1: डाक्टर बिमला तिवारी द्वारा दिइने सेवाहरू
2: पाथेघरको मुखको क्यान्सर तल्लो पेट दुख्ने महिनावारी गडबडी गर्भवती चेक जाँच तथा उपचार र प्रसूति सेवा
1: पाठेघर सम्बन्धी समस्याको अपरेसन सेवा
3: अन्य विशेषज्ञ सेवाहरू वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा
4: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
5: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेसन सेवा
6: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
7: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेसन सेवा
8: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा
9: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
10: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई जाँच फोन नम्बर 082-5563-218
11: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध अस्पताल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्
12: एमबीबीएस एमडी न्यूरोसाइकाटिक टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भुसाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घोराही दाङमा आउँदै हुनुहुन्छ
13: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
12: डाक्टरद्वारा दिइने सेवाहरू
13: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी
12: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार
13: मन आत्तिने डराउने तर्सिने मन उदास हुने धेरै शंका लाग्ने एकान्तमा बस्न मन पराउने कानमा केही आवाज आए जस्तो महसुस हुने बारम्बार आत्महत्याको विचार आउने
12: छारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने बहकिने रिसाउने दोष लगाउने अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार
13: जाँड रक्सी चुरोट गाँजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा
14: बिरामी जाँच हुने मिति यही भाद र 13 गते शनिबार
15: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 082-5590410 मोबाइल नम्बर 98478-28913 र 98095-12871
16: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
17: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
18: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याजमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याजमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
19: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ
18: हाम्रा विशेषताहरू
19: उत्कृष्ट शैक्षिक वातावरण
18: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने
19: व्यवस्थित पुस्तकालय प्रयोगशाला र इन्टरनेट पहुँच
18: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श
20: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड
21: सम्पर्क फोन 081-536-086
19: र मोबाइल नम्बर 98480-96600 98580-36086 र 98481-72273
22: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 98-43-008804 98-43-008804 www.pashupatiicare.com

0: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
1: हाम्रा सेवाहरू
0: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
1: छाती, दम, निमोनिया, खोकी, छेरो,
0: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
1: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
0: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
2: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
0: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको
1: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
0: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
1: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
0: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
1: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
0: सबै खाले नाक कान घाँटीको अपरेसन तथा परामर्श
1: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
0: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
1: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
3: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001 अब हाम्रै खोराहीदाङमा अत्याधुनिक प्रविधि र मेसिनद्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू
5: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने
4: सामान्य किराले खाएको दाँत भर्ने
3: मेसिनद्वारा आरसीटी गर्ने
4: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने
3: खोल लगाउने
4: बाङ्गो टिङ्गो दाँत मिलाउने
3: दाँत सफा गर्ने साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ
4: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
3: सम्पर्क प्राइम डेन्टल क्लिनिक खोराहीदाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटेलको घरमा
5: सम्पर्क मोबाइल नम्बर 98-228-77-794 98-228-77-794

0: अंगा उदैदेश मेरो एभरेस्ट।
1: यूएए प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
2: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
1: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
2: क्याम्पस लोकेशन काठमाडौँको तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै।
1: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ।
3: सम्पर्क फोन नम्बर 01-46-20-310।
2: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957।
4: नमस्ते, म गायक जगदीश समाल, यहाँ सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम 91.4।

0: नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
1: नमस्ते नमस्ते,
2: कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
4: के गर्ने बाबु,
5: छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जाम्ने नै अप्ठ्यारो पार्ने।
4: फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यस्तो राम्रो साइकल स्टोर थाहा होला नि।
0: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
4: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
6: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, छोराही दाम,
7: दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 9847727977
8: र 9857830689।
9: के तपाईँलाई हिमपात वा पोल चाहिएको छ?
10: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाटै सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय ह्युम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
9: हाम्रा विशेषताहरू:
10: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
9: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
10: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
11: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
9: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली, जीविस रोड, खोराही दाङ।
12: फोन 562-521।
9: सम्पर्क मोबाइल
11: 9857-32-819
13: र 9857-32-223।
14: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा,
15: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगञ्ज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
14: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसिटी, दाँत तथा गिजाको अपरेसन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
8: सम्पर्क स्थान घोराई 14 नयाँ बजार, बाल विकास स्कुलको अगाडि।
11: फोन नम्बर 0825-63-479,
8: मोबाइल नम्बर 9894-67-487।
16: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
17: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
16: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
17: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
16: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछले।
17: ल ल काका, गइहाले म।
18: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
17: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
18: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 9857-45-226।
17: होइन के भयो दाई, किन झुक्रे आएर बस्नु भएको?
18: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
17: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
18: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
17: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
18: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 9857-34-910।
17: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
19: मध्यपश्चिम टाइम चेक, यति बेला अपराह्नको 4 बजेको छ।

0: अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। दाङको विकट क्षेत्र राप्ती गाउँपालिका 5 करंगेकोटमा रहेको जनता माध्यमिक विद्यालयमा शौचालय र खानेपानीको समस्या देखिएको छ। विद्यालयमा पर्याप्त शौचालय नहुँदा विद्यार्थी तथा शिक्षकलाई शौचालय जान समेत लाइनमा बस्नुपर्ने अवस्था रहेको छ। विद्यालयमा पर्याप्त शौचालय नहुँदा विद्यार्थी तथा शिक्षकलाई शौचालय जान समेत लाइनमा बस्नुपर्ने अवस्था रहेको छ। यस्तै वर्षायाम शुरू भएसँगै विद्यालयमा खानेपानीको समस्या झन बढ़ेको विद्यालय प्रशासनले जनाएको छ। विद्यालयमा रहेका 3 शौचालय मध्ये एउटा जीर्ण भएर प्रयोगविहीन अवस्थामा छ, बाँकी 2 शौचालय मात्रै संचालनमा छन्। विद्यार्थी र शिक्षकको संख्या अनुसार पर्याप्त शौचालय नहुँदा विद्यालय जान पालो कुर्नुपर्ने बाध्यता रहेको विद्यालयकी प्रधानाध्यापक सरस्वती आचार्यले बताउनुभयो। त्यस्तै विद्यालयमा खानेपानीको समेत समस्या रहेको उहाँले बताउनुभयो। विद्यालयमा सोलर सिस्टमबाट धारा सञ्चालनमा रहेको भए पनि वर्षायाममा पर्याप्त घाम नलाग्दा सोलरले काम नगर्ने र धारामा पानी नआउने समस्या रहेको छ। धारामा पानी नआएपछि विद्यालयका शिक्षक तथा कर्मचारीले करिब 20-25 मिनट हिँडेर मुहानबाट पानी बोकेर ल्याउनुपर्ने बाध्यता रहेको प्रधानाध्यापक आचार्यले बताउनुभयो। पर्याप्त खानेपानी उपलब्ध नहुँदा शौचालय समेत फोहोर हुन थालेको उहाँको भनाइ छ। विद्यालय प्रशासनका अनुसार समस्या समाधानका लागि राप्ती गाउँपालिकालाई जानकारी गराए पनि हालसम्म अपेक्षित ध्यान हुन नसकेको बताउनु भएको छ। यता यस विषयमा गाउँपालिकाको शिक्षा शाखाले तत्काल स्थलगत अवलोकन गरी अस्थायी रूपमा शौचालय निर्माण गरेर सञ्चालनमा ल्याउने तयारी भइरहेको जनाएको छ। आगामी हिउँदे अधिवेशनबाट बजेटको व्यवस्था गरी स्थायी शौचालय निर्माण गर्ने तथा खानेपानीको समस्या समाधानका लागि सम्बन्धित शाखासँग समन्वय गर्ने शिक्षा शाखाले जनाएको छ। रोल्पामा 2 दिनको अवधिमा पहिरोबाट ठूलो जनधनको क्षति भएको छ। बुधबार साँझ र बिहिबार रातीको पहिरोका कारण 15 जनाको मृत्यु भएको छ। पहिरोले थबाङ गाउँपालिका र सुनछारी गाउँपालिका क्षति पुर्याएको छ। गत 27 गते बुधबार थबाङ गाउँपालिका 5 कोतल 12 पहिरोले एउटा बस्ती नै बगाएको छ। पहिरोमा परेर अहिलेसम्म 11 जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। पहिरोमा परि हराएका 2 अझै बेपत्ता छन्। उनीहरूको खोजी भइरहेको छ। पहिरोमा परेर घाइते भएका 2 बुटोलमा उपचार भइरहेको छ। पहिरोले गाउँ नै बगाएपछि थबाङ गाउँपालिका शोकमा छ। आफन्त र स्थानीयवासीहरू पहिरोले दिएको पीड़ा सहन नसक्ने अवस्थामा छन्। मृतक 7 अशोक पुनमगरका काका कृष्ण पुनमगरले 81 आएको पहिरोले आफन्त गुमाउन बाध्य भएको बताउनुभयो। 11 मृत्यु, 2 बेपत्ता र 2 घाइते भएको थबाङ चिन्तित र शोकमा रहेको गाउँपालिका अध्यक्ष ऋषिकेश बुढा मगरले बताउनुभयो। थबाङमा मात्रै पहिरोमा परेर 9 एक घुम्ती पसल 2 र 1 चर्च गरी 13 संरचना बगाएको थियो। यसै गरी सुनछारी गाउँपालिका 2 फलबाङ र गिठेमा पनि पहिरोमा परेर 4 मृत्यु भएको छ। पहिरोमा परेर सुनछारी 2 फलबाङका 77 वीरबहादुर घरती मगर, 68 सनी घरती मगर, 77 ललित घरती मगर र गिठेमा बस्ने 64 लामी घरती मगरको निधन भएको छ। सुनछारी गाउँपालिका अध्यक्ष धनबहादुर पुन मगरले 4 पहिरोमा परि मृत्यु भएको घटनाले आफू मर्माहत भएको बताउनु भएको छ। दाङ अप्टिकल क्लबले अप्टिमिस्ट क्लबले शैक्षिक सामग्री तथा खाद्यान्न हस्तान्तरण गरेको छ। आज घराई उपमहानगरपालिका वडा नम्बर 7 स्थित माता पवित्र साङवेद गुरूकुल स्कूल उत्तर वाहिनीमा शैक्षिक सामग्री तथा खाद्यान्न हस्तान्तरण गरेको हो। क्लबका अध्यक्ष प्रदीप सिंह गतराजको अध्यक्षता तथा घराई उपमहानगरपालिका वडा नम्बर 15 अध्यक्ष रमेश कुमार पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न एक कार्यक्रमका बीच विद्यालयमा शैक्षिक सामग्री तथा खाद्यान्न उपलब्ध गराइएको हो। सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीको अध्ययनमा सहयोग पुर्याउने र गुरूकुलको दैनिक व्यवस्थापनमा टेवा पुर्याउने उद्देश्यले सामग्री प्रदान गरिएको क्लबले जनाएको छ। हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाण्डेले शिक्षा र संस्कारको संरक्षणमा गुरूकुलहरूले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै त्यस्ता अध्ययनरत बटुकहरूको आवश्यकता पूरा गर्न सहयोग गरेकोमा क्लबप्रति आभार प्रकट गर्नुभयो। कार्यक्रमलाई सम्बोधन गर्दै क्लबका संस्थापक सुशान्त आचार्यले क्लबले शिक्षा स्वास्थ्य सामाजिक सेवा तथा मानवीय सहयोगका क्षेत्रमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको बताउनुभयो। उहाँले सामाजिक संस्थाहरूको यस्ता सहयोगले आर्थिक तथा भौतिक स्रोतको अभावमा रहेका शैक्षिक संस्थालाई राहत पुग्नुका साथै विद्यार्थीहरूको अध्ययनप्रति थप उत्साह बढ़ाउने विश्वास गरिएको बताउनुभयो। गुरूकुल सांगवेद विद्यालयका तर्फबाट सहयोग प्रति आभार व्यक्त गर्दै प्राप्त शैक्षिक सामग्रीले बटुकहरूको अध्ययनमा र खाद्यान्न सहयोगले दैनिक आवश्यकतामा महत्वपूर्ण योगदान पुग्ने बताइएको थियो। कार्यक्रमका संयोजक वसन्त जीएमको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण सचिव प्रवेश भण्डारीले गर्नुभएको थियो। र रेडीमेड तथा फेन्सी व्यवसाय समिति घोराईदाङको 10 साधारण सभा आज घोराईमा भव्य रूपमा सम्पन्न भएको छ। व्यवसाय समितिका अध्यक्ष निरञ्जन श्रेष्ठको अध्यक्षता तथा दाङ जिल्ला उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष टंकसिंह बुढा ठोकीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा बोल्ने वक्ताहरूले संस्थाले केही वर्ष यता समाजमा अति महत्वपूर्ण काम गर्दै आइरहेको र संस्थाको आगामी दिनहरूमा अझ रचनात्मक काम गर्दै जान शुभकामना दिएका छन्। उक्त कार्यक्रममा फेन्सी व्यवसाय महासंघका केन्द्रीय अध्यक्ष रामप्रसाद पौडेल, दाङ जिल्ला उद्योग वाणिज्य संघ घोराईका कार्यवाहक अध्यक्ष नरेश कुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी, नेपाल पत्रकार महासंघ केन्द्रका सचिव तथा घोराई बनाओ अभियानका संयोजक सबिन प्रियासन लगायतले बोल्नु भएको थियो। कार्यक्रममा 48 रक्तदाताहरूलाई सम्मान गरिएको थियो। कोषाध्यक्ष दामोदर पौडेलको आर्थिक प्रतिवेदन तथा सचिव संजीव श्रेष्ठले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। संस्थाका उपाध्यक्ष हरिप्रसाद घिमिरेको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण सचिव संजीव श्रेष्ठले गर्नुभएको थियो। हवस् त, अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: रिभर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
2: स्वर्गद्वारी ड्रिंकिंग वाटर।
1: हाम्रा सेवाहरू
2: 1 लिटर र 20 लिटर जारको व्यवस्था,
1: अर्डर अनुसार खाली बोतलको उत्पादन,
2: 20 लिटर जारमा होम डेलिभरी सेवा।
1: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर, पुरानो बस पार्क, प्रोप्राइटर धर्मेन्द्र केसी, फोन नम्बर 082-5670-21 र होटल दाङगाई नजिक जीवन चौधरी, मोबाइल नम्बर 98478-62-375।
2: शुद्ध पानी पिउनुहोस्, स्वस्थ जीवन जिउनुहोस्। विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
3: विशेषज्ञ डाक्टरी सेवाहरू,
2: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा,
3: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा,
4: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा,
3: नोट अत्याधुनिक सेवा सहित 500 MA डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
2: सम्पर्क फोन 082-5900-079, मोबाइल नम्बर 98478-10-030 र 98-29-54555।
5: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
6: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
5: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
6: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
5: हुलासले बनाउँदैछ परिवार एक साथ।

0: बेस्ट प्रोडक्टहरू कोकोनट, चोकोनट, भिटा मिल्क, बटर फ्राइड, क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट।
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस, ओटोको डाइजेस्टिव र कुकी छ है नाइस। अडगुरी
2: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
2: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
3: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
4: यूएए प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
5: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस, बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
4: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
5: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरी पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै।
4: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ।
6: सम्पर्क फोन नम्बर 01-46-20-310,
5: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957।
7: नमस्ते, म रामकृष्ण ढकाल। तपाईँ सुन्दै हुनुहुन्छ तपाईँको आफ्नै रेडियो, रेडियो मध्य पश्चिम 91.4।

0: छकत्र नो इट लाइक प्रो राशि थापा फ्रम टू एन्ड फोर साथ यसमा हाम्रो पात्र
1: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्र एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।

नमस्कार, म झर्ना थापा। अहिले तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ज।

आवाज पश्चिम नेपाल को आवाज आवाज हिंद को आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।

0: नमस्कार, म झरना थापाको अहिले तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ज।
1: सीता के भो तिमलाई, घुम्सेर बसेछु?
2: के हुनु नि, बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कति ठाउँ देखाए कति ठाउँ, तर केही सिप चलेन। अब त आश्रै मरिसक्यो।
1: के कुरा गर्छ निनले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, केसै आचेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
2: ए ठिकै छ, म जान त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
3: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहाको बिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
4: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
3: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहिदान, सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847823572।
5: भर्ना खुल्यो।
6: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि 4 वर्ष ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याजमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याजमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
5: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
6: हाम्रा विशेषताहरू:
5: उत्कृष्ट शैक्षिक वातावरण,
6: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
5: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
6: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
7: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 चितल नगर बाँके, जिल्ला वन कार्यालयको पूर्वपट्टि, सुर्खेत रोड।
8: सम्पर्क फोन 081-536-086
5: र मोबाइल नम्बर 9840-96-600, 9850-80-36-086 र 9841-72-273।
9: के तपाईँलाई पायल सुस्ता फुस्ता भएको छ? दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, पी बग्ने, गुद्धद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्? यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्।
8: हजुर, बुटोल अमरपथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्ट आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
6: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 9841-93-944, 9841-93-944।

0: अंगाउ रेडियस मेरो एवरेस्ट
1: मध्यपश्चिम ट्राइन चेक यति बेला बेलुकीको 5 बजेको छ।

बेलुकी 5 बजेको मध्य पश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य बीमा सेवा प्रभावकारी सुस्त दुरूस्त तथा व्यवस्थित बनाउने उद्देश्यले ओपीडी टिकट काउन्टर थप गरिएको छ। प्रतिष्ठानमा उपचारका लागि आउने स्वास्थ्य बीमा सेवा ग्राहीको संख्या बढ़दै गएपछि टिकट वितरणमा हुने भीड़भाड़ तथा लामो समयसम्म लाइनमा बस्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै थप एक काउन्टर संचालनमा ल्याइएको हो। यसअघि प्रतिष्ठानमा स्वास्थ्य बीमा सेवाका लागि दुईवटा ओपीडी टिकट काउन्टर संचालनमा रहेका थिए। सेवाग्राहीको बढ़दो चापलाई व्यवस्थापन गर्न थप एकवटा काउन्टर वृद्धि गरिएपछि हाल तीनवटा ओपीडी टिकट काउन्टर संचालनमा रहेका छन्। काउन्टर थपेसँगै टिकट वितरण प्रक्रियालाई छिटो सहज र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक तथा सह प्राध्यापक डाक्टर सुरेश रसाईले स्वास्थ्य बीमा सेवाका सेवाग्राहीलाई सहज र प्रभावकारी रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले ओपीडी टिकट काउन्टर थप गरिएको जानकारी दिनुभएको छ। उहाँका अनुसार सेवाग्राहीको चाप अनुसार सेवा प्रवाहलाई व्यवस्थित गर्दै लैजाने क्रममा काउन्टर थप गरिएको हो। थप काउन्टर संचालनमा आएपछि टिकट लिन लामो समयसम्म लाइनमा बस्नुपर्ने बाध्यता कम हुनुका साथै बिरामीले उपचार प्रक्रियामा छिटो प्रवेश पाउने अपेक्षा गरिएको छ। दाङमा प्रहरले बग्दै गरेका बालकको उद्धार गरेको छ। घोराही उपमहानगरपालिका 18 रोहिणीका 5 वर्षे सुमन परियारलाई प्रहरले खोलामा बग्दै गरेको अवस्थामा सकुशल उद्धार गरेको हो। खारखोलीबाट बगेको खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय गुराहीबाट प्रहरी निरीक्षक नवराज शाहीको कमाण्डमा खटेको 7 जनाको टोलीले गोदारी भन्ने स्थानबाट बग्दै गरेको अवस्थामा बालकको सकुशल उद्धार गरेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरले बताएको छ। उद्धार गरेका बालकलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान गुराही लगिएकोमा उपचारमा लगिएको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले बताएको छ। तुलसीपुर उपमहानगरपालिका 5 बसवार्गदेखि पश्चिम पातुखोला छेउमा किसानहरूका लागि निर्माण गरेको हाट बजारको टहरा व्यापारीहरूको कब्जामा परेको छ। किसानका लागि बनाइएको संरचनामा व्यापारीहरू बसेपछि वास्तविक किसानहरू भने काम पानी र हावाहुरी सहेर सड़क छेउछाउ तथा ढिगमा बसी कृषि उपज बिक्री गर्न बाध्य भएका छन्। पानी पर्दा ओत लागि समेत नपाएको र हावाहुरी चल्दा पनि टहराभित्र छिर्न नदिएको भन्दै किसानहरूले दुखेसो गरेका छन्। किसानहरूका अनुसार आफ्ना लागि बनेको टहरामा अरू नै बसेकाले आफ्नो छाता ओढेरै सड़कमै तरकारी बेच्न बाध्य हुनु परेको हो। किसानहरूको यो गुनासोपछि तुलसीपुर उपमहानगरपालिकाको अनुगमन टोली आज बिहान 4:30 बजे नै हाट बजार पुगेर स्थलगत अनुगमन गरेको थियो। अनुगमनका क्रममा किसानहरू बाहिर बाटोको छेउमा बसेको र टहराभित्र व्यापारीहरू रहेको पाइएको छ। नेपाल उद्योग वाणिज्य संघ लुम्बिनी प्रदेशका अध्यक्ष ठाकुर प्रसाद श्रेष्ठले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति आवश्यक रहेको बताउनु भएको छ। नारायणपुर उद्योग वाणिज्य संघको 22 औं साधारण सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि श्रेष्ठले राज्यले मुलुकको आर्थिक विकास र समृद्धिका लागि निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ़नुपर्ने बताउनु भएको हो। उहाँले उद्योगी व्यवसायले भोगिरहेका समस्या समाधान गर्दै लगानी मैत्री वातावरण निर्माण गर्न राज्यले स्पष्ट स्थिर र व्यवसाय मैत्री नीति अवलम्बन गर्नुपर्नेमा जोड़ दिनुभएको छ। श्रेष्ठले उद्योग तथा व्यवसाय क्षेत्र मुलुकको अर्थतन्त्रको महत्वपूर्ण आधार भएको बताउँदै निजी क्षेत्र रोजगारी सृजना उत्पादन वृद्धि राजस्व संकलन तथा आर्थिक गतिविधि विस्तारमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको भन्दै उहाँले व्यवसायका समस्या समाधान गर्न सरकार र निजी क्षेत्र बीच सहकारी आवश्यक रहेको बताउनु भएको थियो। दाङ अप्टिमिस्टिक क्लबले शैक्षिक सामग्री तथा खाद्यान्न हस्तान्तरण गरेको छ। आज घोराई उपमहानगरपालिका 7 स्थित माता पवित्रा साङ्गदेव गुरूकुल स्कूल उत्तर वाहिनीमा शैक्षिक सामग्री तथा खाद्यान्न हस्तान्तरण गरेको हो। क्लबका अध्यक्ष प्रदीप सिंह गहतराजको अध्यक्षता तथा घोराही उपमहानगरपालिका वडा नम्बर 15 का अध्यक्ष रमेश कुमार पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न एक कार्यक्रमका बीच विद्यालयमा शैक्षिक सामग्री तथा खाद्यान्न उपलब्ध गराइएको थियो। सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीहरूको अध्ययनमा सहयोग पुर्याउने र गुरूकुलको दैनिक व्यवस्थापनमा टेवा पुर्याउने उद्देश्यले सामग्री प्रदान गरिएको क्लबले बताएको छ।
अवस्त बेलुकी 5 बजे मध्यपश्चिम हाईलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबर सँगै हामी तपाईको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 99.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु, बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
5: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ, न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यस्तो राम्रो साइकल स्टोर थाहा होला नि।
1: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
5: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
3: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, छोराही दाङ,
6: सम्पर्क मोबाइल 98 4 77 27 977
7: र 98 5 78 3 6 8 9।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
2: अब हाम्रै खुराही दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू
4: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
3: सामान्य किराले खाएको दाँत भर्ने,
2: मेसिन द्वारा आरसीटी गर्ने,
3: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
2: खोल लगाउने,
3: बाङ्गो टिङ्गो दाँत मिलाउने,
2: दाँत सफा गर्ने साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
3: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
2: सम्पर्क प्राइम डेन्टल क्लिनिक खुराहीदाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटलको घरमा।
4: सम्पर्क मोबाइल नम्बर 98-228-77-794 98-228-77-794।
5: आवाज हिनक आवाज पश्चिम नेपालक आवाज यी हो भिरी मध्यपश्चिम 91.4 मेगाहर्ज।

0: Vetsakatra, no, it like pro. Rasita pao from 2 and 4. Sayats ma hamro patro.
1: Nepal ma sarvadik download gariyeko hamro patro app. Tapai ka lagi sabai sajilo, sabai sajilo. Tapai pani download garnuho. Kineki esma sabai cha.
2: Ghar ghar ani grihiniko saath. Hulasle banaudai cha pariwar ek saath.
3: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
2: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
3: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
2: हुलासले बनाउँदैछ परिवार एक साथ
4: भर्ना खुल्यो।
5: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा 37/17/83/84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
4: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ
5: हाम्रा विशेषताहरू
4: उत्कृष्ट शैक्षिक वातावरण
5: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने
4: व्यवस्थित पुस्तकालय प्रयोगशाला र इन्टरनेट पहुँच
5: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श
6: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँकी जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड
7: सम्पर्क फोन 081-536-086
4: र मोबाइल नम्बर 98480-96600 98580-36086 र 98481-72-73

0: नमस्कार, म झर्ना थापाको अहिले तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ज।
1: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे कोखा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हार्ट

0: मार्फत गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव संगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: हिराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरैदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा,
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-590-466 98-29-81-50-53।
5: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागु पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
6: डाक्टर मोहम्मद अनुद्दीन बागवानद्वारा दिइने सेवाहरू:
7: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
7: युनिच्छामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था,
5: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
9: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक घोराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-561-6683 र सम्पर्क मोबाइल नम्बर 98-479-25-700।
10: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
11: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जित नारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
12: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
13: हार जोड्ने नशारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
14: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
15: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
16: इन्डोस्कोपी सेवा
15: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
1: नोट: यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
11: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान, फोन नम्बर 082-560-734 र 082-560-138।
17: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
18: विशेषज्ञ डाक्टरी सेवाहरू:
17: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा,
18: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा,
19: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
18: नोट: अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
17: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
18: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
17: सम्पर्क फोन 082-590-079, मोबाइल नम्बर 98-478-10-030 र 98-229-54-555।
5: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
1: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: अन्य सेवाहरू:
2: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर आयाम गौतमद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
16: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
20: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
19: सम्पर्क सुवर्ण मेडिकल हल, ओराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-6094। सम्पर्क मोबाइल नम्बरहरू 98578-30145, 98478-30153 र 98649-41944।
21: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
22: लामो समयदेखि भरतपुर मेडिकल कलेजमा सेवा गरी हाल लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत अति अनुभवी वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर विनोद पौडेल अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
23: डाक्टरद्वारा दिइने सेवाहरू: निद्रा नलाग्ने, अर्धकपाली, टाउको र शरीर दुख्ने, पोल्ने, सिल्का हान्ने र झमझमाउने, मन आत्तिने, उदास हुने, छटपटी लाग्ने, सास फेर्न गाह्रो हुने, मुटु जोर जोरले धक्किने, रिङ्गटा लाग्ने, घाँटीमा केही अड्किए जस्तो महसुस हुने, थकाई लाग्ने,
24: जाँड, रक्सी, सुर्ती, गाँजा, चुरोट जस्ता लागु औषधबाट छुटाउने,
23: यौन उत्तेजना नहुने,
24: काँप्ने, बेहोस हुने, डराउने, शंका गर्ने, बरबराउने, रिसाउने, झोक्किने, पागलपन र एकोरोपन,
23: मिर्गी, डिप्रेसन, एन्जाइटी र अल्जाइमर,
24: तनाव, चिन्ता, चाँडै बिर्सने बानी र सबै खाले दिमाग र नशा सम्बन्धी रोगको सफल उपचार।
25: बिरामी जाँच हुने मिति यही भदौ 6 गते शनिबार,
26: समय बिहान 11 बजेदेखि।
27: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
26: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98-1-28-89-08।
28: खुशीको खबर।
29: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
28: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
26: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
30: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
26: उपलब्ध। शल्यक्रियाहरू:
30: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
26: बालबालिकाको न्यूरो सर्जरी,
30: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू।
26: पुनश्च हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नशा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
30: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
26: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
28: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
24: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
28: नोट: हामी कहाँ भिडियो एक्स-रे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
0: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
3: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
4: कहाँ हुनु हो काका, यसो चौतारोतिर। घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
3: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
4: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन। यस्तै छ झोले जिन्दगी।
3: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
4: ल ल काका, गइहाले म।
30: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
6: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
30: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98-578-45-226।
7: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
8: हाम्रा सेवाहरू
7: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू:
8: छाती, दम, निमोनिया, खोकी, छेरो,
7: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
8: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
7: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
9: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू:
7: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
8: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
7: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
8: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू:
7: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
8: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
7: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
8: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गना हुने,
7: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
8: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
0: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-585-196 र मोबाइल नम्बर 98-478-26-001।
8: होइन के भयो दाई, किन झुक्रे आएर बस्नु भएको?
30: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
8: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
30: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
8: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
30: प्रोप्राइटर बसन्त कुमार पोखरेल। सम्पर्क मोबाइल नम्बर 98-578-34-910।
8: आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
10: वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर अजय अधिकारी एमडी डीएम दाङको कालिका मेडिकलमा।
12: शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी काठमाडौँमा लामो समयसम्म काम गर्नुभएका कन्सल्टेन्ट कार्डियोलोजिस्ट डाक्टर अजय अधिकारी एमबीबीएस एमडी डीएम कार्डियोलोजी एसोसिएट प्रोफेसरद्वारा दाङ घोराई हस्पिटल रोड स्थित कालिका मेडिकलमा बिरामीहरूको चेक जाँच गरिने हुँदा समयमै आफ्नो नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
10: डाक्टर अजय अधिकारीद्वारा दिइने सेवाहरू:
12: मुटुको अपरेशन गरेका बिरामीहरूका लागि पीटीआईएनआर चेक जाँच व्यवस्था,
10: मुटुका बिरामीहरूको लागि प्रोटेबल इको तथा ईसीजी सेवा,
12: ब्लड प्रेसर तथा सुगरका समस्या भएका बिरामीहरूको चेक जाँचको व्यवस्था,
10: मुटु, छाती, पेट, लिभर, दम, थाइराइड तथा जनरल हेल्थ चेकअप सम्बन्धी सेवा।
25: बिरामी जाँच हुने मिति यही श्रावण 30 गते शनिबार।
10: सम्पर्क बद्री खड्का, कालिका मेडिकल हस्पिटल रोड घोराई दाङ। फोन नम्बर 082-560-652।
1: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
2: मध्य पश्चिम टाइम चेक यति बेला बेलुकीको 6 बजेको छ।

0: नमस्कार, यो मध्यपश्चिम समाचारको समय हो। बेलुकी 6 बजेको मध्यपश्चिम खबरमा सहकर्मी शान्त कुमार बुढामगर सँगै म सुशीला ओलीको तपाईंलाई हार्दिक स्वागत छ।
1: हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 MHz र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगन गरेर पनि संसारभर सुन्न सकिन्छ।
0: यस्तै रेडियो मध्यपश्चिमको फेसबुक पेज रेडियो मध्यपश्चिम एफएमबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ। राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा बीमा सेवा व्यवस्थित गर्न ओपीडी टिकट काउन्टर थप काउन्टर थपेसँगै टिकट वितरण प्रक्रिया सहज र व्यवस्थित हुने अपेक्षा।
1: निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति आवश्यक रहेको नेपाल उद्योग वाणिज्य संघ लुम्बिनी प्रदेशका अध्यक्ष श्रेष्ठको भनाई। दाङ अप्टिकल क्लबद्वारा शैक्षिक सामग्री तथा खाद्यान्न हस्तान्तरण।
0: रेडीमेड तथा फेन्सी व्यवसाय समिति दाङको 10 औं साधारण सभा आज सम्पन्न। दाङमा प्रहरीद्वारा बग्दी गरेका एक बालकको उद्धार।
1: र तुल्सीपुर उपमहानगरपालिकामा हाट बजारको टहरा व्यापारीको कब्जामा, किसान भने टहरा बाहिर तरकारी बेच्न बाध्य। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य बीमा सेवा प्रभावकारी, चुस्त, दुरूस्त तथा व्यवस्थित बनाउने उद्देश्यले ओपीडी टिकट काउन्टर थप गरिएको छ। प्रतिष्ठानमा उपचारका लागि आउने स्वास्थ्य बीमा सेवा ग्राहकको संख्या बढ्दै गएपछि टिकट वितरणमा हुने भीड़भाड़ तथा लामो समयसम्म लाइनमा बस्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै थप एक काउन्टर संचालनमा ल्याइएको हो। यसअघि प्रतिष्ठानमा स्वास्थ्य बीमा सेवाका लागि 2 ओपीडी टिकट काउन्टर संचालनमा रहेका थिए। सेवाग्राहीको बढ़दो चापलाई व्यवस्थापन गर्न थप 1 काउन्टर वृद्धि गरिएपछि हाल 3 ओपीडी टिकट काउन्टर संचालनमा रहेका छन्। काउन्टर थपिएसँगै टिकट वितरण प्रक्रियालाई छिटो, सहज र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक तथा सह प्राध्यापक डाक्टर सुरेश रसाइलीले स्वास्थ्य बीमा सेवाका सेवाग्राहीलाई सहज र प्रभावकारी रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले ओपीडी टिकट काउन्टर थप गरिएको जानकारी दिनुभएको छ। उहाँका अनुसार सेवाग्राहीको चाप अनुसार सेवा प्रवाहलाई व्यवस्थित गर्दै लैजाने क्रममा काउन्टर थप गरिएको हो। थप काउन्टर संचालनमा आएपछि टिकट लिन लामो समयसम्म लाइनमा बस्नुपर्ने बाध्यता कम हुनुका साथै बिरामीले उपचार प्रक्रिया छिटो प्रवेश पाउने अपेक्षा गरिएको छ।
0: मध्यपश्चिम खबरमा अब जनताको विचारको पालो। बर्खाको समयसँगै अस्पतालहरूमा मौसमी बिरामीहरू बढ़न थालेका छन्। हरेक वर्ष जस्तै यो वर्ष पनि विभिन्न समस्या लिएर बिरामीहरू अस्पताल पुग्ने गरेका छन्। मौसमी संक्रमणबाट बस्नका लागि चिकित्सकले पनि आम नागरिकहरूलाई सावधानी अपनाउन आग्रह गरेका छन्। यसै विषयमा केन्द्रित रहेर आज हामीले केही मौसम जन्य संक्रमणबाट बस्न के गर्नु पर्ला भनेर केही नागरिकहरूलाई सोधेका छौं।
2: मैले चाहिँ यो समयबाट बच्नको लागि चाहिँ घर वरिपरि भएको खाल्टाखुल्टीहरूलाई पुर्ने गरेछु र सँगसँगै आफू सुत्दा चाहिँ झुलहरू प्रयोग गर्ने र झ्याल ढोकामा जालीहरूमा ढोकामा चाहिँ जालीहरूको प्रयोग गर्ने र सँगसँगै बाबु नानीहरूलाई आफ्नो साना साना केटाकेटीहरूलाई चाहिँ हात धोएर खाना खानुपर्छ भन्ने कुराहरू सिकाउँछु।
3: सर्वप्रथम त पिउने पानी उमालेर पिउने गर्छु। आफ्नो व्यक्तिगत सरसफाईदेखि लिएर आफ्नो घर परिवारलाई सरसफाईको लागि अनुरोध गर्छु।
2: हजुर, यसमा चाहिँ मैले चाहिँ अब घर परिवारमा चाहिँ सरसफाई अब हाम्रो वरिपरि घरको वरिपरि चाहिँ सकेसम्म चाहिँ पानी जम्मा हुने चाहिँ खाल्टाखुल्टी चाहिँ पुऱ्याउँ भन्ने चाहिँ त्यस्ता खालेको चाहिँ हामी कामहरू गरिरहेका छौँ। त्यसै हाम्रो हप्ता हप्तामा चाहिँ एउटा हाम्रो पुल विकासबाट चाहिँ एउटा कार्यक्रमहरू योजना पनि गर्ने गरेका छौँ। जस्तो सरसफाइमा ध्यान दिने अनि त्यसमा पनि अझ यो लामखुट्टेको संक्रमण अझ बढी हुने भएको हुनाले चाहिँ टोल विकासमा चाहिँ त्यस्ता कार्यक्रमहरू पनि आयोजना गरिरहेको छ। र घरमा पनि हामीले राति सुत्दाखेरि झुल लगाउने जस्तो अब त्यसबाट चाहिँ लामखुट्टेबाट बचाउनको लागि आफ्नो परिवारलाई विशेष गरेर अब बालबालिकाहरूलाई चाहिँ हामीले चाहिँ अलर्टहरू जस्तो के अरे यस्ता कुराहरू चाहिँ राखेर चाहिँ हामीले चाहिँ सावधानहरू चाहिँ अपनाइरहेका छौँ। मैले चाहिँ यो समयबाट बच्नको लागि चाहिँ घर वरिपरि भएको खाल्टाखुल्टीहरूलाई पुर्ने गरेछु र सँगसँगै आफू सुत्दा चाहिँ झुलहरू प्रयोग गर्ने र झ्याल ढोकामा जालीहरूमा ढोकामा चाहिँ जालीहरूको प्रयोग गर्ने र सँगसँगै बाबु नानीहरूलाई आफ्नो साना साना केटाकेटीहरूलाई चाहिँ हात धोएर खाना खानुपर्छ भन्ने कुराहरू सिकाउँछ।
4: सर्वप्रथम त सबैलाई धन्यवाद। खास गरेर हामीले बर्सातको समयमा यो संक्रमणजन्य रोगहरूबाट बस्नको लागि चाहिँ मैले आफूले गरिरहेका उपायहरूमा चाहिँ घरको सरसफाइहरू गर्न पर्यो, किनभने त्यहाँबाट आउने मच्छरहरूले गर्दा रोगहरू लाग्ने गरिरहेको हुन्छ। त्यसै गरेर पानीहरू हामीले उमालेर खाने गरेका छौँ अथवा हामीले अहिले चाहिँ टप गार्डहरूको पनि युज गरिरहेको अवस्थाहरू छ, त्योहरू प्रयोग गर्न पर्यो। त्यसै गरेर अब यो अहिलेको मौसमहरूमा चाहिँ यो सडन मौसमहरू चेन्ज हुने बेलामा चाहिँ यो फ्लूहरू पनि धेरै लाग्ने हुन्छ, त्यस कारणले गर्दाखेरि फ्लूहरू लागबाट संक्रमणहरूबाट बस्नको लागि यो फ्लूहरू पनि एलर्जिक एउटा एलर्जी खालको पनि हुन्छ, त्योबाट बस्नको लागि पनि हामीले त्यस्तो खालको फ्लूहरू लाग्यो भने चाहिँ मेडिकलहरूमा जान पर्यो। र अहिले म आफैलाई पनि परेको हामीले यो दिनदिनै हाम्रो हिँड्ने मर्निङ वाक गर्ने बानीहरू छ भने पनि हाम्रो त्यो हिँडिरहँदाखेरि पनि हामीलाई एलर्जीहरू चाहिँ आउँदो रहेछ शरीरमा, के भन्छ यो शरीरको स्किन इन्फेक्सन टाइपकोहरू पनि हुँदो रहेछ। यसको लागि पनि त्यो इन्फेक्सनहरू आयो भने के कारणले आयो भनेर घरमै बसी नराखेर हामी चाहिँ स्वास्थ्य चौकीहरू वा स्वास्थ्य संस्थाहरूमा चाहिँ धाउनुपर्नेहरू देखिन्छ।
1: अब बाँकी समाचार। नेपाल उद्योग वाणिज्य संघ लुम्बिनी प्रदेशका अध्यक्ष ठाकुर प्रसाद श्रेष्ठले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति आवश्यक रहेको बताउनु भएको छ। नारायणपुर उद्योग वाणिज्य संघको 22 साधारण सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि श्रेष्ठले राज्यले मुलुकको आर्थिक विकास र समृद्धिका लागि निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ़नुपर्ने बताउनु भएको हो। उहाँले उद्योगी व्यवसायीले भोगिरहेका समस्या समाधान गर्दै लगानी मैत्री वातावरण निर्माण गर्न राज्यले स्पष्ट स्थिर र व्यवसाय मैत्री नीति अवलम्बन गर्नुपर्नेमा जोड़ दिनुभएको थियो। श्रेष्ठले उद्योग तथा व्यवसाय क्षेत्र मुलुकको अर्थतन्त्रको महत्वपूर्ण आधार भएको बताउँदै निजी क्षेत्रले रोजगारी सिर्जना, उत्पादन वृद्धि, राजस्व संकलन तथा आर्थिक गतिविधि विस्तारमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको भन्दै उहाँले व्यवसायका समस्या समाधान गर्न सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो। संघका अध्यक्ष अनिल कुमार बस्नेतको अध्यक्षता तथा नेपाल उद्योग वाणिज्य संघ लुम्बिनी प्रदेशका अध्यक्ष ठाकुर प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। शिक्षा क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यले संघले हरेक वर्ष आफ्नो क्षेत्रभित्रका एसईईमा उत्कृष्ट हुने सामुदायिकबाट एक छात्र र एक छात्र तथा संस्थागत विद्यालयबाट एक छात्र र एक छात्रलाई सम्मान गरिएको छ। व्यावसायिक तथा सामाजिक क्षेत्रमा उल्लेखनीय कार्य गरे बापत संघको कार्यक्षेत्रका दुईजना व्यक्तित्वलाई सम्मान गर्ने कार्यक्रमलाई निरन्तरता दिँदै यसपटक घोराई 10 नारायणपुरमा रहेको मानव कल्याण समाज सेवा घरकी संयोजक अभियन्ता सुस्मिता श्रेष्ठ र लामो समयदेखि नारायणपुरमा निरन्तर व्यवसाय गर्दै आएका कमल प्रसाद डाँगीलाई सम्मान गरिएको थियो। कार्यक्रममा संघका महासचिव जागेश्वर डाँगी विष्णुले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष नारायण भट्टराई लेकिभनले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। संघका उद्योग उपाध्यक्ष वसन्त नेवानेको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रम शुरू भएको थियो। वाणिज्य उपाध्यक्ष कुलराज खनालले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सहजीकरण महासचिव जागेश्वर डाँगी विष्णुले गर्नुभएको थियो।
0: दाङ अप्टिमिस्टिक क्लबले शैक्षिक सामग्री तथा खाद्यान्न हस्तान्तरण गरेको छ। आज घोराही उपमहानगरपालिका वडा नम्बर 7 स्थित माता पवित्रा सांगदेव गुरूकुल स्कूल उत्तर वाहिनीमा शैक्षिक सामग्री तथा खाद्यान्न हस्तान्तरण गरिएको हो। क्लबका अध्यक्ष प्रदीप सिंह गहतराजको अध्यक्षता तथा घोराही उपमहानगरपालिका वडा नम्बर 15 अध्यक्ष रमेश कुमार पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न एक कार्यक्रमका बीच विद्यालयमा शैक्षिक सामग्री तथा खाद्यान्न उपलब्ध गराइएको थियो। सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीहरूको अध्ययनमा सहयोग पुर्याउने र गुरूकुलको दैनिक व्यवस्थापनमा टेवा पुर्याउने उद्देश्यले सामग्री प्रदान गरिएको क्लबले बताएको छ। हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाण्डेले शिक्षा र संस्कारको संरचनामा गुरूकुलहरूले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको भन्दै त्यहाँ अधीनरत बटुकहरूको आवश्यकता पूरा गर्न सहयोग गरेकोमा क्लबप्रति आभार व्यक्त प्रकट गर्नुभयो। कार्यक्रमलाई सम्बोधन गर्दै क्लबका संस्थापक निशान्त आचार्यले क्लबले शिक्षा, स्वास्थ्य, सामाजिक सेवा तथा मानवीय सहयोगका क्षेत्रमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको बताउनुभयो। उहाँले सामाजिक संस्थाहरूको यस्ता सहयोगले आर्थिक तथा भौतिक स्रोतको अभावमा रहेका शैक्षिक संस्थालाई राहत पुग्नुका साथै विद्यार्थीहरूको अध्ययन प्रति थप उत्साह बढ़ाउने विश्वास गरिएको बताउनुभयो। गुरूकुल संघ वेद विद्यालयका तर्फबाट सहयोग प्रति आभार व्यक्त गर्दै प्राप्त शैक्षिक सामग्रीले बटुकहरूको अध्ययनमा र खाद्यान्न सहयोगले दैनिक आवश्यकतामा महत्वपूर्ण सहयोग पुग्ने बताइएको थियो। कार्यक्रमका संयोजक वसन्त जीएमको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण सचिव प्रवेश भण्डारीले गर्नुभएको थियो।
1: रेडीमेड तथा फेन्सी व्यवसाय समिति खोराईदाङको दशौं साधारण सभा आज खोराईमा भव्य रूपमा सम्पन्न भएको छ। व्यवसाय समितिका अध्यक्ष निरञ्जन श्रेष्ठको अध्यक्षता तथा दाङ जिल्ला उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष टंक सिंह बुढाथोकीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा बोल्ने वक्ताहरूले संस्थाले केही वर्ष यता समाजमा अति महत्वपूर्ण कार्य गर्दै आइरहेको र त्यसले संस्थाको आगामी दिनहरूमा अझ रचनात्मक काम गर्दै जान शुभकामना दिएका थिए। त्यस्तै व्यवसायीहरूले सरकारले हरेक वस्तुहरूमा कर लिँदै आए पनि हरेक व्यापारीको सुरक्षा संरक्षण व्यापारीहरूका समस्याप्रति चासो नदिएको गुनासो राख्दै बजारमा व्यापार व्यवसायको व्यापार खस्कदै गएको गुनासो व्यक्त गरेका थिए। घोराई नगरभित्र रेडीमेड तथा फेन्सी व्यवसायहरू करिब 300-400 व्यापारी भए पनि सबैमा एकरूपता र संगठन बनाएर लैजानु पर्नेमा पनि संस्थालाई ध्यान आकर्षण गराएका थिए। उक्त कार्यक्रममा फेन्सी व्यवसाय महासंघका केन्द्रीय अध्यक्ष रामप्रसाद पौडेल, दाङ जिल्ला उद्योग वाणिज्य संघ घोराईका कार्यवाहक अध्यक्ष नरेश कुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी, प्लास्टिक व्यवसाय समिति दाङका अध्यक्ष खेमराज भण्डारी, नेपाल पत्रकार महासंघ केन्द्रका सचिव तथा घोराई बनाऊ अभियानका संयोजक सबिन प्रियासन लगायतले बोल्नु भएको थियो। कार्यक्रममा 84 जना रक्तदाताहरूलाई सम्मान गरिएको थियो। कोषाध्यक्ष दामोदर पौडेलको आर्थिक प्रतिवेदन तथा सचिव संजीव श्रेष्ठले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। संस्थाका उपाध्यक्ष हरिप्रसाद घिमिरेको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण सचिव संजीव श्रेष्ठले गर्नुभएको थियो।
0: ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालय घोराईको आयोजनामा प्रथम ज्योतिपुञ्ज अन्तर विद्यालय आईटीएफ तेक्वान्दो प्रतियोगिता 2083 आज सम्पन्न भएको छ। प्रतियोगितामा 100 भन्दा बढ़ी खेलाड़ीको सहभागिता रहेको थियो। प्रतियोगितामा विभिन्न तौल समूहमा उत्कृष्ट प्रदर्शन गर्दै पदक हासिल गर्न सफल खेलाड़ीहरूलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो। साथै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने सर्वोत्कृष्ट महिला खेलाड़ी नम्रता श्रेष्ठ र सर्वोत्कृष्ट पुरूष खेलाड़ी रिजन घरती मगरलाई ट्रफी सहित मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो। ज्योतिपुञ्ज आईटीएफ तेक्वान्दो डोचाङका प्रमुख लीलाधर बस्नेतको अध्यक्षता तथा ज्योतिपुञ्ज माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युवराज थपलियाको प्रमुख आतिथ्यता तथा दाङ जिल्ला आईटीएफ तेक्वान्दो संघका अध्यक्ष भीमबहादुर थापा र ज्योतिपुञ्ज माध्यमिक विद्यालयका प्रिन्सिपल बुद्धिराज अधिकारीको विशिष्ट आतिथ्यतामा भएको प्रतियोगितामा स्कूलका शिक्षक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो। प्रतियोगिताले विद्यालय तहबाटै तेक्वान्दो खेलको विकास तथा खेलाड़ीको प्रतिभा पहिचानमा सहयोग पुग्ने आयोजकले बताएको छ। साथै प्रतियोगिताले विद्यार्थीहरूमा खेलप्रतिको रूचि, अनुशासन, आत्मविश्वास र प्रतिस्पर्धात्मक भावनाको विकास गर्न महत्वपूर्ण योगदान पुर्याएको विश्वास गरिएको छ।
1: दाङमा प्रहरीले बग्दै गरेका बालकको उद्धार गरेको छ। घोराई उपमहानगरपालिका 18 ढौरिनीका 5 वर्षीय सुमन परियारलाई प्रहरीले खोलामा बग्दै गरेको अवस्थामा सकुशल उद्धार गरेको हो। खार खोलीबाट बगेको खबर प्राप्त हुनासाथ ओडा प्रहरी कार्यालय घोराईबाट प्रहरी निरीक्षक नवराज बहादुर शाहीको कमाण्डमा खटिएको 7 जनाको टोलीले गोदावरी भन्ने स्थानबाट बग्दै गरेको अवस्थामा बालकको सकुशल उद्धार गरेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुरले जनाएको छ। उद्धार गरिएका बालकलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराई लगिएकोमा उपचारमा उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
0: तुलस्तीपुर 5 बस पार्क स्थित पश्चिम पातु खोला छेउमा किसानहरूका लागि निर्माण गरिएको हाट बजारको टहरा व्यापारीहरूको कब्जामा परेको छ। किसानका लागि बनाइएको संरचनामा व्यापारीहरू बसेपछि वास्तविक किसानहरू भने घाम पानी र हावाहरू सहेर सड़क छेउ तथा ढिकढिकमा बसी कृषि उपज बिक्री गर्न बाध्य भएका छन्। पानी पर्दा ओत लागि समेत नपाएको र हावाहुरी चल्दा पनि टहराभित्र छिर्न नदिएको भन्दै किसानहरूले दुखेसो गरेका छन्। किसानहरूका अनुसार आफ्ना लागि बनेको टहरामा अरू नै बसेकाले आफूहरू छाता ओढेरै सड़कमै तरकारी बेच्न बाध्य हुनु परेको हो। किसानहरूको यो गुनासोपछि तुलसीपुर उपमहानगरपालिकाको अनुगमन टोलीले आज बिहान 4:30 बजे नै हाट बजार पुगेर स्थलगत अनुगमन गरेको थियो। अनुगमनका क्रममा किसानहरू बाहिर बाटोको छेउमा बसेको र टहराभित्र व्यापारीहरू रहेको पाइएको थियो।
1: रोल्पामा दुई दिनको अवधिमा पहिरोबाट ठूलो जनधनको क्षति भएको छ। बुधबार साँझ र बिहिबार रातीको पहिरोका कारण 15 जनाको मृत्यु भएको छ। पहिरोले थबाङ गाउँपालिका र सुनसारी गाउँपालिकामा क्षति पुर्याएको छ। गत 27 गते बुधबार थबाङ गाउँपालिका 5 कोतल 12 मा पहिरोले एउटा बस्ती नै बगाएको छ। पहिरोमा परेर अहिलेसम्म 11 जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। पहिरोमा परी हराएका 2 जना अझै बेपत्ता छन्। उनीहरूको खोजी भइरहेको छ। पहिरोमा परेर घाइते भएका 2 जनाको बुटौलमा उपचार भइरहेको छ। पहिरोले गाउँ नै बगाएपछि थबाङ गाउँपालिका शोकमा छ। आफन्त र स्थानीयहरू पहिरोले दिएको पीड़ा सहन नसक्ने अवस्थामा छन्। मृतक 7 वर्षीय अशोक पुन मगरका काका कृष्ण पुन मगरले 81 आएको पहिरोले आफन्त गुमाउन बाध्य भएको बताउनुभयो। 11 जनाको मृत्यु, 2 जना बेपत्ता र 2 जना घाइते भएको थबाङ चिन्तित र शोकमा रहेको गाउँपालिका अध्यक्ष ऋषिकेश बुढा मगरले बताउनुभयो। थबाङमा मात्रै पहिरोमा परेर 9 घर, 1 घुम्ती पसल, 2 गोठ र 1 चर्च गरी 13 वटा संरचना बगाएको थियो। यसै गरी सुनसारी गाउँपालिका 2 फलबाङ र गिठीमा पनि पहिरोमा परेर 4 जनाको मृत्यु भएको छ। पहिरोमा परेर सुनसारी 2 फलबाङका 77 वर्षीय वीरबहादुर घरती मगर, 68 वर्षीय सनी घरती मगर, 77 वर्षीय लली घरती मगर र गिठीमा बस्ने 64 वर्षीय लामी घरती मगरको निधन भएको छ। सुनसारी गाउँपालिका अध्यक्ष धनबहादुर पुन मगरले 4 जनाको पहिरोमा परि मृत्यु भएको घटनाले आफू मर्माहत भएको बताउनु भएको छ।
0: गर्मी र वर्षासँगै लुम्बिनी प्रदेशका नदी, खोला, ताल तथा नहरमा डुबेर ज्यान गुमाउने घटना बढ़न थालेका छन्। प्रहरीका अनुसार पानीमा डुबेर मृत्यु हुनेमा 11-12 वर्षभन्दा माथिका बाल बालिकाको संख्या बढ़िरहेको छ। 2083 वैशाखदेखि साउन 10 गतेसम्म प्रदेशमा 553 वटा विपदका घटनामा 90 जनाको मृत्यु भएकोमा 60 जनाको पानीमा डुबेर ज्यान गएको लुम्बिनी प्रदेश प्रहरीले जनाएको छ। डुबेर मृत्यु भएका मध्ये 23 जना बाल बालिका छन्, 4 जना अझै बेपत्ता छन्। प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार सो अवधिमा पानीमा डुबेर मृत्यु भएका घटनाको संख्या 73 रहेको छ। तराईका

0: बार घटनामा 190 जनाको मृत्यु भएको र 14 जना अझै बेपत्ता रहेको प्रदेशको आन्तरिक मामिला मन्त्रालय अन्तर्गतको विपद व्यवस्थापन शाखाले बताएको छ।
1: मध्यपश्चिम खबरमा अब देश बाहिरको समाचार। इण्डोनेशियामा आज बिहान गएको 7.7 म्याग्निच्युडको भूकम्पमा परेर कम्तीमा 38 जनाको ज्यान गएको त्यहाँको विपद व्यवस्थापन निकायले जनाएको छ। विपद व्यवस्थापन निकाय बीपीबीडीले खोजी तथा उद्धार कार्य चलिरहेकाले अहिले प्राप्त विवरण प्रारम्भिक मात्र भएको बताएको छ। भूकम्प र त्यसपछि आएका दर्जनौ पराकम्पले यस क्षेत्रका भवनहरूमा क्षति पुर्याएका छन्। सुरुमा प्रशासनले सुनामीको चेतावनी जारी गरेको भए पनि भूकम्पको मुख्य धक्का महसुस भएको झण्डै 3 घण्टापछि त्यस्तो सूचना हटाएको बीबीसीले जनाएको छ। इण्डोनेशियाको स्थानीय समय अनुसार बिहान 5 बजेतिर फ्लोरेस टापुमा भूकम्प गएको थियो। विपद व्यवस्थापन निकायका अनुसार झण्डै 2000 मानिस आफै सुरक्षित स्थानमा सरेका छन् तर प्रभावित क्षेत्र दुर्गम र पहाड़ी भएकाले क्षतिको पूर्ण विवरण आउन केही समय लाग्ने खबरमा उल्लेख छ। बीएबीपीले मानिसहरूलाई संयमित रहन र तटीय क्षेत्रबाट टाढा बस्न सुझाव दिएको छ।
0: अब खेल समाचार। नेपाली पौडी टोलीले आउँदो 20 एसियाली खेलकुदको तयारी भारतको बेंगलुरूमा गर्ने भएको छ। 1 महिना लामो प्रशिक्षणका लागि 5 खेलाड़ी सहित 7 सदस्यीय नेपाली टोली आज भारत प्रस्थान गर्नेछ। 5 खेलाड़ीमा पुरूषतर्फ जाडेन श्रेष्ठ, अभिव प्रधान र इभन श्रेष्ठ तथा महिलामा डुआना लामा र आर्य महर्जन रहेका छन्। प्रशिक्षकमा रत्नलाल महर्जन तथा व्यवस्थापकमा शिरीष गुरूङ रहेका छन्। टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रामचरित्र मेहता र नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठले एक कार्यक्रमका बीच विदाई गर्नुभएको छ। 20 एसियाली खेलकुद आउँदो असोज 3 गतेदेखि जापानमा शुरू हुने भएको छ।
1: र मध्यपश्चिम खबरको अन्त्यमा दाङको मौसम सम्बन्धी जानकारी। दाङको आजको अधिकतम तापक्रम 31.4 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 24.5 डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान कार्यालयको घोराईले जनाएको छ। दाङमा बितेको 24 घण्टामा 27.5 मिलिमिटर पानी परेको छ। अहिलेको हावाको गति 0.5 मिटर प्रति सेकेण्ड रह्यो भने सापेक्षित आर्द्रता 83% रहेको मौसम कार्यालयकी प्रमुख श्रेया रिजालले जानकारी दिनुभएको छ।
0: यिनै खबरहरू सँगै हामी मध्यपश्चिम खबरको अन्त्यमा आइपुगेका छौं। समाचार सक्नु अघि अहिलेसम्मका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
1: राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा बीमा सेवा व्यवस्थित गर्न ओपीडी टिकट काउन्टर थप काउन्टर थपिएसँगै टिकट वितरण प्रक्रिया सहज र व्यवस्थित हुने अपेक्षा।
0: निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति आवश्यक रहेको नेपाल उद्योग वाणिज्य संघ लुम्बिनी प्रदेशका अध्यक्ष श्रेष्ठको भने। दाङ अप्टिमिस्टिक क्लबद्वारा शैक्षिक सामग्री तथा खाद्यान्न हस्तान्तरण।
1: रेडीमेड तथा फेन्सी व्यवसाय समिति दाङको 10 साधारण सभा आज सम्पन्न। दाङमा प्रहरीद्वारा बग्दै गरेको एक बालकको उद्धार।
0: र तुलसीपुर उपमहानगरपालिकामा हाट बजारको टहरा व्यापारीहरूको कब्जामा। किसान भने टहरा बाहिर तरकारी बेच्न बाध्य।
1: हवस् त अहिलेलाई मध्यपश्चिम खबरको सिलसिला यति नै। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। तपाईँ हामीलाई लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगन गरेर प्रत्यक्ष संसारभर सुन्न सक्नुहुन्छ।
0: तपाईँ हाम्रा समाचारहरू चाहेको समयमा पनि डाउनलोड गरेर पढ्न र सुन्न सक्नुहुन्छ। अहिलेलाई भने समाचार कक्षका सबै सहकर्मी प्राविधिक मित्र विशाल चौधरी तथा तपाईँ श्रोतालाई पनि धन्यवाद दिँदै
1: म शान्त कुमार बुढामगर
0: अनि म सुशीला ओली पनि बिदा हुन्छौ। नमस्कार।

0: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध अस्पताल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
1: हेलो पिंकी,
2: बोल दिन।
1: एलईडी टीवी किन नजाने?
2: जान्न।
1: फ्रिज डी फ्रिज किन्न जाउन भने हैन?
2: जान्न।
1: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
2: जान्न।
1: किन?
2: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परे छैन के?
1: अनि यतिका सामान एउटै थलोमा पाइनु पनि छ पर्यो नि?
2: पाइने भएर त जान लाग्यो नि।
1: हो र, कहाँ
2: भन्दिन के?
1: सत्य भन्दिनौ।
2: आई लभ यु पिंकुली भनेको
1: हो।

0: एसी, कूलर, पंखा, फ्रिज, डिप फ्रिज, रेफ्रिजरेटर, भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनै पर्ने एउटै नाम
1: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
0: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन, सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
2: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
1: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
0: फोन नम्बर
1: 082-562-452
0: पुनश अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
3: मैले मेरो गुट्टु गुट्टुबाट हजुरलाई सुम्पिएको छु, मेरो छोरीले दुःख नपाओस्।
4: FX सिनेमा घोराई दश तौडी कुला दाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र गौथली, हली, कमला मिस।
5: तेरो अवस्था के बाँकी के हो
6: के रे बौलाई सिक्याउ, तँलाई पढाउनलाई बेगर ल्याउ,
7: तिमीले पढ्न आउँछ माया गर्छु भन्नेलाई के भन्छ अङ्ग्रेजीमा?
8: साथै हलिउड चलचित्र स्पाइडरम्यान पनि प्रदर्शन भइरहेको छ।
9: मम्मी मम्मी दाँत दुख्यो।
10: मम्मी मेरो दाँत बाङ्गो आयो, साथीले सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
11: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
12: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
10: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल घोराईमा
12: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
13: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
14: सावधान, उस्ता उस्तै नामबाट नझुकिनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
15: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
12: सम्पर्क फोन नम्बर 082-592-222।
10: जो रोड टुटी पुकार खोइनी जस्ता छुट्टीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
16: सीता के भयो तिमीलाई, गुम्सेर बसी छौ के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो, बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन, अब त आश्रय मरिसक्यो।
17: के कुरा गर्छ निमले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आएको त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आश्चर्य हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
16: ए ठिकै छ, म जानु त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
18: शिशु फर्टिलिटी एन्ड आइबीएफ सेन्टर चितवनको शाखा अब घोराईको बिपी चोकबाट, सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
19: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
18: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराहिदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9848723572।
20: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
21: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौ ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
20: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
21: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
22: के तपाईँलाई पाइल सुस्ता फिसा भएको छ? दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, पी बग्ने, गुद्दाद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्? यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्।
0: हजुर, बुटोल अमरपथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईहरुको माझमा सेवा गर्दै आइरहेको यस भट्टा आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
1: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98471993944, 98471993944।

0: हंगाम रेडी मेरो एवरेस्ट।
1: यूएए प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
2: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
1: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
2: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै।
1: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ।
3: सम्पर्क फोन नम्बर 01-46-20-310,
2: मोबाइल नम्बर 98514-0141-98 र 98412-55-957।

0: आदरणीय श्रोता, दान सूचना तथा संचार सहकारी संस्था लिमिटेड द्वारा संचालित आवाज हिन्दको आवाज पश्चिम नेपालको आवाज रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्जबाट उत्पादन भएर विभिन्न अन्य 11 साझेदारी रेडियोबाट प्रसारण हुने कार्यक्रम शैक्षिक डबलीबाट हामी बोलिरहेका छौ। हाम्रा साझेदारी रेडियोमा रेडियो नयाँ युग 107.3 मेगाहर्ज, रेडियो माई आवाज 98.6 मेगाहर्ज, रेडियो सुनसरी 101.5 मेगाहर्ज, रेडियो स्काई 90.4 मेगाहर्ज, रेडियो अर्घाखाँची 105.8 मेगाहर्ज, रेडियो पल्लवी 95.2 मेगाहर्ज, रेडियो राप्ती 98.4 मेगाहर्ज, रेडियो आपुरे 89.4 मेगाहर्ज, रेडियो पूर्वी रुकुम 103.2 मेगाहर्ज, रेडियो बंगलाचुली 91.7 मेगाहर्ज, रेडियो कृपालु 900 मेगाहर्जबाट कार्यक्रम प्रसारण हुने गर्दछन्। यसै गरी रेडियो मध्य पश्चिममा प्राविधिक शालिग्राम चौधरी र यो संचालक पद्म प्रसाद शर्माको तर्फबाट हाम्रा सम्पूर्ण श्रोतामा हामी हार्दिक अभिवादन टक्र्याउन चाहन्छौ। आदरणीय श्रोता, आज बिहिबारको दिन हामी बाल विकास माध्यमिक विद्यालय ढोडेनीमा यति बेला आइपुगेका छौ। म यहाँ भित्र प्रवेश गर्दा बिहानको 10:30 बजेको थियो। 10:30 बजे हामी विद्यालयको प्रवेशद्वारबाट भित्र पस्यौ र विद्यालयलाई सामान्य अवलोकन गर्दै हामी प्रधान अध्यापकको कार्यकक्षसम्म आइपुग्यौ। अहिले प्रधान अध्यापकको कार्यकक्षमा हामी रहेका छौ। प्रधान अध्यापकको कार्यकक्षमा विभिन्न किसिमका तस्विरहरू रहेका छन् र यो तस्विर एकातर्फ विद्यालयका संस्थापकदेखि लिएर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेतका तस्विरहरू रहेका छन् भने अर्कोतर्फ विद्यालय स्थापनादेखि हालसम्मका प्रधान अध्यापकहरूको तस्विर सजाएर राखिएको छ। यो अति ऐतिहासिक लाग्यो, सराहना गर्न लायक छ र यो प्रधान अध्यापकको कार्यकक्षमा विभिन्न अन्य ऐतिहासिक फ्ल्यासहरू रहेका छन् जसले विद्यालयको बारेमा धेरै कुरा जानकारी दिने गर्छन्। यो असाध्यै सुन्दर व्यवसायिक व्यवस्थापन रहेको प्रधान अध्यापकको कार्यकक्ष रहेको छ। हामी विद्यालयमा प्रवेश गरिसकेपछि यस विद्यालयका प्रधान अध्यापक खिमबहादुर बुढासँग सम्पर्क गर्यौं। खिमबहादुर बुढासँग हामीले गत वर्ष 2082/5/21 भाद्र 21 गतेका दिन हामी उहाँका विचारहरू लिने जमर्को गरेर उहाँलाई रेडियो मध्य पश्चिममै निम्तो गरेर उहाँ भर्खरै मात्रै यो बाल विकास माध्यमिक विद्यालयमा उपस्थित हुनुभएको थियो र सोही अनुसार विद्यालयमा उहाँका योजनाहरू के छन् भन्ने बारेमा हामीले जानकारी लिनका निम्ति उहाँलाई फेरि आगामी दिन कुनै दिनमा विद्यालयमा आउने वाचा गरेका थियौं र सोही वाचा अनुसार हामी आज विद्यालयमा आइपुगेका हौं। आज हाम्रो कार्यक्रममा यस विद्यालयका प्रधान अध्यापक खिमबहादुर बुढा, यसै गरेर सहायक प्रधान अध्यापक झगु प्रसाद पौडेल अनि महिला शिक्षक केशवा पौडेल र विद्यार्थी भाइ उत्तम बुढा मगर र विद्यार्थी बहिनी छात्रा जुनमाया घरती मगरलाई हामीले अनुरोध गर्यौं र उहाँ प्रधान अध्यापकको कार्यकक्षमा रहनु भएको छ। हामीले उहाँका विचारहरू लिनेछौं। श्रोता, हाम्रो केही काटेजका कारणले केही कुरा हामीले यसैसँग जोड्न के असमर्थ भएका छौं। हामीले विद्यार्थीका भावनाहरू लियौं र ती विद्यार्थीका भावनाहरूमा उत्तम बुढा मगर र जुन मायाले विद्यालयमा भएको खानेपानीको अवस्थामा केही सुधार गर्नुपर्ने थोरै मात्रामा उहाँले बताउनुभयो भने यसै गरी शौचालयको अवस्था, सेनिटरी प्याड प्रयोगको कुरा र त्यो प्रयोगपछि विसर्जनको कुरा, ती कुराहरू पनि उहाँहरूले अनौपचारिक रूपमा हामीले कुराकानी गर्दाखेरि त्यो व्यवस्था राम्रो रहेको कुरा हामीलाई सुनाउनु भयो र यसै गरेर सेनिटरी प्याडको व्यवस्थाको निम्ति हामीले केशवा पौडेल म्याडमसँग यसको स्रोत के हो भन्ने विषयमा कुराकानी गर्यौं र उहाँले यसको स्रोत शिक्षा महाशाखा नै हो, अर्थात नगरपालिकाबाट प्राप्त हुने र सोही अनुसार हामीले विद्यार्थीहरूलाई छात्राहरूलाई वितरण गर्ने आवश्यकता अनुसार र त्यसलाई डिस्पोजल गर्ने पनि व्यवस्था मिलाएका छौं भन्ने कुरा राख्नु भएको थियो। हामीले खानेपानीको बारेमा विद्यालय व्यवस्थापन समितिमा राखिदिनका निम्ति र विद्यार्थीका केही आवश्यक कुराहरू भएमा ती कुराहरू विदेशको बैठक पनि आज बिहिबारकै दिनमा रहेको उहाँले जानकारी दिनुभयो र विद्यार्थीका मागहरू त्यहाँ पेश गरिदिनका निम्ति हामीले प्रधान अध्यापकज्यूलाई अनुरोध गर्यौं। प्रधान अध्यापक खिमबहादुर बुढासँग हामीले तपाईँले आगामी दिनका निम्ति गरेका योजनाका बारेमा के छन् भनेर उहाँलाई जिज्ञासा राख्यौं। खिमबहादुर बुढाले आफ्नो जानकारी दिँदै हुनुहुन्छ। भर्खर मात्रै यहाँ चाहिँ विद्यालयमा आइपुग्नु भएको थियो, त्यसपछि केही योजनाहरू बनाउने कुरा गर्नुभएको थियो। तपाईँ ती कार्यक्रमहरू तयार भए र अगाडि बढ्दै हुनुहुन्छ हो?
1: हजुर सर, हजुर, म पोहोर गत साल भाद्र 13 गते यस विद्यालयमा प्रवाहको रूपमा आएको हो र आएपछि मैले सहायक प्रज्यूको नेतृत्वमा एउटा चाहिँ योजना निर्माणको लागि एउटा समिति उपसमिति गठन गरेको थिएँ र त्यही अनुसार गठन गरेर त्यसले चाहिँ केही केही कुराहरू विद्यालयको समस्याहरू विशेष गरी शैक्षिक समस्यासँग केन्द्रित विभिन्न समस्याहरूको पहिचान गरेर उहाँहरूले सिफारिस गर्नुभएको थियो। त्यही अनुसार हामी शैक्षिक गुणस्तरलाई माथि उठाउनको लागि हामीले काम गर्यौं, जसको परिणामस्वरूप हाम्रा कक्षा 8, 5 त्यसै गरी कक्षा 10, 12 को रिजल्ट पनि गत सालको तुलनामा बढोत्तरी भएको यहाँलाई मैले सहर्ष जानकारी गराउन चाहन्छु।
0: खुसीको कुरा, मैले सरलाई धन्यवाद टक्राएँ। सर अगाडि लाग्दैन होला, हामी कम्प्युटर कक्षतिर जाँदैछौ। अब म झगु सरलाई केही अनुरोध गरे। सर, यहाँले जसरी हाम्रो यो विद्यालयको एउटा योजना के गर्न सकिन्छ कसरी सकिन्छ भन्ने कुरा हेड सरले जो जिम्मा दिनुभएको थियो ती कामहरू यहाँले सम्पन्न गर्नुभयो, त्यो बनाउँदा कस्तो भयो र अहिले कति प्रतिशत जति पुरा भयो जस्तो लाग्छ?
2: धन्यवाद सर। लामो समयदेखि शिक्षा क्षेत्रमा शैक्षिक अभियन्ताको रूपमा सर लागिरहनु भएको छ, यो 60+ उमेरमा पनि म सरलाई हृदयदेखि नै धन्यवाद व्यक्त गर्न चाहन्छु। र हाम्रो विद्यालय प्रचुर सम्भावना रहेको विद्यालय मध्ये एउटा विद्यालय हो। म यो विद्यालयमा 79 सालमा आएको हुँ। म आउने बेलामा करिब 1,250 विद्यार्थीहरू रहेका थिए र सम्पूर्ण अभिभावकहरू, विद्यालय व्यवस्थापन समिति, शिक्षक स्टाफहरूको अथक मेहनतले अहिले 2200 भन्दा बढी विद्यार्थीहरू यस विद्यालयमा रहेका छन् र हामी 61 जना टिचर स्टाफहरू र 5 जना कर्मचारी कार्यालय सहयोगहरू यहाँ कार्यरत छौं र विगतका वर्षहरू भन्दा यो वर्ष हामीले अतिरिक्त कक्षाहरू पनि सञ्चालन गर्यौं। कक्षा 10 का विद्यार्थीहरूलाई तिहार पछाडि लगत्तै छात्रावासको व्यवस्था गर्यौं र अतिरिक्त कक्षाहरू कुनै शिक्षकहरू विद्यालयमा नआउँदाखेरि घण्टी खाली हुँदाखेरि अर्को शिक्षकलाई खाली पिरियड भएकोलाई पठाएर पनि कक्षा व्यवस्थापन गर्यौं र आदि कार्य गर्दै जाँदा गत वर्षका तुलनामा नतिजा हाम्रो वरिपरि रहेका सामुदायिक विद्यालयहरूमध्ये उत्कृष्ट नतिजा हामीले प्राप्त गर्न सफल भयौं र हामी सबै गौरवान्वित छौं यसमा। र हेड सरले दिएको निर्देशन अनुसार हामीले विद्यालयका उपलब्ध भौतिक स्रोत साधनहरूलाई कसरी व्यवस्थित गर्ने, पठन पाठनलाई कसरी व्यवस्थित गर्ने र भौतिक सुविधाहरूलाई कसरी कहाँबाट कुन स्रोतबाट जुटाएर यत्रो बढी विद्यार्थीहरूलाई व्यवस्थापन गर्ने भन्ने सवालमा अहोरात र खट्यौं र सबै साथीहरूले पनि साथ दिनुभयो। नगरपालिका, त्यसपछि राष्ट्रपति शैक्षिक सुधार, प्रदेश सरकार सबैले हामीलाई सहयोग गर्नुभयो र 8 कोठे भवन पनि हामीले बनायौं। प्रदेश सरकारले 4 कोठे भवन बनाउने बजेट दिनुभयो, त्यो पनि सम्पन्न भयो र अझै पनि हामीसँग कक्षा कोठाहरूको अभाव छ। कक्षा कोठाकै अभावले हामीले कम्प्युटर ल्याबमा पनि एउटा कक्षाका विद्यार्थीहरूलाई 4 पटक गरेर ल्याएर राख्नुपर्छ। इन्टरनेटको कमी, 12-13 मात्रै कम्प्युटरहरू भएको, त्यसलाई लाइब्रेरी व्यवस्थापन गर्न सकिएको छैन, कक्षा कोठाको अभावले, स्टाफ रूम छैन, लगायतका धेरै समस्याहरू छन् र यसै वर्ष मात्रै नेपाल सरकारबाट करिब 4,35,00,000 को योजना, 12 कोठे भवनको योजना परेको भन्ने सुनिएको छ। अब त्यो भवन बन्यो भने बल्ल हामीलाई कक्षा कोठा अथवा भवनहरूको पुग्छ र हामी टोटल्ली शैक्षिक सुधारतर्फ केन्द्रित हुनेछौं। धन्यवाद सर।
0: धन्यवाद जगु सरलाई। हामी घुम्दै कम्प्युटर कक्षामा आइपुग्यो। एकजना म्याडम यहाँ हुनुहुन्छ, म्याडम हजुरको नाम के हो?
3: सर नमस्कार, मेरो नाम विमला थापा।
0: हजुर, अनि कम्प्युटर सिकाउनुहुन्छ हजुरले यहाँ?
3: हजुर सर, म कम्प्युटर सिकाउँछु।
0: कति कक्षादेखि कति कक्षासम्मका लागि सिकाउने गर्छ?
3: अहिले चाहिँ हाम्रो स्कुलमा 8, 9 र 10 छ सर, सरकारी स्कुलको 8, 9, 10। पहिला चाहिँ हामी 8, 9, 10 6, 7 नै पढाउँथ्यौँ, तर अहिले बिचमा चाहिँ क्लासहरू 6, 7 बुकहरू चाहिँ बन्द गरिदिइसक्यो सरकारले, अनि हामी चाहिँ 9 र 10 मात्रै अप्सनल ऐच्छिक विषयको रूपमा चाहिँ पढाइराखेका छौँ।
0: अनि अहिले जस्तो एक कक्षा एउटा क्लासको निम्ति पुग्ने कम्प्युटर छ हामीसँग?
3: छैन, त्यति चाहिँ छैन सर। हाम्रो क्लासमा एउटा क्लासमा 45 दरले चाहिँ हामीले बसालेका छौँ विद्यार्थीहरू, उहाँहरूको लागि चाहिँ पर्याप्त चाहिँ छैन। अनि हामी चाहिँ रोल नम्बर वाइज पालो गरेर जतिवटा कम्प्युटर छ त्यो हिसाबले चाहिँ लिएर उहाँहरूलाई पढाइरहेका छौँ।
0: अनि विद्यार्थीमा सिक्ने चासो कस्तो छ कम्प्युटर?
3: कम्प्युटर प्रतिको चासो चाहिँ धेरै राम्रो छ सर। उहाँहरूलाई प्र्याक्टिकली गराउन खोज्दाखेरि चाहिँ उहाँहरू एकदम उत्साहित देखिनुहुन्छ। अब विचार हामी चाहिँ भन्नुपर्दाखेरि सामुदायिक विद्यालय भएर होला, उहाँहरूको घरमा यो फेसिलिटी नभएको कारणले 45 यहीँ स्कुलमै सिकाउनु पर्ने हुन्छ। उहाँहरूले मौका पाउने चाहिँ यही मात्रै हो, त्यही पनि हामी उहाँहरूलाई 3-4 समय मात्रै दिन पाउँछौँ, त्योभन्दा धेरै पनि दिन पाउँदैनौँ। त्यस कारणले गर्दाखेरि चाहिँ यहाँ हामीलाई चाहिँ अलिकति गाह्रो चाहिँ हुन्छ सर।
0: अनि जस्तो कति बेला सिकाउने कम्प्युटरको, यो जस्तो तपाईँहरू समय सारिणी भनेर भनिन्छ नि, टाइम टेबल अनुसार पढाउनुहुन्छ अथवा विद्यार्थीहरूले चाहना गरे भनेपछि सिकाउने गर्नुहुन्छ?
3: सर हाम्रो चाहिँ कोर्स अनुसार जति बेला प्र्याक्टिकलको क्लासहरू हुन्छ हामी त्यति बेला चाहिँ प्र्याक्टिकल ल्याउँछौँ, थ्योरीको क्लास चाहिँ हामी क्लासमै पढाउँछौँ।
0: यसको मतलब हप्तामा केही दिन यता केही दिन उता प्र्याक्टिकल र थ्योरी दुवै सिकाइराख्नु भएको छ?
3: हजुर सर, दुवै सिकाउँदाखेरि अब प्र्याक्टिकल चाहिँ कोर्स अनुसार 1 भन्यो भने हामी चाहिँ लगभग 1 उहाँहरूलाई प्र्याक्टिकल चाहिँ दिन्छौँ।
0: अनि यहाँ कम्प्युटर चलाउने म्याडम हजुर मात्रै हो कि अरू कोही हुनुहुन्छ?
3: हामी 3 छौँ सर, म अनि अरू 2 म्यामहरू हुनुहुन्छ।
0: 3 सिकाइराख्नु भएको छ सबैलाई? हस्, निरन्तर यसको शिक्षा दिइराख्नु होला। कम्प्युटर सिकाउने भनेर भनेको अलिकति जटिल काम पनि हो। म्याडमलाई धन्यवाद दिए, हामी फेरि कुराकानी गरौँला। म्याम हजुरसँग केही कुरा बाँकी रह्यो? जस्तो यो अतिरिक्त क्रियाकलापको कुरा हामीले केही विद्यालयबाट राख्न आवश्यक थियो, जस्तो केही समयमा हामीले यहाँ चाहिँ कार्यक्रम गर्ने गर्छौ भनेर भन्नुभएको थियो नि?
3: हजुर।
0: अनि त्यो कक्षा कोठामै हुन्छ हाम्रो कार्यक्रम कि बाहिरतिर लगेर गर्ने गर्नुहुन्छ?
4: यस्तो अतिरिक्त क्रियाकलापको सन्दर्भमा भन्दा अब हामीले त्यस्तो अब सानो बच्चाको लागि अब चित्रकलाहरू अनि श्रुति लेखन अनुलेखन जस्ता क्रियाकलाप सञ्चालन गर्यौँ भने हामीले कक्षामै सञ्चालन गर्छौँ सर। अरू अब अरू क्रियाकलापहरू वाद विवाद वक्तित्व कला जस्ता क्रियाकलापहरू सञ्चालन गर्यौँ भने हामीले बाहिर ग्राउन्डमा लगेर सञ्चालन गर्छौँ।
0: म्याडमलाई मैले बीचमा हामी एकपटक यता पूर्वका केही विद्यालयहरू अनुगमनमा गएका थियौँ, त्यो विद्यालयमा अनुगमन गर्दाखेरि एउटा के सिप आर्जन गर्यौँ भने हामीले म्याडमलाई यही बीचमा मैले राखिदिएँ भने अरूका निम्ति पनि काम लाग्ने हुन्छ। जस्तो केही प्रश्नहरू पहिले बनाइराख्ने अनि कुनै टिचर आउनु भएको छैन भने त्यही विद्यार्थीहरूको माझमा त्यो कार्यक्रमलाई त्यही गर्न लगाउने, जस्तो हाजिर जवाब प्रतियोगिता जस्ता कार्यक्रमहरू पनि क्लासमै गर्न सकिने, 45 मिनटभित्र गर्न सकिने, 1 घण्टाभित्र गर्न सकिने कार्यक्रम हुँदा रहेछन्, यो पनि एउटा तरिका रहेछ भन्ने कुरा चाहिँ हामीले सिक्यौँ। कस्तो लाग्यो यहाँलाई?
4: यो तरिका पनि राम्रो लाग्यो सर। यो तरिका हामीले विषय शिक्षकले कहिलेकाहीँ हामीले मैले पनि क्लासमा गराएको छु यो क्रियाकलाप हाजिर जवाब, जस्तो विद्यार्थीहरूलाई अब त्यति धेरै समय नभएर छोटो एक पिरियडमै गर्नु परेको थियो भने 2 समूह विभाजन गरेर भए पनि ए र बी गराएर पनि त्यसरी सञ्चालन गर्दै गएको मैले पनि 1-2 गराएको छु सर। त्यो रमाइलो हुन्छ, कक्षामा विद्यार्थीहरू एकदमै उत्प्रेरित अथवा उनीहरू जिज्ञासु हुन्छन्, उत्प्रेरित हुन्छन्, चासो दिन्छन्, रमाइलो हुन्छ यो कार्यक्रम पनि।
0: हस् म्याडम, मैले धन्यवाद
4: गर्छु।
0: हामी अब 21 कक्षा कोठातिर लाग्नेछौ, धगु सर कक्षा कोठातिर लाग्नेछौ, नजिकको क्लासतिर हामी पुग्नेछौ। अनि जस्तो नि तपाईँ योजनाको कुरा गर्नुभयो नि, मलाई बडो जिज्ञासा लाग्यो, कति मजासँग तपाईँले योजना बनाइदिनु भयो विद्यालयमा गर्न सकिने कुराहरूलाई चाहिँ त्यो सबैभन्दा अप्ठ्यारो भनेको आर्थिक कुरा रहेछ। आर्थिक कुरा कसरी जो गर्ने भनेर भन्ने हुँदैछ। तपाईँहरूले विभिन्न संघ संस्थाबाट चाहिँ समन्वय गरेर आर्थिक यसलाई चाहिँ जो गरेर पनि केही कार्यक्रम गरिदिइहाल्नुभयो र केही अझै अपेक्षा गरिराख्नु भएको छ। सब तत्काल गर्नुपर्ने कुराहरू के छन्? अब
2: तत्काल गर्नुपर्ने
0: जस्तो एसआईपी बनाइन्छ नि,
2: हजुर,
0: त्यो एसआईपीबाट गर्न सकिने कुराहरू
2: एसआईपीमा अब पहिलो वर्ष के गर्ने, दोस्रो वर्ष के गर्ने, पाँच वर्षसम्म के के काम गरिसक्ने भन्ने कुराहरू हुन्छ सर। त्यो अनुसारले हामीले प्राथमिकताको आधारमा अब बजेटिङको व्यवस्था गरेर हामीले विभिन्न कार्यक्रमहरू गराएको छौँ। अब यो वर्ष हाम्रो एउटा सानो ध्यान किन्नुपर्ने आवश्यकता छ। सानो क्लासमा बच्चाहरू कम हुँदै गए, अब अहिले सुरक्षाको कारणले पनि दुर्घटनाहरू भइराख्ने, त्यसले गर्दा आमा बाबुहरूको फुर्सद नहुने, त्यही भएर साना बच्चाहरूको लागि ध्यान हुने हो भने बच्चाहरू बढ्दैतापट्टि हाम्रो ध्यान केन्द्रित भइराखेको छ। र अर्को सबैभन्दा यो पठन पाठनलाई कसरी चाहिँ राम्रो गराउने, कसरी विद्यार्थीहरू र शिक्षकहरूलाई नियमित विद्यालय आउने, सक्रिय रूपमा कक्षा कोठामा सहभागी हुने गराउने भन्ने सम्बन्धमा हामी पटक पटक महिनामा कम्ती पनि दुई पटक तीन पटक स्टाफ मिटिङहरू बसेर अथवा चाहिँ यो तहगत संयोजकहरू कोअर्डिनेटरहरूको व्यवस्था गरिएको छ। विभिन्न समितिहरू छन्, सरसफाई समिति, स्काउट, रेड क्रस, किशोरी क्लब, बाल क्लब लगायतका छन्, उहाँहरूलाई सक्रिय बनाएर हामी लागिरहेका छौँ सर।
0: श्रोता, हामी कक्षा कोठातिर लाग्दैछौ सरसँग। हामी कक्षा कोठामा प्रवेश गर्यौं। नमस्ते, बस्नु सबैजना सर, नमस्कार। के विषय पढ्दै हुनुहुन्छ? म्याथ पढ्दै हुनुहुन्छ। मैले सरको शुभ नाम जान्न खोजे।
5: सुरेश खरेल।
0: सुरेश खरेल,
5: मैले यहाँ गणित पढाउँछु।
0: गणित पढाउनुहुन्छ। कति कक्षा हो सर यो?
5: नौ कक्षाको बी सेक्सन हो सर।
0: बी सेक्सन, अनि कति कक्षासम्म सेक्सन छ, कति कक्षासम्म छैन? मोटामोटी छ,
5: सबै कक्षामा छ सर
0: प्रायदेखि
5: नै। अब अहिले नौको पाँचवटा सेक्सन छ हाम्रो, अनि दसको चारवटा सेक्सन छ, तलतिर पनि तिन चारवटा सेक्सनहरू सबैमा छन् सर।
0: सबैमा सेक्सन छन्। अनि सर, यो गणित पढाउँदा केही समस्या छ कि छैन सरलाई?
5: समस्या अब विद्यार्थीको हाम्रो कक्षागत हिसाबले संख्या अलिक बढी नै छन्। अब यहीमा 58 जना 56 जना विद्यार्थीहरू छन्। अब शैक्षिक सामग्री त्यही अनुसार प्रदर्शनी गर्ने विद्यार्थीहरूलाई शैक्षिक सामग्रीको आधारबाट सिकाउनको लागि संख्यात्मक हिसाबले अलिकति बढी छ। र अर्को यो हाम्रो मुद्रित सामग्रीहरू जुन हामीले बजारबाट किनेर ल्याएको सामग्रीहरू भन्दा हामीले यहाँ विद्यार्थीहरूबाट निर्माण गर्ने सामग्री बनाउँदा समय व्यवस्थापन गर्न अलिकति गाह्रो हुने जस्तो देखिन्छ सर। र त्यसको साथसाथै विद्यार्थीहरूको सिकाइ स्तरमा धेरै विद्यार्थी संख्या भएपछि प्रत्येक समयको मूल्याङ्कन गर्न अलिकति शिक्षकलाई जस्तै गृह कार्य हेर्न, कक्षा कार्य हेर्न अलिकति समय व्यवस्थापन गर्न पनि केही समय लाग्ने भएको हुँदा अब यो अलिकति समस्या छ। विद्यार्थीगत हिसाबले संख्यागत हिसाबले कम्तीमा 35-40 जना एउटा कक्षामा भएको भए अलिक सहज हुन्थ्यो भन्ने चाहिँ मलाई लागेको छ।
0: एकदम बडो मिठो कुरा गरिदिनु भयो। मैले विद्यार्थी भाइ बहिनी मध्येबाट एकजना भाइसँग केही कुरा गर्न खोजे। रोल नम्बर 12 कसको होला? रोल नम्बर 12, यस, यतै आउनुहोस्। रोल नम्बर 12 को विद्यार्थीसँग केही जिज्ञासा राख्दैछु। तपाईँहरू गणित पढ्दै हुनुहुन्छ अहिले, तपाईँको नाम के हो नानु?
6: गरिमा पुन मगर।
0: गरिमा पुन मगर, कहाँ बस्नुहुन्छ? फेरि जोडले भनिदिनुहोस् त।
6: गोराईतिर डुमरगाउँडा।
0: डुमरगाउँमा बस्नुहुन्छ। अनि कति टाढा पर्छ डुमरगाउँ? आधी घण्टा जति। अनि तपाईँहरूलाई बसको चाहना छ कि छैन यहाँ विद्यालयबाट? छैन, हिँडेरै आउने हो नि। अनि तपाईँहरू कक्षा कोठामा आनन्दले पढ्दै हुनुहुन्छ, अलिअलि गर्मी पनि भइराखेको छ, यसमा थप केही सुविधा भए हुन्थ्यो भन्ने लाग्छ कि लाग्दैन? पङ्खा थप्नु पर्यो। ल, हामी हेडसरसँग कुराकानी गर्नेछौ। आजै विवेशको बैठक छ भन्नुभएको छ सर, धन्यवाद है। त हामी एकछिन अब बाहिरतिर लाग्यौं। ल बहिनी, बस्नुहोस् है, राम्रो धेरै पढ्नु होला है त। ल, थ्याङ्क यू हेड सर। हामी एउटा कक्षा अवलोकन गरेर बाहिर निस्केका छौं। यसैसँग सँगसँगै श्रोता, हामी अहिले विद्यालयको छतमा आइपुगेका छौं र यहाँबाट साथै रमणीय दृश्य पनि देखिन्छ। विद्यालयभित्र हातामा बस उभिराखेको छ र केही बस्नका निम्ति बाहिरै शीतल छाया पनि छ र बस्ने व्यवस्था पनि मिलाइराख्नु भएको छ। साथै सहज ठाउँ देखिन्छ। म एकैछिन हेर्छ, जसरी एक वर्ष अगाडि एउटा योजना बनाएर अगाडि बढ्दै हुनुहुन्थ्यो, कति प्रतिशत अगाडि सफल भइयो जस्तो लाग्छ र बाँकी अब तत्काल गर्नुपर्ने अरू कुराहरू के देख्नुहुन्छ?
1: धन्यवाद सर, फेरि पनि मलाई अवसर दिनुभएकोमा यहाँलाई धन्यवाद छ। र हामी योजना बनाइसकेपछि अहिले हामी कार्यान्वयनको चरणमा छौँ र कार्यान्वयन चरणमा एउटा परीक्षा, वार्षिक परीक्षा हामी सकेका छौँ र वार्षिक परीक्षाको नतिजालाई हामीले हेर्दाखेरि अहिले के देखिन्छ भने हामी गत वर्षको तुलनामा एभरेजमा हामी करिब करिब 20% चाहिँ हामी अगाडि छौँ, त्यो देखाएको छ। र आगामी दिनमा फेरि पनि अब यस वर्ष पनि हामीले यस शैक्षिक सत्रको योजना बनाएर हामी थप प्रगतिको लागि स्टाफ मिटिङ बसेर डिओसबाट पनि यो कार्ययोजना पास गरेर हामी अगाडि बढिरहेका छौँ। आशा छ भविष्यमा हामी यस वर्ष पनि हाम्रो शैक्षिक उपलब्धिमा बढोत्तरी हुनेछ र साथै हाम्रो विद्यालयको सबभन्दा अहिलेको समस्या भनेको भौतिक पूर्वाधारकै समस्या छ, कक्षा कोठा अपुग भइरहेको छ। त्यसकारणले अब जुन अहिले केन्द्रबाट जुन चाहिँ केन्द्रीय आयोजना अन्तर्गतको 12 कोठे भवन चाहिँ निर्माण यो ठेक्का भएर मतलब चाहिँ अब निर्माणाधीन चरणमा सुरु भइसकेको छ, त्यसपछि हामी कक्षा कोठाको चाहिँ मात्रालाई पूरा गर्न सक्यौँ भने र त्यसै गरी प्रदेश सरकारबाट स्टाफ कक्षको लागि झण्डै 15 लाख चाहिँ बजेट छुट्याइएको छ र त्यसबाट स्टाफ कक्ष अहिले हाम्रो मुख्य समस्या भनेको विद्यार्थीले पढ्ने कक्षा कोठाको एकदमै अपुग छ भने अर्कोतर्फ स्टाफहरूको लागि पनि संख्या अनुसार हामीले चाहिँ बसाई व्यवस्थापन र चाहिँ हाम्रो कार्य सम्पादनलाई अगाडि बढाउनलाई अलिक समस्या भइरहेको छ। अबदेखि यी भवनहरू बने र हाम्रो स्टाफ कक्ष अर्थात् प्रशासनिक भवनमा सुधार भयो भने पक्कै पनि हामीले अझै थप सुधार गर्नेछौँ भन्ने हामी आशा गरेका छौँ।
0: हस् हेर सर, मैले अहिले धन्यवाद टक्राएँ। हामी अर्को कक्षा कोठातिर लाग्दैछौँ। नमस्ते नमस्ते सबैलाई, म रेडियो मध्य पश्चिमबाट, मेरो नाम पदम प्रसाद शर्मा। सबैजना बस्नुहोस् है त, सरले आफ्नो शुभ नाम राखिदिनु होला।
7: सबैलाई नमस्कार, मेरो नाम माधव चौधरी।
0: माधव चौधरी, के विषय पढाउँदै हुनुहुन्छ सर?
7: अंग्रेजी विषय।
0: अंग्रेजी विषय कति कक्षा हो यो?
7: 10 र सेक्सन सी।
0: 10 को सेक्सन सीमा अंग्रेजी पढाउँदै हुनुहुन्छ। अंग्रेजी भनेपछि भाषा हो, भाषालाई जसरी बुझाउन सकिन्छ त्यसै गरी बुझाउने हो। इसाराले पनि हुन्छ, लेखेर हुन्छ, पढेर हुन्छ, पढाएर हुन्छ, होइन सर?
7: हजुर।
0: अनि कसरी के माध्यम प्रयोग गर्दै हुनुहुन्छ यहाँ?
7: हामीले यहाँ अब सामान्य रूपमा आज चाहिँ कक्षा चलिरहेको छ। आजको विषय आर्टिकल छ। आर्टिकलको बारेमा हामी, आर्टिकल के हो, के हुन्, यसका चाहिँ विशेषताहरू के हुन्, यसका आधारभूत अर्थहरू के हुन् भन्ने बारेमा आज आधारभूत कुरा गरिरहेका छौँ आज।
0: धन्यवाद सर, यसलाई निरन्तरता दिइराख्नु होला। रोल नम्बर 17 कसको होला? रोल नम्बर 17 ल बहिनी, अगाडि आइदिनुहोस्, अगाडि आइदिनुहोस्। तपाईँको नाम के हो बहिनी?
8: गौमती घरती मगर।
0: गौमती घरती मगर, कहाँ बस्नुहुन्छ?
8: डुमर
0: गाउँ। डुमर गाउँको हाम्रो संख्या धेरै रहेछ हेर्छ नि यहाँ, होइन? ल ठिक छ। अनि हिँडेर आउनुहुन्छ कि गाडीबाट आउनुहुन्छ?
8: हिँडेर।
0: अनि हाम्रो माधव सरले अंग्रेजी पढाउनुहुन्छ, उहाँको नाम माधव चौधरी, उहाँको मातृभाषा चौधरी हो, होइन? थारू भाषा बोल्नुहुन्छ घरमा, यहाँ अंग्रेजी पढाउनुहुन्छ। कति राम्रो पढाउनुहुन्छ? राम्रो पढाउनुहुन्छ। सबैले प्रशंसा गर्छन् माधव चौधरी सरको। हामीले भने माधव चौधरी सरलाई धेरै अगाडिदेखि चिन्दै आएको, ल तपाईँले पनि राम्रो भनेर भनिदिनु भयो। माधव चौधरी सरलाई पनि धन्यवाद, तपाईँलाई पनि धन्यवाद है त। ल बस्नुहोस्। अनि हेर सर,
1: हजुर सर,
0: मैले झगु सरसँग थोरै संवाद गरे, उहाँले अब एउटा सानो भए पनि गाडी थप्न पाए हुन्थ्यो भन्ने कुरा राख्नुभयो। के छ, उहाँले योजना त बनाउनु भयो गाडी थप्नका निम्ति, खुसीको कुरा पनि भयो। फेरि के छ, गाडी थप्नका निम्ति कतै केही माग गर्नु भएको छ योजनाहरू?
1: हजुर सर, हामीले अब विशेष गरी साना कक्षाका भाइ बहिनीहरू, यो प्री प्राइमेरी अब भनौँ ईसिडीका विद्यार्थी भाइ बहिनीहरू र अन्य जुन चाहिँ आधारभूत तहका विद्यार्थी भाइ बहिनीको लागि एउटा गाडी भएको खण्डमा अलिकति सहज हुन्थ्यो, विद्यार्थी संख्या पनि केही बढ्ने र विद्यार्थी भाइ बहिनीहरूलाई पनि एउटा सुविधा हुने त्यो किसिमको अवस्था भएकोले हामी यो सम्बन्धित निकायमा त्यसको प्रयास गरिरहेका छौँ। एउटा बजेटकै समस्या हुन्छ, विशेष गरी अब यो सामुदायिक विद्यालयमा अब अहिले सरकारले जे जति लगानी गर्नुपर्ने हो त्यो लगानी गरिरहेको अवस्था छैन। त्यसो हुनाले हामी प्रयास गरिरहेछौँ विभिन्न निकायमा, हाम्रा स्थानीय सरकार, प्रदेश सरकार लगायत संघीय सरकारमा यस सम्बन्धी लबिङ गर्ने, माग गर्ने काम गरिरहेछौँ। आशा छ आउँदो शैक्षिक सत्रसम्ममा केही न केही परिणाम चाहिँ निस्कन्छ भन्ने म अत्यन्तै आशावादी छु।
0: अनि हेर सर, योभन्दा यो विद्यालय भन्दा पहिले सर अर्को कुनै विद्यालयमा हुनुहुन्थ्यो, अर्थात् जिल्ला पनि अर्को हुन सक्छ।
1: हजुर सर,
0: कहाँदेखि सुरुवाती गर्नुभयो र योभन्दा पहिले कुन विद्यालयमा हुनुहुन्थ्यो?
1: मेरो सुरुवात त सर म सर्वप्रथम 2051 सालमा अहिलेको मादी नेपाल राष्ट्रिय माध्यमिक विद्यालय डुब्रिङ रुन्डीगढी 6 अवस्थित छ त्यहाँबाट सुरु गरेको 2051 र त्यसपछि म 2054 57 म आफै एउटा प्राइभेट बोर्डिङ खोलेर होलेरीमा चाहिँ बसेँ 3 वर्ष। त्यसपछि 2057 2077 सम्म म अरणीको महादी नुवागाउँमा कार्यरत रहे र 2077 2082 12 म हापुर माध्यमिक विद्यालय निगवार गोराई 12 कार्यरत थिए र अहिले म 2082 13 यस बाल विकास माध्यमिक विद्यालयमा कार्यरत रहेको यहाँलाई म जानकारी, यहाँ लगायत सम्पूर्ण श्रोताहरूलाई जानकारी गराउन चाहन्छु।
0: धन्यवाद सर। बाबु तपाईँको नाम के हो?
9: राजेश पुन मगर।
0: राजेश पुन मगर कति कक्षामा पढ्नुहुन्छ?
9: 10A।
0: 10A। तपाईँको यो विद्यालयको आँगन चिटिक्क छ, सफा छ, एउटा कागजको टुक्रा पनि छैन, होइन, यतिका बिरुवा छन्, एउटा पात पनि छैन। यो सरसफाई कसले गर्छ? तपाईँहरूले आफै गर्नुहुन्छ हो?
9: हजुर।
0: हो, विद्यार्थीबाट गरिन्छ?
9: हजुर।
0: सबै विद्यार्थीहरूले सरसफाई गर्नुहुन्छ?
9: हजुर।
0: कहाँ गएर जम्मा गर्नुहुन्छ?
9: डस्टबिनमा
0: जम्मा गर्नुहुन्छ?
9: हजुर।
0: अनि गाडीमा हालिदिने कि फोहोर जलाउने?
9: गाडीमा हाल्ने।
0: गाडीमा हालिदिनुहुन्छ?
9: हजुर।
0: ल, सधैँभरि यस्तै सफा राख्नु होला है त। ल, तपाईँलाई धन्यवाद। अनि श्रोता, हामी विद्यालयको कक्षा अवलोकन गरेर फर्किँदैछौँ र यसै सन्दर्भमा अब हामी यसै क्रममा हामी लेखा कक्षमा हामी प्रवेश गर्दैछौ। नजिकमा लेखा कक्ष रहेको छ, यो अवलोकन गर्ने अवसरमा हामी यहाँसम्म आइपुगेका छौँ। लेखा हेर्ने एकजना म्याडम यही हुनुहुन्छ। म्याडम, हजुरको नाम के हो?
10: चाँदना।
0: कति वर्षदेखि यहाँ सेवारत हुनुहुन्छ?
10: मैले 2077 सालदेखि।
0: 77 भनेपछि 12-13 वर्ष तपाईँ यहीँ व्यतीत गरिसक्नुभयो। अनि कतिको सहज छ काम?
10: आज अहिले सफ्टवेयर छ सर।
0: हजुर।
10: अनि साइट पनि हुनुहुन्छ, सहजै छ सर।
0: त्यस्तो अप्ठ्यारो केही छैन? अनि हेड सरबाट केही अप्ठ्यारो, कहिले काहीँ यो मिलेन भनेर झर्किने गर्ने त गर्नुहुन्न हेड सर?
10: छैन छैन,
0: गर्नुहुन्न
10: गर्नुहुन्न।
0: देख्दै मिठो रसिलो हुनुहुन्छ हाम्रो हेड सर, होइन? अरू केही छ तपाईँको भनाइ?
10: अरू केही छैन, सबै ठिकै छ। सहजपूर्ण वातावरण, काम गर्ने वातावरण छ सर।
0: वातावरण
10: मिल्याएको छ सर।
0: ल, सधैँ यस्तै चलिरहोस् है त। हामी रेडियो मध्य पश्चिमबाट हस् म्याडमलाई धन्यवाद। अनि झगु सर, हामी एकपटक पुस्तकालय अनुगमन गरौँ र त्यसपछि हामी हेड सरको कार्यकक्षतिर लागौँला। नजिकमै छ भने
9: सर, नजिक
0: सर अगाडि। श्रोता, हामी बाल विकास माध्यमिक विद्यालय ढोडेनीमा रहेका छौँ र हामी कक्षा कोठा अवलोकन गऱ्यौँ। विद्यालयको प्राङ्गण साह्रै सुन्दर छ, मैले पहिले पनि भने, एउटा कागजको टुक्रा पनि छैन। यहाँ बर पिपलका बिरुवाहरू छन्, अन्य बिरुवाहरू पनि छन्, तर पात खस्छन्, तर विद्यार्थीहरूले आफै पात उठाएर डस्टबिनमा राख्ने गर्नुहुन्छ। हामी पुस्तकालयमा आइपुगेका छौँ। पुस्तकालय झगु सरले व्यवस्थित गर्न बाँकी छ भनेर भन्दै हुनुहुन्थ्यो। झगु सर, अब यसलाई व्यवस्थित गर्नको निम्ति कोठाको आवश्यकता हो?
2: कोठाको आवश्यकता हामीसँग प्रशस्त पुस्तकहरू छन् सर.
0: हजुर,
2: दराजमा थन्काएर राखेका छन्, बोरामा राख्न हालेर राखेका छन्. अब यो कोठाको अभावले एउटा सानो कोठालाई एकातिर विज्ञान प्रयोगशाला, एकातिर पुस्तकालय गराउने अवस्था छ, र त्यही पुस्तकालय कोठामै राति बस्ने गार्डहरू सुत्ने ठाउँ नभएर त्यसैमा सुत्ने व्यवस्था गरेका छौँ सर.
0: किताबको सुरक्षा पनि हुने,
2: सुरक्षा पनि हुने.
0: हुन्छ, ल, यसलाई अर्को पटक हामी आउँदा व्यवस्थित रूपले चलाएको हामी देख्नेछौ. र एकजना लाइब्रेरियनको व्यवस्था गर्नका निम्ति म हेड सरलाई अनुरोध गरे. अनि हेड सर, अब यो बनाउन सकिने नसकिने जस्तो विद्यार्थीहरूको कक्षा कोठा अवलोकन गर्दै गर्दा विद्यार्थीहरूले अलिक गर्मीको महसुस गरे, मौसम पनि त्यस्तै खालको रह्यो, र यसलाई पङ्खा छविदिए हुन्थ्यो भन्ने कुरा विद्यार्थीको माग रहेको छ. हामी समितिको माझमा यी कुराहरूलाई लगेर अब माग पुरा होला नहोला, हाम्रो स्रोतले धान्ला नधान्ला, यसको निम्ति हामीले केही कुरा सोध्नु पर्ने हुन्छ. विद्यार्थीलाई हामीले जति सक्यो सुविधा प्रदान गर्नुपर्ने हुन्छ. अब हामी कार्यक्रमको अन्ततिर पुग्दैछौ. विद्यालयको तर्फबाट रेडियो मध्यपश्चिम शैक्षिक कार्यक्रमका निम्ति हाम्रा यहाँका अभिभावकका निम्ति अन्य स्रोतका अन्य श्रोताका निम्ति केही भन्न आवश्यक कुराहरू राखिदिन मैले अनुरोध गरे.
1: धन्यवाद सर. हामीले यहाँले अघि जिज्ञासा राख्नुभएको पंखाको सन्दर्भमा हाम्रो यो भौतिक संरचना कारणले जुन चाहिँ सिलिङ फ्यान जुन जहाँ जहाँ राख्न चाहिँ भन्ने हो त्यहाँ हामी सिलिङ फ्यान राखिसकेका छौँ सर. अब विद्यार्थीको माग अनुसार टेबल फ्यान चाहिँ हामी आजै विवेचक बैठक बस्दैछ, त्यसबाट निर्णय गराएर मैले टेबल फ्यानको लागि व्यवस्था गर्ने यहाँलाई वचनबद्धता व्यक्त गर्न चाहन्छु. र साथै सरले गत साल पनि हामीलाई यो विद्यालयको एउटा शैक्षिक उन्नयनको लागि सरले झकझकाउनु भएको थियो, हामीलाई सचेत बनाउनु भएको थियो. सर विशेष गरी एउटा शैक्षिक अभियन्ता, साहित्यकार र पूर्व एउटा एउटा चाहिँ प्रशासक व्यक्तित्व भएको कारणले अनौपचारिक रूपमा औपचारिक रूपमा विभिन्न यहाँबाट हामीले विभिन्न ज्ञान गुणका कुराहरू र अनुभवको कुराहरू हामीले प्राप्त गरिरहेका छौँ र आगामी दिनमा हामी प्राप्त गर्नेछौँ. र यस सन्दर्भमा म सम्पूर्ण अभिभावकज्यूहरू लगायत हाम्रो स्थानीय सरकार र त्यसै गरी प्रदेश सरकार र संघीय सरकारलाई जुन विद्यालयमा विद्यार्थी संख्याको चाप छ त्यो विद्यार्थी संख्याको चापलाई मध्यनजर राख्दै कक्षा व्यवस्थापनमा सहयोग पुर्याउनको लागि भौतिक पूर्वाधार लगायत हाम्रो अहिलेको यस विद्यालयको अत्यन्तै महत्वपूर्ण आवश्यकता भनेको हाम्रो यो डिजिटल सामग्रीहरूको अलिकति अभाव छ, शैक्षिक सामग्रीको अभाव छ. त्यसो हुनाले यो आईसीटीलाई जोड दिनको लागि सम्बन्धित निकाय र सम्बन्धित सरकारहरूले लगायत सरकारहरूले ध्यान दिनुहुने छ र अभिभावकले विश्वास गरेर हाम्रो गत सालको तुलनामा अहिले झन्डै 300 बढी विद्यार्थी फेरि थप भएको हुनाले आगामी दिनहरूमा हामीले विद्यार्थीहरूलाई र अभिभावकहरूलाई केन्द्रबिन्दु बनाउँदै हामी अझ विद्यालयलाई एउटा चाहिँ अग्रणी विद्यालयको रूपमा लग्ने सन्दर्भमा प्रयास गर्नेछौ भन्दै म सम्पूर्ण अभिभावकज्यूहरू लगायत शैक्षिक सरकार राख्ने सम्पूर्णलाई सल्लाह सुझाव र सहयोगको लागि अपेक्षा गर्दै विद्यालयको तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छु. हस्त, धन्यवाद, नमस्कार.
0: सर, म यो 12 रेडियोको तर्फबाट यो समय र संवादका निम्ति विद्यालय परिवार र हेडसर लगायत सबैलाई आभार व्यक्त गर्न चाहन्छु, धन्यवाद टक्र्याउन चाहन्छु.
1: हस् सर, यहाँ सबैलाई म पनि फेरि पुनः धन्यवाद दिन चाहन्छु.
0: आदरणीय श्रोता, आजको हाम्रो टुर मुकाम घोराई उपमहानगरपालिका वडा नम्बर 14 रहेको बाल विकास माध्यमिक विद्यालय ढोडेनी हामी यहाँ रह्यौं र आज बिहिबारको दिन कार्यक्रम रेकर्डमा रह्यौं र म पुनः विद्यालय परिवारप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु र यतिन्जेल प्रविधिमा सघाउने प्राविधिक मित्र सारिकराम चौधरीलाई धेरैभन्दा धेरै धन्यवाद दिँदै हाम्रो कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतामा आभार बिसाउँदै आजको यो टुर मुकाम बाल विकास माईबाट यो सञ्चालक पद्म प्रसाद शर्मा बिदा चाहन्छ. हवस् त, अभिवादन, जय शिक्षा.
11: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसंधान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक ते मात्र रु 50 मा
12: कुराही को लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड कुराही दाङ फोन नम्बर 0825162110 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चार देखि पश्चिम तर्फ
13: सम्पूर्ण विशेषज्ञ सेवाहरू अब एउटै छानामुनि
14: वरिष्ठ हाट जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल यादव बुद्ध इन्टरनेसनल हस्पिटल प्रणाली घोराहीमा
15: डाक्टर अनिल यादवद्वारा दिइने सेवाहरू
14: हात खुट्टा भाँचिएको हात खुट्टा झमझमाउने ढाड कम्मर दुख्ने हाट जोर्नी सम्बन्धी अपरेशन सेवा
16: अन्य विशेषज्ञ सेवाहरू
17: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा
18: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा
19: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा द्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
20: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारी द्वारा चेक जाँच तथा अपरेशन सेवा
21: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसी द्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
22: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्य द्वारा भिडियो एक्सरे सेवा
23: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
13: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई दाङ फोन नम्बर 0825362118

0: वाय नेटको बाइ वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबीपीएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट वाय नेट अब सबै कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहाले
3: हजुर विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
4: नारायणी टेलर्स सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जा
2: सम्पर्क मोबाइल नम्बर 9822964264
5: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
6: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
7: उपचार हुने रोगहरू
6: पाइल्स फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
7: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
6: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
7: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
6: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
7: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
6: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
8: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 9686 61694

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सधैं भरिलाई।
1: अब हाम्रै खुराही दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतम द्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू
3: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
2: सामान्य किराले खाएको दाँत भर्ने,
1: मेसिन द्वारा आरसीटी गर्ने,
2: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
1: खोल लगाउने,
2: बाङ्गो टिङ्गो दाँत मिलाउने,
1: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
2: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचारमा 10-20% सम्म छुटको व्यवस्था गरिएको छ।
1: सम्पर्क प्राइम डेन्टल क्लिनिक खुराहीदाङ, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम, पुरानो तामा होटेलको घरमा।
3: सम्पर्क मोबाइल नम्बर 98-228-77-794, 98-228-77-794।

0: लामो समयदेखि भरतपुर मेडिकल कलेजमा सेवा गरी हाल लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत अति अनुभवी वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर विनोद पौडेल अब अभिषेक मेडिकल स्टोर घोराही दाङमा।
1: डाक्टरद्वारा दिइने सेवाहरू: निद्रा नलाग्ने, अर्धकपाली, टाउको र शरीर दुख्ने, पोल्ने, सिल्का हान्ने र झमझमाउने, मन आत्तिने, उदास हुने, छटपटी लाग्ने, सास फेर्न गाह्रो हुने, मुटु जोर जोरले धत्किने, रिङ्गटा लाग्ने, घाँटीमा केही अड्किए जस्तो महसुस हुने, थकाइ लाग्ने,
2: जाँड, रक्सी, सुर्ती, गाँजा, चुरोट जस्ता लागु औषधबाट छुटाउने,
1: यौन उत्तेजना नहुने,
2: काँप्ने, बेहोस हुने, डराउने, शंका गर्ने, बरबराउने, रिसाउने, झोक्किने, पागलपन र एकोरोपन,
1: मिर्गी, डिप्रेसन, एन्जाइटी र अल्जाइमर,
2: तनाव, चिन्ता, चाँडै बिर्सने बानी र सबै खाले दिमाग र नशा सम्बन्धी रोगको सफल उपचार।
3: बिरामी जाँच हुने मिति यही भदौ 6 गते शनिबार,
4: समय बिहान 11 बजेदेखि।
1: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
4: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98-1-28-89-08।
5: होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
6: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
5: ए, त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
6: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
5: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
6: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34-910।
5: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
7: UAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
8: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस क्याम्पसमा बिहानी समयमा BBS, BA र BEd प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
7: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
8: क्याम्पस लोकेसन काठमाडौँको तिनकुने गैरी पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै।
7: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ।
9: सम्पर्क फोन नम्बर 01-46-20-310।
8: मोबाइल नम्बर 98514-0141-98 र 98412-55-957।
10: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
11: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
10: अरे केटा, उमेर जो जाँगर छ टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
11: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
10: ए, कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछले।
11: ल ल काका, गइहाले म।
6: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
4: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
6: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98578-45-226।
12: यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।
13: स्थापनेतर पक्षले नेता देउबा नेतृत्वमा 15 महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्ने, प्रवासमा रहेका नेपालीलाई नेपालमा नै लगानी गर्न अर्थमन्त्री वाग्लेको आग्रह, सूचना प्रविधिलाई सकारात्मक रूपमा सदुपयोग गर्नुपर्नेमा ऊर्जा मन्त्रीको जोड़।
14: त्यसपछि आएर सूचना प्रविधिको जमाना छ, तपाईँहरूले चाहिँ त्यसलाई पनि सदुपयोग गर्नु अहिले चाहिँ 16 वर्षदेखि 27 वर्षको हरमा चाहिँ एकदम धेरै मेन्टल हेल्थको प्रब्लम देखिएको छ।
13: नुवाकोटमा बसले भ्यानलाई ठक्कर दिँदा दुईजनाको मृत्यु। खाना पकाउने एलपी ग्यासको अभाव चर्किएपछि आयल निगमद्वारा काठमाडौँका पाँचवटा स्थानमा बिक्री वितरण शुरू।
15: पाँच ठाउँबाट हामीले आज वितरण गर्ने प्रबन्ध गर्यौं। यद्यपि हामीले अझै धेरै ठाउँहरूबाट वितरण गर्न सक्छौ कि भन्ने अनुमान गरेका थियौं, तर त्योभन्दा अलिक कम स्थानहरूबाट गर्यौं।
13: भारी वर्षा र विपदका कारण 24 घण्टा यता 13 जना भन्दा बढ़ीको मृत्यु, 5 जना बेपत्ता। बागमती गण्डकी र कर्णाली प्रदेशको पहाड़ी भूभागमा एक दुई स्थानमा भारी वर्षा, वर्षा अब पश्चिम सर्ने।
16: सिन्धुपाल्चोकका अनि यो काठमाडौँ जिल्लाका एक दुई ठाउँमा भारी वर्षा भएको छ। त्यस्तै लमजुङ जिल्लामा पनि एक दुई ठाउँमा चाहिँ भारी वर्षा भएको अवस्था छ र यो वर्षा गराउने प्रणाली बिस्तारै यो पश्चिम दक्षिणतिर सर्दै पनि गइरहेको छ।
13: र इण्डोनेसियामा शक्तिशाली भूकम्प। दक्षिणी लेबनानमा आज भएको इजरायली आक्रमणमा परेर 7 जनाको मृत्यु।
17: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
13: अहिले खाना पकाउने ग्यासको अभावले उपभोक्ताहरू घण्टौं लाइनमा बस्न बाध्य छन्। नेपाल जस्तो मुलुकले अन्तत ग्यास लगायतका पेट्रोलियम पदार्थको विकल्पमा विद्युतीय ऊर्जाको प्रयोग गर्नु नै बुद्धिमानी हुन्छ। सर्वसाधारण उपभोक्तालाई बिजुलीमा खाना पकाउन प्रोत्साहन गर्ने र बिजुलीको शुल्क घटाउनेतर्फ सरकारले ध्यान दिनु आवश्यक छ।
18: खाना पकाउने एलपी ग्यासको अभाव चर्किएपछि नेपाल आयल निगमले काठमाडौँका पाँचवटा ठाउँबाट ग्यास बिक्री वितरण शुरू गरेको छ। निगमले जिल्ला प्रशासन कार्यालय काठमाडौँ संघको समन्वयमा आजदेखि ग्यास उद्योग तथा डिपो मार्फत ग्यास वितरण थालेको हो। टेकुमा रहेको नेपाल आयल निगम परिसर, चाबहिलको यातायात कार्यालय परिसर, किर्तिपुर र वसुन्धरामा रहेको राधास्वामी परिसर तथा बबरमहलमा रहेको पुरानो जिल्ला प्रशासन कार्यालय परिसरबाट बिक्री शुरू भएको हो। बिक्री केन्द्र अनुसार फरक फरक ब्राण्डका ग्यास उपलब्ध गराएको जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्लाधिकारी ईश्वरराज पौडेलले सीआईएनलाई जानकारी दिनुभयो।
15: पाँच ठाउँबाट हामीले आज वितरण गर्ने प्रबन्ध गर्यौं। यद्यपि हामीले अझै धेरै ठाउँहरूबाट वितरण गर्न सक्छौं कि भन्ने अनुमान गरेका थियौं, तर त्योभन्दा अलिक कम स्थानहरूबाट गर्यौं। त्यसले गर्दा अलिकति पाँचवटा ठाउँहरूमा भीड़भाड़ पनि अलिक बढ़्यो भन्ने देखिएको छ, नम्बर एक। अर्को यी ठाउँहरू चाहिँ जिल्ला प्रशासन कार्यालय काठमाडौँ पुरानो कार्यालय भवन रहेको स्थान पार्किङ एरियाबाट हामीले एउटा स्थान वितरण गर्यौं। किर्तिपुरको राधा स्वामीको होल्डिङ सेन्टर जुन छ त्यहाँबाट अर्को, वसुन्धरा क्षेत्रमा राधा स्वामीको अर्को, र टेकु स्थित यो आयल निगमकै उहाँहरूको एरियाबाट अर्को, र चाबैल भित्रपट्टि धोबी खोलाको किनारमा यातायात व्यवस्था कार्यालय छ त्यो ठाउँबाट अर्को गरिकन हामीले पाँच ठाउँबाट सबै प्रकारका ग्यासका विक्रेता अथवा उत्पादकहरू उनीहरूलाई सोझै उपभोक्तासम्म पुग्ने गरी वितरणको व्यवस्था मिलाएका छौं।
18: नेपालमा मनसुनी विपद तथा अन्य प्राकृतिक प्रकोपका कारण पछिल्लो 24 घण्टामा 13 जनाको मृत्यु भएको छ भने 5 जना बेपत्ता भएका छन्। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको बुलेटिन अनुसार देशका 43 जिल्लामा 52 विपदका घटना भएका छन्। पछिल्लो 24 घण्टाको तथ्याङ्क अनुसार ती घटनाहरूमा परि 43 जना घाइते भएका छन्। विपदका कारण देशभर 12 स्थानमा सड़क आवागमन पूर्ण रूपमा अवरूद्ध भएको छ भने अनुमानित 6,47,000 रूपियाँ बराबरको भौतिक क्षति भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता तथा सूचना अधिकारी शान्ति महत,
19: हाम्रो यो मनसुन सिजन शुरू भएपछि चाहिँ जुन अब असार 5 गतेबाट शुरू भएको थियो, अब त्यो दिनदेखि चाहिँ कुरा गर्दाखेरि पनि अब हामीले विशेष गरी यो मनसुन जाने विपद चाहिँ बाढी, पहिरो, चट्याङ र भारी वर्षालाई लिने गर्छौँ। त्यसबाट चाहिँ खेतमा बढी चाहिँ हामीलाई भन्नुपर्दाखेरि पहिरोबाट नै बढीको डेथ भएको देखिन्छ भने त्यसपछि बाढी अनि चट्याङ र भारी वर्षाबाट भएको देखिन्छ।
18: विपद प्रति कार्य तथा उद्धारका लागि देशभर 261 जना प्रहरी परिचालन गरिएकोमा 283 जनाको सकुशल उद्धार गरिएको छ भने पहिरोका कारण मात्रै 10 जनाको मृत्यु भएको छ। वैशाख 1 साउन 29 गतेसम्म देशभर 4,659 विपदका घटना हुँदा 229 जनाको मृत्यु, 909 जना बेपत्ता र 1,000 4463 जना घाइते भएका छन् भने 5709 परिवार प्रत्यक्ष प्रभावित भएका छन्। समीक्षा विधिमा सर्पदंश र पहिरोका कारण सबैभन्दा बढ़ी मानवीय क्षति भएको प्राधिकरणले जनाएको छ। आज देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शाखाका अनुसार हिमाली र पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थान तथा मधेश र कोशी प्रदेशका तराई भूभागका एक दुई स्थानमा पनि मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। बागमती गण्डकी र कर्णाली प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान शाखाले जनाएको छ। भारी वर्षाको सम्भावना रहेकाले मौसम सम्बन्धी पूर्व जानकारी लिएर मात्र यात्रा गर्न र अनावश्यक हिण्डुल नगर्न मौसमविद संजीव अधिकारीले सीआईएनलाई जानकारी दिनुभयो।
20: यति बेला विशेष गरेर बागमती र गण्डकी प्रदेशका धेरै जिल्लाहरूमा चाहिँ वर्षा भइरहेको छ। धेरै ठाउँमा मध्यमसम्मको वर्षा भएको छ भने एक दुई ठाउँमा भारी पनि वर्षा भएको अवस्था छ। विशेष गरेर सिन्धुपाल्चोकका अनि यो काठमाडौँ जिल्लाका एक दुई ठाउँमा भारी वर्षा भएको छ। त्यस्तै लमजुङ जिल्लामा पनि एक दुई ठाउँमा चाहिँ भारी वर्षा भएको अवस्था छ र यो वर्षा गराउने प्रणाली बिस्तारै यो पश्चिम दक्षिणतिर सर्दै पनि गइरहेको छ। त्यस कारणले आज रातिकै लागि पनि गण्डकी र गण्डकीदेखि पश्चिमतिरका भूभागहरूमा चाहिँ विशेष गरेर पहाड़ी भूभागमा चाहिँ एक दुई ठाउँमा भारी वर्षा हुन सक्ने सम्भावना देखिन्छ। विशेष गरेर यो लुम्बिनी सुदूरपश्चिम प्रदेशको तराई पनि पहाड पनि ती भूभागहरूमा चाहिँ अलिक बढी वर्षा हुन सक्ने एक दुई ठाउँमा धेरै भारी वर्षा पनि हुन सक्ने सम्भावना देखिएकोले सबैलाई चाहिँ यो मौसमी सूचनाको पछिल्लो जानकारी लिन पनि अनुरोध गर्न चाहन्छु।
18: प्रधानमन्त्री बालेन्द्र शाहले भारतको 80 स्वतन्त्रता दिवसका अवसरमा उहाँका समकक्षी नरेन्द्र मोदी भारत सरकार तथा भारतीय जनतामा शुभकामना व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल एक्स मार्फत भारतको स्वतन्त्रता दिवसका अवसरमा प्रधानमन्त्री मोदी सहित भारत सरकार र मैत्रीपूर्ण भारतीय जनतामा शुभकामना व्यक्त गर्नुभएको छ। नेपाली कांग्रेस संस्थापन इतर पक्षले नेता शेरबहादुर देउवा नेतृत्वमा 15 महाधिवेशन गरेर नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने जनाएको छ। राजनैतिक प्रतिवेदन अनुसार मार्फत संस्थापन तर पक्षले यस्तो प्रतिबद्धता व्यक्त गरेको हो। 15 महाधिवेशनको तयारी 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिको निर्णयले आयोजना गर्ने प्रतिवेदनमा भनिएको छ। नेतृत्व पुस्तान्तरण र हस्तान्तरणमा आफूहरूको विमति नरहेको नेता विमल निधिद्वारा प्रस्तुत राजनैतिक प्रतिवेदनमा उल्लेख गरिएको छ। कांग्रेसलाई यस्तो निरही अवस्थामा पुर्याउने काम अवैध रूपले गरिएको विशेष महाधिवेशनका कारण नै हो प्रतिवेदनमा उल्लेख गरिएको छ। राष्ट्रिय भेला पार्टीको वृहत एकताको पक्षमा रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ। अर्थमन्त्री सोडिम वाग्लेले प्रवासमा रहेका नेपालीहरूलाई नेपालमा ढुक्कसँग लगानी गर्न आग्रह गर्नुभएको छ। चीनको ग्वाङझाउ शहरमा आजबाट शुरू भएको गैर आवासीय नेपाली संघ एनआरएनएको 11 एशिया पेसिफिक सम्मेलनलाई भिडियो सन्देश मार्फत शुभकामना दिँदै यस्तो आग्रह गर्नुभएको हो। सरकारले लगानीको माहौल बनाउने देशमै रोजगारीको वातावरण सिर्जना गर्ने एआई र सूचना प्रविधि क्षेत्रमा काम गर्ने प्रोत्साहन गर्ने गर्नुभएको छ। नयाँ कानून बनाएर लगानी मैत्री वातावरण बनाउन सरकारले काम गरिरहेको भन्दै अर्थमन्त्री वाग्लेले सम्मानजनक रोजगारी सिर्जना गर्न सरकारले विशेष ध्यान दिएको बताउनुभयो। नुवाकोटको थान भन्ज्याङमा बसले भ्यानलाई ठक्कर दिँदा दुईजनाको ज्यान गएको छ। अरू तीनजना घाइते भएका छन्। शिवपुरी गाउँपालिका साथ थाना भन्ज्याङको टोखा छहरे सड़क खण्डमा रोकेर राखेको बस आज बिहान 9 बजेतिर अचानक गोड्दा अगाडि रोकिराखेको भ्यानलाई ठक्कर दिएको हो। त्यसपछि दुवै गाडी सड़कबाट तल खसेका हुन्। दुर्घटनामा घाइते भएका 5 जनालाई उपचारका लागि काठमाडौँ ल्याइएकोमा 2 जनालाई अस्पताल पुर्याउन साथ डाक्टरले मृत घोषणा गरेको हो। ज्यान गुमाउनेहरूमा काभ्रेको बनेपा नगरपालिका 7-8 की 54 वर्षीय कृष्णमाया प्रजापति डंगोल र रामेछापको खाडा देवी गाउँपालिका 2 का 65 वर्षीय उदयमाया खत्री रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी एवं प्रहरी नायब परीक्षक डीएसपी इकवाल हवारीले जानकारी दिनुभयो।
21: साउन 30 गते अन्दाजी 8:30 बजेको समयमा जिल्ला नुवाकोट शिवपुरी गाउँपालिका वार्ड नम्बर 7 थाना भन्ज्याङ टोखा छहरे सड़क खण्डमा काठमाडौँबाट दुपचेश्वर जाँदै गरेको बस सड़क छेउमा रोकी चालक र यात्रु खाजा खान गएकोमा बस आफै अचानक गुडी अगाडि रोकिराखेको खाली इभी भ्यानलाई ठक्कर दिँदा इभी भ्यान र बस सड़कदेखि अन्दाजी 30-40 मिटर तल भिरमा सर्छ। बसमा सवार यात्रुहरू मध्ये 5 जना महिलाहरू घाइते हुनुभएको थियो र उहाँहरूलाई उपचारको लागि काठमाडौँ लगिएको थियो। मृत्यु हुनेमा वर्ष 54 कि कृष्णमाया प्रजापति डंगोल उहाँको घर बनेपा नगरपालिका वार्ड नम्बर 8 रहेछ भने अर्की 65 वर्ष कि उदय माया छत्री उहाँको घर चाहिँ रामेश्वर ठाडा देवी गाउँपालिका वार्ड नम्बर 2 रहेको छ। अहिले अब बाँकी घाइतेहरूको अवस्था मध्यम नै छ।
18: ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले एआई र सूचना प्रविधिको क्रान्तिलाई सही र सकारात्मक रूपमा सदुपयोग गर्नुपर्नेमा जोड़ दिनुभएको छ। काठमाण्डुमा आयोजना गरिएको एक कार्यक्रममा मन्त्री श्रेष्ठले विश्वभर तीव्र रूपमा विस्तार भइरहेको एआई र सूचना प्रविधिको क्रान्तिलाई सही र सकारात्मक रूपमा सदुपयोग गर्नुपर्नेमा जोड़ दिनुभएको हो। उहाँले संसार तीव्र गतिमा परिवर्तन भइरहेको सन्दर्भमा परिवर्तनसँग आफूलाई अनुकूल गराउने क्षमता बढ़ाउनुपर्ने बताउनुभयो। विशेष गरी 27 वर्ष उमेर समूहका युवाहरूमा मानसिक स्वास्थ्य समस्या बढ़दै गएको भन्दै उहाँले यसको समाधानका लागि खुला संवाद रचनात्मक गतिविधिमा संलग्नता गराउनुपर्ने धारणा राख्नुभयो।
14: अहिले एआई त्यसपछि आएर सूचना प्रविधिको जमाना छ, तपाईँहरूले चाहिँ त्यसलाई पनि सदुपयोग गर्नु। अहिले चाहिँ 16 वर्षदेखि 27 वर्षकोहरूमा चाहिँ एकदम धेरै मेन्टल हेल्थको प्रब्लम देखिएको छ। सो म तपाईँलाई के रिक्वेस्ट गर्छु भन्दा एकले अर्कालाई चाहिँ त्यो मेन्टल हेल्थमा कसरी हेल्प गर्ने, त्यो मेन्टल हेल्थलाई बरकरार राख्नलाई चाहिँ संवादहरू गर्ने, क्रिएटिभ एक्टिभिटीहरूमा इन्भल्भ हुने, यो चाहिँ एकदमै इम्पोर्टेन्ट छ। यो घर घरको समस्या। म योभन्दा अगाडि युवा तथा खेलकुद मन्त्री हुँदाखेरि पनि हामीले चाहिँ यो मेन्टल हेल्थलाई एकदम इभेन्टहरू नै पनि ट्राई गरेका थियौँ, प्रोग्राम्सहरू पनि राखेको छ।
18: साझा खबरमा अब विदेशका खबर। इण्डोनेसियाको फ्लोरेस टापु नजिक आज 7.7 रिक्टर स्केलको शक्तिशाली भूकम्प जाँदा 38 जनाको मृत्यु भएको छ। त्यहाँको डिजास्टर मिटिगेशन एजेन्सीका अनुसार उद्धार कार्य जारी रहेकोले मृतकको संख्या बढ़िरहेको छ। स्थानीय समय अनुसार बिहान 5 बजे आइएको मुख्य झट्कापछि पनि दिउँसो दर्जनौ प्राकम्पहरू आइसकेको समाचार छ। इण्डोनेसियाको राष्ट्रिय प्रकोप न्यूनीकरण निकायका प्रमुख सुहारेन्तोले भूकम्पमा परेका 13 जनालाई घाइते अवस्थामा उद्धार गरिएको, तीमध्ये 2 जनाको स्वास्थ्य गम्भीर रहेकोमा अवस्थामा रहेको बताउनु भएको छ। त्यस्तै दक्षिणी लेबनानमा आज भएको इजरायली आक्रमणमा 7 जनाको मृत्यु भएको छ। लेबनानको राष्ट्रिय समाचार एजेन्सी एनएनएले आज अन्सार गाउँको बाहिरी भागमा इजरायली लडाकु विमानले आवासीय घरमा गरिएको आक्रमणमा 7 जनाको मृत्यु हुनुका साथै अन्य 3 जना घाइते भएको जनाउँदै इजरायलले दक्षिणमा आफ्नो आक्रमण बढ़ाएको जनाएको हो। अब खेल खबर। नेपाल भलिबल लीग एनभीएल आउँदो भदौ 19-27 गतेसम्म हुने भएको छ। खेल काठमाण्डुको त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा हुनेछ। नेपालमा पहिलो पटक हुन लागेको पुरूष भलिबल फ्रान्चाइज लीगको आन्तरिक तयारी तीव्र गतिमा अघि बढ़ाइएको छ। हालै खेलाड़ी अक्सन सम्पन्न भइसकेको नेपाल भलिबल लीगका प्रमुख कार्यकारी अधिकृत सन्तोष उपाध्यायले जानकारी दिनुभयो। एनभीएलको पहिलो संस्करणमा 6 फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ।
0: सन्तोषी रावल तर बजार नपाउँदा किसान समस्यामा।
2: यसपालि आलुको उत्पादनमा धेरै के अरे उत्पादन भयो, गर्न खोजे 4-5 वर्ष भयो, 7 वर्षको तुलनामा यस सालको रेट चाहिँ भाउ केही पनि पाइएन। यहाँको किसान त चाहिँ धेरै मार्कामा भए।
0: स्थापना भएका शीत भण्डार पनि सञ्चालनमा ल्याउन नसक्दा किसानहरू चिन्तित। रिपोर्टसँगै साहित्य लेखनमा अभ्यास र प्रेरणाको महत्व शनिवार्य विशेष पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
22: आजकल बाल दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
23: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
22: डाक्टरद्वारा दिइने सेवाहरू
24: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
22: अनुहार
1: हड्डी भाँचिएको जोड्ने,
3: दाँतको एक्सरे सेवा,
1: सामान्य तथा जटिल दाँत निकाल्ने,
3: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
1: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
3: मेसिनबाट जरेदेखि दाँत फरिने,
1: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
3: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
1: बाल बालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार,
3: साथै
23: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
3: बाङ्गो टिङ्गो दाँत तार बानेर मिलाउने सुविधा पनि छ।
5: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दाङ, दीप ज्योति अस्पतालको 20 मिटर माथि, फोन 0825267777।

0: बेस्ट प्रोडक्टहरू कोकोनट, चोकोनट, भिटा मिल्क, बटर फ्राइड, क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल विथ बिस्किट।
1: हेर हेर हेर यो हो हाम्रो चोइस, कोदोको डाइजेस्टिव र कुकी छ है नाइस।
0: अड्गुरी
2: खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
3: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
2: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। बैतडीका उच्च पहाड़ी क्षेत्रका किसानहरू आफूले उत्पादन गरेको आलूले बजार नपाएपछि चिन्तित भएका छन्। हिउँदे बाली, गहुँ र जौको तुलनामा आलू खेतीबाट राम्रो आमदानी हुने अपेक्षाका साथ व्यावसायिक आलू खेतीमा लागेका किसानहरू बजार र उचित मूल्य नपाउँदा चिन्तामा परेका छन्।
5: बैतडीका उच्च पहाड़ी क्षेत्रहरू सिरिभावर, जालहल्ला, बसपानी, भन्ज्याङ, मोतीनगर, फोटपे लगायतका स्थान आलू उत्पादनका पोकेट क्षेत्र हुन्। यस क्षेत्रका किसान आलू खेतीमै आत्मनिर्भर बन्दै गएका छन्। यस वर्ष भने आलू उत्पादन राम्रो भए पनि सोचे अनुसार माग र बजार नहुँदा किसान निराश छन्। पाँच वर्षदेखि आलू खेती गर्दै आइरहेका सिगास गाउँपालिका नौ जालहल्लाका मोहन चन्द:
6: यसपालि आलुको उत्पादनमा धेरै के अरे उत्पादन भयो, गर्न खोजे चार पाँच वर्ष भयो, सात वर्ष के अरे सात वर्षको तुलनामा यस सालको रेट चाहिँ भाउ केही पनि पाइएन। अब किसान त चाहिँ धेरै मार्कामा भए।
5: मोहनले विगतका वर्षहरूमा 50-60 लाख रुपियाँ बराबरको आलु गाउँबाट उठाएर सुदूरपश्चिमका मुख्य व्यापारिक केन्द्र अतरिया, धनगढ़ी, महेन्द्रनगरका सब्जी मण्डीहरूमा पठाउनुहुन्थ्यो।
6: यस साल चाहिँ अब 40-50 लाखको मैले कारोबार गरेको हो। आलुमा भयो, बन्दामा भयो 50-60 लाखको मैले व्यापारीसित यसो कारोबार गरेको हो। रेट पनि ठिक ठिकै थियो। फोहोर साल मैले फर्स्टैदेखि 33-33 मैले आलु उठाएर गराएसम्म मैले एक रुपियाँ सहसाएर मात्र मैले बिक्री वितरण गरेको थिएँ।
5: यो वर्ष खोटपे डणेलधुराबाट नै तराई तर्फको माग पूर्ति भएका कारण आलुले मूल्य नपाएको किसानको भनाइ छ। सम्बन्धित निकायले शीत भण्डार कोल्ड स्टोरको व्यवस्था गरे बेमौसममा किसानले उचित मूल्य पाउने सिगास गाउँपालिका नौका वडा सदस्य जनक चन्द बताउनुहुन्छ।
7: यसपालि आलुको उत्पादन ठिक ठिकै भयो। पोखरी क्षेत्र खोडीपे डाबाट तराई गयो, कोल्ड स्टोर भयो, कुन थुना राम्रो सञ्चितले कि भने 4-6 महिना सेभ गर्न पाइन्थ्यो। अरू तरकारीहरू पनि छोडेर नै जान्थ्यो, पासा मूल्य पाइन्थ्यो।
5: 900 हेक्टर क्षेत्रफलमा हिउँदे आलु खेती हुने गरेको बैतडीमा पाटन नगरपालिका वडा नम्बर 8 खोडपेमा मात्रै एउटा निर्माणाधीन र अर्को निर्माण सम्पन्न दुईवटा शीत भण्डार छन्। तर कानूनी प्रक्रिया नपुग्दा र सम्बन्धित पालिकाले चासो नदिँदा सञ्चालन हुन सकेका छैनन्। कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख हरिदत्त जोशी:
8: कोल्ड स्टोर दुईटा चाहिँ छ, एउटा त्यो निर्माणाधीन अनि अर्को एउटा खोडपेमा रहेछ, कोल्ड चेम्बर भन्ने। कानूनी प्रक्रिया नै जटिलता रहेछ कि, सम्बन्धित पालिकाले कसैले त्यहाँको किसानले उजुरी दिनु पर्यो होइन कानूनी रूपमा। त
5: तरकारी खेतीमा आत्मनिर्भर बन्दै गएका किसानलाई प्रोत्साहन गर्न स्थानीय सरकार र सरकारवाला निकायले भाषण र बजेटमा केही नगरेका वा नभनेका होइनन्। तर बजार व्यवस्थापन वा शीत भण्डार सञ्चालनमा ध्यान नदिँदा आलुको व्यावसायिक खेतीबाटै पलायन हुनुपर्ने हो कि भन्ने चिन्ता किसानमा देखिन्छ। डीआर भट्ट, सीआईएन, रेडियो सिगा सन्देश, सिरभावर।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। शैक्षिक संस्थाले साहित्य लेखनको सिकाइमा दिन सक्ने योगदान:
9: देख्दा देख्दै शिखर उज्यालो, किन रुकौं म यो फेरीमा, तन सौन्जेल बढ्नै पर्छ जीवनको हो लक्ष्यता। विद्यालयहरूको पनि एकदमै राम्रो रोल छ जस्तो लाग्यो, 4 वर्षको बच्चालाई उसले कविता त भन्न लाग्यो।
2: विषयवस्तुको उठान र वर्णनमा साहित्यकारहरूले के ध्यान दिने कुराकानी सहितको शनिवार्य विशेष बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: क्लासिक टेकको वाईफाई 6 राउटर,
11: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा।
12: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढा थोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
13: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसीटी दाँत तथा गिजाको अपरेसन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
14: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कूलको अगाडि।
15: फोन नम्बर 082563479।
14: मोबाइल नम्बर 98494767487।
16: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
17: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
16: डाक्टरद्वारा दिइने सेवाहरू ठुला मानिसमा देखिने खोकी दम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक कानो गोला वा टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने गुलो हुने प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
18: बिरामी जाँच हुने मिति यही भाद्र 6 गते शनिबार।
19: साथै प्रत्येक दिन डाक्टर राजीव ढकाल MBBS MS जनरल फिजिसियन एण्ड कन्सल्टेन्ट सर्जन द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। यो मौकाको फाइदा उठाउनुहोस्।
16: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दाल। फोन नम्बर 082562023 98478617 र 98478635।
20: भर्ना सम्बन्धी सूचना।
17: बर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घोराहीदाङमा BBA BHM कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
20: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेशनल कलेज दाङ।
21: सम्पर्क फोन नम्बर 082563133, मोबाइल नम्बर 98478092383 र 97625226286।
2: भित्र बिजाउने गरेर अथवा मान्छेलाई अलिकति बनाउन फिलिङ्समा ल्याउने गर भूमिका खेल्छ कि के गर्छ साहित्यले?
9: धेरै जसो लेखकलाई यहाँले सोध्नुभयो भने कसरी चाहिँ लेखक भयो भने जसले अक्षर चिन्दैन तर कविता भन्छ होइन उहाँलाई पनि केले बिताएको छ भन्दाखेरि सामाजिक परिवेशहरूले होइन उहाँभित्रको होइन यो चाहिँ के भने क्षमतालाई चाहिँ होइन यो चाहिँ ठक ठाक पारेर होइन मुखले भए पनि भन्ने त्यस्तो खालको पनि मैले एक दुईजना भेटाएको छु। त्यहाँ उसले केही परिवेशमा केहीले होइन यो चाहिँ के भने छोएपछि मनलाई कुटकुट्यापछि लेख्ने हो नि मान्छे अनि त्यो एउटा मनलाई कुटकुट्याएको चिजले सामान्यतया मान्छे भनेको लगभग उस्तै हो कि त्यसलाई सबैको मस्तिष्कलाई होइन एकदम खलबल हुने गरेर एउटा घटनाले नि होइन वास्तवमा एउटा कविता सुनाइरहन्छ एउटा होइन चाहिँ यो के भन्दाखेरि कथा सुनाइरहन्छ त्यो कथाको परिवेश त लेखेको त एउटाले छ तर त्यसको प्रभाव त समष्टिमा पर्छ नि होइन त्यो कसलाई पर्छ त भन्दा कि चेतनशील कसैलाई त्यो सुन्नै मन नलाग्ने भन्ने पनि केही वर्ग आउँछ। अब उहाँहरू चाहिँ के भन्दाखेरि चाहिँ जड टाइपको भयो नि होइन त्यो साहित्य समाज यो के पनि छैन म गर्छु आनन्द गर्छु भन्ने टाइपको पनि यहाँ नभएको होइन राजनीतिक व्यक्ति नै उहाँ त्यो चाहिँ होइन केही गरी अलिकति पनि साहित्य नै छ भने उहाँको संवेदनशीलतालाई होइन अरूले भेटाउनै सक्दैन। सांस्कृतिक रूपान्तरण पनि के को लागि चाहियो त भन्दाखेरि होइन यो चाहिँ के भनेदेखि सामाजिक उत्थानको लागि नै हो यो जम्मै कुरा हामीले के को लागि गरिरहेको त भन्दाखेरि अन्तिममा त मानवताको उत्थानको लागि हो नि।
2: हजुर एउटा त अब तपाईँले सामाजिक रूपान्तरणको लागि भन्नुभयो अनि तपाईँहरू जस्तै महिला अगाडि बढ्नको लागि सशक्तिकरणको लागि चाहिँ यो साहित्यको भूमिका कस्तो हुन्छ त्यसले कहाँ पुर्याउँछ होइन एउटा जीवनलाई भनौँ न।
9: अब हेर्नुहोस् है विभेद त जहाँ पनि छ संसारमा थाहा पाएको मैले चाहिँ यही हो विभिन्न देशमा गएर होइन पेपर प्रेजेन्ट गरेर त्यो पनि जेन्डर बेस होइन गर्दाखेरि के चाहिँ रहेछ भनेदेखि संसारमा कहीँ कतै कहीँ के विभेदहरू छन् रहेछन् होइन होइन त्यो सबैतिर एउटै विभेद होइन तर जेन्डर डिस्क्रिमिनेसन एउटा संसारभरि छ एउटा दुईटै देशमा बाहेक जेन्डर डिस्क्रिमिनेसन नभएको देशै छैन। अब यहीँ पनि साहित्यकारहरूकै कुरा गर्ने हो भने होइन त्यो महिलाभन्दा पुरुषै धेरै हो उहाँहरूको अब के भन्दाखेरि अब यहाँ भन्नलाई जे भने नि हुन्छ होइन, उहाँले बढ्दा मौका पायो, महिलाले पाएनन् यहाँ त्यहाँ, मौका पाएकोमा पनि त पुरुषको गल्ती त छैन नि त त्यहाँ, त्यो सामाजिक परिवेशको कुरा छ नि हो कि होइन। तपाईँले मौका पाउनुभयो, मैले पाइनँ भने अब त्यो तपाईँलाई दोष दिने कुरा त होइन, मैले नपाएकोमा पनि मलाई दोष दिने कुरा होइन, त्यो सामाजिक परिवेश होइन, राजनीतिक होइन, अब धारणाले गर्ने कामहरू हो। अब त्यति बेला हाम्रो सामाजिक बनाउने त्यसरी बनेकोले पुरुषहरूले धेरै काम त गर्नुभएको त हो होइन, अनि त्यो गरेकोलाई नगरेको भन्न त मिल्दैन होइन।
2: अब तपाईँको असाधारण कविता संग्रह पनि अब छ, काव्यका किनारा होइन,
9: काव्यका दुई किनारा, कथा र कविता होइन, यो चाहिँ काव्य संग्रह हो, कथा संग्रह भन्दा नि काव्य संग्रह, किनभने यसमा एकातर्फबाट चाहिँ कथा छ होइन, अनि अर्कोतर्फबाट चाहिँ यो काव्यमा कविता छ, त्यो कथा र कविता छुट्टै छुट्टै होइन। जस्तै एउटा कथा छ नानी मैया होइन, त्यो नानी मैया नै कविता पनि छ, के नानी मैयाको जीवनमा होइन के घट्यो त्यो कथामा छ, अनि नानी मैयाकै जीवनमा के गर्यो त्यो कवितामा पनि छ। त्यसरी चाहिँ मेरो 16 कथाको होइन कथा संग्रह।
2: तपाईँले लेख्नुभएको असाधारणको कविता संग्रहको अथवा अहिले नयाँ भन्नुभएको मध्ये कुनै अलिकति हाम्रो श्रोताहरूलाई सुनाइदिनुहोस् न।
9: याद चाहिँ नहुने मैले अर्कै, देख्दा देख्दै शिखर उज्यालो, देख्दा देख्दै शिखर उज्यालो, किन रुकौं म यो फेदीमा, तन सौन्जेल बढ्नै पर्छ जीवनको हो लक्ष्य दा। मैले यति नै सुनाएँ यहाँलाई।
2: अनि यो अहिले नयाँ पिढीलाई चाहिँ यो वाचनमा लगाउनको लागि होइन, अलिकति तपाईँले अघि उदाहरण नै दिनुभयो यो साहित्यको महत्वको बारेमा जानकारी गराउनको लागि, एउटा त अभिभावकको नि भूमिका भयो, विद्यालयहरूले चाहिँ अहिले पछिल्लो पाठ्यक्रमदेखि लिएर त्यो कुरामा कतिको प्राथमिकता दिएको पाउनु भएको छ, के दिनु पर्ला?
9: विद्यालयहरूको पनि एकदमै राम्रो रोल छ जस्तो लाग्यो, 4 बच्चालाई उसले कविता त भन्न लाग्यो, त्यो पनि अब मलाई सायद जहाँसम्म लाग्छ त्यसरी मैले त 10 पनि फर्स्टै मै फर्स्ट हुन्थेँ कवितामा पनि, तर त्यसरी बानकी पुऱ्याएर भने जस्तो मलाई चाहिँ लाग्दैन। अहिलेको जेनेरेसन त्यसरी गइरहेको पनि, स्कुलहरूको मेन छ नि त त्यसमा,
2: अवसर छ भनेपछि साहित्यको लागि बालबालिकाको लागि
9: त्यसमा छ। अब त्यो मात्रै होइन, चित्रकला म्युजिकहरू होइन, यो जति पनि हाम्रो समाजका होइन आवश्यक चिजहरू छ, त्यसमा अहिलेको स्कुलहरूले पैसा मात्र लिइरहेको छैन होइन, त्यो चाहिँ मान्छे बनाइरहेको छ।
2: खाना पकाउने एलपी ग्यासको अभाव चर्किएपछि नेपाल आयल निगमले काठमाडौँका 5 स्थानबाट ग्यास बिक्री शुरू गरेको छ। प्राकृतिक प्रकोपका कारण पछिल्लो 24 13 मृत्यु भएको छ। नेपाली कांग्रेस संस्थापन इतरपक्षले देउवा नेतृत्वमा 15 महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्ने जनाएको छ। अर्थमन्त्री सोनी मुवागले प्रवासमा रहेका नेपालीलाई नेपालमा ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभएको छ। र दक्षिण लेबनानमा आज भएको इजरायली आक्रमणमा 7 मृत्यु भएको छ। हवस्त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी रवि दितालाई धन्यवाद।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम टाइम चेक, यति बेला रात्रिको 8 बजेको छ।

0: नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: भारतलाई बालिमको शुभकामना, चुनावपछि ओली पहिलो पटक गृह जिल्लामा।
0: कंग्रेस इतर समूहको राष्ट्रिय भेला, राष्ट्रिय सम्मेलनमा रूपान्तरण। राजनीति पनि खेल जस्तै, विधि अनुसार चल्नुपर्ने विश्व प्रकाशको तर्क।
1: विजयपुर खोलामा बगेर बेपत्ता दुई बालकको पहिचान खुल्यो। नुवाकोटमा बसले पार्किङमा रहेको माइक्रो भ्यानलाई ठक्कर दिँदा दुईजनाको मृत्यु, तीनजना घाइते।
0: इरान अमेरिका वार्ता अनिश्चित, आफ्नो आदेशमा मात्र हुर्मुज जलमार्ग सञ्चालन हुने इरानको दावी।
1: र एभरेस्ट महिला भलिबल लीग असोज तेस्रो सातादेखि शुरू हुने।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अनटप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-171, 4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले भारतको 80 स्वतन्त्रता दिवसका अवसरमा समकक्षी नरेन्द्र मोदी, भारत सरकार र भारतीय जनतामा शुभकामना व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल एक्स मार्फत प्रधानमन्त्री मोदी सहित भारत सरकार र भारतीय जनतामा शुभकामना व्यक्त गर्नुभएको हो। उहाँले नेपाल भारत बीच रहेको गहिरो ऐतिहासिक सम्बन्ध, जनस्तरको निकट सम्बन्ध र दुई देश बीचको सहकार्य आगामी दिनमा अझ सुदृढ हुँदै जानेमा विश्वास व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री बालेनले केही दिन अघि मात्रै भारतीय राजदूतसँग समेत भेट गर्नुभएको थियो। काठमाडौँ स्थित भारतीय दूतावासले पनि आज एक कार्यक्रमको आयोजना गरेर भारतको 80 स्वतन्त्रता दिवस मनाएको छ।
1: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रतिनिधि सभाको चुनावपछि पहिलो पटक गृह जिल्ला झापा जानुभएको छ। आज झापाको चन्द्रगढ़ी विमानस्थलमा अध्यक्ष ओलीलाई एमालेका नेता, कार्यकर्ता, शुभेच्छुक तथा स्थानीयले नाराबाजीसहित स्वागत गरेका थिए। विमानस्थलको स्वागत पश्चात ओली सिधै इलामको फिकलमा आयोजित आदिवासी जनजाति महासंघको कार्यक्रमलाई सम्बोधन गर्न जानुभयो। सो कार्यक्रममा ओलीले एमाले 10 वर्ष सरकार चलाउँदा 3% गरीबी हटेपछि अहिले नेपालमा चरम गरीबी नरहेको दावी गर्नुभएको छ। ओलीसँगै एमाले सचिव शेरधन राई, नेता गुरू बराल लगायतका नेताहरू पनि इलाम पुग्नु भएको छ। ओलीले इलाममा पाँचथर, तापेजुङ, तेह्रथुम, इलाम र झापा लगायत जिल्लाका पार्टी कार्यकर्तासँग समेत भेटघाट गरिरहेको एमाले नेता महेश बस्नेतले जानकारी दिनुभएको छ। उहाँका अनुसार ओली आज इलाममै बस्ने र भोलि झापामा हुने कार्यक्रममा सहभागी हुने तालिका छ।
0: नेपाली कंग्रेसको इतर समूहले राष्ट्रिय भेलालाई राष्ट्रिय सम्मेलनमा रूपान्तरण गरेको छ। सुकेधाराको मिराकल पार्टी भेन्यूमा भेलाका लागि राखिएको ब्यानर परिवर्तन गरेर राष्ट्रिय सम्मेलन लेखिएको हो। शेरबहादुर देउवा, स्वदेश फर्के लगतै इतर समूहले आफ्नो समूहलाई आधिकारिक कांग्रेस दावी गर्न थालेको छ। देउवा समूहका प्रचार प्रसार समिति संयोजक मीन विश्वकर्माले विधानले भेलालाई नचिन्ने भएकाले सम्मेलन भनिएको प्रतिक्रिया दिनुभएको छ। यसअघि राष्ट्रिय भेला भनेर बोलाए पनि सर्वोच्च अदालतबाट पुनरावलोकनको निश्चा प्राप्त भएपछि विधानमै रहेर सम्मेलन राखिएको उहाँले बताउनुभयो। आज शुरू भएको बन्द सत्रमा नेताहरूले पदाधिकारीकै हैसियतमा विभिन्न प्रतिवेदन पेश गरेका छन्। विशेष महाधिवेशन अघिको पुरानै कार्यसमितिलाई आधिकारिक दावी गर्दै देउवा पक्षका नेताहरूले राजनैतिक प्रतिवेदन, आर्थिक, सामाजिक नीतिको कार्यदिशा, समसामयिक राजनैतिक लगायतका प्रतिवेदनहरू पेश गरेका हुन्। पूर्व उपसभापति विमलेन्द्र निधिले राजनैतिक प्रतिवेदन, डाक्टर प्रकाश शरण महरले आर्थिक, सामाजिक नीतिको कार्यदिशा, एनपी साउतले समसामयिक राजनैतिक प्रतिवेदन, रमेश लेखकले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्नुभएको हो। नेता दीपक खड्काले वर्तमान सभापति गगन थापा चुनावमा पराजित भएको र उपसभापति विश्वप्रकाश शर्मा चुनावमै नगएको भन्दै जनताद्वारा अस्वीकृत व्यक्तिले पार्टीको नेतृत्व आँक्ने नैतिक अधिकार नभएको टिप्पणी गर्नुभएको छ। भेलाका संयोजक शशांक कोरेडाले भने संचार कर्मीसँग आफू अर्को पार्टी खोल्ने पक्षमा नरहेको सुनाउनुभयो।
3: तर अर्को पार्टी खोल्न चाहिँ म त्यसको पक्षमा छुइन, पक्षमा बिल्कुलै छैन।
4: महाधिवेशन चाहिँ कसको नेत्रमा हुन्छ?
3: शेरबहादुरजीको।
4: त्यो भएन भने सम्भव
3: भएन भने फेरि मैले अघि भनिहाले छलफल गरेर एउटा नीति हामी निर्णय गर्छौ।
0: त्यति मात्र होइन, शशांकले अहिलेको बालेन सरकारलाई काम चलाउ सरकारको संज्ञा दिनुभएको छ। झण्डै दुई तिहाईको एकै पार्टीको सरकारलाई कोइरालाले कुनै नयाँ नीति नल्याएको भन्दै काम चलाउ भन्नुभएको हो।
3: यो मलाई लाग्छ साधारण सरकार हो, कुनै हुन त बहुमत छ उनीहरूको, तर ठोस कुनै राम्रो काम गरेको त मलाई लाग्दैन। नयाँ कुनै नीतिहरू ल्याएको त छैनन् उनीहरूले, खालि यो काम चलाउ सरकार भनौँ न।
0: देउबाको छत्रसायमा ओत लाग्न गएका कोइरालाहरू आगामी महाधिवेशनबाट पार्टीको आधिकारिक नेतृत्वमा पुग्ने दाउमा देखिएका छन्। देउबा सभापति हुँदा इतर पक्षको नेतृत्व गर्नुभएका शेखर कोइराला अहिले देउबा खेमामै देखिनु भएको छ। आज शशांकले आगामी महाधिवेशनमा आफू सभापतिमा उठ्ने, शेखर दाई उठे उहाँलाई नै सघाउने वचन दिनुभएको छ।
1: केही दिनदेखि सानेपामा जारी केन्द्रीय समिति बैठकले भोलि इतरको सम्मेलनबारे थप धारणा सार्वजनिक गर्ने भएको छ। त्यसको अघिल्लो दिन आज थापा एक काठमाडौँ कप फुटसल प्रतियोगिता स्थलमा कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले इतर समूहको गतिविधिमाथि आपत्ति जनाउनु भएको छ। उहाँले विशेष महाधिवेशनबारे देउवा पक्षले फरक मत राख्दै गर्दा सर्वोच्च अदालतले एउटा फैसला गरिसकेको उल्लेख गर्दै त्यसलाई मानेर अघि बढ़नुपर्नेमा जोड़ दिनुभएको छ। हालै सकिएको विश्वकप फुटबलको ह्याङओभरमै रहनुभएका उहाँले राजनीतिक दल पनि खेल जस्तै विधि अनुसार चल्नुपर्ने बताउनुभयो।
5: रेफ्रीले फाइनल कार्ड देखाउने हो नि, बाहिरबाट दर्शकले फाइनल कार्ड देखाउनु पाइन्छ र पाइँदैन नि। त्यस्तै हो राजनीतिमा पनि, के हो भने निर्वाचन आयोग हुन्छ, सम्मानित सर्वोच्च अदालत हुन्छ, उसले देखाएको पहिलो कार्ड या उसले देखाएको रेड कार्डलाई हामीले मान्नुपर्ने हुन्छ। त्यो मानेर जाने चाहिँ नेपाली काँग्रेस पार्टी जस्तो दलमा रहेको कुनै पनि सदस्यले लामो राजनीति गरेकाले पनि, भर्खर राजनीतिमा प्रवेश गरेकाले पनि विधिलाई मान्नुपर्छ। त्यो विधिलाई चाहिँ रेड कार्ड या पहिलो कार्ड देखाउने काम अधिकार छ कसलाई छ? निर्वाचन आयोग या अदालतलाई मात्रै छ।
1: आफूहरू विभाजनको पक्षमा नरहेको तर आवेदमा आएर चुनदेवीमा नेम प्लेट राख्दैमा कोही पनि सभापति नहुने शर्माले बताउनुभयो।
5: अदालतले नेपाली काँग्रेसको केन्द्रीय समिति बदर गरेको छैन, सभापति गगन थापा होइन भनेर उल्ट्याएको अवस्था बिल्कुलै होइन। त्यसैले नेपाली काँग्रेसको सभापति को हो भनिरहँदै गर्दाखेरि उहाँहरू अल्मलिनुपर्ने, केन्द्रीय समिति को भन्दा अल्मलिनुपर्ने अवस्था छैन। त्यसैले आवेगमा आएर होइन, अब यता नेम प्लेट राख्ने उता राख्ने, उहाँ पनि नै सभापति हो, उहाँ पनि नै कार्य समिति नै हो, उहाँ नै पदाधिकारी हो भन्ने कुरा भनेको चाहिँ खेलको नियम विधि भन्दा त्यो बाहिरको कुरा हुन्छ।
1: कांग्रेसकी सहमहामन्त्री डाक्टर जिला संग्रौलाले हिजो स्वदेश फर्कनुभएका देउबाका गतिविधि स्वाभाविक नरहेको बताउनु भएको छ। संग्रौलासँगको विस्तृत कुराकानी भोलि बिहान 6:30 बजेदेखि 7 बजेसम्म प्रसारण हुने कार्यक्रम द न्यूज प्लसमा सुन्न सक्नुहुनेछ।
0: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीलाई नेपालमा ढुक्कसँग लगानी गर्न आग्रह गर्नुभएको छ। चीनको गोन्जाउ शहरमा आज शुरू भएको गैरावासी नेपाली संघ एनआरएनए को 11 एशिया पेसिफिक सम्मेलनलाई भिडियो सन्देश मार्फत शुभकामना दिँदै उहाँले नेपाल सरकारले लगानीको माहौल बनाउन गरेको प्रयासबारे जानकारी गराउनुभयो। देशमै रोजगारीको वातावरण सृजना गर्ने, एआई र सूचना प्रविधि क्षेत्रमा काम गर्ने प्रोत्साहित गर्ने गरी नीतिगत रणनीतिक कार्यान्वयन गरिरहेको भन्दै उहाँले नेपालमा ढुक्क भएर लगानी गर्न प्रवासी नेपालीहरूलाई आग्रह गर्नुभएको हो।
6: मलाई लाग्छ दुई तीन दिन अगाडि मात्रै वर्षौंदेखि अड्किरहेको यो धितोपत्र बाँडफाँड तथा निष्कासन नियमावलीमा संशोधन गरेर अब नेपाल सरकार र एनआरएन इन्भेस्टमेन्ट फण्डबाट जारी हुने शेयरको त्यो अधिकतम हिस्सा 85% पुर्याएर एउटा ठूलो सिग्नलिङ हामीले गरेका छौं कि वी वेलकम डायस्पोरिक इन्भेस्टमेन्ट। प्रवासी साथीहरू अब ढुक्क साथ नेपालमा आएर लगानी गर्नुहोस्, पर्यटनमा लगानी गर्नुहोस्, आईटीमा लगानी गर्नुहोस्, स्वच्छ ऊर्जामा लगानी गर्नुहोस्, हाई भ्याल्यू एग्रिकल्चरमा लगानी गर्नुहोस्, ग्रीन रि इन्डस्ट्रियलाइजेशनका अवसरहरूमा ती अवसरहरू पनि छोप्नुहोस् र हामीले अलिअलि इम्पोर्ट डिस्प्लेसमेन्टको लागि पनि स्वदेशी उत्पादनमा पनि विशेष पहलहरू शुरू गरेका छौं, त्यसमा पनि सहभागी हुनुहोस्।
0: सरकारले नतिजा देखिने गरी तीव्र गतिमा काम गरिरहेको उहाँको दावी छ। बजेटबाट 27 नयाँ कानून ऐन ल्याएर लगानी मैत्री वातावरण बनाउन सरकारले काम गरिरहेको भन्दै उहाँले निजी क्षेत्रलाई बढ़ी जिम्मेवार बनाउन खोजेको बताउनुभयो। बजेट मार्फत आर्थिक राजकाजको जहाज मोडेको र पहिलो वर्ष सुधारको शुरूआत मात्रै गरेको उहाँले उल्लेख गर्नुभयो।
6: यो सबै कुराको लागि आन्तरिक स्रोत असाध्यै महत्वपूर्ण छ। हाम्रो वैदेशिक अनुदान र ऋण सहुलियतपूर्ण ऋणहरूको पनि समुचित उपयोग गर्नुपर्नेछ, जोहो गर्नुपर्नेछ। यद्यपि यसमा धेरै चुनौतीहरू थपिँदै गएका छन् र यही मेसोमा हाम्रा विकासका आकांक्षाहरू लक्ष्यहरू पूर्ति गर्नको लागि प्रवासको सहभागिता र प्रवासी पूँजी र लगानीको लागि हामीले विशेष पहल गरेका छौं। यो कुरा हाम्रो निर्वाचन ताकाको बाचा पत्रमा पनि उल्लेख गरेका थियौं। सरकारले सफ्ट पावरको शीर्षक अन्तर्गत डायस्पोरिक इन्भेस्टमेन्टलाई पनि असाध्यै प्रश्रय दिएको छ। बजेटमा नीति तथा कार्यक्रममा र अहिले अर्थ मन्त्रालयका विभिन्न पहलहरूमा पनि यसलाई उल्लेख गरेका छौं।
1: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य बीमाको 18 अर्ब रूपियाँ भुक्तानी गरेको जानकारी दिनुभएको छ। आज लहानमा संचारकर्मीले सोधेको प्रश्नमा उहाँले 7% नागरिकले उपचार गराउने निजी स्वास्थ्य संस्थामा मात्र स्वास्थ्य बीमा बन्द गरेको बताउनु भएको हो। अर्थमन्त्रीले 3500 एक लाखको उपचार गराउन नसकिने अभिव्यक्ति दिएपछि सरकार अनुदार बनेको टिप्पणी भइरहेका बेला मन्त्री मेहताले व्यापक सुधार गर्न लागेको जवाब दिनुभएको छ।
7: त्यत्रो ब्याज दियोस् धेरै थियो 18 अर्बबाट हामीले फागुनसम्मको फलसाद गरिसक्यौँ। अब हामीले प्रिभियस बुझ्नको लागि भनेको चैतको वैशाखको र जेठ 15-25 तारिक त बन्द भएको छ, त्यो मात्र बन्द बाँकी छ। अब हामीले सक्दो एट द सेम टाइम तपाईँले हेर्नुभयो भने पहिले तपाईँहरूले क्लेम गर्नुहुन्थ्यो, तपाईँहरू पत्रकार मित्रहरूलाई राम्ररी थाहा होला बिमामा त्यही कुरा होइन। हामीले साधारण गऱ्यो भने 2500 थियो भने त्यही बिमामा 5000 थियो, भनेपछि धेरै चिजहरू अलिकति होइन अनवैज्ञानिक थियो, अनसाइन्टिफिक थियो। त्यो हामी प्याकेजहरू रिभ्यू गर्दै
1: त्यति मात्र होइन, रेबिज र सर्पदंशको औषधि पनि आइसकेको भन्दै अब कुनै समस्या नरहेको उहाँले बताउनुभयो। त्यसक्रममा उहाँले राजमार्गमा हुने दुर्घटना र घाइतेको उपचारले मध्यनजर गर्दै सिरहाको लहानीस्थित अस्पतालमा तत्काल ट्रमा युनिट सञ्चालनमा ल्याइने जानकारी समेत दिनुभएको छ। पूर्ण क्षमताको ट्रमा सेन्टर निर्माणका लागि समय लाग्ने भएकाले तत्कालका लागि ट्रमा युनिट मार्फत सेवा सञ्चालन गर्न लागि उहाँले बताउनुभयो।
7: ट्रमालाई टाइम लाग्छ, तपाईँलाई रिपेयर गर्नु पर्यो, बिल्डिङ बन्नु पर्यो, किनकि ट्रमा भनेको कुनै पनि सानो हुँदैन, मल्टी स्पेसलाइज डक्टर चाहिन्छ त्यसको लागि। त्यो लङ रन प्रोसेस हो, त्यही भएर हामीले इन्स्ट्यान्टै स्टार्ट गर्न सक्ने भनेको, किनकि यो हाइवेमा छ र अलरेडी हामीसँग मैले हेर्दाखेरि पनि र मलाई जुन ब्रिफिङ भएको छ यहाँको म्यानेजरहरूबाट सबैले ब्रिफिङ गर्नुभएको, सिटी स्क्यान यी छ, ब्लड ब्याङ्क यी छ, आँखा अस्पताल यी छ, मल्टी स्पेसलाइज डक्टर्सहरू पनि यी छ। सो इन्स्ट्यान्ट हामी स्टार्ट गर्न सक्ने भनेको ट्रमा युनिट हो, हामी
1: उहाँका अनुसार प्रदेश सरकारले हालै 29 विशेषज्ञ चिकित्सकहरू पठाइसकेको छ। सिटी स्क्यान मेसिन भए पनि रेडियोलोजिस्टको अभावमा सेवा प्रभावित भएको भन्दै उहाँले अर्थोपेडिक सर्जन र एनेस्थेसिया विज्ञ सहितको टोली व्यवस्थापन गरिने बताउनुभयो।
0: नेपाल परिवेशमा आज करिब 7000 ग्यास सिलिण्डर बाँडियो। भोलि पनि 7 केन्द्रबाट ग्यास वितरण गर्ने आयल निगमको तयारी लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
8: गुणस्तरीय प्लम्बिङको फरपर्दो नाम
9: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
10: सुरक्षा घरको साथ जीवन।

0: रोक ढुक्क हो प्रभु महालक्ष्मी बाटै जीवन बीमा गरौ।
1: प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
4: नेपाल आई निगमले काठमाडौँका पाँच स्थानबाट 6,802 थान खाना पकाउने ग्यास बिक्री गरेको जनाएको छ। नेपाल आई निगमले जिल्ला प्रशासन कार्यालय काठमाडौँसँगको समन्वयमा आज पाँच बिक्री केन्द्र तोकेको थियो। सबैभन्दा बढ़ी निगमको टेकु परिसरबाट 2,290 ग्यास सिलिण्डर बिक्री भएको हो। यस्तै बबरमल केन्द्रबाट 1,600 थान र किर्तिपुरको राधास्वामी केन्द्रबाट 762 थान ग्यास बिक्री भएको निगमले जनाएको छ। यस्तै यातायात कार्यालय चाबहिलबाट 720 र राधास्वामी केन्द्रबाट 600 ग्यास सिलिण्डर बिक्री भएको हो। यस्तै बालाजुबाट 500 थान र साल्ट ट्रेडिङ जड़ीबुटी तथा कालीमाटी काउन्टरबाट 330 ग्यास बिक्री भएको हो। निगमले तोकेका स्थानमा ग्यास लिन बिहानैदेखि सर्वसाधारणको भीड़ लागेको थियो। निगमले विभिन्न स्थानबाट ग्यास वितरण गरे पनि सर्वसाधारणले भने सहज रूपमा ग्यास पाउन नसकेको गुनासो गरेका छन्। लाइनमा बसेर ग्यास दिने पारो आए पनि वितरण गर्ने ठाउँमा नै ग्यास नहुँदा कुरेर बस्न बाध्य भएको उनीहरूको भनाई छ। ग्यास किन्न आउने उपभोक्ताले अनिवार्य रूपमा नागरिकता वा अन्य परिचय पत्र साथमा ल्याउनुपर्ने नियम लगाइएपछि सरकारको आलोचना समेत भएको छ। निगमले भोलि 7 बिक्री केन्द्रबाट ग्यास वितरण गर्ने भएको छ। निगमले भोलि निगमको टेकु परिसर पशु सेवा शाखा चपली राधास्वामी किर्तिपुरबाट ग्यास वितरण गर्ने बताएको छ। यस्तै नयाँ बजार जुडो हल परिसर तारकेश्वर नगरपालिका परिसर चन्द्रगिरी नगरपालिका परिसर राष्ट्रिय क्षयरोग केन्द्र ठिमीमा ग्यास वितरण गर्ने भएको हो। बिक्रीका क्रममा केही ब्रान्डका सिलिण्डर अपोग भएपछि समयमै बिक्री केन्द्रमा उपस्थित भएका तर ग्यास पाउन नसकेका उपभोक्तालाई कुपन मार्फत भोलि पहिलो प्राथमिकतामा राखी सिलिण्डर उपलब्ध गराउने व्यवस्था गरिएको निगमले जनाएको छ।
3: पोखराको विजयपुर खोलाले आज बगाएर बेपत्ता भएका दुई बालकको परिचय खुलेको छ। बेपत्ता हुनेमा स्याङ्जाको बिरुवा गाउँपालिका सात घर भई हाल पोखरा 14 छिने डाँडा बस्ने चन्द्रबहादुर गुरूङको छोरा 14 वर्षीय निक्सन गुरूङ र खोटाङ स्थायी घर भई हाल पोखरा 14 चौथे बस्ने सुभाष राईको 15 वर्षीय छोरा ओमन राई रहेको सहायक प्रमुख जिल्लाधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो। उहाँका अनुसार बालकको खोजीका लागि विजयपुर खोलाको दुवैतर्फ प्रहरी परिचालन गरिए पनि फेला पार्न सकिएको थिएन। पोखरा 14 विजय बस्तीपुरबाट विजयपुर खोला तरेर पोखरा 26 सक्नेरीतर्फ जाने क्रममा भगवती आइटो पावर नजिक उनीहरूलाई दिउँसो 1 बजेतिर खोलाले बगाएको थियो। घटनाको सूचना लगतै जिल्ला प्रहरी कार्यालय इलाका प्रहरी कार्यालय सिसुवा ओडा प्रहरी कार्यालय राम बजारबाट प्रहरी खोजीमा खटिएका थिए। यसै गरी सशस्त्र प्रहरी बेसकाम कुणहरबाट गोताखोर सहित 9 जनाको टोली खोजी र उद्धारका लागि परिचालन गरिएको थियो।
4: नुवाकोटको शिवपुरी गाउँपालिका 7 थाना भन्ज्याङमा बसले पार्किङ गरेर राखिएको माइक्रो भ्यानलाई ठक्कर दिँदा 2 जनाको मृत्यु भएको छ भने 3 जना घाइते भएका छन्। प्रहरीका अनुसार आज बिहान 02-08-00-52 नम्बरको बस अचानक गुडेर सड़क अगाडि रोकिराखेको 02-03-01-1176 नम्बरको खाली ईभी भ्यानमा ठोकिएको हो। ठक्करपछि ईभी भ्यान र बस सड़कबाट अन्दाजी 30-40 मिटर तल भीरमा खसेका थिए। दुर्घटनामा घाइते भएका 5 जनालाई उपचारका लागि काठमाडौँ स्थित ग्रीन सिटी अस्पताल ल्याइएको थियो तर तीमध्ये 2 जनालाई अस्पताल

0: क्षेत्रतर्फ जाँदै गरेको अटो ओह्रालोमा दुर्घटनामा परेको थियो। दुर्घटनामा अटोमा सवार मंगलसिंह नगरपालिका 3 लाछीमानाका 48 वर्षीय निरूप बोगटी घाइते भए। उनलाई उपचारका लागि जिल्ला अस्पताल मंगलसिंह लगिएकोमा चिकित्सकले मृत घोषणा गरे। प्रहरीका अनुसार दुर्घटनापछि अटो र चालकलाई नियन्त्रणमा लिइएको छ।
1: मुस्ताङको जुमसुममा भन्सार जाँच पास विनय भित्रिएका 8 कन्टेनर प्रहरीले नियन्त्रणमा लिएको छ। मुस्ताङ घरपझोङ गाउँपालिका 4 जुमसुम स्थित पर्यटक चेकपोस्टबाट आज चालक सहित 3 कन्टेनर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। अवैध वस्तु ओसार पसार भइरहेको गुप्त सूचना पाएपछि आज दिउँसो जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरी टोलीले जुमसुम पर्यटक चेकपोस्टमा जाँच थालेको बताइएको छ। त्यसक्रममा विभिन्न कन्टेनरका कागज पत्र जाँच तथा चालकहरूसँग सोधपूछ गरिएको प्रहरीले जनाएको छ। जाँचका क्रममा ती 8 कन्टेनर भन्सार ह्याडमा चेक जाँच नगरी सिधै सील लगाएर ल्याइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार नियन्त्रणमा लिएका 8 कन्टेनर र चालकलाई थप अनुसन्धान र कार्यवाहीका लागि राजस्व अनुसन्धान कार्यालय हरियर भवन पठाइएको छ।
0: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: कस्तो राम्रो जुत्ता लगाएको,
3: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
2: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
3: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ, दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
2: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
3: एकपटक दङ्गालीबाट किनेर हेर न।
2: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
4: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
3: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
5: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
6: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
3: प्रोप्राइटर सोमराज रैदास।
7: सम्पर्क फोन नम्बर 0825367775।
3: सम्पर्क नम्बर 98478-26873।
8: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा, आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
9: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
10: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 0825365509 र मोबाइल 98453065223।
0: पुल निर्माण प्रक्रिया अघि बढेको छ। एजनाको डुबान क्षेत्रमा पर्ने फेदी खोलामा सर्वसाधारणको सहज आवागमनका लागि पुल निर्माण शुरू गरिएको। पुल निर्माणका लागि चितवन स्थित जलप नेपाल प्रालीसँग गत मंगसिर 24 गते नै ठेक्का सम्झौता भइसकेको छ। सम्झौता अनुसार पुल निर्माण 24 महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको तनहुँ जलविद्युत आयोजनाका प्रमुख श्यामजी भण्डारीले बताउनुभयो।
1: हुम्लाकको उत्तरी क्षेत्रमा रहेको नामखा गाउँपालिका 6 लिमिका 3 गाउँ आउजाउ गर्न सकस भएको छ। हिजोको वर्षाले नामखा गाउँपालिका 6मा पर्ने जाङ गाउँ नजिकै सड़क पहिरोले अवरूद्ध भएपछि स्थानीयवासी मर्कामा परेका हुन्। सड़क अवरूद्ध हुँदा नामखा गाउँपालिका 6का तिल जाङ र हल्जे गाउँमा आउजाउ गर्न कठिन भएको नामखा गाउँपालिका 6का अध्यक्ष पालजोर तामाङले जानकारी दिनुभयो। सड़क अवरूद्धपछि सवारी साधन ठप्प भएको छ।
0: पशुधनमा क्षति बेहोरेर लामो समयदेखि रातको पर्खाईमा रहेका गुल्मीका किसानले 3 वर्षपछि क्षतिपूर्ति बापत रकम प्राप्त गरेका छन्। जिल्लास्थित डिभिजन वन कार्यालयका अनुसार किसानलाई क्षतिपूर्ति बापत 9,64,900 रूपियाँ उपलब्ध गराइएको छ। कार्यालयले संकलित क्षतिको

0: प्रतिवेदन अनुसार हालसम्म 73 जना पशुधनमा क्षति पुगेका र एकजना मानवीय घाइते भएका सहित 74 जनालाई उक्त राहत रकम उपलब्ध गराएको डिभिजन वन कार्यालयका सूचना अधिकारी मदन सापकोटाले जानकारी दिनुभयो।
1: ललितपुर महानगरपालिकाले ऐतिहासिक सप्त पाताल पोखरीको पुननिर्माण सम्पन्न गरी उद्घाटन गरेको छ। महानगरले लगनखेल वातावरण संरक्षण समितिसँगको सहकारीमा पुननिर्माण गरिएको पार्क सहितको सप्त पाताल पोखरीको शनिबार एक विशेष कार्यक्रमको आयोजना गरी उद्घाटन गरेको हो। पोखरीको महानगरका प्रमुख चिरीबाबु महर्जन, उपप्रमुख मञ्जुली साक्य वज्रचार्य लगायतले संयुक्त रूपमा गर्नुभएको हो। महानगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठका अनुसार यस परियोजनाको कुल क्षेत्रफल भने 13 रोपनी 6 आना 2 पैसा 3 दाम रहेको छ। उक्त परियोजना करिब 4,72,00,000 रूपियाँ लागतमा पुननिर्माण गरिएको हो।
0: पोखराको पर्यटन तथा यातायात क्षेत्रलाई लक्षित गर्दै शुभ अधिकारी ट्राभल एण्ड टूर प्रालीले करिब 6,00,00,000 रूपियाँ बराबरका सुविधा सम्पन्न लग्जरियस बस संचालनमा ल्याएको छ। कम्पनीले पोखरा महानगरपालिका 25 हेम्जा मिलन टोलबाट बिहान 6 बजे छुट्ने यी बसहरू नेपालकै सुविधा सम्पन्न बस मध्ये रहेको दावी गरेको छ। पोखरा पर्याङमा आयोजित एक कार्यक्रममा नेपाल राष्ट्रिय यातायात व्यवसाय महासंघका अध्यक्ष पूर्ण प्रसाद सिटौला सरोजले नयाँ बसको शुभारम्भ गर्नुभएको हो।
1: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। होर्मुज जलमार्ग इरानको आदेशमा मात्र सञ्चालन हुने इरानले दावी गरेको छ। इरानका उपविदेश मन्त्री काजिम घरिबावादीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चाँडै नै होर्मुज जलमार्ग अमेरिकी क्षेत्र रहेको घोषणा गर्ने दावीको जवाफमा उक्त टिप्पणी गर्नुभएको हो। घरिबावादीले होर्मुज जलमार्गलाई पोस्ट र विमान वाहकहरूले कब्जा गर्न नसक्ने उल्लेख गर्दै इरान कयौंको धम्कीबाट नडराउने बताउनुभयो। यसअघि ट्रम्पले इरानलाई पराजित गरेपछि चाँडै नै होर्मुज जलमार्गलाई अमेरिकी क्षेत्र घोषणा गर्ने बताउनु भएको थियो। यसबीच इरानी विदेश मन्त्री सैयद अब्बास अराघचीले इरानले अमेरिकासँग वार्ता पुनः शुरू गर्ने बारेमा अझै निर्णय नगरेको बताउनुभयो। सरकारी समाचार संस्था आईआरआईबीका अनुसार आज एक अन्तर्वार्तामा अराघचीले कतार र पाकिस्तान जस्ता मध्यस्थकर्ता मार्फत इरान र अमेरिका बीच सन्देश आदान प्रदान भइरहेको जानकारी दिनुभयो। तर यस्तो सन्देश आदान प्रदानलाई वार्ता पुनः शुरू भएको अर्थमा लिन नहुने उहाँले स्पष्ट पार्नुभयो।
0: दक्षिणी लेबनानमा इजरायलले गरेको आक्रमणमा 7 जनाको मृत्यु भएको छ। लेबनानी मीडियाका अनुसार इजरायली लड़ाकू विमानले आज अन्सार गाउँको बाहिरी भागका आवासीय भवनमा गरेको आक्रमणमा 7 जनाको मृत्यु हुनुका साथै 3 जना घाइते भएका छन्। आक्रमणले एउटा घर ध्वस्त भएको छ। आपतकालीन उद्धारकर्ताले भग्नावशेषबाट निकालेर घाइतेलाई अस्पताल लगेका छन्। इजरायली लड़ाकू विमानले नवातीह क्षेत्रलाई रणनीतिक पहाड अल ताहेर रिजलाई लक्षित गरी श्रृंखलाबद्ध हवाई आक्रमण गरेको छ। इजरायली सेनाले सीमा नजिकैको बिन्ट जेबिल सरका घरहरूमा विस्फोट गरेको समाचार एजेन्सीले जनाएको छ।
1: नेपाल परिवेशमा अब खेल समाचार। एभरेस्ट महिला भलिबल लीग ईडब्ल्यूभीको तेस्रो संस्करण असोज 3 सातादेखि हुने भएको छ। आज ईडब्ल्यूभीले तेस्रो संस्करणको मिति घोषणा गरेको हो। आउँदो असोज 15-24 गतेसम्म काठमाण्डको दशरथ रंगशालामा कवर्ड हलमा प्रतियोगिता हुने भएको छ। नेपाल भलिबल संघले पनि लीगको तेस्रो संस्करणको मितिलाई स्वीकृति प्रदान गरेको छ। यससँगै लीगको तयारी अगाडि बढ़ेको ईडब्ल्यूभीले जनाएको छ। अघिल्लो 2 संस्करणको सफलता र बढ़दो लोकप्रियताले तेस्रो संस्करणका लागि हौसला बढ़ेको जनाइएको छ। तेस्रो संस्करणलाई अझ भव्य, उत्कृष्ट र प्रतिस्पर्धात्मक बनाउन तयारी थालिएको ईडब्ल्यूभीले जनाएको छ। यस प्रतियोगिताले महिला भलिबल खेलाड़ीलाई उच्च स्तरको प्रतिस्पर्धात्मक मंच प्रदान गर्दै आएको छ।
0: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: भारतलाई प्रधानमन्त्री बालिनको शुभकामना, चुनावपछि ओली पहिलोपटक गृह जिल्लामा।
0: कंग्रेस इतर समूहको राष्ट्रिय भेला राष्ट्रिय सम्मेलनमा रूपान्तरण। राजनीति पनि खेल जस्तै विधि अनुसार चल्नुपर्ने विश्व प्रकाशको तर्क।
1: विजयपुर खोलामा बगेर बेपत्ता 2
2: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे कोखा अस्पताल जाऊ। सर्जन फिजिसियन हाड जोड्ने नसा प्रसुति रेडियोलोजी एनेस्थेसिया बाल रोग थाइराइड प्रेसर सुगर छाती मुटु नाक कान घाँटी टाउको ग्यास्ट्रिक अल्सर फिजियोथेरापी दूरबीन विधिबाट अपरेसन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण काम।

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-5364-414
1: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसंधान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जीव दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
2: कुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड कुराही दान फोन नम्बर 082-5161-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ
3: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
4: सीता के भयो तिमीलाई? गुम्सेर बसेछौ
5: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आश्रय मरिसक्यो।
4: के कुरा गर्छ निमले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आश्चर्य हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
5: ए ठिकै छ, म जान त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
6: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपि चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
7: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
6: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराहिदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98478-23572।
8: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
9: डाक्टर मोहम्मद अनुदिन बागवान द्वारा दिइने सेवाहरू:
10: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
11: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
12: युनिच्छामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
13: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
14: बिरामी जाँच हुने मिति यही भदौ 13 गते शनिबार। अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
15: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-5161-683 र सम्पर्क मोबाइल नम्बर 98479-25700।
16: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
17: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
18: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
19: हाडजोडी नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
20: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
21: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको इन्डोस्कोपी सेवा प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
22: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
23: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान फोन नम्बर 082-5660-734 र 082-5660-138।
24: एमबीबीएस एमडी न्यूरोसाइकाट्रिक टाउको नशा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भुसाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घुराही दाङमा आउँदै हुनुहुन्छ।
0: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
24: डाक्टरद्वारा दिइने सेवाहरू:
0: टाउको, नसा, मन, यौन तथा दुर्व्यसन सम्बन्धी,
24: टाउको दुख्ने, पोल्ने, सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार,
0: मन आत्तिने, डराउने, तर्सिने, मन उदास हुने, धेरै शंका लाग्ने, एकान्तमा बस्न मन पराउने, कानमा केही आवाज आए जस्तो महसुस हुने, बारम्बार आत्महत्याको विचार आउने,
24: छारे रोग, वास्तविकता भन्दा बाहिरको कुरा गर्ने, बहकिने, रिसाउने, दोष लगाउने, अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार,
0: जाँड, रक्सी, चुरोट, गाँजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा।
1: बिरामी जाँच हुने मिति यही भाद्र 13 गते शनिबार।
2: सम्पर्क दिव्य फार्मेसी घुराई 15 सड़क विभाग रोड दाङ, फोन नम्बर 0825904010, मोबाइल नम्बर 9847828913 र 9805912871।
3: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
4: नाक, कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
24: नाक, कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
4: अन्य सेवाहरू:
25: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतमद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
4: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
0: सम्पर्क सुवर्ण मेडिकल हल, घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 0825166694। सम्पर्क मोबाइल नम्बरहरू 9857830145, 9848303153 र 9649141944।
26: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
4: खुशीको खबर।
24: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
4: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही दाङ। सम्पर्क फोन नम्बर 0825908747, 0825908747।
27: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
4: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
27: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
24: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाही दाङ। सम्पर्क फोन नम्बर 0825908729। सम्पर्क मोबाइल नम्बर 9742964643 र 9578753825।
5: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
24: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
5: ठूला मानिसमा देखिने खोकी दम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक कानो गोला वा टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने गुलो हुने प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस् रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
6: बिरामी जाँच हुने मिति यही भाद्र 6 गते शनिबार।
20: साथै प्रत्येक दिन डाक्टर राजीव ढकाल एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड कन्सल्टेन्ट सर्जन द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। यो मौकाको फाइदा उठाउनुहोस्।
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दाल फोन नम्बर 082-8562-023 98-78-1817 र 98-78-35-643।
7: होइन भाइला लखर लखर कहाँ हिँडिस्?
8: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
7: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
8: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
7: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
8: ल ल काका गइहाले म।
9: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
8: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
9: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98-578-45-226।
10: मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज़।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम।
1: नमस्ते दाइ भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु, बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ, न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जानु।
6: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, छोराही दाग,
7: सम्पर्क मोबाइल 98478727976
8: र 98578336689।

0: बाय नेट को बाय वन गिफ्ट वन फ्री ऑफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट रु 2700 में खरीद गर्दा सोही इंटरनेट पैकेज नया जोड़ान को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट बाय नेट अब सब कनेक्टेड
1: MBBS MD न्यूरोसाइकाट्रिक टाउको नशा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भुसाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घुराही दाङमा आउँदै हुनुहुन्छ।
2: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: डाक्टरद्वारा दिइने सेवाहरू
2: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी
1: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार
2: मन आत्तिने डराउने तर्सिने मन उदास हुने धेरै शंका लाग्ने एकान्तमा बस्न मन पराउने कानमा केही आवाज आए जस्तो महसुस हुने बारम्बार आत्महत्याको विचार आउने
1: छारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने बहकिने रिसाउने दोष लगाउने अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार
2: जाड रक्सी चुरोट गाजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा
3: बिरामी जास हुने मिति यही भाद र 13 गते शनिबार
4: सम्पर्क दिव्य फार्मेसी घुराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 082-595-410 मोबाइल नम्बर 98-478-2813 र 98-095-12-871
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
6: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने तन्क्याउन र खुम्च्याउन नमिल्ने घुँडा सुनिने जोड्नीमा तातो महसुस हुने भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-568-509 र मोबाइल 98-453-0653-23।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सधैं भरिलाई।
1: अब हाम्रै खुराही दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतम द्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू
3: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
2: सामान्य किराले खाएको दाँत भर्ने,
1: मेसिन द्वारा आरसीटी गर्ने,
2: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
1: खोल लगाउने,
2: बाङ्गो टिङ्गो दाँत मिलाउने,
1: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
2: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% सम्म छुटको व्यवस्था गरिएको छ।
1: सम्पर्क प्राइम डेन्टल क्लिनिक खुराहिदान, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटलको घरमा।
3: सम्पर्क मोबाइल नम्बर 98-228-77-794, 98-228-77-794।

0: रंगाउ मेरो एभरेस्ट।
1: UAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
2: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस क्याम्पसमा बिहानी समयमा BBS BA र BEd प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
1: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
2: क्याम्पस लोकेशन काठमाडौँको तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै।
1: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ।
3: सम्पर्क फोन नम्बर 01-46-20-310।
2: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957।
4: मध्य पश्चिम FM 91.4 MHz।

0: 呀，一打都吃我累不累？哎呀呀呀呀！
1: 打出去了，不是拉克，奥斯蒂哥那家奴把你给瞒的很呢。
0: 哎呀，阿斯蒂哥都奥斯蒂哥的哥，比斯哥恩尼是大哥呢。
1: 咋办？这奥斯蒂哥的不就接受的东西？
0: 阿芬呀，都吃了，我累不累？说丢，丢不累呢？干什么？
1: 过来一个 hospital road 那里，过小格玛塔 dental clinic 那家奴呢？阿尼查呢？你不？
2: हप्ता को सातौ दिन दन्तरोग विशेषज्ञ द्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक
3: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक
4: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसीटीयू डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ
5: मुखको शल्यक्रिया दाँतको एक्सरे सेवा दाँत सफा गर्ने र टल्काउने नमिलेको बाङ्गटिङ्गा दाँत मिलाउने दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने बनाउने भाँचेको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने किराले खाएको दाँत भर्ने दाँतको रङ भर्ने चाँदी भर्ने दाँत निकाल्ने मुखमा घाउ खटेर आउने गिजाबाट रगत आउने गिजा सुन्निने मुख गन्नाउने मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्
6: सगरमाथा डेन्टल क्लिनिक हस्पिटल रोड घुराई दाँत
3: सम्पर्क फोन नम्बर 082-5-63-0-27
6: 98-41-68-46
3: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रश गरी सधैँ स्वस्थ रहनुहोस् सगरमाथा डेन्टल क्लिनिक द्वारा जनहितमा जारी सन्देश
1: भर्ना खुलियो भर्ना खुलियो भर्ना खुलियो
7: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा 37/17/83/84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
1: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ
7: हाम्रा विशेषताहरू
1: उत्कृष्ट शैक्षिक वातावरण
7: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने
1: व्यवस्थित पुस्तकालय प्रयोगशाला र इन्टरनेट पहुँच
7: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श
2: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड
3: सम्पर्क फोन 081-536-086
1: र मोबाइल नम्बर 98-480-96-600 98-580-36-086 र 98-481-72-273
8: मध्यपश्चिम जाम चेक यति बेला रात्रिको 10 बजेको छ

शुभ प्रभात। दाङ सूचना तथा संचार सहकारी संस्था लिमिटेड द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज बाट प्रभातकालीन नमस्कार। आदरणीय श्रोता हजुरहरुको आजको दिन सुखद र सार्थक रहोस् भन्ने हार्दिक कामना सहित आजको कार्यक्रमको शुभारम्भ गर्दछौं।

0: आकाश गंगा को अवतरण, हिमाली जलधारा को आकर्षण, जनदैला में ज्ञान धारा को प्रसारण, कार्यक्रम त्रिवेणी, अन्वेषण का शिखर, खोज का गल्छी र यात्रा का पाइला, कार्यक्रम त्रिवेणी
1: शिर उभो राख्न पाउले भर दिइरहेको हुन्छ, त्यसैले गाइन्छ हे वीर हिड अघि सरी नहटाई पाऊ र तिमी शिरको शान अडान उच्च स्थिर र अच्युत तुल्याउन पाऊको भरोसा चाहिन्छ। पाऊको पक्ष र योगदान पक्षपातमा पर्नु हुँदैन। आजसम्मको साहित्य शिरको गुणगानमा सिर्जित छ, पाऊको भाव बिर्सिएको छ, पाऊलाई पर ठानिएको छ, सुदूर शरीर मानिएको छ। जीवमा पाऊ पछि परेसम्म पाऊको प्रेरणा हेलामा रहेसम्म शिरको सच्चा उचाइ उठाई र सजाई हुन सक्दैन। पाऊ बिना शिरको स्थिरता छैन, अब पाऊ पोषणको पुराण प्रसारण हुन्छ। पाउको धर्व अर्थ खुट्टो गोडो, बहुवचनमा खुट्टा गोडा। पाउका समानार्थी शब्द पद पाद चरण हुन् भने अमरकोशले पाउको अर्थ पत पद पाद चरण अंघ्री भनेर उल्लेख गरेको छ। नेपाली वृहत शब्दकोशले पाउ माने पाइलो, पाद तल, कदम, पाइला, पैतला, खुट्टो गोडो भनेर अर्थ गरेको पाइन्छ। पाउ अनेकार्थ शब्द पनि हो। श्लोक वा पद्य निर्माणको क्रममा एक चौथाई रचनालाई पाउ भनिन्छ। पाउ चरण मिलेर श्लोक पूर्ण बन्दछ। 20 तोलाको तौललाई पनि पाउ भनिने परम्परा छ। 250 ग्रामको तौललाई आज भोलि एक पाउ भनिन्छ, एक पाउ आलु किनिन्छ। शरीरको पाउ बराबरको जमीनलाई एक पाउ भूमि भनेर मापन गरिन्छ। तर यो अध्ययन भने पाउको गणितीय गणना र नापतर्फ केन्द्रित छैन, पाउ वा पद वा चरण वा खुट्टामा मात्र ध्यानस्थ रहनेछ। खुट्टाको औंलादेखि कटी तल नितम्बसम्मको खण्डलाई खुट्टा वा टाङ भन्ने गरिन्छ। यो नै खुट्टा खण्ड हो, खुट्टाको खास क्षेत्र हो। शरीर राज्यमा खुट्टाको आफ्नै संघीय प्रदेश छ। यो प्रदेश शिरको ठिक दक्षिणमा पर्दछ। पाउको दक्षिणमा छिमेकी देश पृथ्वी छ भने उत्तरमा कटी प्रदेश पर्दछ। पूर्व र पश्चिममा भने वायुमण्डलको परिवेश छ, हावाको देशले घेरेको छ। यो प्रदेशको एक शब्दीय नाम टाङ हो भने तुच्छार्थ शब्द पाँसुला हो। कटीदेखिको उधो भागलाई अलि अपमानको दृष्टिले हेर्ने संस्कृति छ। यस खण्डमा लगाइने वस्त्रलाई समेत अधो वस्त्र भन्ने गरिन्छ। पृथ्वीको विषुवत रेखा वा भूमध्य रेखाले भूमण्डललाई उत्तरी गोलार्ध र दक्षिणी गोलार्धमा छुट्याए झैं कटीले पनि बदनलाई अधो र ऊर्ध भाग गरी दुई भागमा विभाजन गरेको छ। अधो भाग तर्फ खुट्टाको फैलाव छ। अधो भागमा पाउकै प्राधान्य छ। यस भागमा अण्डकोश, जनेन्द्रिय, योनि, गुद्वार रहे पनि पाउकै प्रसार विशाल देखिन्छ। नितम्बको गोल गोल दुई अर्धखण्डबाट शुरू भएको पाउ प्रदेश जाङ, जंघा, फिलामा लम्ब रूपले फैलिएर तिघ्रा वा रम्भामा रमिता रूपी सौन्दर्य दिन सक्षम छ। यस तल अस्थि घाट घुँडा रहेको छ। घुँडा तल डोल पिणौलाले पूरै स्थूल शरीर धानेको छ। माथि मोटो र तल दुब्लो यो पाउ खण्ड पिणौलाले सम्पूर्ण भार धानेर शरीरलाई उभ्याउँछ। यो बलको पनि आधार क्षेत्र हो। यसको स्वरूप पनि तिघ्राको जस्तै डोल परेको हुन्छ, तर अलि सानो। यस तल गोली गाँठो पर्दछ। गोली गाँठा पछिको डाँडाबारीको बारी जस्तो डोल परेको भाग पाउ हो, गोडा हो। पाउको अग्रभागमा 5 वटा औंला हुन्छन्। औंलाका गाँठ खण्डमा रौं हुन्छ भने टुप्पामा कवज रूपी नङ हुन्छन्। औंलाका पनि पृथक पृथक नाम हुन्छन्। माथिल्लो र मोटो औंलालाई बुढी औंला, त्यसपछिको चोर औंला अनि माहिली र साइली, अन्तमा सानो र छोटो औंलालाई कान्छी औंला भन्ने गरिन्छ। यी औंला पाउका माथिल्लो पाताका अन्तिम बिन्दु हुन् भने पाउको तल्लो भागलाई पैतला भन्ने गरिन्छ, पाद भनिन्छ। पादमा पनि हत्केलामा जस्तै अनेक रेखा हुन्छन्, यिनलाई पाद रेखा भन्ने चलन छ। पादरेखाकै आधारमा फलादेश गर्ने चलन छ। पादरेखा अध्ययन हस्तरेखा अध्ययन जस्तै विद्या हो। सिद्धार्थ गौतमको पादमा शंख चक्र थियो र उनी शासक भएको भए चक्रवर्ती राजा सम्राट हुने थिए भन्ने भविष्यवाणी गरिएको थियो। उनी खाली खुट्टा नदी किनारमा हिँड्दा एक ज्योतिषले उनको पैतलाको छाप देखेर यो भविष्यवाणी गरेका थिए। तर उनी योगी भए, स्वशासनमा रहे, आत्मशासक बने, योग बलले बुद्ध बन्न सफल भए। पाद रेखा सँगै यहाँ शरीरका अनेक अंगको केन्द्र बिन्दु रहेका हुन्छन्। यो महत्वपूर्ण बदन तल हो। पाद रेखा भएको पैतालाको छापलाई पाइला भनिन्छ। यसरी पाउ प्रदेशको प्रसार पैतालासम्म पुगेको पाइन्छ। पाइलासम्म पुगेर चलेको छ। नितम्बको गोल गोलार्धबाट शुरू भएको गति पाइला बनेर पृथ्वी पार गर्ने पदयात्रा बन्दछ। तीर्थाटन बन्दछ, पर्यटन बन्दछ, गन्तव्यमा पुर्याउने गति बन्दछ। दूरी पार गरेर द्वारमा भेड्क्याउँछ, कर्म सम्पादन गर्छ, शिर ठाडो पारेर उभ्याउँछ, चुनौतीको घड़ीमा अडिक तुल्याउँछ, सत्यका लागि स्वाभिमानी बनाई शिर नझुकाई नलुकाई पहाड़ झैं खड़ा हुन आड दिइरहन्छ। पाउ प्राणीको प्राकृत चालको आधार हो। घोडाकै गतिमा मानिसका साथै अन्य जीवहरू एक ठाउँबाट अर्को ठाउँमा पुग्छन्। प्राणीको यो चाललाई जीव गति भनिन्छ। घोडाको गरिमा हिँडाइमा छ। कोही ढल्केर हिँड्छन्, कोही उचिटिएर हिँड्छन्, कोही ठमठम हिँड्छन्, कोही लस्केर हिँड्छन्, कोही आकाशतिर फर्केर उत्ताउ लिएर हिँड्छन्, उत्तान पाद भएर रिसाएको राङ्गो चाहिँ हिँड्छन्, कोही भारी वजनले गर्दा झुकेर मस्त गतिमा सुस्तरी हिँड्छन्। यसमा पाउकै भूमिका छ। पाउ चल्ने मात्र होइन, चाल पनि देखाउँछ। ताल अनुसार नृत्य गरेर दुनियाँलाई दङ्ग पार्छ। मुख तथा हातको मुद्रा र पाउको चालले गर्दा व्यक्ति नटराजको भक्त बनेर भुवनमा भावको भव्यता ओराल्छ। गीतको गाना गेडा अनुसार जीव हल्लाएर हातको हाउभाउ र मुखाकृति मिलाएर नाच्दा दुनियाँले विश्व देखाउँछ। योगमा पनि पाउको भूमिका छ। पाउकै आधारमा आसन बनाइन्छ। पद्मासन, सुखासन, वज्रासनमा पाउकै प्रमुख काम देखिन्छ। पाउ सौन्दर्यको पनि प्रतीक हो। सलक्क परेका औंला, चिटिक्कका नङ, पद्मपत्र जस्ता कुर्कुच्चा, मृगका जस्ता पिणौला, केराका थाम जस्ता जाङ र हात्तीको जस्तो चाल पाउबाट उत्पन्न हुने शोभा हो। पाउको यो प्राकृत लक्षणलाई अझ गहन तुल्याउन गोडा सफा गर्ने, नङ काट्ने, कतै नङ सजाउने, नङमा पालिस र पेन्टिङ गर्ने, औंलामा औठी लगाउने, पैताला घोटेर सफा राख्ने, मेदी लगाउने, सुद्धा तेल लगाउने, मालिस गर्ने, मान्ने पाउ सेहारका सिपहरू हुन्। पाउको चाल रोमाञ्चक बनाउन गोली गाँठामा पाउजू लगाउने, कल्ली सजाउने, नाच्न पर्दा नुपुर बज्ने तुल्याउन घुंगरू बाँध्ने, चाँप झन्काउने पनि गरिन्छ। तल्लो भागमा रंगीन डोरी बाटेर बाँध्ने पनि चलन आएको छ। यसरी पाउमा गहना थप्नेमा स्त्रीहरूको बढ़ी शोख देखिन्छ।
2: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
3: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
2: डाक्टरद्वारा दिइने सेवाहरू:
4: दाँत, मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
2: अनुहार हड्डी भाँचिएको जोड्ने,
4: दाँतको एक्सरे सेवा,
2: सामान्य तथा जटिल दाँत निकाल्ने,
4: फिक्स तथा झुट्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
2: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
4: मेसिनबाट जरेदेखि दाँत फरिने,
2: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
4: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
2: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
4: साथै
3: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
4: बाङ्गो चिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा। सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।
5: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङखोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सङ्गाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: किराले खाएको दाँत निकाल्ने,
7: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
6: खाली ठाउँमा दाँत राख्ने,
7: दाँतको जरैदेखि उपचार गर्ने,
6: भएको दाँतमा खुल राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
7: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
8: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
5: सम्पर्क फोन नम्बर 082-590-466 98-29-81-50-53।

0: পদার্থরু, কোকোনট, সোকোনট, ভিটা মিল্ক, বাটার ফ্রাইড, ক্রিম মিল্কি বাটার তথা ডাইজেস্টিভ হোল হুইট বিস্কিট।
1: হেরা হেরা হেরা যো হো হাম্রো চয়েস, কোকো ডাইজেস্টিভ র কুকি ছ হাই নাইস
2: অডগুরি। के तपाईलाई पाइल सुस्ता फुस्ता भएको छ, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, यी बग्ने, गुदद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
3: हजुर, बुटोल अमरपथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
4: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98471-93944, 98471-93944।
5: UAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
6: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस, बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
5: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
6: क्याम्पस लोकेशन काठमाडौँको तिनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै।
5: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। सम्पर्क फोन नम्बर 01-46-20-310,
6: मोबाइल नम्बर 98514-041-98 र 98412-55957।
7: आकाश गंगाको अवतरण, हिमाली जलधाराको आकर्षण, जनदैलामा ज्ञान धाराको प्रसारण, कार्यक्रम त्रिवेणी, अन्वेषणका शिखरहरू, खोजका गल्छीहरू र यात्राका पाइलाहरू, कार्यक्रम त्रिवेणी। पिणौला भन्दा माथि भने पाउको प्रदर्शन र सजावटले सौन्दर्य दिँदैन, यसलाई भद्दापन मान्ने गरिन्छ। पहिले पहिले सारी धोतीबाट पाउ देखिँदा र कुर्कुच्चा बाहिर पर्दा पुरूष रसिन्थे रे, झस्किन्थे रे। बेलायती महारानीको पाउ घाँगरबाट बाहिर देखिँदा कोमल कुर्कुच्चा देख्न पाउँदा रसिकहरू श्रृंगारिक साहित्य रस्थे रे, उनीहरू चम्किन्थे रे, भुतुक्कै हुन्थे रे। तर आज कुर्कुच्चाको के कुरा, पिणौलाको के कुरा, नानीहरू धोएका मुला जस्ता फिला देखाएर हिँडेका छन्। कुर्कुच्चाको होइन नितम्बको नेटै काट्ने गरी वस्त्र छोट्याएका छन्। न्यूड जस्तै छन्, तापनि पुरूषहरू श्रृंग हुँदैनन्, मर्दको जीव जिरिङ्ग हुँदैन, उनीहरू त जिङ्रिङ्ग परेर पर जाँदैछन्, वास्ता गर्दैनन्। या नारीमा सार रस रहस्य सकिँदै गएको छ, भद्दापन थपिँदै आएको छ, या त पुरूषको पुरूषत्व सुक्दै गएको छ, नारी प्रतिको बेवास्ता बढ्दै गएको छ। यो अनाकर्षण जीवनको रित्तोपन हो, प्रकृतिको सुखापन हो, यसले मानिसलाई रमाउन, कला शिल्प सृजना गर्न नसक्ने गरी खोक्रो बनाउँछ। रसरङ्ग हराएमा मानिस आफै निरस बन्दछ। जब प्रकृति प्रति पुरूषको आकर्षण हुँदैन अनि संसार असार बन्न थाल्छ, नग्नतामा भन्दा सजावटमा आकर्षण पाउने हाम्रो समाजले गोप्यतामा नै गरिमा देख्दै आएको, वस्त्रले बेरेर ढाकेर सजाइएको अंग प्रत्यङ्ग र बदन बल्लीमा नै उघारको आकर्षण हुन्छ। द्वारभित्रको भगवान भगवती प्रति भक्ति गहिरो हुन्छ, प्रतीक्षाको उत्कण्ठा हुन्छ। भत्किएको भवनमा हेर्न के रहर रहन्छ र पूर्वको नृत्यमा नृत्यङ्गनाहरू पाउमा वस्त्र परिधान धरेर बेरेर आकर्षण दिने गर्दछन्। जब प्रकृति पुरूषलाई आकर्षित गर्न सक्दैन भने ऊ पराजित र पङ्गु हुँदै गएको बुझ्न सकिन्छ। तर यसको विपरीत नग्नताको नाटक पश्चिमको निराश संस्कृतिको उपज हो। तनावले निराश भएको पुरूषलाई झस्काएर बिउझाउने उत्तेजनाको उपज नै नारी नग्नता हो।

गर्दा जुन प्राणीको शिर उन्नत्र माथि सिधा ठडिएको छ त्यो नै सबैभन्दा विकसित मानिन्छ। मानिसका दुई पाउले यस प्राणीलाई संसारको सबैभन्दा विकसित कोटीमा पुर्याएको छ, ठड्याएको छ। सुस्त र शिथिल भई कर्महीन हुँदै कलद्वारा काम गर्ने गराउने मानिस अचेत भई सुत्ने कालखण्डलाई कलियुग, जागेर उत्थानका निम्ति तयार भई दुई पाउ र हातले टेकेर उठ्न खोजेको उत्थानशील समय त्रेता युग, र जागृत भई दुई पाउले टेकेर हिँड्ने अघि बढ्ने अवस्था द्वापर दुई पाउ युक्त, र यात्रामा संशय रहित भई सत्यका लागि सतपथमा चल्ने अडिग गति र मति प्राप्त भएको अवस्थालाई सत्य युग भनेर गोडाकै गति अनुसार काल गतिको विभाजन गरिएको छ। पश्चिम प्राणीको प्राण शक्ति, सार शक्ति, नाडी शक्तिमा भन्दा पनि शरीरको अंग प्रत्यङ्ग एनाटोमीको आधारमा अध्ययन गर्दछ। पश्चिमी विद्याबाट बदनको संवेदना भन्दा बनोट बुझिन्छ, सार भन्दा संसार बुझिन्छ। संस्कृत शब्दहरू सत्य टिपेर बोल्छन् देखाउँछन्, तर अस्थिको अंग्रेजी शब्द वस्तुको आकार प्रकार बोल्छ, संसार बोल्छ, संसारी वस्तु चिनाउँछ। यी शब्दबाट सत्यको खोजी कहाँ? संस्कृत भाषामा पद भनिने खुट्टालाई अंग्रेजीले लगेर पेड वा पेडल बनाएको छ। पदलाई ल्याटिनमा पेस भनियो भने ग्रीकले पौस भन्यो। पौस पेसबाटै पेडिस, पेडिसबाट पेडल, पेडलबाट फेबुलस, फेबुलसबाट फुट, र फुटको बहुवचनमा फिट बनाएर अंग्रेजी जगतमा पाउको पहिचान दिने गरिन्छ। पदलाई अंग्रेजीमा स्टेप वा पाइला पनि भनेर अर्थ गरिएको छ। घोडा चालको मात्र होइन खेलको पनि खुबी भएको शरीर खण्ड हो। खेलको आरम्भमा प्रशिक्षकले घोडा चाल सिकाउँछन्, घोडा फाट, सतर्क कदम, चालका कखरा सुनाउँछन्। अनि दौड़को खेल हुन्छ, यसमा घोडाले नै जिताउँछ। हाई जम्प, हाण्डा खुट्टाकै खुबी छ, लङ जम्प, ट्रिपल जम्पमा पादकै पावर छ, कम्फूमा त खुट्टाकै चलाखी छ, तेक्वान्दो लगायतका खेलमा पनि खुट्टाको खुबी देखाउने गरिन्छ। लड़ाईमा त झन जसले पाउ पछि फर्काउँदैन उसकै विजय हुन्छ, टेकेको ठाउँमा टेक लिनु युद्धको धर्म हो। टाङ फट्याएर उभिने, दैलामा ठरिने, छोरा छोरीलाई लात्ताले भकुर्ने, भाँडा कुँडालाई गोडाले सार्ने स्वभावका व्यक्तिलाई राक्षसी वृत्ति भएको व्यक्ति भन्ने गरिन्छ। पाउ बलिया छन् भनेर मनपरी गर्दै हिँड्ने गर्दा अरूले त्यही पाउमा पैंचो तिर्न सक्छन्, भीमले दुर्योधनको जाङ भाँचिदिए झैं जवाफी कार्यवाही गर्न सक्छन्। पाउ चालको संहिता मानेर चल्न जान्ने हो भने हैम सभ्यतामा पाउको सम्मान पनि उच्च छ। पर पश्चिमतिर अपमान गर्न लात्ताले हान्ने, चप्पलले हान्ने, जुत्ताले हान्ने, जुत्ताको माला लगाउने चलन छ। त्यहाँ खुट्टा भनेको तल्लो अंग हो, यसले व्यवहार गरे बढी अपमान हुन्छ, यसका उपजले समेत अपमानै गर्छन् भन्ने नकारात्मक रूप प्रचलित छ। त्यता गोडासँग अपमानको मात्र संस्कृति छ, तर हैम सभ्यतामा पाउको ठूलो मान पनि छ। पाउ पूजा, दण्डवत प्रणाम, पाउ वन्दना, पाउ प्रक्षालन, पद दान, रज धुलीको टीका, शिर नुगाई ढोग पूर्वका अपूर्व संस्कृति हुन्। बुद्धले टेकेको भुइँको धुलो टीका लगाइन्थ्यो, घर लगेर राखिन्थ्यो। उनले टेकेको शिलालाई भगवान पाउ भने पूजा गरिँदैछ। विष्णु पादुका, विष्णु पाउ पूजिँदैछन्। भरतले रामको खराउ पूजेर राज्य चलाएका थिए। शिवले टेकेका कैलाश, हिमालय, पर्वतहरू आज पनि सम्मानित छन्। पार्वती जन्मेर खेलेका, कुचेका पर्वतका धुरीहरू आज पनि पूजिँदैछन्, वन्दनीय छन्। यो पाउ प्रतिष्ठाको सभ्यता हो। रामायणको युद्धमा लवकुशले चलाएको बाण रामलाई ढोगेर गए प्रहार गरेनन्, रामका बाणले लवकुशलाई आशीर्वाद दिएर गए खानेनन्। हैम आर्य सभ्यतामा वाम पक्षमा रहेका पाउ र पाणीमा केही भिन्न भाव देखिन्छ। शरीरको बायाँ पक्षमा विकृत रक्त संचार हुने हुँदा त्यसबाट नकारात्मक संवेदना आउन सक्ने खतरालाई ध्यानमा राखी वाम पक्षलाई पछि पारिएको छ। वाम पक्ष फेरि पुरूषमा स्त्री खोजेर पूर्ण हुनुपर्ने र नारीमा पुरूष खोजेर पूर्ण हुनुपर्ने भएकाले त्यसमा आग्रह, आशा, कामना, इच्छाको अंश भएकाले सत व्यवहार भन्दा लोभले प्रभावित हुन सक्ने भएकाले यो पक्षलाई

0: अघि नसारिएको हो तर अपमान होइन, यसको दोस्रो दर्जा छ। तर दक्षिण र वाम दुवै पक्ष जोडेपछि त्यसले सन्तुलित र उत्तम काम गर्दछ। यसकै उपज हो नमस्कार। दुई कर जोडेर गरिने नमस्कार स्वागतमा सम्मानमा अद्वितीय छ। शिरमाथिको नमस्कार भगवानलाई, निधार नेरको नमस्कार आमा बालाई, छाती नेरको नमस्कार आत्मीय व्यक्तिलाई र सामान्य पर लगाएर गरिने नमस्कार साथी भाइलाई भनेर चिन्ने गरिन्छ। नमस्कारको आकृतिलाई चित्र मात्रै बनाएर द्वारमा राख्नुहोस्, तपाईँलाई सन्तुलित राख्छ, खुशी तुल्याउँछ, नमस्कारमा ठूलो विज्ञान छ। तपाईलाई कसैले नमस्कार गर्यो भने कति आनन्दित तुल्याउँछ। नमस्कारको उचाइ ह्याण्डसेकमा कहाँ, लुडी ठड्याए जस्तो औंला कसेर डुडुल्लो पारेर गरिने अभिवादन के अभिवादन, यो त प्रतिशोधको प्रकट प्रतीक जस्तो लाग्दछ, चुनौतीको चेतावनी जस्तो लाग्दछ, कहाँ नमस्कार कहाँ लाठी मुङ्ग्रो लिए जस्तो हुङ्कार।
1: रिभर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
2: सुर्गुदारी ड्रिंकिंग वाटर
1: हाम्रा सेवाहरू
2: 1 लिटर र 20 लिटर जारको व्यवस्था,
1: अर्डर अनुसार खाली बोतलको उत्पादन,
2: 20 लिटर जारमा होम डेलिभरी सेवा।
1: सम्पर्क सुर्गुद्वारी ड्रिंकिंग वाटर, पुरानो बस पार्क, प्रोप्राइटर धर्मेन्द्र केसी, फोन नम्बर 082-5630-21 र होटल डाङगाई नजिक जीवन चौधरी, मोबाइल नम्बर 98-78-62-375।
2: शुद्ध पानी पिउनुहोस्, स्वस्थ जीवन जिउनुहोस्।
3: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागु पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
4: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू,
5: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
6: शारीरिक मिर्गी निन्द्रा नलाग्ने निन्द्राटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
7: युनिक्षमा कमी शरीर साथले तथा पाचन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
9: बिरामी जाँच हुने मिति यही भदौ 13 गते शनिबार। अन्य 6 विशेषज्ञ डाक्टरी सेवाहरू, नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
10: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर चोक दाङ, सम्पर्क फोन नम्बर 082-5661-683 र सम्पर्क मोबाइल नम्बर 98-479-3577।
11: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
12: विशेषज्ञ डाक्टरी सेवाहरू,
11: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच र उपचार सेवा,
12: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा,
13: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा,
12: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
11: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
12: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
11: सम्पर्क फोन 082-5590-079, मोबाइल नम्बर 98-478-10-030 र 98-29-54-555।
14: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
15: स्थापना को पहिलो ब्याचमै इंजीनियरिंग कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पांचौ ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपाल द्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
16: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
15: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
17: लामो समयदेखि भरतपुर मेडिकल कलेजमा सेवा गरी हाल लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत अति अनुभवी वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर विनोद पौडेल अब अभिषेक मेडिकल स्टोर घोराही दाङमा।
18: डाक्टरद्वारा दिइने सेवाहरू निद्रा नलाग्ने, अर्धकपाली, टाउको र शरीर दुख्ने, पोल्ने, सिल्का हान्ने र झमझमाउने, मन आत्तिने, उदास हुने, छटपटी लाग्ने, सास फेर्न गाह्रो हुने, मुटु जोर जोरले धक्किने, रिङ्गटा लाग्ने, घाँटीमा केही अड्किए जस्तो महसुस हुने, थकाइ लाग्ने,
17: जाँड, रक्सी, सुर्ती, गाँजा, चुरोट जस्ता लागु औषधबाट छुटाउने,
18: यौन उत्तेजना नहुने,
17: काँप्ने, बेहोश हुने, डराउने, शंका गर्ने, बरबराउने, रिसाउने, झोक्किने, पागलपन र एकोरोपन,
18: मिर्गी, डिप्रेसन, एन्जाइटी र अल्जाइमर,
17: तनाव, चिन्ता, चाँडै बिर्सने बानी र सबै खाले दिमाग र नशा सम्बन्धी रोगको सफल उपचार।
19: बिरामी जाँच हुने मिति यही भदौ 6 गते शनिबार,
20: समय बिहान 11 बजेदेखि।
18: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
20: सम्पर्क अभिषेक मेडिकल स्टोर घोराई 15 बाल मन्दिर चोक दान। सम्पर्क फोन नम्बर 98479-57193 र 98-1-28-89-08।
21: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
22: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
21: ए त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
22: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
21: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
22: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34910।
21: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दान।
0: आकाश गंगाको अवतरण, हिमाली जलधाराको आकर्षण, जनदैलामा ज्ञान धाराको प्रसारण, कार्यक्रम त्रिवेणी, अन्वेषणका शिखरहरू, खोजका गल्छीहरू र यात्राका पाइलाहरू, कार्यक्रम त्रिवेणी। अपमानमा पश्चिम अगाडि भए पनि सम्मानमा पूर्व समुन्नत देखिन्छ। हातका कुरा छाडौं, किसका कुरा छाडौं, हमका कुरा छाडौं, अंकमालका कुरा छाडौं, यहाँ त सम्मानका लागि शिरले पाउ छुने विनयी व्यवहार छ। गुरुको चरणमा अहंकार चूर्ण पारी बिसाउने चलन छ। माता पितालाई भगवान मानेर पाउ पर्ने चलन छ। सम्पूर्ण शरण सम्झने शिक्षा छ। भौतिकवादका दुई पान्ना किताब पढेर आफूलाई क्रान्तिकारी र प्रगतिशील भएको ठानी टाउको मात्र ठड्याएर हिँड्ने, विनय नजान्ने, ज्ञानले नझुकेका, प्रज्ञाले प्रतिष्ठित नभएका केही काँचा कच्चा बाल बुद्धि भएका बाबुहरूले यसलाई पुरातन चलन भन्लान्, तर यसभित्रको विज्ञान बुझ्दैनन्। बहिष्कार गर्नेहरू सधैँ बाहिरै डुलिरहन्छन्, सार भेट्ने मौका पाउँदैनन्। पात्रता बिना त्यो सार कहाँ? भोग गर्नु महान प्राप्तिको लागि पात्रता बन्नु हो, प्राप्त गर्नु हो, प्राप्तिको अधिकारी बन्नु हो। सन्तानका लागि आमा बा सम्पूर्ण शरण हुन्, उनका अगाडि झुक्नु आशीर्वादको प्राप्ति हो। पुर्खाको आशीर्वादले सन्तान उन्नत हुन्छन्, तर पुर्खाको आँसुले सन्तान नासिन्छ। तसर्थ आशिष आशीर्वाद लिन विनयी भई भोग गरिन्छ। आठै अंग लौरो झैं सुताएर साष्टाङ्ग दण्डवत प्रणाम गरिन्छ। बा आमा र गुरु अनि भगवानलाई यो सम्मान दिएर आफू शान्त रहन्छ। बा आमा गुरु र भगवानको चरण कमलमा यो अभिवादन गरेर आफ्नो अहंकार सुताई कल्याणको कामना गरिन्छ। यो भन्दा ठूलो मनोविज्ञान अन्त कहाँ, सुख शान्तिको मूल कहाँ, अरूको शिरको आभा प्राप्त गर्न आफ्नो शिर उनको पाउमा पात्र बनेर पुग्नु पर्छ। शिरले सिधै अरू शिर ताक्यो भने त्यो समर बन्दछ, जो पराजित हुन्छ ऊ पागल बन्न सक्छ, निराशाले ढाकिन सक्छ। आजको नैराश्यता र तनाव शिरबाट उत्पन्न भएको छ। प्रतिस्पर्धाले अर्कालाई नटेर्ने, अर्कालाई नमान्ने स्वभावले उत्पन्न भएको छ। घमण्डबाट जन्मेको छ, चुनौतीबाट आएको छ। यसलाई पगाल्न विनयी बनाउनु छ, नीत हुन सिकाउनु छ। आजको विद्या ठड्याउने मात्र सिकाइरहन्छ, ठड्याउने मात्र होइन झुकाएर पात्रता पनि सिकाउनु छ। शिर पाउको सम्मान हामीमा सनातनदेखि चल्दै आएको यो विनयी व्यवहार हारेर जित्ने व्यवहार हो, झुकेर फल्ने सभ्यता हो, मुघेर उठ्ने उपाय हो। केही भुइँफुट्टाहरूले यसलाई आज बिथुली दिएका छन्, केही तथा कथित प्रगतिशील र क्रान्तिकारी ढोंगीहरूले भ्रम छरेर बिर्साउन बिगार्न खोजिरहेका छन्। आज उनीहरू आफ्ना बा आमा दाजु दिदी गुरूलाई सम्मान गर्नु ढोग गर्नुलाई रूढी भन्छन्, त्याग्छन्, गर्दैनन्, बहिष्कार गर्छन्, ठडिएर हिँड्छन्। तर परदेशी बाबा आए भने लम्पसार पर्छन्, उनले जे भने त्यही गर्छन्, टुडी खेलमा समेत भेला हुन्छन्। यहाँका कति क्रान्तिकारी नेता विदेशी दारी वाल बाबाको पाउमा पसारिएका हुन्छन्, कुटी कुटीमा गएर भेटी चढ़ाई ढोग गरिरहेका हुन्छन्, तिनले दिएका औठी अंकुश टाप डोरी बाँधेर हिँडेका हुन्छन्। यता आफ्ना पिता पुर्खाको सम्मानमा श्रद्धा व्यक्त गर्ने श्राद्ध गर्दैनन्, तर उता गए भने गान्धी माओ लेनिनको शालिकमा ढोग गर्छन्, श्रद्धाका फूल चढ़ाउँछन्। भौतिकवादीले त मूर्तिलाई माटो मात्र देख्नु पर्ने हो, आकृतिलाई भ्रम बुझ्नु पर्ने हो, त्यसभित्र त केही छैन। यता आफूलाई बड़ो प्रगतिशील राजनेता ठान्नेहरू विदेशी प्रतिनिधि आउँदा पाउ लागि गर्न आफ्नो ओहदा र मर्यादा समेत उल्लंघन गरी पंगुम लंघयते गिरिम भन्ने ऊर्जाका साथ दर्शनमा दगुरिरहेका हुन्छन्। हालै दक्षिणका पाहुनाको दर्शनमा द्वारिकाको द्वारमा झुम्मिएका यस्ता नेताले नेपालीको नाकै नुघाइदिएका छन्। समान राष्ट्रका प्रतिनिधि आउँदा उही तहको प्रोटोकल अनुसार चल्नु पर्नेमा त्यो तह बिर्सेर साखिलो हुन जानु लम्पसार पर्नु जस्तै हो।